0: सबै औद्योगिक व्यावसायिक प्रक्रियाहरू सहज ढङ्गले सुशासनको माध्यमबाट यदि समस्याको समाधान हुने हो भने त त्यहाँ अपारदर्शिताको त हुने कुरै आउँदैन हेर्नुहोस् है. आज पनि मैले अघि करका कुराहरू गरेँ, आज पनि हामीले करका दरहरू यति उच्च छन् तपाईँको. आज म तपाईँलाई एउटा सानो उदाहरण मात्रै दिन्छु, आज भारतमा र नेपालको करका दरहरूमा धेरै फरक छ, जबकि नेपालमा डुइङ बिजनेस महँगो छ कि तपाईँको, झन् यहाँ प्रतिस्पर्धी हुनुपर्ने ठाउँमा झन् हामी भारतभन्दा महँगो छौँ. हाम्रो छिमेकी राष्ट्रहरूको अहिले तपाईँको जिडिपीमा समग्र करको हिसाबले हेर्नु भने 13-14% आउँछ, जबकि नेपालको सम्पूर्ण कर संरचनालाई जिडिपीसँग तुलना गर्ने हो भने त्यो 19.9% छ हेर्नुहोस् त कि. यो 5% जुन 6% जुन ओभरअल फरक देखिन्छ तपाईँको, यसले त नेपालको अर्थतन्त्र प्रतिस्पर्धी हुन सकेन नि त तपाईँ, किनभने अहिले हामी यो ग्लोबल चेनमा बसिरहेका छौँ. त्यस कारण यसमा सुधार गरेपछि अघिले जुन यहाँले अपारदर्शिताको कुरा गर्नुभयो नि तपाईँको, यो समस्याको समाधान यही हो. अहिले विगतमा हेर्नुहोस् लामो समयदेखि हामी कहाँ भन्सारमा जुन यो मूल्याङ्कन सिस्टम छ त्यो सरकारले एउटा रिफरेन्स प्राइसबाट गरिरहेको थियो, सरकारले नै मूल्याङ्कन तोकिरहेको थियो कि यो वस्तुको मूल्य यति हुन्छ, जबकि केही समयदेखि यो अनलाइन भ्यालुएसन सिस्टम सुरु भइसक्यो नि तपाईँ. यो अनलाइन भ्यालुएसन सिस्टमबाट के छ, कारोबार मूल्यलाई नै प्रोत्साहन मान्यता दिएर तपाईँको अगाडि बढाउने हो. यति हुने कारोबार मूल्यलाई मान्यता दिने बित्तिकै त त्यहाँ पारदर्शिताको सुरुवात भयो नि त, जसरी उद्यमी व्यवसायहरूले कारोबार जे मूल्यमा त्यसैमा भन्सार काटेर पठाउने भन्दाखेरि एउटा यो नीतिगत कारणले नै पारदर्शी र अपारदर्शीका कुराहरू आइरहेको हो. नीतिगत सहजता हुने बित्तिकै तपाईँको उद्यमी व्यवसायीहरूको पारदर्शिता त्यहाँ हुन्छ. अब जस्तो अहिले भनौँ न डिजिटलाइजेसनको महत्वलाई नै आगामी अर्थतन्त्रको महत्त्वपूर्ण आधार भइरहेका छन् त तपाईँको. डिजिटलाइजेसन भनेको सबै जति पनि उद्योग व्यवसायहरूलाई अब भनौँ न करका मूल्याङ्कनका हरेक चिजहरू अनलाइन सिस्टमबाट गर्ने है तपाईँको, यो सबै फेसलेस सिस्टमबाट अगाडि बढ्ने, जसले गर्दाखेरि यो पारदर्शी वातावरणको निर्माण होस् भन्नको लागि गइरहेका छौँ. त्यसकारण एउटा कुरा मैले यहाँलाई भने नि, अपारदर्शिता जुन अहिले देखिएको छ नेपालको अर्थतन्त्रमा त्यो भनेको सरकारको नीतिगत व्यवस्थाका कारण नै त्यो स्थिति सृजना भएको हो. मलाई लाग्छ कि यो जुन हिसाबले सरकारले अहिले नयाँ लक्ष्य राखेको छ, नयाँ यो कार्ययोजना भनौँ न लिएर आएको छ, यो भनेको यो पारदर्शितालाई नै अगाडि बढाउनु हो.
1: अब हामी अघि कृषिको सन्दर्भमा कुरा गरिरहेका थियौँ, 65% योगदान छ. अब अहिले चाहिँ नेपाली चिया भारत
0: प्रतिशत योगदान होइन, जिडिपीमा हाम्रो योगदान 24% 23-24% हार 60-65% जनता यसमा
1: अब यो अहिलेको सन्दर्भमा चाहिँ नेपाली चिया भारत निकासीमा भारतले कडाई गरेपछि चिया निर्यात हुन सकेको छैन, उच्च मूल्यका कृषि उपजहरू निर्यातमा यो समस्या देखिँदै आएको छ. अब यो सन्दर्भमा निर्यातको कुरा गरिरहँदा निर्यात सहजीकरणमा सरकारले के गर्नु पर्ला, किन यसरी बारम्बार अवरोध?
0: अहिले जति पनि यो समस्याहरू निर्यातमा आइरहेको छ, विगतमा चियामा अहिले चियामा देखियो, विगतमा प्लाइवुडहरूको निर्यातमा पनि आइरहेको थियो, त्यो भनेको भारतको जुन बिआइएस ब्युरो अफ इन्डियन स्ट्यान्डर्डको मापदण्ड अनुसार उहाँहरूले हाम्रो निकासीलाई यो निकासीलाई भित्राउँदाखेरि त्यो बिआइएस लागू गर्दाखेरि यो समस्याहरू सृजना भएको. हामीले सरकारलाई के भनेको छ, हाम्रो जुन यो नेपाल स्ट्यान्डर्ड जसलाई हामी एनएस भन्छौँ नि त, बिआइएस यो बिचमा एउटा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सन्तुलन हुनु पर्यो कि तपाईँको, जसले गर्दाखेरि भारत बाहिर कहीँ पनि हामी निकासी गर्न सहजता प्राप्त गरौँ हेर्नुहोस् है तपाईँको. अब अर्को कुरा भनौँ न, अब हामी छिटै नै लिस्ट डेभलपबाट डेभलपिङ कन्ट्रीमा पनि अपग्रेडेसन गर्दैछौँ है तपाईँको. अब लिस्ट डेभलप कन्ट्रीको हिसाबले जुन सुविधाहरू प्राप्त गरिरहेको थियो नेपालले, हालाकि ती सुविधाहरूको हिसाबले हामीले निर्यात गर्न सकिरहेका छैनौँ त्यत्रो प्रचुर मात्रामा, तर भोलि आगामी दिनमा यदि हाम्रो निर्यात नीतिलाई त्यो डेभलपिङ कन्ट्रिजमा जाने बित्तिकै त सरकारले अब हरेक कन्ट्रीहरूसँग बाइलेट्रल एउटा एग्रिमेन्ट र अन्डरस्ट्यान्डिङ गर्नु पर्यो, डबल ट्याक्सेसनका ट्रिटीहरू गर्नु पर्यो, विदेशी लगानी भित्र ल्याउनलाई विपा ल्याउनु पर्यो, स्वदेशी लगानी प्रवर्धनको लागि हामीले

अब समाचार विस्तारमा। सरकारले संघीय संसदको दुवै सदनमा सोमबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि हिजोदेखि छलफल सुरु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले स्रोतको सुनिश्चितता र खर्च गर्ने क्षमताका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न आग्रह गर्नुभयो। बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको पछिल्ला कदमले संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमा चोट पुर्याएको बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको उल्लेख गर्नुहुँदै नेता आङदेम्बेले स्रोतको सुनिश्चितता र खर्च गर्ने क्षमतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण हुनुपर्ने बताउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले अध्यादेश मार्फत राजनीतिक संरचना, प्रशासन र न्यायालयमा एकल प्रभुत्व कायम गर्न खोज्नुले सरकार निरङ्कुश शासन व्यवस्थातर्फ उन्मुख रहेको देखाएको टिप्पणी गर्नुभयो। नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई प्राप्त सफलता र उपलब्धिलाई जनताको सेवामा लगाउन ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गर्नुभयो। सरकारले संविधान संशोधनका लागि सुरु गरेको छलफलमा आफूहरूको समर्थन रहेको उल्लेख गर्नुहुँदै नेता प्रचण्डले कुन कुन विषयमा संशोधन गर्न खोजिएको हो त्यसमा खुल्ला र पारदर्शी छलफल हुनुपर्ने बताउनुभयो। सरकारको नीति तथा कार्यक्रममा दलित, महिला, जनजाति तथा उपेक्षित र उत्पीडित वर्ग समुदायका आवश्यकतालाई सम्बोधन गर्न नसकेको उल्लेख गर्नुहुँदै नेता प्रचण्डले भूमिहीन सुकुम्बासीको व्यवस्थापनका लागि ठोस नीति आवश्यक रहेको बताउनुभयो। श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही बन्न नसकेको बताउनुभयो। नेता राईले सरकारले वाचा गरे अनुसार युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने काम नगरी सुकुम्बासी जनताका नाममा डर र त्रास फैलाउने काम गरेको टिप्पणी गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशले उचित प्राथमिकता पाउन नसकेको उल्लेख गर्नुहुँदै कर्णालीलाई राष्ट्रिय प्राथमिकताको विकास क्षेत्र घोषणा गरी स्वास्थ्य, शिक्षा र विद्युतको विकासमा विशेष बजेट छुट्याउन माग गर्नुभयो। स्वतन्त्र सांसद महावीर पुनले सरकारको वार्षिक नीति तथा कार्यक्रममा विज्ञान प्रविधि र नव प्रवर्तनका लागि ठोस नीति र कार्यक्रम आउन नसकेको बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले बारा पर्सा औद्योगिक करिडोरमा विगतदेखि केही व्यक्तिहरूले अनुचित लाभ लिएको भन्दै यसको अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न माग गर्नुभयो। यस्तै सांसदहरूले नदी किनारहरूमा भइरहेको अवैध उत्खननले वातावरण र जनजीवन जोखिममा परेको भन्दै यसको नियन्त्रण गरिनुपर्ने, नारायणी कटानबाट विस्थापित भएका सुकुम्बासीलाई उचित व्यवस्थापन गर्न र कृषि बाली तथा उपजको संरक्षण गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले दलित, कमजोर तथा पीडित नागरिकको सुरक्षामा सरकारले न्याय र सुरक्षा दिन नसकिरहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा संसद बैठकबाट प्रधानमन्त्री बाहिरिनु भएको घटनामा प्रधानमन्त्री बालेन्द्र शाहको जवाफ मागेको छ। बैठकको सुरुमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बासना थापाले संसदीय परम्परा र अभ्यास विपरीत बैठक छोडेर हिँड्नुको कारणबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। नेपाल र भारतबीच गत फागुनमा हस्ताक्षर भएको पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश भएको छ। पहिलो पटक फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता दुई देशबीच भएको थियो। संविधानको धारा 279 व्यवस्था बमोजिम सम्झौता प्रतिनिधि सभामा पेश भएको हो। फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कार्यवाहीका क्रममा प्रमाण संकलन तथा अन्य सूचना आदान प्रदान गर्न दुई देशबीच सम्झौता भएको हो। सभाबाट अनुमोदन भई कूटनीतिक पत्राचारपछि सम्झौता कार्यान्वयनमा आउनेछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री

0: गौतमले सम्झौता हिजो प्रतिनिधि सभामा पेश गर्नुभएको हो। संवैधानिक व्यवस्था अनुसार सम्झौता प्रतिनिधि सभाको साधारण बहुमतले अनुमोदन गर्न सक्नेछ। सम्झौता कार्यान्वयनसँगै नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सिमानाका हुँदै 100 रुपियाँ भन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने भएको छ। सरकारले हाल कायम 100 रुपियाँको सीमा बढाउने तयारी गरेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस्तो नियम यसअघि नै आर्थिक ऐनमा व्यवस्था भएकाले आगामी बजेट मार्फत सीमा बढाउने उल्लेख गर्नुभएको हो। हिजो बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उहाँले सिमानामा बसेर नेपालको सार्वभौमिकताको रक्षा गर्ने मुख्यतः तराई मधेसका नेपाली नागरिकलाई दैनिक जीवनयापनमा सहजीकरण गर्ने सरकारको नीति रहेको बताउनुभयो। नागरिकका लागि भन्सारको सीमा सुविधा बढाए पनि तस्करीको समस्या राजस्वको चुहावट नियन्त्रण गर्न भने सरकार निर्मम बन्ने उहाँको धारणा रहेको थियो। त्यसका लागि आधुनिक प्रविधि क्यामेरा फेस रिकग्निसन डिभाइस नाइट भिजनका कुरामा एआई प्रयोग गर्न गृह मन्त्रालयलाई बजेट विनियोजन गरिने पनि उहाँले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनु भएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले हिजो एक विज्ञप्ति जारी गरी राईलाई सचिव पदबाट हटाइएको बताउनु भएको हो। राष्ट्रपति पौडेलले सभामुखले हिजो गर्नुभएको सिफारिस अनुसार संघीय संसदका महासचिव प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 बमोजिम उहाँलाई पदबाट हटाउनु भएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड अनुतीर्ण भएकाहरूका लागि आगामी असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईईको नतिजामा नन ग्रेडेड भएका 146,507 विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 गतेदेखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागि जानकारी दिनुभयो। सरकारले विद्यालय तहको शैक्षिक र भौतिक पूर्वाधारको अवस्थाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले देशभरका सम्पूर्ण विद्यालय भवन खेल मैदान शिक्षक कर्मचारी विद्यार्थी र अन्य संरचनाहरूको विस्तृत अध्ययन गरिरहेको र अध्ययनबाट प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताउनुभयो। एक महिनाभित्र एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको भन्दै मन्त्री पोखरेलले एसईई परीक्षामा सफल हुने असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानुठिमीले सातामा 2 दिन विदा दिने सरकारको निर्णयपछि हिउँदे र वर्षे विदामा कटौती गरिएको जनाएको छ। पाठ्यक्रम अनुसार पठन पाठन पूरा नहुने भएपछि हिउँदे र वर्षे विदाको साबिकको 45 दिनलाई 30 दिन कायम गरिएको केन्द्रका निर्देशक डाक्टर श्याम प्रसाद आचार्यले जानकारी दिनुभयो। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप गर्न सबै शिक्षा विकास तथा समन्वय एकाई स्थानीय तह र विद्यालयलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो। प्रत्येक दिन प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट व्यवस्थापन गर्न केन्द्रले सर्कुलर जारी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार शैक्षिक संस्थाहरूले पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसारको समय मिलानका लागि विदा कटौती गरिएको केन्द्रले जनाएको छ। भोजपुरको टम्के मयुङ गाउँपालिका 9 लेक कर्कमा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई लर्निङ सेन्टर स्थापना गरिएको छ। ग्रामीण क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई समय सापेक्ष गुणस्तरीय तथा प्रविधि मैत्री शिक्षण प्रणालीसँग जोड्ने उद्देश्यका साथ सेन्टर स्थापना गरिएको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
1: भोजपुरको टेम्केमयु गाउँपालिका 9 लेखर्कमा अवस्थित सिंहदेवी माध्यमिक विद्यालयमा आधुनिक ई लर्निङ सेन्टर स्थापना गरिएको छ। डिजिटल युगको आवश्यकता अनुसार शिक्षण प्रणालीलाई रूपान्तरण गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस अभियान अन्तर्गत विद्यालयलाई 20 थान डेस्कटप कम्प्युटर, 1 थान स्मार्ट टिभी तथा आवश्यक सामग्री प्रदान गरिएको हो। विज्ञान र प्रविधिको तीव्र विकाससँगै शिक्षण प्रणालीलाई पनि आधुनिक बनाउन अत्यावश्यक भएको पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले बताउनुभयो। विद्यार्थी साथमा कम्प्युटर हातमा भन्ने नारासहित ईश्वर मन्दिरले सञ्चालन गरिरहेको डिजिटल अभियानले ग्रामीण क्षेत्रका विद्यालयमा नयाँ सम्भावना सिर्जना गरेको उहाँको भनाइ छ।
2: सरकारी विद्यालयहरूमा ई लर्निङ सेन्टर स्थापना गर्ने, त्यहाँ चाहिँ यो प्रविधि मैत्री शिक्षाको लागि वातावरण तयार गरिदिने, कम्तीमा 20 कम्प्युटर सेटहरू उपलब्ध गराउने, एउटा चाहिँ स्मार्ट टिभी त्यहाँ राख्ने, दूर शिक्षाको लागि पनि र प्रविधि मैत्री शिक्षाको लागि पनि त्यो विपन्न विद्यार्थीहरूलाई चाहिँ अवसर दिने, त्यसमा यो कम्प्युटरको चाहिँ एबिसिडीदेखि लिएर चाहिँ ठुल्ठुलो प्रोग्रामिङसम्मको सबै सुविधाहरू त्यहाँ उपलब्ध हुन्छ।
1: सामुदायिक विद्यालयमा यस्ता प्रविधि मैत्री पूर्वाधार विकास हुनु अत्यन्त सकारात्मक र प्रेरणादायी कदम रहेको टेम्केमयु गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो।
3: कक्षा चाहिँ सञ्चालन गर्न कन्सेप्ट बनाएको थियौँ, त्यसका निम्ति ठुलो सहयोग भएको छ। अहिले
1: प्रमुख जिल्ला अधिकारी राजन पौडेलले प्रविधिमूलक शिक्षण आजको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै ई लर्निङ सेन्टरले सिकाइ प्रक्रियामा अझ परोपकारिता बनाउने विश्वास व्यक्त गर्नुभयो।
4: विद्यालय स्तरबाटै व्यक्तिहरूलाई चाहिँ साक्षर बनाउनु पर्छ भन्ने अभियानका लागि 20 कम्प्युटर सेट, एउटा स्क्रिन सेट चाहिँ दिनुभएको छ। यसले हामीलाई आधुनिक शिक्षा पद्धतिमा लैजानका लागि ई लर्निङको पाटोलाई सुरु गर्नका लागि आगामी दिनमा कोसे ढुङ्गा थप्नेछ।
1: ई लर्निङ सेन्टर स्थापनाले विद्यालयको समग्र शैक्षिक वातावरणमा गुणात्मक परिवर्तन ल्याउने विश्वास रहेको विद्यालयका प्रधानाध्यापक राजधन राईले बताउनुभयो।
5: यो जडान भइसकेपछि अहिलेको यो प्रविधिसँग जोडिएको बच्चाहरूले सहज ढङ्गले ज्ञान सिपहरू हासिल गर्नेछन्, नयाँ नयाँ प्रविधिहरूसँग उहाँहरू जोडिनेछ, यसले पक्कै पनि विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुर्याउनेछ।
1: संस्थाले हालसम्म भोजपुरका 1 भन्दा बढी विद्यालयमा ई लर्निङ सेन्टर स्थापना गरिसकेको जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सड़क सुरक्षा सुदृढीकरण तथा आधारभूत पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको हिजो बसेको बैठकमा मन्त्री लम्सालले सड़क सुरक्षालाई सुदृढ बनाउन सड़क मर्मत तथा सुधारका योजनाहरूका लागि पर्याप्त बजेट व्यवस्थापन गरिने बताउनुभयो। अर्घाखाँचीको पणिनी गाउँपालिका 8 स्थित घुम्ती पाल्पा सड़क खण्डमा बस दुर्घटना हुँदा 4 मृत्यु भएको छ भने 27 यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका 19 78 वर्षीय राममाया बस्नेत, सोही ठाउँकी 78 वर्षीय बिन्दु कुवर, पर्वतको मोदी गाउँपालिका 5 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घाइते मध्ये 4 अवस्था गम्भीर रहेको र घाइतेहरूको लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। नेपाल भारत खुल्ला सीमाका कारण भारतमा गएर लागू औषध सेवन गर्ने युवाहरूको संख्यामा वृद्धि भएपछि नियन्त्रणका लागि मध्य प्रदेशका सबै जिल्लाहरूमा विशेष अभियान सञ्चालन गरिएको छ। मध्य प्रदेश प्रहरी कार्यालयले मध्य प्रदेशका सबै जिल्ला पालिका तथा ओडाहरूमा लागू औषध सेवनकर्ताको पहिचान, उपचार तथा पुनर्स्थापना सहितका योजनाका साथ अभियान सञ्चालन गरेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
6: मध्य प्रदेशको गृह संचार तथा कानुन मन्त्रालय र प्रदेशभरिका सबै पालिकासँग सहकार्य गरेर मध्य प्रदेश प्रहरी कार्यालयले अभियान सञ्चालनमा ल्याएको छ। नेपाल भारतसँग खुल्ला सीमा भएका कारणले युवाहरू भारतमा गएर लागू औषध सेवन गर्ने गरेको पाइएकाले अभियान सञ्चालन गरेको बताउँदै मध्य प्रदेश प्रहरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया।
7: मधेसका जिल्लाहरू चाहिँ नाकाहरू खुला सीमासँग जोडिएको र अत्याधिक मात्रामा चाहिँ लागू औषध ओसार पसार बिक्री वितरण गर्नेलाई चाहिँ हामीले व्यापक रूपमा कारवाही गरिसकेपछि सेवनकर्ताहरू चाहिँ यता इन्डिया नै जाने, इन्डिया गएर सेवन गर्ने आउने, त्यस्तै किसिमको धेरै गुनासोहरू आएको र त्यो समस्याहरू देखिएको हुनाले चाहिँ सेवनकर्ताहरू भारत गएर सेवन गरेर आउने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि चाहिँ हामीले अहिले लागू औषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान भनेर हामीले सुरु गरेका छौँ। यसमा लागु औषध सेवन गर्दालाई खोजी गर्ने, खोजी गरेर उनीहरूलाई चाहिँ सुधार पनि गर्ने, त्यसले गर्दाखेरि यसलाई चाहिँ व्यापक रूपमा स्थानीय सरकार प्रदेश सरकार सहितको सहयोग र समन्वयमा यो कार्यक्रमहरू सञ्चालन गर्ने।
6: मधेस प्रदेशमा 136 पालिका तथा वडाहरूसँग समन्वय गरेर अभियान प्रभावकारी रूपमा सञ्चालन भएपछि लागु औषधको सेवन गर्नेको संख्यामा कमी आउने विश्वास गरिएको छ। अभियान अन्तर्गत लागु औषध सेवनकर्ताको खोज तलास गरिने बताउँदै पुनः डीआईजी थपलिया,
7: लागु औषध ओसार पसार र सेवनमा को घटनाहरू घट्नेछ। लागु औषध ओसार पसार गर्ने, जुन कारोबार गर्ने, भण्डारण गर्नेलाई चाहिँ हामीले कानुन बमोजिम नियन्त्रण लिएर मुद्दा अनुसन्धान गरेर कारवाही नै गर्छौँ। यो अहिले हामीले चाहिँ सेवनकर्ताहरूलाई चाहिँ अलिकति फोकस गरेर उनीहरूलाई खोजेर विभिन्न पालिकाहरूमा, गाउँ गाउँमा, टोल टोलमा पनि यस्ता व्यक्तिहरू हुन सक्ने हुनाले त्यस्तो ठाउँमा पनि हामीले चाहिँ खोज तलास गर्छौँ। विभिन्न प्रहरी निकायहरू मार्फत चाहिँ खोज तलास भइरहेको छ। उनीहरूलाई त्यसरी खोजिसकेपछि, त्यसरी फेला पारेपछि उनीहरूलाई उपचार गर्ने, सुधार गर्ने, निगरानीमा राख्ने, कुनै स्थापना राख्नुपर्ने भयो त्यो अनुसार राख्ने, स्थानीय सरकारले चाहिँ उपचार तथा सुधार केन्द्रमा राख्नको लागि आवश्यक पहल गर्ने, सहयोग गर्ने, समन्वय गर्ने, परिवारले चाहिँ उनीहरूको खर्च तिर्न नसक्ने अवस्था छ भनेदेखि चाहिँ स्थानीय पालिका, स्थानीय सरकारले चाहिँ सहयोग गर्ने भन्ने हिसाबले चाहिँ सुधारको कार्यक्रमहरू अभियान सञ्चालन हुन्छ।
6: लागु औषध सेवनकर्ताको संख्या वृद्धिका कारणले समाजमा अपराध बढ्नुका साथै घर परिवारमा अनेकन समस्याहरू ल्याउने भएकाले यस अभियानलाई प्रभावकारी किसिमले सञ्चालन गर्न जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैले सञ्चालन गर्ने गरी तयारी शुरू गरेको छ। उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने आदेशपछि कोषले नै धर्मशाला सञ्चालन गर्ने तयारी गरेको कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले उपत्यकाका विभिन्न स्थानमा सड़कमा माघी खाई हिँड्ने सयौंजना नागरिकको उद्धार गरिएको जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी मार्फत रहेका जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी इकाइहरूले हिजो साँझ 7 बजेसम्म सञ्चालन गरेको अभियानमा सड़कमा माघी खाई हिँड्ने व्यक्तिहरूको उद्धार गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीहरूले चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्धविरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले उक्त टिप्पणी गर्नुभएको हो। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले हिजो देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। फेब्रुअरी 28 तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको 40 दिनको लडाईँपछि इरान, संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल 8 युद्धविराम घोषणा गरेका छन्। यसैबीच इरानसँगको शक्ति सङ्घर्षको अन्त्य र द्विपक्षीय वार्ताका लागि आजबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमण गर्दै हुनुहुन्छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने बताउनु भएको छ। संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण भए पनि सरकारले आवश्यक प्रबन्ध गर्ने विश्वास व्यक्त गर्नुभयो। राजस्व चुहाउट नियन्त्रणका लागि निर्मम भएर लाग्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशी उत्पादनलाई समस्यामा पार्ने गरी भइरहेको अवैध तस्करी नियन्त्रणका लागि सरकार निर्मम भएर लाग्ने स्पष्ट पार्नुभयो। सरकारले नयाँ चरणको आर्थिक सुधारको श्रृङ्खला सञ्चालन गर्ने भएको छ। सोमबार सरकारले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले वृहत कानूनी तथा संस्थागत सुधार मार्फत आर्थिक सुधारको श्रृङ्खला सञ्चालन गर्ने उल्लेख गरिएको छ। त्यस मार्फत नेपालको आर्थिक वृद्धि 7% पुर्याउने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा सरकारले उत्पादन लागत घटाउने, व्यवसाय गर्ने वातावरण सरल बनाउने, स्वदेशी विदेशी तथा प्रवासी लगानी आकर्षित गर्न आर्थिक उत्प्रेरणाको आधारभूत पुनर्संरचना गर्ने उल्लेख गरिएको छ। दीर्घकालसम्म स्थिर र पूर्वानुमान योग्य आर्थिक नीति कायम हुने व्यवस्था गर्दै राष्ट्रिय विकासका प्राथमिकता आयोजनाहरूको छनौट र कार्यान्वयनमा निरन्तरता सुनिश्चित गर्ने गरी सक्षम संस्थागत संयन्त्र निर्माण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नेपाली चिया भारत निकासीमा भारतले कडाई गरेपछि नेपाली चिया भारत निर्यातमा समस्या भएको छ। गत मे 1 तारिकदेखि भारतले नेपाली चिया आयात गर्दा प्रयोगशाला परीक्षणमा कडाई गरेपछि निकासी कार्य ठप्प भएको छ। नेपाली चिया निकासी गर्दा भारतले प्रत्येक गाडीमा रहेको चियाको नमुना परीक्षणका लागि कोलकाता पुर्याउनु पर्ने नयाँ व्यवस्था लागू भएपछि काँकड भित्ता हुँदै हुने नेपाली चियाको निर्यातमा अवरोध उत्पन्न भएको हो। भारतको कोलकाताबाट चियाको नमुना परीक्षण गरी प्रतिवेदन ल्याउन करिब 15 दिन लाग्ने नयाँ नियम लागू गरिएसँगै नेपालबाट चिया निकासी रोकिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार उमागाईले बताउनु भयो। निजी क्षेत्रको लगानी रहेको यति एयरलाइन्स लिमिटेडले प्राथमिक सार्वजनिक सेयर आइपिओ निष्कासन गर्ने भएको छ। त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। धितोपत्र निष्कासन सम्बन्धी उक्त सम्झौता पत्रमा एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नु भएको छ। नेपाल र श्रीलङ्का बीच क्रस बोर्डर QR भुक्तानी प्रणालीको शुरूआत भएको छ। अन्तर्देशीय डिजिटल भुक्तानी कारोबारलाई थप सरल र सुरक्षित बनाउने उद्देश्यले श्रीलङ्काको लङ्का पे र नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड बीच क्रस बोर्डर QR भुक्तानी प्रणालीको शुरूआत भएको हो। उक्त व्यवस्थाले श्रीलङ्का भ्रमण गर्ने नेपाली यात्रुहरूले कनेक्ट IPS वा अन्य मोबाइल ब्याङ्किङ एप मार्फत श्रीलङ्कामा रहेका 4 लाख बढी लङ्का QR मर्चेन्टहरूमा स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्। श्रीलङ्काको कोलम्बोमा आयोजित एक विशेष कार्यक्रममा औपचारिक रूपमा क्रस बोर्डर भुक्तानीको शुरूआत गरिएको संयुक्त रूपमा घोषणा गरिएको हो।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
10: ICC विश्वकप लिग 2 अन्तर्गतको खेलमा नेपाल स्कटल्यान्डसँग 2 रनको झिनो अन्तरले पराजित भएको छ। वर्षाका कारण अवरुद्ध भएपछि DLS पद्धतिका आधारमा 39 ओभरमा 221 रनको नयाँ लक्ष्य पाएको नेपालले 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवाती निकै कमजोर रह्यो। प्रारम्भिक ब्याटर विनोद भण्डारी 10 र अर्जुन कुमार 0 रनमै समेटिएपछि नेपाल दबावमा आएको थियो। कप्तान रोहित पौडेलले 32 र आसिफ शेखले 21 रन जोडेर इनिङ सम्हाल्ने प्रयास गरे पनि मध्यक्रम धर्मराएको थियो। खेलमा दिपेन सिंह गैरीले 55 रनको अर्धशतकीय योगदान दिँदै नेपाललाई खेलमा फर्काएका थिए। तर अन्त्यतिर गुलशन झाले विस्फोटक ब्याटिङ गर्दै अभिजित 61 रन बनाए पनि टोलीलाई जित दिलाउन 2 रनले चुके। स्कटल्यान्डका लागि ब्रान क्युरीले 3 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्यान्डका ओपनर जर्ज मुन्सले 75 रनको आक्रामक इनिङ खेलेका थिए। नेपालका लागि लेग स्पिनर सन्दीप लामिछाने सबैभन्दा सफल बलर रहे। उनले 10 ओभरमा मात्र 41 रन खर्चेर महत्वपूर्ण 4 विकेट लिए। त्यस्तै करण केसी र नन्दन यादवले समान 2-2 विकेट हात पारे। यस त्रिकोणात्मक श्रृङ्खलामा नेपाल र स्कटल्यान्ड सहित अमेरिका पनि रहेको छ। 8 टोली सहभागी लिग 2मा स्कटल्यान्ड जितपछि 36 अङ्कमा छ। पराजित नेपाल 18 अङ्कसहित पुछारबाट दोस्रो स्थानमा यथावत छ।
0: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भागका केही जिल्लाहरूमा हावाहुरी चल्ने तथा यी क्षेत्रका 1-2 स्थानमा असिनापानी र मेघगर्जन चट्याङको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 6:51 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पीडित र कमजोर नागरिकलाई सुरक्षा दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। नेपाल र भारत बीच गत फागुनमा हस्ताक्षर भएको पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश। सिमानाका हुँदै 100 रुपियाँ भन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाइने इरानको चेतावनी र आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
11: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर भिओएलटीई सहितको अत्याधुनिक 4G एलटीई नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई ब्यान्ड 20 800 MHz र भिओएलटीई सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
12: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
13: नेपालको समावेशी आवाज।
14: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
15: कार्यक्रम बुधबार बिहान 7 बजेको समाचार पछि प्रसारण हुन्छ।
14: नेपालमा यौन हिंसा ठूलो समस्याका रूपमा देखिँदै गएको सम्बद्धहरूले औल्याएका छन्। यौन हिंसामा मूलत नजिकका आफन्त वा संगतमा रहेकाहरू जोडिने गरेका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार 78.5% अभियुक्तहरू पीड़ितका चिन्जानका व्यक्ति वा आफन्त नै हुने गरेका छन्। त्यस सम्बन्धमा आवश्यक कारवाही किनाराका लागि कानूनको अपर्याप्तता एउटा प्रमुख कारण रहेको बताइन्छ। उक्त समस्या समाधान गर्ने उद्देश्यले एवं यौन हिंसा र बालबालिका विरूद्धका जघन्य अपराध सम्बन्धी कानून संशोधनका लागि गठन गरिएको अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। कार्यदलले विद्यमान कानूनका जटिलता, सुधारका विषय आदिबारे अध्ययन गरी समस्या समाधानका लागि प्रतिवेदन दिएको हो। यौन हिंसा विरूद्धका विद्यमान कानून, सुधारका क्षेत्र, हालै भएको अध्ययनको विषय र निष्कर्ष लगायतका विषयमा आजको कार्यक्रममा केन्द्रित हुनेछौ। यौन हिंसा विरूद्धका कानूनहरूलाई पीड़ित मैत्री बनाउन, हद म्यादको वैज्ञानिक व्यवस्था गर्न र सजायको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर कानूनी बहस र वकालत गर्दै आउनुभएकी वरिष्ठ अधिवक्ता तथा महिला अधिकार कर्मी मीरा ढुङ्गानासँग यसै विषयमा हामीले कुराकानी गरेका छौं। प्रस्तुत छ सहकर्मी सन्तोष रेग्मीले वरिष्ठ अधिवक्ता तथा महिला अधिकार कर्मी मीरा ढुङ्गानासँग गर्नुभएको कुराकानी।
16: यौन हिंसा भनेको अब सबैलाई नै थाहा छ, यौन सम्बन्धी गरेका हिंसाहरू, जस्तै यौन जन्य दुर्व्यवहार, जबरजस्ती करणी, वैवाहिक बलात्कार र अरू त्यस्ता हिंसाहरू। अब ट्राफिकिङ गर्दाखेरि पनि, महिलालाई ट्राफिक गर्दाखेरि पनि उनीहरूमाथि यौन हिंसा गरेर अनि त्यसरी लगेर बेचबिखन गर्ने जस्तो फेला परिराखेको त्यस्तो कुराहरू छन्। यी सबै नै यौनजन्य दुर्व्यवहारभित्र पर्छन्।
15: अब यसलाई हाम्रो कानूनले, हाम्रो सरकारले, हाम्रो राज्यले चाहिँ कसरी लिएको छ?
16: हाम्रो राज्यले अब यौनजन्य दुर्व्यवहार हुनु हुँदैन अथवा यौनजन्य हिंसा हुनु हुँदैन भन्ने कुरालाई नै विशेष लिएको छ। त्यसलाई उपचारका कुराहरू पनि गरिएको छ, कसरी उपचार प्राप्त गर्ने र कसरी कति सजाय हुने, अझै क्षतिपूर्तिको कुराहरू पनि अहिले आइराखेको कुराहरू छन् भने कतै कतै कुनै कुनै त्रुटिहरू पनि, कानुनमा कुनै त्रुटिहरू पनि भएको अवस्थाहरू छ। कुनै कुनै कानुन विभेदपूर्ण छ, जस्तो कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार सम्बन्धी ऐन आइसकेको अवस्था छ, तर त्यसमा चाहिँ नि थुप्रै कुराहरू चाहिँ नि नसमेटेको भएको अवस्थाहरू छन्। जस्तो अब रजिस्टर संस्था अथवा रजिस्टर भएको अब सरकारी कार्यालयहरू रजिस्टर भएको अरू संस्थाहरू मात्रैको कुरा गरेर कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार भनेको अब त्यस्ता रजिस्टर नभएको संस्थाहरू पनि हुन्छन्, त्यहाँ पनि काम गरिराखेका हुन्छन् र त्यहाँ पनि उनीहरूलाई हिंसा भइराखेको अवस्थाहरू हुन्छ। त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा चाहिँ आवश्यक छ भन्ने मलाई लाग्छ। समग्रमा यो हिंसाहरू यस्ता हिंसा हुनु हुँदैन भन्ने कुरा नै सरकारको प्रमुख कुरा हो जस्तो मलाई लाग्छ, होइन? तर त्यो कानुनमा ठाउँ ठाउँमा त्रुटि हुँदाखेरि अनि त्यसपछि न्याय खोज्न जानेले न्याय नपाइराखेको अवस्थाहरू हुन्छन् भन्ने कुरा मैले निवेदन गरेँ।
15: यसको दुईटा पार्ट हो, एउटा त अब यस्ता खालका हिंसा हुनै नदिने सन्दर्भ, त्यसका लागि कस कसले भूमिका भनौँ न अब व्यक्तिको घर परिवारको समाजको त्यसपछि समुदायको राज्यको सरकारका निकायहरूको एउटा पार्ट हो भनेको यो यस्ता खालका क्रियाकलाप हुन नदिने भन्ने हो, एउटा भइसकेपछिको उपचारको चाहिँ विषय हो। हाम्रो कानुनले यो दुईटा विषयलाई कसरी राखेको छ?
16: सबभन्दा पहिला त अब राज्यकै पहिलो हुन्छ, होइन, समाजको पनि हुन्छ परिवारको पनि हुन्छ सबैतिर। अब अहिले यौन हिंसाहरू चाहिँ नि चिने जानेको परिवारभित्रको व्यक्तिहरूबाट धेरै भइरहेको 90%। हाम्रो कानुनमा के कुराहरू छन् भन्दाखेरि यो कुराहरू राखेको त हुन नदिने भनेर कानुन लिएर आएको कुराहरू हो, तर हुनै नदिनको लागि हाम्रो देशमा चाहिँ नि थुप्रै त्यस्ता घटनाहरू भए। अब 10 वर्षको युद्ध देखि लिएर अब अर्थक्वेकका कुराहरू थुप्रै कुराहरू भए, त्यसले गर्दा मानसिक रूपमा मान्छेहरू चाहिँ नि विक्षिप्त भएको अवस्थाहरू छन्। त्यसको लागि अर्को हुन नदिनको लागि साइकोलोजिकल काउन्सिलिङ वडा वडामा त्यो जस्तै मेलमिलाप केन्द्र राखे जस्तो त्यो वडा वडामा त्यस्ता केन्द्रहरू राख्नु पर्छ होला भन्ने चाहिँ नि मलाई लाग्छ। अनि त्यसपछिको कुरा भनेको त्रुटि छ, कानुनमा व्यवस्था गरिएको कुराहरू त अब जबरजस्तीकरण गर्न नहुने भन्ने कुराहरू छ, होइन, यौनजन्य दुर्व्यवहार पनि गर्न नहुने त्यसमा सजायको व्यवस्था छ, वैवाहिक बलात्कारको कुराहरूमा पनि सजायको व्यवस्था छ, त्यो हुँदाहुँदै पनि किन भइराखेको छ भनेर भन्दाखेरि अब पनि रोकथामको लागि अर्को कदम पनि चाल्नुपर्ने अवस्थाहरू रहेछ भन्ने कुरा नै मैले गर्न खोजेको हो। हजुर,
15: भनेको चाहिँ अब हाम्रा यी विद्यमान कानुनी व्यवस्थाहरू चाहिँ अपर्याप्त भए,
16: त्यही त त्यहाँको त्रुटिहरू, त्यो विक्षिप्त भएका मान्छेहरूले के गर्ने त भन्ने उपद्रो मात्रै गरेर बस्ने, त्यस्ता खालका हिंसाहरू गरेर बस्ने भइसकेपछि उनीहरूलाई चाहिँ साइकोलोजिकल काउन्सिलिङदेखि लिएर थुप्रै कुराहरूको आवश्यकता, तिनीहरू त बिरामी हुन् नि त, बिरामी भन्न खोजेको तिनीहरू कसुरदार हुन् त्यही पनि बिरामी पनि हुन्, त्यसको लागि चाहिँ नि काम गर्नुपर्ने अवस्थाहरू छ, त्यसको लागि फर्दर काम पनि गर्नुपर्छ होला, काउन्सिलिङको काम पनि गर्नुपर्छ होला, जसले गर्दाखेरि उनीहरूलाई चाहिँ नि त्यसबाट चाहिँ नि त्यो हिंसा नगर्नको लागि निरुत्साहित गर्नको लागि त्यसले काम गर्छ भन्ने कुराहरू मैले राख्न खोजेको। हजुर,
15: पछिल्लो आयामहरूले चाहिँ के भन्यो भने यो चाहिँ मानसिक रूपमा विक्षिप्त भएकाहरूले गरेको हुनाले यसको आयाम अलिकति फेरियो, होइन?
16: त्यो त कसुर त कसुरै हो, हेर्नु हो, कसुर त कसुरै हो, कसैले त्यो चाहिँ नि विक्षिप्त भएको कारणले गरिराखेको हुन्छ, कसैले त्यो नभइकन पनि क्राइम गरिराखेको अवस्थाहरू हुन्छ, के छ भनेर जानकारी नै नभएको कारणले पनि गरिराखेको हुन्छ।
15: हुन त यो अपराधै हो, त्यसमा कुनै शंका रहेन, यद्यपि एउटा चाहिँ आपराधिक मनोवृत्ति रह्यो, अर्को चाहिँ मानसिक समस्या रह्यो,
16: हो, मानसिक समस्या पनि यसको समस्या हो भन्ने कुरा चाहिँ नि अब राज्यले नि बुझ्नु पर्यो, त्यो अनुसारको व्यवस्था पनि गर्नु पर्यो।
15: अहिले पछिल्लो समयमा यहाँहरूले जुन अध्ययन गर्नुभयो त्यो अध्ययनले चाहिँ यस्तो खालको अवस्था रहेको चित्रण गर्यो?
16: अध्ययन त हामीले कानुनको कुरा, कानुनमा कहाँ त्रुटि छ, कहाँ सुधार गर्नुपर्ने अवस्थाहरू छन् भनेर कानुनको कुरा मात्रै हामीले हेऱ्यौँ है। अनि त्यो मानसिकताको कुरा चाहिँ नि मलाई धेरै अगाडिदेखि लागिराखेको, जुन मैले वैवाहिक बलात्कारको मुद्दा मैले सर्वोच्च अदालतमा कानुन भएन भनेर जुन दायर गरेँ पिआइएल, अनि त्यसपछि कानुन आइसकेपछि पनि अनि मान्छेहरूको बिहेभियर अनिखेर त्यो सबै कुराहरू त्यो केसमा इन्भल्भ हुँदाखेरिको अवस्थाहरू त्यो सबैको एनालाइसिस गर्दाखेरि मलाई महसुस भएको कुरा हो त्यो।
15: अब यहाँले आफूलाई महसुस भएको कुराको सन्दर्भ पनि र पछिल्लो यहाँहरूको अध्ययनको विषयको निष्कर्ष पनि, अब विद्यमान कानुनमा यो विषयमा कसरी सुधार गर्ने?
16: विद्यमान कानुन त अब पूर्ण रूपमा छुट नदिएर ऊ पनि दिनु पर्यो, सजाय पनि गर्नु पर्यो, दण्ड पनि गर्नु पर्यो, जरिवाना पनि गर्नु पर्यो, त्यो साथसाथै क्षतिपूर्तिको कुराहरू पनि, प्रमुख कुरा चाहिँ नि क्षतिपूर्ति जुन पीडितहरू आइराखेका हुन्छन्, पीडितहरू चाहिँ नि अब सजाय गराएर मात्रै उनीहरूलाई चाहिँ नि तृप्ति हुँदैन, उनीहरूलाई चाहिँ नि सेटिस्फ्याक्सन हुँदैन, त्यो हुने भएको हुनाले उनीहरूलाई चाहिँ नि क्षतिपूर्तिको कुरा, अझ जरिवाना त म पीडित भइदिए बापत सरकारले जरिवाना लिएर मलाई चाहिँ क्षतिपूर्ति नदिने हो भने कसरी सर्भाइभ हुन सक्छु त यो समाजमा? सबैबाट लान्छी त्यो अवस्थाहरू हुन्छ, त्यो अवस्थालाई कसरी सम्बोधन गर्ने भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण हुन्छ।
15: यसको नियन्त्रणमा कसरी चाहिँ घरमा, परिवारमा, समाजमा, समुदायमा काम गर्न सकिन्छ या गर्नुपर्छ?
16: विक्षिप्त अवस्थाका मान्छेहरू छन् भने काउन्सिलिङले चाहिँ नि धेरै कन्ट्रोल गर्छ। अब म के रहेछु भनेर उसले आफूलाई निहाल्ने अवस्थाहरू निहाल्न सक्छ, निहालेर अब कसरी जाने त भन्ने कुरा पनि त्यसरी पनि आउन सक्छ होइन। त्यही भएर काउन्सिलिङको कुराहरू चाहिँ त्यो कारणले पनि मैले गरेको।
15: अब अलिकति जरामा जान खोजेको म चाहिँ,
16: यो त पितृ सात्मक सोच मूल्य मान्यताकै कुराहरू हो, हेर्नु खास रुटमा जाने हो भने त्यो भएको हुनाले त्यसलाई कसरी हटाउन सकिन्छ भनेर नै काम गर्नुपर्ने अवस्थाहरू छन्।
15: कार्यान्वयनतिर जाउँ, विद्यमान कानुनको कार्यान्वयनको अवस्था कतिको छ, अथवा भनौँ न यो हिंसामा परेकाहरूले उजुरी गर्ने या जो यहाँले अघि भनेको जस्तो?
16: यो चाहिँ नि अब यो नि हिंसा भन्ने बित्तिकै लाञ्छित हुने कुराहरू हो होइन। अनि त्यसपछि एउटा कुरा अर्को रुटमा जान्छु भनेर हजुरले जे कुरा गर्नुभयो नि, रुटमा जानको लागि हाम्रो वैवाहिक परम्परा घरमा हुन्छ त्यस्तो खालको हिंसा भन्ने कुरा जब आइसक्यो, घरमा चिने जानेको बाटो हुन्छ भन्ने कुरा आइसक्यो भने रुटमा जाँदाखेरि हाम्रो वैवाहिक परम्परा, हाम्रो वैवाहिक परम्परा डिस्क्रिम त्यसलाई कसरी त्यो वैवाहिक परम्परालाई पनि अलिकति चेन्ज हामीले कसरी ल्याउन सक्छौँ, यो सबै मिलेर गर्नुपर्ने कुरा हो। अरूले त्यो महसुस गर्न सक्नुहुन्छ सक्नुहुन्न आफ्नो ठाउँको कुरा हो, मैले महसुस गरे चाहिँ नि वैवाहिक परम्पराको कारणले गर्दाखेरि पनि थुप्रै त्यस्ता हिंसाहरू भइराखेको अवस्थाहरू छन्। एकले अर्कालाई सम्मान गर्न नसक्नु, घरै भित्रको कुरा पनि एकले अर्कालाई सम्मान गर्न नसक्नु भनेको एकदमै यो अवस्था सिर्जना हुनुमा एकले अर्कालाई सम्मान गर्न नसक्नु घरभित्रको कुरा गर्दाखेरि, अनि त्यसपछि महिला भनेको दोस्रो दर्जा हो भन्ने मूल्य मान्यता बोक्नु, त्यो कारणले गर्दाखेरि पनि यो चाहिँ नि कानुनको कार्यान्वयन गर्न नि एकदमै अप्ठ्यारो हो। अनि पितृ सत्तात्मक सोच अगाडि आइदिने जहाँ जहाँ कार्यान्वयन गर्न बसेका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूमा त्यो कुराहरू आइदिने, त्यो कारणले गर्दाखेरि पनि कानुनको कार्यान्वयन असाध्यै गाह्रो भइराखेको अवस्थाहरू छन् भन्ने कुरा मैले निवेदन गरेँ।
15: यहाँहरूले गरेको यो अध्ययनको जुन निष्कर्ष आएको छ त्यो निष्कर्षलाई चाहिँ कानुनमा कसरी समेट्यो भने विद्यमान समस्याहरू समाधान हुन्छन् त?
16: होइन, त्यो त अब छिटो छरी त कसरी हुन्छ भन्ने नै मूल कुरा थियो, मूल कुरा त्यो भएको हुनाले छिटो छरितोको लागि हामीले चाहिँ नि के कुरा गर्यौँ भनेर भन्दाखेरि निरन्तर सुनवाईको जुन कुरा छ त्यसलाई चाहिँ नि एकदम अगाडि लैजाने, त्यसलाई चाहिँ नि निरन्तर सुनवाईलाई चाहिँ नि प्रायोरिटी दिएर अदालतहरूले पनि प्रायोरिटी दिएर अगाडि लैजाने भन्ने कुराहरूदेखि लिएर गोपनीयताको कुराहरू, यो त गोप्य राख्नुपर्ने कुरा हो भनेर हामी गएर भन्न नपरोस्, पहिले नै अवेर भएर त्यसलाई चाहिँ गोपनीय राख्ने कामहरू चाहिँ होस् र गोपनीय राख्दाखेरि पनि अब गोप्य त भने भन्नेको हुन्छ तर अरूले पनि थाहा पाउने कुराहरू एकदमै धेरै हुने भएको हुनाले त्यसलाई चाहिँ अझै विशेष गरेर एकदमै गोप्य चाहिँ कसरी राख्न सकिन्छ गोपनीय भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुराहरू हो। यी कुराहरूमा चाहिँ नि हाम्रो छलफल भइराखेको थियो
17: भएको थियो।
15: पछिल्लो समयमा जसरी सामाजिक सञ्जालहरूमा कतिपय मानिसका गोपनीयताका विषयहरू पनि आइरहेका छन् अथवा हजुर आइरहेको छ, अनि यो सामाजिक सञ्जालहरूको सन्दर्भ र सञ्चार माध्यमहरूको भूमिका यसमा के अपेक्षा गर्न सकिन्छ, त्यसलाई कसरी अझ बढी जवाफदेही बनाउन सकिएला?
17: त्यही त, त्यो सामाजिक सञ्जाल पनि त्यस्तो कुराहरू आइराख्छन् भने त्यसलाई पनि तिनीहरूले जसले सामाजिक सञ्जालमा यस्ता कुराहरू ल्याइराखेको हुन्छ, ल्याइराखेको छन् त्यस्ता व्यक्तिहरूलाई चाहिँ नि अब उजुरी गर्नु पर्यो, उजुरी गर्नलाई कसरी प्रोत्साहन गर्ने, अनि त्यसपछि त्यो उजुरी गरेको कुरा कसरी गोपनीय राख्ने र त्यो व्यक्तिहरूले चाहिँ नि कसरी पनिसमेन्ट पनि पाउने कुराहरूदेखि लिएर त्यो सबै कुराहरू हुन सक्थ्यो भने हाम्रो त अहिलेको ऊ भनेको थिएन, यो सामाजिक सञ्जालका कुराहरू त्यति थिएनन्, कानुनमै भएका कुराहरूमा मात्रै हाम्रो छलफल भएको थियो। यसमा पनि अब कानुनको साथसाथै कानुनमा नै नयाँ कानुन पनि आवश्यक छ जस्तो लाग्छ मलाई, चाहिँ एकदमै थोरै सजायको व्यवस्था छ त्यसले गर्दाखेरि पनि मान्छेहरूले अनि त्यसपछि यो सामाजिक सञ्जालमा भएका कुराहरू उजुर गर्नलाई जिल्ला जिल्लामा त उजुरी छ, उजुरी गर्न पाइन्छ, तर कारवाही चाहिँ नै यहीँ काठमाडौँबाट नै हुनुपर्ने भएको हुनाले त्यो त अप्ठ्यारो पनि छ, अर्को कुरा धेरै अप्ठ्यारो पनि छन्, त्यसलाई पनि कसरी व्यवस्थित गर्ने भन्ने कुरा पनि सोच्नुपर्छ होला भन्ने लाग्छ।
14: उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता तथा महिला अधिकार कर्मी मीरा ढुङ्गाना, हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
15: कार्यक्रम कानुनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
18: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गोबरलाई गुइठाना बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: ए रमेश दाई, अघिदेखि देख्दैछु तपाईँ आफ्नो पसलको दर्ता कागज पत्र र पुराना हिसाब किताब के पल्टाएर बस्नु भएको नि? के को लागि यत्रो तयारी हो?
3: ए लक्ष्मी बहिनी, 2083 वैशाख 2 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना हुँदैछ नि त, त्यसैको लागि विवरण तयार गरेको। यो त हाम्रो देशको लागि साह्रै महत्त्वपूर्ण काम पो हो त।
2: के हो र यो आर्थिक गणना भनेको? अनि हामी जस्तो साना व्यापारीलाई के फाइदा हुन्छ र यसले?
3: फाइदा छ नि बहिनी, यो गणना त देशैभर सञ्चालनमा रहेका उद्योग, व्यापार, व्यवसाय, स्कुल, अस्पताल, संघ संस्था आदिको यथार्थ विवरण संकलन गर्ने ठुलो अभियान हो बहिनी। गणनामा विवरण दिन छुटाउँदा वा डरले सही कुरा नभन्दा हामीलाई चाहिने सही नीति, योजना तथा कार्यक्रम बनाउन बाधा पुग्दछ। यसो भएमा त हामी व्यवसायीलाई नै ठुलो घाटा पुग्दछ नि।
2: ए, एउटा सानो विवरणले पनि त्यत्रो फरक पार्छ है?
3: पार्छ नि। हामी व्यवसायीले जति सही विवरण दियौँ सरकारलाई, हाम्रै सेवा सुविधा, व्यवसायिक पूर्वाधार र नयाँ नीति योजनाहरू बनाउन सहयोग पुग्छ। यो त हाम्रो हक अधिकारसँग जोडिने कुरा पो हो त।
2: कुरा त ठिक रहेछ दाई, तर यो विवरण अरूले थाहा पाएर पछि झमेला त गर्दैनन् नि? हामी साना व्यापारीलाई त डर लाग्छ नि।
3: त्यो त सोच्दै नसोच्नुहोस् न बहिनी, यो विवरण एकदमै गोप्य रहन्छ। तथ्याङ्क ऐन 2079 नै यसलाई सुरक्षित राख्ने ग्यारेन्टी दिएको छ। हामीलाई फाइदा नै हुन्छ र यसले कुनै झमेला गर्ने कुरै छैन नि। ढुक्क भएर विवरण दिए हुन्छ, सही विवरण उपलब्ध गराउनु हाम्रो कर्तव्य पनि हो।
2: ए, त्यसो भए त म पनि ढुक्क भएँ दाई। म त अब आफ्नो सबै व्यवसाय साथीहरूलाई पनि आर्थिक गणनाको गणकाउँदा सही विवरण दिनु भन्छु।
3: हो, त्यसरी नै सबैलाई भन्नु पर्छ। हाम्रो सानो सहयोगले नै राष्ट्र निर्माणमा ठुलो मदत पुग्छ।
4: राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनको लागि आर्थिक गणना, नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालय।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी करिब 8 बजीसम्म केही स्वदेश गानहरू सुन्नेछौँ र 8 बजे यहाँले अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ। यो पहिलो स्वदेश गान राख्दैछौँ जगदीश समालको स्वरमा, कमलमणि देवकोटाको शब्दलाई गोविन्द आचार्यको सङ्गीतमा।

अहिले सुनायौँ जगदीश हमालको स्वरमा यो स्वदेश गान, कमलमणि देवकोटाको शब्दलाई गोविन्द आचार्यको सङ्गीतमा। अभि अर्को स्वदेश गान राख्दैछौँ, रमेश चक्र खड्काको शब्दलाई लक्ष्मण अधिकारीको सङ्गीतमा, स्वरूप आचार्य, जुना प्रसाई र साथीहरूको स्वर।

0: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
3: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
5: नागरिक लगानी कोष।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यतिखेर बिहानको 8 बज्न लागेको छ। अब केही बेरमा सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको एउटा अर्को श्रृङ्खला लिएर फेरि बुधबारको बिहानी यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौँ। कार्यक्रममा हामीले महिला पहिचान, सम्मान, योगदान, सङ्घर्ष, सफलताका कथालाई, अनुभूतिलाई यहाँहरूमा सुनाउँदै आएका छौँ। साथमा महिला सवालका विविध विषयको उठान पनि गर्दै आएका छौँ। यसै क्रममा महिला संवेदनशीलता, महिलाका अनुभूति र यथार्थपरकतालाई जोडेर जसले कलम चलाइराख्नु भएको छ उहाँहरूलाई हामीले यो कार्यक्रममा जोड्ने गरेका छौँ। यसै क्रममा आज हामीसँग हुनुहुन्छ साहित्यकार उमा सुवेदी। आज हामी उहाँको सङ्घर्ष, सफलता, लेखनी यात्रा र जीवनका अनुभवलाई जोड्नेछौँ। सुन्दै रहनुहोला कार्यक्रम आजका नारी भन्दै उहाँलाई म स्वागत गर्छु। उमाजी, कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा यहाँलाई हार्दिक स्वागत गर्छु।
1: धन्यवाद चन्दाजी।
0: प्रकाशित उपन्यास परिधिको सफलताको पनि हामी कामना गर्छौँ र 2082 प्रभावशाली महिलाको छनौटमा पर्नु भएको छ, यसर्थ पनि एकचोटि पुनः बधाई छ यहाँलाई।
1: धन्यवाद सर।
0: आज भोलिको दिन चाहिँ कहाँ कसरी व्यस्त हुनु हुन्छ, कसरी दिनहरू व्यतीत भइरहेको छ?
1: 2072 सालदेखि 2082 10 वर्ष चाहिँ आह्वान भनेर एउटा महिलाको लेखनीको सशक्तिकरणको लागि एउटा काम गरिरहेका थियौँ। त्यसमा चाहिँ डाक्टर अर्चना थापा हुनुहुन्थ्यो, कुमारी लामा हुनुहुन्थ्यो र म तिनैजना लेखक महिला प्लेटफर्म तयार गरेर हामीले काम गरिरहेका थियौँ र 10 वर्षमा हामीले पहिलो फेज भनेर चाहिँ यसलाई चाहिँ अन्त्य गऱ्यौँ। दोस्रो फेज चाहिँ हामी अलिकति थोरै फरक ढङ्गले गर्छौँ भनेर अलिकति थाती राखेर यो 10 वर्ष गरेको कामको दस्तावेजीकरणमा हामी व्यस्त भयौँ र त्यो दस्तावेजीकरणको काम चाहिँ कुमारी लामा र मैले गऱ्यौँ। अब आफ्नो व्यक्तिगत कामहरू छँदैछन्। परिधि उपन्यास चाहिँ मेरो पछिल्लो, मेरो छैटौँ कृति हो। नयाँ कृति आयो, यसको प्रमोसनमा छँदैछु। आगामी कृतिको लागि चाहिँ अब पढ्नु पर्यो, दिमाग खाली भाषा भर्नु पर्यो, त्यसको लागि म अध्ययनमा छु अहिले।
0: हजुर, कलम चलाउन अध्ययन आवश्यक छ
1: एकदमै धेरै।
0: यहाँले आह्वान यो अभियानलाई पनि जोड्नुभयो, छुट्टै अभियान, साँच्चै नै प्रभावकारी अभियानको रूपमा पनि हामीले लिएका थियौँ, हामी सहभागी पनि भएका थियौँ, जसमा चाहिँ आदिवासी समुदायका महिला जस्टिस फर अल रेप भिक्टिम्सहरूको बारेमा पनि, त्यो पनि सार्वजनिक तौरबाट होइन त्यो अभियान चलेको थियो भने मिटुको पनि हामी सम्झिन्छौँ होइन, बाध्यात्मक मौनता, बलात्कार संस्कृति आदि जुन महिला अधिकारसँग जोडिएको छ, महिला माथि हुने विभेदसँग जोडिएको छ, त्यो विरुद्धको आवाजको रूपमा
1: एकदमै
0: पनि होइन, यो सार्वजनिक बहसको रूपमा पनि यहाँले ल्याउनु भएको थियो। यति बेलै कार्यक्रमबाट हामी साहित्यिक स्रष्टा, प्रकाशक होइन अर्चना थापालाई सम्झिन चाहन्छौँ। आह्वानसँग जोडिनु भएको, जसले स्थापना गर्नुभएको थियो यहाँहरू तीन हस्ती, उमा सुवेदी, कुमारी लामा, अर्चना थापा होइन, यहाँहरू तिनैजनालाई आज हामी सम्झिन पनि चाहन्छौँ, किनकि कार्यक्रम आजका नारी पनि समानताको एउटा यात्राको अभियान नै हो भनेर जोड्न पनि हामी चाहन्छौँ। पूर्वी नेपाल होइन जन्मथलो, चापामा हुर्किनु भयो, बाल्यकालको आफ्नै अनुभव पनि रहेको छ, रेडियो नेपाल यहाँको जीवनमा जोडिँदै आएको छ नि त होइन, रेडियो नेपालसँग जोडिएको अनुभव आज हामी यहीँबाट सुरु गरौँ न।
1: एकदमै यो चाहिँ तपाईँले एकदमै सान्दर्भिक कुरा उठाउनु भयो, अहिले चाहिँ यो एकदमै चर्चाको विषयमा पनि बसिरहेछ, धेरैले सोधिरहनु भएको छ, किनभने यो अनलाइन खबरको 50 प्रतिभाशाली प्रभावशाली महिलामा म पनि एउटा परेँ होइन, र त्यसमा चाहिँ मेरो जसले प्रोफाइल लेख्नुभयो उहाँले चाहिँ यो रेडियोको कुराहरू ल्याउनु भएको छ। यो रेडियोको कुरा चाहिँ कहाँबाट जोडिएको छ भन्दाखेरि, मैले 2066 1967 सालतिर चाहिँ हाम्रो डाक्टर अर्चना थापाले एउटा सम्पादन गरेको स्वअस्तित्वको खोज भन्ने किताब थियो, त्यसमा चाहिँ मेरो बिरिङ खोलामा एक दिन भन्ने एउटा आर्टिकल थियो। त्यो आर्टिकलमा चाहिँ मैले मेरो बाल्यकालमा मैले यो रेडियो नेपाल त्यति बेला मेरो लागि अत्यन्तै प्रभावकारी र रेडियो नेपाल नसुनेर म कहिले पनि नसुत्ने अनि रेडियो नेपाल मेरो लागि एउटा अभिन्न अङ्ग जस्तो थियो। त्यो बेलामा चाहिँ म लेखनमा पनि थिएँ र गायनमा पनि अब त्यो बेलामा थिएँ होइन। त्यो बेलामा मेरो एउटा नारी शिक्षा आजको आवश्यकता भन्ने एउटा निबन्ध स्रोत केन्द्र स्तरीय स्केचमा चाहिँ मेरो दोस्रो भइदियो। त्यो दोस्रो निबन्ध चाहिँ मेरो साथीहरूले चाहिँ भन्नुभयो हातेमालो यस्तै के कार्यक्रम थियो त्यो बेला,
2: बाल कार्यक्रममा
1: आइरहन्थ्यो अनि विभिन्न ठाउँबाट हामी पत्रहरू पठाइरहन्थ्यौँ सानै बच्चाहरू होइन हाम्रो तरिकाले, अनि मैले रेडियो नेपालको ठेगाना मागेर पठाएँ। साँच्चै मेरो प्रसारण हुनको लागि चाहिँ अर्को हप्ता चाहिँ प्रसारित हुन्छ भनेर भनेपछि बुद्ध आदर्श मावि पढेको म होइन त्यहाँबाट म मेरो घर पुग्नुलाई त्यस्तै 40 मिनट जति लाग्थ्यो हिँडेर। म त्यो हस्याङ र फस्याङ गर्दै होइन घरमा 5 बजी त म घरमा आइपुग्नु पर्यो, अनि त्यस पछाडि मेरो घरमा रेडियो थिएन। मेरो घरको लागि चाहिँ त्यति बेला रेडियो भनेको एउटा विलासिताको सामा थियो, रेडियो थिएन मेरो घरमा, 2-3 घरमा रेडियो थियो मेरो गाउँमा। अनि त्यसपछि म एकजनाकोमा तत्कालै जो दिदीले चाहिँ मलाई एकदमै माया गर्नुहुन्थ्यो म दौडिँदै गएँ, जाँदाखेरि दिदी हुनुहुन्न थियो, दिदीको आमा उहाँले रेडियो बन्द गरिदिनु भयो। त्यो पीडालाई चाहिँ मैले चाहिँ यो बिरिङ खोलामा एक दिनमा लेखेको छु र त्यस पछाडि चाहिँ मलाई इख भयो र भोलिपल्ट आमालाई स्कुल जान्छु भनेर चाहिँ सर्ट फ्रक लगाएर हिँडेको। दिनभरि मेरो घरदेखि अलि माथि चाहिँ साथीहरू त्यो जुन जसले चाहिँ स्कुल पढाउनै सक्नुहुन्न थियो बुवा आमाले, केही साथीहरू थिए, उनीहरू दिनभरि खोलामा ढुङ्गा टिप्थे। मैले के ठाने भने यिनीहरूसँग गएर ढुङ्गा टिपेँ भने 2 टिपेँ भने त म एउटा रेडियो किन्न सक्छु, नयाँ नकिने पनि पुरानो भन्ने लागेर चाहिँ दिनभरि स्कुल नगएर सर्ट फ्रक लगाएर म ढुङ्गा टिप्न गएको कहानी चाहिँ मैले लेखेको छु। र त्यस पछाडि एकजना मेकानिकले पुरानो पार्ट पुर्जा जोडेर रेडियो बनाइदिनु भएको थियो होइन, त्यो खुसी चाहिँ मैले त्यो बिरिङ खोलामा एक दिन भन्ने मेरो लेख छ त्यसमा लेखेको थिएँ। त्यो बेलामा रेडियोको कति महत्त्व थियो अनि मेरो लागि रेडियो नेपाल कस्तो थियो होइन, यी कुराहरू चाहिँ त्यो बेला आउँछ र म अत्यन्तै धेरै चाहिँ रेडियो सुन्ने मान्छे हो। त्यो त्यस पछाडि 11 बजीसम्म बस्थ्यो, त्यो अति हुँदा हुँदै शास्त्रीय सङ्गीतको आलाप तान सारा सारा सुनिसकेपछि मात्रै सुत्थेँ म। त्यो लेखो रेडियोप्रतिको लगाव चाहिँ झुकाव चाहिँ त्यस्तै थियो।
2: संचार सूचना हो नि त होइन, त्यो कति महत्त्वपूर्ण हुन्छ, त्यसको प्रभावले आफ्नो जिन्दगी परिवर्तन गर्नुभएको धेरैको कथालाई हामीले सुनाएको पनि छौँ। साँच्चै नै रेडियो नेपाल स्रष्टाहरूको लागि, साङ्गीतिक स्रष्टा, साहित्यिक स्रष्टाहरूको लागि, कला पारखीहरूको लागि होइन, सङ्गीत प्रेमीहरूको लागि, जो कसैको लागि पनि कुनै न कुनै रूपमा जीवनको कुनै कालखण्डमा गएर रेडियो नेपाल जोडिएको सुन्दा होइन, र त्यही रेडियोमा एउटा माध्यमको रूपमा आफूलाई पाउँदा हामीलाई खुसी पनि लाग्छ। यहाँको लेखको पहिलो माध्यम नै रेडियो नेपाल बन्यो,
1: हजुर,
2: त्यसोभन्दा फरक नपर्ला नि,
1: त्यो मेरो प्रसारण भयो तर मैले सुन्न पाइनँ। त्यो हातभरि ठेला उठेर अनि भोलिपल्ट चाहिँ त्यो पुरानो पाठ पूर्जा जोडेर ल्याएको रेडियो चाहिँ मेरो लागि नयाँ भएको, त्यस पछाडिका दिनमा मैले त्यो रेडियो कति बेले पनि नछोडेको, त्यो कुराहरू सम्झिँदाखेरि अहिले त एकदमै रोमाञ्चक लाग्छ। तर त्यो सङ्घर्ष मैले गर्न सकेँ। साँच्चै भन्यो भने तपाईँले अघि भन्नुभयो नि यो महिला सशक्तिकरणको लागि होइन, महिलाहरूको आवाजलाई मुखर गएर चाहिँ बोल्न सक्ने एउटा तागत पनि मलाई चाहिँ त्यो सङ्घर्षले दियो होला जस्तो लाग्छ।
2: पक्कै पनि एउटा लगाव भएन, केही गर्नै पर्छ, आफैप्रतिको एउटा विश्वास पनि र गर्नुपर्छ भन्ने त्यो लगावले धेरै छोरीहरूलाई अगाडि बढाएको पनि छ। यहाँको बिरिङ खोला त्यो एक दिनको मेहनत र त्यो मेहनत पछिको जुन एउटा आफूले चाहेको कुरा पुरा भयो भनेपछि गरे सकिँदो रहेछ भन्ने सन्देश त
1: एकदम
2: बाल्यकालमा त्यही बिरिङ खोलाको एक दिनले दियो नि त,
1: यसमा चाहिँ मैले त्यो तपाईँले भेट्नुभयो भने त्यो किताब पढ्नु होला होइन, स्वस्तित्वको खोज अनि त्यसमा चाहिँ त्यो छ होइन। त्यसमा चाहिँ मैले के भनेको छु भने नि, मनको बह कसैले नकह भन्छ नि त होइन, एउटा उखान छ नि, तर मलाई ठ्याक्कै त्यसको विपरीत, त्यसलाई चाहिँ मनको बह सबैलाई कह भन्न मन लाग्छ। किनभने त्यो मेरो त्यो जुन ढुङ्गा टिपेको कहानी लेखे कतिलेलाई चाहिँ प्रेरणा भयो कि त्यो होइन, किनभने लाज भन्ने कुरा चाहिँ मान्छेमा आफूमा हुने हो नि त। स्कुल जानुपर्ने फ्रक सर्ट लगाएर होइन टक्क किताब बोकेर म खोलामा गएर दिनभरि ढुङ्गा टिपे, त्यति बेला मलाई लाज भएन भने, अनि त्यो त प्रेरणाको लागि म जस्तै त्यति बेलाका किशोरीहरूको धक त्यो त फुक्यो नि त। अनि सङ्घर्ष भन्ने कुरा चाहिँ मेरो सुरुवात चाहिँ त्यहीँबाट भएको जस्तो लाग्छ मलाई।
2: हामी सोच्छौँ कि सफल बन्नको लागि एकदम धेरै धन सम्पत्ति साथ कोही हुनुपर्छ भनेर भन्छौँ, तर प्रयास त आफैबाट हुनुपर्छ भन्ने कुरा पनि त हो।
1: आत्मविश्वास भन्ने कुरा चाहिँ सबैभन्दा ठुलो साथी हो जिन्दगीको जस्तो लाग्छ मलाई। र आत्मविश्वास छ भने त्यही आत्मविश्वासले चाहिँ जीवनभरि साथ दिन्छ, र त्यो जति अभिन्न मित्र चाहिँ कोही पनि हुँदैन होला जस्तो लाग्छ मलाई।
2: बिरिङ खोलाको एक दिनले मलाई पनि मन छोएको थियो, सायद त्यो पढ्ने कसलाई छुँदैन होला, एउटा बाल्यकालमा एउटा सानो एउटा छोरीले आफ्नो सङ्घर्षको कथाको सुरुवात गरेको जस्तो, होइन त्यो यात्राको सुरुवात गरे जस्तो लाग्छ। र यहाँको मेहनत सङ्घर्ष सजिलो थिएन, अप्ठ्यारो परिस्थितिबाट माथि उठ्दै अगाडि बढिरहेको एउटा छोरी उमा सुवेदी, साहित्यिक स्रष्टाको जीवनी पन्नालाई पल्टाउँदा सुन्दा पढ्दा लाग्छ त्यो चाहिँ धेरै हाम्रा नेपाली छोरीहरूको एक प्रतिनिधि पात्रको कथा हो।
1: त्यो वास्तवमा सङ्घर्ष भन्ने कुरा चाहिँ वर्तमानमा जति बेला गरिन्छ त्यति बेला एकदमै गाह्रो हुन्छ, अनि त्यो म सक्छु कि सक्दिनँ भनेर चाहिँ जसले सक्दैन ऊ त्यहीँनिर बस्छ, जसले त्यसलाई चाहिँ त्यो सङ्घर्षको पहाडहरूलाई छिचोल्न सक्छ ऊ चाहिँ अगाडि बढ्ने हो। र हामी जस नेपालका जति पनि अहिले महिलाहरू जो चाहिँ एउटा ठाउँमा पुगेका छौँ, होइन त्यो महिलाहरूले चाहिँ जुन जस्तै मैले चाहिँ मेरो माइतीमा चाहिँ आर्थिक रूपमा अलिकति अब पछाडि परेको परिवार थियो, होइन त्यसले गर्दाखेरि त्यही बेलादेखि चाहिँ मैले सङ्घर्ष गर्न सिकेको हो वास्तवमा भन्यो भने। र मलाई चाहिँ साँच्चै भन्यो भने बिहा पछाडिको मेरो जिन्दगी अगाडिको जिन्दगीमा धेरै फरक छ। अगाडिको जिन्दगी मैले अलिक सङ्घर्ष गरेँ र त्यही बेलामा चाहिँ मैले के सिकेँ भने महिलालाई आफ्नो सृजनशीलता आफ्नो प्रतिभालाई प्रस्फुटन गर्नको लागि पनि अर्थ को सबैभन्दा ठुलो हात हुँदो रहेछ। पहिले आर्थिक रूपमा सबल हो, त्यस पछाडि चाहिँ भएका तिम्रा प्रतिभा तिम्रा क्षमता प्रस्फुटन हुँदै जान्छन् भन्ने एउटा त्यो शिक्षा चाहिँ मैले सानै उमेरमा पाएको हो, होइन त्यसले गर्दाखेरि पनि मलाई त्यो सङ्घर्ष गर्नलाई त्यस्तो धेरै गाह्रो भएन।
2: झापाबाट काठमाडौँसम्मको यात्रा उच्च शिक्षाका लागि भएको थियो।
1: झापाबाट काठमाडौँको यात्राको पनि एउटा रोचक कुरा छ। झापाबाट म एसएलसी दिइसकेपछि चाहिँ अब भद्रपुर मेरो सबैभन्दा नजिकको र सस्तो क्याम्पस चाहिँ थियो। भद्रपुर क्याम्पसमा चाहिँ बुवाले अब त्यहीँ पढ, अब एक दुईजना साथीसँग मिलेर बस त्यहीँ बस भनेर चाहिँ बुवाले आफ्नो तर्फबाट चाहिँ तयारी गर्दै हुनुहुन्थ्यो, किनभने म पढाइमा अलिकति अब्बलै थिएँ, यसले पास गर्छ भन्ने थियो घर परिवारलाई। त्यही बेलामा गाउँकै एकजना दिदीले चाहिँ तिमीलाई चाहिँ काठमाडौँमा पद्मकन्या क्याम्पसमा सङ्गीत पढाउने त्यो अफर चाहिँ मेरो जिन्दगीको एउटा अलिकति कहाली लाग्दो पनि जस्तो पनि भयो। उहाँको कुरा पत्याए, म त्यो बेलामा चाहिँ एकदम राम्रो गाउँथेँ, स्टेजमा राम्रै गाउँथेँ, सबैजनाले चाहिँ एउटा गायिका बनाउनु पर्छ भन्ने सरहरूले पनि त्यही कुरा गर्नुहुन्थ्यो। र मलाई पनि एकदमै मेरो जुनुन त्यो बेलाको लेखन थिएन, लेखनमा म फाटाफुटो मात्रै थियो, तर गायनमा चाहिँ झापा जिल्लाभरि जहाँ कार्यक्रम छ स्कुलले जहाँ जहाँ लान्छ म जाने र म त्यहाँ पर्फर्म गर्ने मेरो त्यो थियो। त्यसले गर्दाखेरि चाहिँ मलाई एउटा सपना थियो मेरो म गायिका बन्छु भन्ने। त्यो सपनाले गर्दाखेरि म आएँ, एकजना दिदीसँग बसेँ। के भइदियो भनेदेखि म स्वतन्त्र रूपमा चाहिँ एउटा घर परिवारमा माया पाएर, होइन कान्छी छोरी घरको, र समाजबाट पनि मैले चाहिँ एक किसिम माया पाएर प्रतिभाले गर्दाखेरि होइन चिनिएको, तिन चारवटा नाटक पनि खेलिसकेको थिएँ, र अर्को कुरा गायनले गर्दाखेरि म चिनिएको एउटा पात्र थिएँ गाउँ समाजमा। काठमाडौँ आइसकेपछि म एकजना दिदीसँग बसेँ, उहाँको स्वभाव पनि एकदमै खरे खालको। म चाहिँ कस्तो भयो भने एउटा स्वतन्त्र रूपमा उडिरहेको चरा चाहिँ पिन्जरामा आएर पखेटा काटेको जस्तो अनुभव भयो कि मलाई, म यो मान्छे त होइन, मलाई पीडा भयो।
2: हजुर।
1: र त्यो पीडाकै बिचमा उहाँसँग यस्तै छ सात महिना म कति बसेँ, होइन खटपट खटपट भयो, त्यस पछाडि म उहाँसँग बसिनँ। र मेरो युनियनमा मैले एउटा राम्रो ठाउँ बनाइसकेको थिएँ, यसले चाहिँ राम्रो गाउँ छ भनेर गुरुहरूले पनि मलाई एकदम राम्रो मानिनु सक्नु भएको थियो। र युनियनको एकजना दिदीसँग गएर बसेँ, त्यस पछाडि चाहिँ एउटा स्कुलमा काम गरेँ, होइन सङ्गीतले गर्दाखेरि चाहिँ मलाई त्यसरी चाहिँ ल्याएको थियो। त्यो मेरो अपरिपक्वता पनि थियो, त्यो एक वर्षको समय चाहिँ मेरो अत्यन्तै पीडादायी समय हो, होइन मेरो दोस्रो वर्षको पढाइ हुँदाहुँदै मेरो बुवा बित्नु भयो र म घर जानु पर्यो। घरमा चाहिँ मेरो अब दाई म र आमा, दाई चाहिँ वृन्दावनमा पढ्दै हुनुहुन्थ्यो, आमा र म मात्रै भयो, सोझी आमा, आमालाई छोडेर फेरि आउन सकिनँ। त्यसले गर्दा मेरो सङ्गीतको एउटा प्र्याक्टिकल छुट्यो र त्यही बेलामा चाहिँ त्यही गाउँमा एक भएर त्यहीँ पढाउँदा पढाउँदै मेरो बिहा भयो। र त्यो दुई वर्षको सङ्घर्ष चाहिँ मेरो एकदमै कठिन सङ्घर्ष छ, र त्यो दुई वर्षको सङ्घर्षले नै होला सायद मलाई जीवनलाई यति सहज ढङ्गले चिनायो, र जीवनमा मैले सङ्घर्ष गर्न सकेँ र जीवनमा जस्तो सुकै काम पनि गर्न सक्छु भन्ने एउटा आत्मविश्वास पनि पलायो।
2: त्यही कारणले पनि हुनसक्छ महिला अस्तित्व शक्ति र अनुभूतिलाई सम्मिश्रण गरेर आफ्नो लेखनीमा लिइराख्नु भएको छ।
1: त्यो महिलाले महिलालाई नबुझेको पाटो पनि मैले एकदमै नजिकबाट हेरेँ। पुरुषले पनि सङ्घर्ष गरेछ, महिलाले पनि गरेछ, एउटा ठाउँमा पुग्नलाई सबैले सङ्घर्ष गर्नुपर्छ, तर अतिरिक्त सङ्घर्षको बोध चाहिँ महिलालाई जहिले पनि हुन्छ। महिला हुनुकै पछाडि चाहिँ विभिन्न किसिमका चाहिँ समस्याहरू आइदिन्छन्, त्यो समस्या चाहिँ महिलाले मात्रै भोग्नु परेको छ नि त। हो, यस्ता कुरा चाहिँ मैले मेरो लेखनमा ल्याउने गरेको छु। अहिले मेरो त्यो यो संयुपतली कथा सङ्ग्रहमा प्राय गरेर यो महिलाका समस्या भनेर साना समस्या भनिदिने र जीवनभरि त्यो समस्याले चाहिँ मान्छेलाई तनाव दिने यस्ता किसिमका समस्याहरूको लागि उजागर गरेर मैले चाहिँ यो संयुपतलीका उर्दी संयुपतली जस्ता कथाहरू चाहिँ लेखेको छु।
2: हजुर, यो महिलाको अस्तित्वलाई चिनाउन चाहने महिलाहरूका कथा कतिवटा लेखिएका छन् नि, होइन? त्यो लेखिएका कथाहरूमा यहाँहरूको कथा चाहिँ अलि प्रखर रूपमा अलि अगाडि आइरहेको र महिला शक्तिलाई बुझाउने त्यो मौलिकता, होइन, त्यो अनुभूति हामीले तोदा इति सयौँ पुतले यी जति पनि यहाँको कृति छन् छैटौँ कृति परिधिसम्म आउँदाको, होइन, त्यसमा हामीले देख्न पाउँछौँ।
1: पुरुषहरूले हाम्रो महिलाको बारेमा लेख्नुभयो, प्रशस्तै लेख्नुभयो, किनभने महिलाले भन्दा अगाडि त पुरुषले लेख्न थालेको हो, होइन? महिलाले भन्दा अगाडि पुरुषले पढ्न थाल्नु भएको हो, अनि महिलाले भन्दा अगाडि त पुरुषहरू प्रशस्तै लेख्न थाल्नुभयो महिलाको लागि। तर कसरी चाहिँ त्यसलाई चाहिँ उहाँले त्यो पात्रलाई कसरी चाहिँ प्रयोग गर्नुभयो भन्दाखेरि, महिला भनेको चाहिँ रोना धोनाको एउटा साधन, होइन? महिलाहरू पिन्चे हुन्छन्, महिलाहरू रुन्छन्, महिलाहरू चाहिँ अगाडि बढेर केही पनि गर्न सक्दैनन्, त्यस्ता खालका पात्रहरूको प्रयोग गर्नु भयो। अनि त्यसैलाई चाहिँ हामीलाई चाहिँ एकदम आपत्ति भयो, किनभने अहिलेका महिलाहरू त्यो होइन नि त, सँगसँगै काँध मिलाएर काँधमा हात मिलाएर चाहिँ काम गरिरहेका छन् महिलाहरू, महिलाहरूले गरिरहेको छ सबै कामहरू भने, महिलाहरूले पढेका छन्, महिलाहरूले लेखिरहेका छन् भनेदेखि लेखनमा चाहिँ त्यो खालको होइन। अब महिलालाई पनि तपाईँहरूले चाहिँ चित्रण गर्ने तरिका भएन भनेपछि हामी आफै लेख्छौँ भने हामीले महिलालाई केन्द्रमा राखेर चाहिँ महिला केन्द्रित किताबहरू लेख्ने होइन, महिला केन्द्रित विषय छान्ने त्यो हिसाबले चाहिँ हामीले लेख्न थाल्यौँ। तर के भयो भनेदेखि महिलाले महिलाको बारेमा लेख्दाखेरि जुन अनुभव निखारिएको आउँछ नि, पुरुषले अनुमानका आधारमा त्यसरी लेखिदिए, तर हामीले लेख्दा त त्यो
2: अनुमान र अनुभूति
1: अनुभवको कुरा हुन्छ, होइन? यो फरकपन ल्याउँदाखेरि चाहिँ के भयो भने हामीले हाम्रा कुरा लेख्दाखेरि दुईवटा कुरा त्याग लाग्यो के, एउटा कि त महिलाले कति लेखेका, होइन, कति नचिने भएका कुरा लेखेका, कति चाहिँ त्यो प्रजननका कुरा लेखेका, यस्ता यस्ता कुरा कि त त्यसरी ट्याग लागे, होइन? अब तिमीहरूले लेख्नुपर्ने कुरो अझै छन् भने, तर हामीसँग त महिलाकै विषयमा लेख्ने कुराहरू यति धेरै छन् कि लेखिएकै छैनन्, होइन? अर्को चाहिँ महिलालाई भएको विभेदलाई चाहिँ सतहमा ल्याउँदाखेरि, पाठक सामु ल्याउँदाखेरि चाहिँ यिनीहरू नारीवादी खुङखार नारीवादी हुन् भनेर चाहिँ हामीलाई उपल्लो कित्तामा अर्को कित्तामा छुट्याउने काम भयो, होइन? यो दुवै कामप्रति हाम्रो आपत्ति छ, किनभने हामीले हाम्रा कुरा भन्न पाउनुपर्छ। महिलाको सपोर्टमा पुरुषहरू उठ्नु नहुने, एउटा समतामूलक समाज बनाउनको लागि त नारी र पुरुष बराबरी हुनुपर्छ नि त। नारामा चाहिँ नारी पुरुष बराबरी, होइन, तर छैन, नारी पुरुष बराबरी त कहाँबाट हुनु, होइन? एउटा पहियो छ तल छ, एउटा माथि छ, त्यसरी भएन समाजलाई।
2: सह अस्तित्व, होइन,
1: सह अस्तित्व हुनु पर्यो, होइन? महिलाको सशक्तिकरणको लागि त पुरुषहरूले सहयोग गर्नु पर्यो नि त। हो, यो सहयोगको अपेक्षा पनि चाहियो, किनभने उनीहरू धेरै माथि पुगिसके भने त उनीहरूले हामीलाई सहयोग गर्नु पर्यो। नारीवादी तिमीहरू भनेर चाहिँ उपल्लो कितामा फाल्नु भयो,
2: कहाँनिर अलग छौँ त हामी, हाम्रा दाजुभाइसँग, हाम्रा बुवा काकासँग, होइन, हाम्रा जीवनसाथीसँग यति मात्र मनन गरिदियो भने नि पुग्छ। के हो त महिलावाद, नारीवाद, यसलाई कसरी बुझिदिनुपर्छ जस्तो लाग्छ?
1: नारीका समस्याहरूलाई, नारीले उठाएका कुराहरूलाई चाहिँ मिहिन ढङ्गले हेरिदिनु पर्यो,
2: महिला सवाल।
1: अर्को कुरा, समाजमा महिला जति विभेदमा परिरहेका छन् त्यो विभेदलाई हेरिदिनु पर्यो। महिलाहरू पुरुषहरूले चाहिँ गरेका हिंसाहरू महिलाले लेखे भनेदेखि त्यसलाई चाहिँ अर्को कित्तामा ठेल्नु भएन, सुन्नु पर्यो नि। हामीले खोजेको त समानता हो नि, हामीले त पुरुषहरूको विरोधी भएर चाहिँ उनीहरूलाई चाहिँ धकेलेर तिमीहरू होइन अब हामी भनेर त्यो सत्तालाई धकेल्न खोजेको त होइन, हामीले त समानताको कुरा गरेको हो। हामीले पनि तिमीहरू जस्तै, हामी पनि तिमीहरू जस्तै मान्छे हो, हामी पनि तिमीहरूलाई जन्माउँदाखेरि हाम्रो आमाहरूलाई जति पीडा भएको थियो हामी जन्माउँदा पनि त्यति नै भएको छ। हामी जसरी चाहिँ त्यो मानव भएर चाहिँ यो धरतीमा आएको छौँ, तिमीहरू पनि त्यसरी नै आएको हो, होइन? हाम्रो प्रश्न भनेको चाहिँ, हाम्रो कुरा भनेको चाहिँ यो पुरुषलाई होइन, यो पितृसत्तालाई हो, यो कुरा हजुर पितृसत्तालाई हो, होइन? यो पितृसत्ता चाहिँ यति हावी भएको छ कि हरेक ठाउँमा हाबी भएको छ। भान्सा कोठादेखि लिएर कार्यालयसम्मदेखि लिएर उच्च स्थानमा रहेकाहरूसम्म पनि त्यो पितृ सत्ताले यसरी हाबी भएको छ कि त्यहाँनिर चाहिँ त्यो महिलालाई कता न कता खुम्च्याएको हुन्छ। हो त्यो ठाउँमा चाहिँ हामीले आवाज उठाउने हो भनेर चाहिँ हामी आफ्नो सशक्तिकरणको लागि हामीले बोलेको हो, लेखेको हो, होइन। र यो कुरालाई चाहिँ यसरी बुझिदियो भनेदेखि चाहिँ समाजमा एउटा समतामूलक समाजको स्थापना हुन्छ भन्ने कुरा हो, होइन। हामीले आह्वानको स्थापना यसरी नै गरेको,
2: महिलावादको मूल मर्म यही आएर जोडिन्छ। महिला भएकै कारणले कहीँ कतै विभेद नहोस्, होइन, कहीँ कतै अप्ठ्यारोको सामना गर्न नपरोस्। पुरुष पनि विभेदमा पर्नुहुन्न, महिला पनि विभेदमा पर्नुहुन्न, कोही कसैलाई अन्याय हुनुहुन्न र समानताको लागि आवाज त उठाउनु पर्यो।
1: हाम्रो
2: समानताको लागि आवाज उठाएको थियो र आज अधिकारको कुरा गर्न पाएको छौँ, अधिकारको उपभोग गर्न पाएको छौँ। हजुर,
1: आवाज जहाँ उठ्छ नि अनि त्यो आवाजलाई दबाउन पनि खोजिन्छ, तर त्यो आवाज चर्को रूपमा उठाइयो भनेदेखि त्यसले चाहिँ एउटा न्याय पनि पाउँछ भन्ने कुरा चाहिँ यो यसको उदाहरण पनि अब यो अहिले हामीले गरेको कुराकानी
2: हो।
1: होइन, समाजले चाहिँ सानो भन्ने कुरा गर्छ, तर त्यो कुराले चाहिँ जीवनमा यो हाम्रो व्यावहारिक जीवनमा कति असर पारिरहेको छ त, होइन। हो, यस्ता कुराहरूलाई चाहिँ चिर्नलाई र केही हदसम्म चाहिँ अहिले चिरिएको पनि छ, किनभने हाम्रो लेखक साथीहरूले चाहिँ केही सचेत साथीहरूले चाहिँ के गर्नुभयो भनेदेखि हो महिला अहिले जुन कुरा भनिरहनु भएको छ महिलाहरूको लाइसेन्स चाहिँ हामीले ल्याउनु पर्छ, हामीले अन्याय गरेको हो भनेर चाहिँ उहाँहरूलाई चाहिँ महसुस भयो र केही साथीहरूले हामीलाई सपोर्ट गर्नुभयो र केहीले चाहिँ बाध्य भएर पनि महिलाहरूले भरि गाली गर्छन् भनेर बाध्य भएर पनि चाहिँ अहिले चाहिँ मञ्चमा महिलाहरूलाई एउटा न एउटा चारजना पुरुष छन् भने एउटा महिलालाई हालेकै हुन्छ। अहिले
2: महिलावादको मूल मर्म कोही कसैलाई पछि पारेर अगाडि बढ्नु होइन, समानता यसको सबैभन्दा ठुलो मूल मर्म होइन। जन्मिएपछि समान अधिकार पाउनु पर्यो, लिङ्गको आधारमा विभेद हुनु भएन, त्यो अनुभूति एउटा लेखकलाई नहुने कुरै भएन, होइन। जुन कुराले छुन्छ लेखिन्छ बोलिन्छ भनिन्छ नि, होइन। पाँच थरमा जन्म झापामा हुर्किनु भयो, बाल्यकाल अलि अभावमा सङ्घर्षमा नै बित्यो र त्यसकै एउटा उदाहरणको रूपमा लिनु पर्दाखेरि हामीले कार्यक्रमको सुरुमा प्रसङ्गलाई उठायौँ, बिरिङ खोलाको एक दिन। त्यो बिरिङ खोलाको एक दिन एउटा छोरीको साहसको र सङ्घर्षको एउटा पदयात्राको सुरुवात थियो, होइन। रापिलो एकदम तातो बलुवामाथि जुत्ता नलागिकन, होइन, खालि खुट्टाले दिनभरि कलिलो हातले भनौँ न, होइन, ढुङ्गा टिपेर थुपारेर
1: पैसाको लागि
2: र त्यो पैसा
1: रेडियोको लागि
2: त्यो रेडियो पनि किन भन्दा रेडियो नेपाल सुन्नको लागि, किन त आफ्नो रचना
1: सुन्नको लागि,
2: आफ्नो प्रतिभा सुन्नको लागि। रङ्गकर्मी हुँदै, गायिका हुँदै, लेख्दै, कहिले गजल, कहिले कविता लेख्दै, कहिले कथा लेख्दै, यहाँको पाँच थर झापा काठमाडौँ हुँदै यात्रा त इजरायलसम्म पनि पुग्यो नि त,
1: हजुर।
2: एउटा आमा, दिदी, बहिनी, छोरी, जीवन साथीको यात्राको एउटा उदाहरण हो भन्न पनि चाहन्छौ।
1: एकदमै
2: पढाइलाई चाहिँ निरन्तरता दिनुभयो, सबभन्दा ठुलो कुरा चाहिँ त्यो पनि हो नि त, होइन। गाह्रो छ नि त, सजिलो त्यो पक्कै छैन। इजरायलको यात्रा चाहिँ फेरि कहाँबाट जोडियो, कसरी जोडियो?
1: हजुर, यो तपाईँले रोचक कुरा ल्याउनु भयो। मेरो जीवनको यो एउटा पाँच वर्ष चाहिँ मैले इजरायलमा बिताएको छु। यो कस्तो भयो भने मैले अघि पनि भने मेरो माइती घरको जुन सङ्घर्ष थियो, होइन, आर्थिक रूपमा चाहिँ विपन्नताको कारणले गर्दाखेरि म घरको कान्छी छोरी थिएँ, ममा प्रतिभा थियो, तर पनि मैले त्यो एक किसिमको त्यो आर्थिक रूपले पछि पार्दाखेरिको पीडा देखेको थिएँ कि मैले, होइन। मेरो साथीहरू सँगसँगै हुँदाखेरिको मैले अलिकति केहीको त्यस्तो महसुस गर्नुपर्ने कुराहरू, होइन, यस्ता कुराहरू देखेको थिएँ। मेरो विवाह भइसकेपछिको परिवार चाहिँ अलिअलि खान्ते मित्ते परिवार नै हो, अभाव थिएन खाना र लाउनको। मेरो श्रीमानले चाहिँ जागिर गर्न थालिसक्नु भएको थियो, मलाई बिहा गर्दाखेरि उहाँको राम्रै जागिर थियो। त्यस पछाडि म बिए पढ्न थालेँ, म बिए पढ्दै गर्दा नै मेरो अन्तिम वर्षमा नै मेरो बच्चा जन्मियो। त्यो बेलामा मैले भनौँ न एक किसिमको सामान्य परिवार त थियो नि, होइन, उहाँको जागिर थियो अनि त्यस पछाडि घर परिवार पनि अब राम्रै थियो, होइन। तर पनि मलाई के लाग्यो भने काठमाडौँको ठाउँ, यति धेरै सङ्घर्ष, म आफै पनि स्कुलमा पढाउन थालिसकेको थिएँ, होइन, मेरो बच्चा 3 वर्षको थियो, र म पनि एउटा स्कुलमा काम गर्न थालिसकेको थिएँ. मलाई त्यो स्कुलमा जाँदाखेरि, बिहान जाँदाखेरि त्यो बच्चा बोकेर जाँदाखेरि मलाई कस्तो लाग्थ्यो भने, म जान्थेँ, म त्यो बच्चालाई दिनभरि ऊ आफ्नै कोठामा हुन्थ्यो, अनि भने जस्तो अब त्यो स्याहार पनि गर्न सकेन होइन. अर्को कुरा चाहिँ महिनाको अन्तिम मर्न नपाउँदैखेरि पैसा सैसा त सबै सिद्धिन्थ्यो है. अनि अर्को कुरा के भइदियो भनेदेखि, मेरो लेखनको भोक त थियो नि त, ममा प्रतिभा थियो, त्यो प्रस्फुटन भन्न हुन पाएन. एकातिर मेरो घर परिवारको लागि मैले गर्नुपर्ने, घर सम्हाल्नुपर्ने जुन महिलाको है परम्परादेखि आएको छ नि एउटा, त्यो मैले घर सम्हाल्नुपर्ने, मैले बच्चा सम्हाल्नुपर्ने, त्यहीमा मेरो जागिर पनि थियो होइन. अनि यी सायावत कुरामा म यसरी पिसेँ यसरी पिसेँ कि मेरो प्रतिभा त कता गयो गयो. के लाग्यो भने, मेरो यदि प्रतिभाको मैले प्रस्फुटन गर्नु छ भने पहिला मैले आर्थिक रूपमा आफै सबल हुनु पर्यो. मलाई त्यो खालको महसुस भइसकेपछि, र मेरो एकजना मसँगै पढाउँदै गरेको साथी चाहिँ इजरायल जानुभयो. मैले त्योभन्दा अगाडि इजरायलको बारेमा मलाई केही पनि थाहा थिएन. उहाँले त्यहाँ गइसकेपछि चाहिँ, यहाँ आऊ, एकदमै राम्रो छ, 5 वर्ष बस्यो भने तिम्रा यी सारा कुराहरू, उसलाई म गनगन गरिरहन्थेँ होइन. मलाई लेख्नु मन लाग्छ, मलाई चाहिँ होइन, मेरो प्रतिभा चाहिँ हुन आएन, यो घर परिवारमा किच्यो, यो व्यवहारले गर्दाखेरि म चाहिँ पिसेँ भन्ने खालको कुरा चाहिँ म उनलाई सुनाउँथेँ. अनि उनले त्यो एउटा उपाय, मेरो जीवनको एउटा यस्तो खालको उपाय सुझाएपछि चाहिँ मैले घरमा सल्लाह गरेँ होइन. घर सल्लाह भयो र म त्यस पछाडि म गएँ. मैले सोचे भन्दा चाहिँ धेरै राम्रो भयो मलाई त्यहाँ गएपछि होइन. म 5 वर्ष बसेँ, 5 वर्षमा मैले एउटा एक किसिमको जीवनस्तरलाई मैले सोचे जस्तो भनौँ न, एउटा आफूमा अलिकति आर्थिक रूपमा महिला बलियो भयो भने साँच्चै सबै रूपमा चाहिँ बलियो हुँदो रहेछ भन्ने उदाहरण चाहिँ म आफै हो कि. म 5 वर्ष बसेँ, 5 वर्ष बसिसकेपछि म आएँ, ममा अलिकति के यताउता चल्नलाई मलाई गाह्रो भएन होइन. काठमाडौँमा घरसर पनि यताउता सबै भइसकेपछि मलाई समस्या भएन. त्यस पछाडि मेरो प्रतिभा प्रस्फुटन हुँदै गयो नि. हुन त म त्यहीँ बसेर मेरो पहिलो कृति विमोचन भएको हो, म त्योभन्दा अगाडिदेखि लेख्थेँ होइन. मेरो पहिलो तप्किरा अञ्जुलीमा चाहिँ मैले भूमध्यसागरको किनारमा मेरो पहिलो कृति तप्किरा अञ्जुलीमा हो. त्यो 2067 सालमा म इजरायलमै थिएँ. अनलाइन गजल प्रतियोगितामा चाहिँ मेरो एउटा गजल चाहिँ विश्वव्यापी अनलाइन गजल प्रतियोगितामा चाहिँ प्रथम भयो, जसलाई चाहिँ शिव परिवारले गाउनु भएको छ. परदेशमा दुख्यो मन दुखाएर रोए, परेलीमा सबै आँसु सुकाएर रोए भन्ने शिव परिवारले गाउनु भएको छ. त्यो गजल प्रथम भइसकेपछि चाहिँ एक किसिम गजलको माहौलमा मेरो नाम अगाडि आयो होइन. त्यस पछाडि चाहिँ त्यो त्यसकै प्रेरणाले गर्दाखेरि अब त्यहीँनिर मैले एउटा गजल सङ्ग्रह तयार गरेँ. र गजल हामी त्यहीँ बसेको जुन साथीहरू थियौँ त्यहाँ एउटा राम्रो माहौल बनाएको थियो मैले होइन. मैले जाँदा जाँदै भाषा सिकेँ. भाषा सिकिसकेपछि मलाई त्यहाँ काम गर्न खोज्न, राम्रो काम खोज्न, काम त म यहीँबाट खोजेर गएको थिएँ, तर मलाई सजिलो हुने खालको र भनौँ न आर्थिक रूपमा पनि राम्रो खालको मलाई काम खोज्नलाई त्यहाँको सबै कुराहरू जानेपछि मलाई गाह्रो भएन. त्यस पछाडि चाहिँ मैले नेपालबाट गएका जसको भाषाको समस्या छ ती महिला दिदीबहिनी दाजुभाइहरूलाई चाहिँ एउटा अफिससँग सहजीकरण काम पनि गर्न पाएँ. त्यो पनि मेरो एउटा सुखद पक्ष छ.
2: धेरै गरेँ.
1: अर्को कुरा चाहिँ
2: हाम्रा आमा दिदीबहिनी छोरीहरूले पाएको सानो अवसरलाई नि कति धेरै त्यो समयलाई सही सदुपयोग गरेर अगाडि बढिरहनु भएको छ, त्यसको एक उदाहरण
1: एकदमै यो एउटा आत्मविश्वासको. मैले अघि सुरुमै भने नि मेरो साथी भनेको चाहिँ आत्मविश्वास हो. म सानैदेखि मलाई मेरो बुवाले चाहिँ एउटा केही पनि सिकाउनु भएन भन्दाखेरि एक एकदमै जीवनको एउटा ठुलो पाठ पढाउनु भएको छ चाहिँ आत्मविश्वासमा हिँड. यो चाहिँ मेरो जीवनभरि नै चलिरहन्छ होइन. त्यसले गर्दा होला सायद मलाई, अनि त्यहाँ पनि मलाई के यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज छ त्योसँग जोडिएँ. त्यस पछाडि हामी विभिन्न कार्यक्रमहरू गर्न थाल्यौँ र भूमध्यसागरको किनारमा मैले मेरो पहिलो किताब प्रकाशित गरे. दोस्रो किताब मेरो गीत सङ्ग्रह निक्ल्यो.
2: हजुर.
1: अनि त्यस पछाडि तेस्रो मेरो तोदा. तोदा मैले इजरायलमै हुँदा लेखिसकेँ र नेपालमा आएर चाहिँ प्रकाशित गरेको हो. तोदा 70 सालमा प्रकाशित भएको हो. तोदाले चाहिँ मलाई एउटा नेपाली साहित्यमा मूल धारमा चाहिँ एउटा एकदमै राम्रोसँग चिनायो. तोदाको विषयले गर्दाखेरि चाहिँ नेपाली पाठकले अत्यन्तै रुचाउनु भयो. त्यस पछाडिको मेरो यात्रा चाहिँ अब दोस्रो चरण भन्छु म.
2: महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी सुनिरहनु भएको छ, हामीलाई सुनिरहनु भएको छ, रेडियो नेपाल सुनिरहनु भएको छ भने यहाँहरूप्रति हामी आभारी छौँ, धन्यवाद. केही समय अझै हामीलाई साथ दिनको लागि आत्मीय आग्रह पनि गरे है. कार्यक्रम आजका नारीमा आज अप्ठ्यारोबाट माथि उठेर सफलताको कथा बुन्न सफल साहित्यिक स्रष्टा जसले महिला शक्तिलाई कलमसँग जोड्नुभयो, महिला अनुभूति र सङ्घर्षलाई आफ्नो लेखनीमा रचनामा लिएर आउनुभयो, महिला अस्तित्व शक्ति र अनुभूतिको सम्मिश्रण गरेर कहिले गजलमा, कहिले गीतमा, कहिले कथामा, कहिले उपन्यासमा राखिराख्नुभयो र एउटा योगदान यति गर्दै गर्दा एउटा योगदान साहित्यिक क्षेत्रमा पुर्याइ पनि रहनु भएको छ। त्यो यात्रा अगाडि बढिरहेको छ र पछिल्लो कृति परिधि उपन्यास भर्खरै मात्र प्रकाशनमा पनि आएको छ। र आज त्यो बाल्यकालदेखि अहिलेसम्मको जुन सङ्घर्ष छ, यो सङ्घर्ष यहाँले सुनाइराख्दा, इजरायल गएको सङ्घर्ष सुनाइराख्दाखेरि, त्यो खोलामा गिटी जुत्ता नलगाइकन गिटी उठाइराख्दाखेरि, काठमाडौँमा पढ्नकै लागि सङ्घर्ष गरिराख्दाखेरि, सानो बच्चालाई छोडेर बाध्यताले होइन त्यो आवश्यकताले कति कुरा जोडेका थिए नि त इजरायलसम्म पुग्नको लागि, कसलाई इच्छा हुन्छ र होइन, त्यो कुरा सुनाइराख्दा त्यो सुनिरहँदा लाग्यो हाम्रो यो कार्यक्रम सुनिरहनु भएको, यहाँको यो अनुभूतिलाई सुनिरहनु भएको धेरैलाई लाग्यो होला, यो त मेरै कथा सुनाइरहेको जस्तो, यो मेरै जीवनीसँग मिल्दो रहेछ जस्तो होइन, धेरै हाम्रो यो दिदी बहिनी आमा छोरीको कथा भनिरहे जस्तो पनि लाग्यो। अप्ठ्यारोलाई चिरेर अगाडि बढ्नुको विकल्प छैन युवाजी,
1: एकदमै। मलाई के लाग्छ भने यो अप्ठ्यारो परिस्थिति मैले भन्दा बढी भोग्ने महिला दिदी बहिनीहरू नेपालमा धेरै हुनुहुन्छ। दिदी बहिनीहरूलाई चाहिँ के अनुरोध गर्छु भने, अप्ठ्यारो छ भनेर चुनौतीलाई देखेर नडराउनुहोस्। चुनौतीलाई कसरी हुन्छ, तोडेर फोडेर नागेर अगाडि बढ्नुहोस्। जसले चुनौतीलाई फोडेर तोडेर अगाडि बढ्न सक्नुहुन्छ तपाईँहरूले सफलता अवश्य चुम्नुहुन्छ जस्तो लाग्छ मलाई। र म प्रत्येक दिदी बहिनीहरूलाई होइन, हाम्रो नेपाली समाज अनि नेपाली समाजमा चाहिँ एउटा परम्परा छ, परम्पराको जन्जितले हाम्रो महिला दिदी बहिनीहरूलाई बाँधेको छ पितृसत्ताले चाहिँ। त्यसले गर्दा अप्ठ्यारा छन्, अप्ठ्यारा जसलाई पनि हुन्छ, अप्ठ्यारालाई चिर्न सक्ने म चाहिँ तपाईँहरू भित्रै छ, त्यसलाई खोज्नुहोस् भन्न चाहन्छु म।
2: पक्कै पनि हामी यसैले पनि यहाँको लेखनीमा यहाँले अहिले जुन कुरा भन्नुभयो त्यसलाई नै जोडेर भन्ने हो भने पनि महिला चेतनासँग जोडिँदै आएका छन् कृतिहरू यहाँको भन्नुपर्दा होइन, ती कृतिहरू नेपाली साहित्यमा महिला अनुभूतिको, महिला जीवनीको एउटा यथार्थको विश्वसनीय दस्तावेजको रूपमा रहेका छन्। यो कुराले पनि धेरै कुराहरू देखाएको छ, प्रकाशनमा ल्याइदिएको छ, सुनाएको छ, पाठकले पढिराख्नु भएको छ होइन, ती कुराहरू छ। सँगै सामाजिक एउटा अभियन्ताको रूपमा पनि आवाज उठाउनु, कलम चलाउनु यहाँको अर्को एउटा विशेषता पनि रहेको छ। महिलाको बारेमा यो समाज किन यति धेरै विभाजित छन्, पारिवारिक दायित्व र साहित्यलाई सँगसँगै लानु सजिलो छैन, आमाको भूमिका, छोरीको भूमिका, बुहारीको भूमिका, जीवनसाथीको भूमिका, सबैलाई मन बुझाएर होइन सबैलाई व्यवस्थित गरेर लिएर जानु सजिलो पक्कै पनि छैन,
1: एकदमै गाह्रो छ यो होइन। गाह्रो छ भनेर बस्ने हो भनेदेखि हामी भान्साभन्दा बाहिर निस्किनै सक्दैनौँ। यो गाह्रोलाई हकाएर हुन्छ कि होइन, आफूले सकेको सहयोग गरेर हुन्छ कि, थोरै धम्क्याएर हुन्छ कि होइन। म चाहिँ फेरि एउटा कुरामा म एकदमै स्पष्ट छु, के छु भने, मलाई धेरैजनाले भन्नुहुन्छ यस्तो नारीवादी कथाहरू लेख्छस् होइन, यस्तो लेखन छ, तिम्रो पारिवारिक अवस्था चाहिँ कस्तो छ भन्नुहुन्छ। म उहाँहरूलाई के भन्छु भने, म मेरो कुरा चाहिँ एकदम स्पष्ट छ, म विद्रोह गर्छु तर मेरो घर फुटाएर होइन, मेरो घरलाई जोडेर म विद्रोह गर्छु, म यो समाजसँग विद्रोह गर्छु, म मेरो परिवारसँगै पनि विद्रोह गर्छु, तर घर फुटाउने हिसाबले होइन, घर अझ बलियो बनाउने हिसाबले चाहिँ म विद्रोह गर्छु। मेरो समाजसँगको मेरो विद्रोह भनेको पनि मेरो यो
2: परिवर्तनको
1: लागि हो, र त्यो विद्रोहमा म पनि म फुटाएर होइन, म एक्लै हिँडेर होइन, म सबैलाई सङ्गठित गरेर चाहिँ म त्यो किसिमको विद्रोह गर्छु। यो कुरा चाहिँ म एकदमै प्रष्ट छु, त्यही भएर पनि मलाई चाहिँ अहिले मेरो परिवारको एउटा वातावरण छ नि, एकदमै त्यो वातावरण पनि एउटा लोभलाग्दै वातावरण छ, र लेखनमा पनि मेरो अब मैले लेखिरहेको छु एउटा इमान्दारिता। लेखकलाई सबैभन्दा अगाडि बढाउने भनेको लेखकीय इमान्दारिता चाहिन्छ। म चाहिँ जहिले पनि के भन्छु भने, हामीले लेख्दाखेरि हामीले आफ्नो कुराहरू आफूले भोगेका, आफूले जानेका, आफूले महसुस गरेका कुराहरूलाई लेख्ने हो। लेखक भनेको जहिले पनि यस्तो दृष्टिकोण राख्नुपर्छ लेखकले, जसको आवाज छैन तिनीहरूको आवाज बनिदिने हो लेखकले होइन, राज्यको दृष्टि पुग्दैन त्यो ठाउँलाई खोतलेर तिनीहरूको आवाजलाई मुखर बनाइदिने काम चाहिँ जहिले पनि लेखकले गर्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई। हाम्रो देशका महिलाहरूको अवस्था कस्तो छ, महिलाहरू कति विभेद खेदमा परेका छन्, घरेलु हिंसामा कति छन्, उनीहरूले बोल्न सकेनन् भने पनि उनीहरूको आवाज बनिदिने काम चाहिँ हामी महिला लेखकको हो नि त, होइन? त्यस कारणले गर्दाखेरि पनि हाम्रो लेखनमा, जस्तै मेरो लेखनमा चाहिँ त्यो बलियो पाटो भएर चाहिँ एउटा महिलाको सशक्तिकरणका लागि चाहिँ आवाजहरू आइरहेको हुन्छ। जस्तै मेरो परिधिको कुरा गर्नुभयो, परिधिमा पनि मैले चाहिँ पात्रको माध्यमबाट यो समाजलाई उधल्ने काम गरेको छु मैले।
2: हजुर, यति भनिरहँदा हामी यही जोड्न चाहन्छौँ, तप्केका अञ्जुलीमा 2066, तृष्णाका छालहरू 2068 हुँदै गर्दाखेरि यो तोदा 2070, इति 2073, सयपुतली 2075 सालमा र परिधि 2082 सालमा। कुनै न कुनै तवरबाट, गजलबाट होस्, कथाबाट होस्, उपन्यासबाट होस्, होइन,
1: हजुर,
2: नारी चेतनालाई, सह अस्तित्वको, महिला अस्तित्वको एउटा यथार्थतालाई कहीँ न कहीँबाट जोडिरहनु भएको छ। यहाँले भन्नुभयो नि, घर फुटाएर होइन, विद्रोह परिवर्तनको लागि हो, घरलाई जोड्नको लागि, सम्बन्धलाई मजबुत बनाउनको लागि पनि, आँसु झारेर होइन कि, त्यसलाई शक्तिमा परिणत गरेर विद्रोहबाट पनि गर्न सकिन्छ।
1: हजुर,
2: त्यो कुराहरूलाई आत्मसात गरेर आज भन्ने हो भने के भन्छु जस्तो लाग्थ्यो, आज आएर हेर्दा, त्यो विगतलाई हेर्दा र अहिले वर्तमानको अवस्थामा आफूलाई उभिएर हेर्दाखेरि त्यो फरक होइन,
1: हजुर,
2: त्यो विगत त्यसलाई कसरी?
1: मैले बाल्यकालदेखि देखेको एउटा सपना, स्कुल भनौँ न माध्यमिक तह पार गर्दासम्मको मेरो एउटा सपना भनेको चाहिँ, अघि भने नि, मेरो गायिका भन्ने सपना थियो, एकदमै गायिका भन्ने मेरो दिन रातको सपना भनेको, निदाउँदाको सपना पनि, दिउँसोको सपना पनि, मेरो आँखा खुल्ला हुँदाको सपना पनि मेरो गायिका भन्ने नै सपना थियो। तर चाहिँ यो जीवनमा मानिससँग भएका विभिन्न किसिमका प्रतिभाहरू हुन्छन् होइन, तर सबै प्रतिभा चाहिँ समान रूपमा प्रस्फुटन हुँदैनन्, कतै न कतै आएर चाहिँ त्यो मोडहरू चेन्ज हुन्छन्, परिवर्तन हुन्छन्। मेरो जीवनमा पनि त्यस्तै भइदियो। जस्तै मसँग जति बेला पैसा थिएन, त्यो बेलामा चाहिँ एउटा एल्बम निकाल्यो भनेदेखि एकदमै चर्चामा आइन्थ्यो, जति बेला रेडियो नेपाल मात्रै थियो त्यो बेलामा, एक दुईवटा गीत, एउटा गीत मात्रै अलिकति माथि आइदियो, हिट भइदियो भनेदेखि गायिका बन्नलाई सजिलो थियो होइन। तर अगाडि त मसँग त आर्थिक रूपमा त म त कमजोर थिएँ होइन, र त्यो मेरो एउटा सपना मात्रै थियो। र जब मसँग पैसा भयो नि, त्यो बेलासम्म आइपुग्दा चाहिँ म कहाँबाट युटर्न भएर म लेखक भइसकेको थिएँ। त्यसले गर्दाखेरि मेरो गायनको एउटा भोक भनौँ न, सपना किनारा लाग्यो त्यो। त्यति बेलासम्ममा मेरो दुईवटा कृति पनि निस्किसकेको थियो, र तोदा उपन्यास जति बेला आयो नि, त्यति बेलासम्म पनि म गायिका भन्ने मेरो जुन एउटा भोक थियो त्यो एकातिर थियो, र तोदा उपन्यासले चाहिँ मलाई एउटा मूलधारमा एउटा लेखकको रूपमा स्थापित गराइदियो। त्यसले त्यस पछाडिका मेरो आफ्नो चुनौतीहरू थपिँदै गए, किनभने एउटा कृति सफल हुनु भनेको चाहिँ त्यो
2: त्यसले चाहिँ
1: एकदमै त्यो जिम्मेवारी पनि थपिन्छ, समाजलाई अब हामीले बुझ्ने तरिकालाई पनि अलिकति गम्भीर रूपमा हेर्नुपर्ने हुन्छ होइन, र त्यो कृतिभन्दा अझ राम्रो कृति ल्याउने एउटा चुनौती पनि थपिएको हुन्छ। त्यसले गर्दाखेरि मेरो यो गायिका बन्ने जुन सपना थियो, त्यो बिचैमा कतै कतै केही कुराले चाहिँ छायामा पार्यो।
2: समय सँगसँगै आफ्नो पहिचान बदलियो, तर त्यो पहिचान, हरेक पहिचानमा एउटा अनुभूति, चेतनाका स्वर, आवाज, ती शब्दहरूले चाहिँ स्थान पाउँदै गए।
1: हजुर,
2: यसो भन्दा फरक नपर्ला,
1: मेरो हकमा चाहिँ पर्दैन, किनभने मैले त्यो एक किसिम भन्ने हो भने मेरो सङ्घर्षसँगै मैले मेरो जीवनलाई चाहिँ एउटा अनुभव होइन, अलिकति त्यही किसिमले एउटा आत्मविश्वासका साथ ती पछाडिका दिनहरूमा चाहिँ आफूले भोगेका भोगाइले चाहिँ मैले राम्रो शिक्षा पाएँ होइन, अनि ती कुरालाई मैले चाँडै चाहिँ जीवनको एउटा भनौँ न त्यो उमेरमा जसले पनि जे पनि गर्न सक्छ त्यो उमेरमै मैले बुझेँ। यो बुझाइले चाहिँ म मेरो जीवनलाई चाहिँ एकदमै ठुलो फरक पार्यो होइन, भनेको मलाई अलिकति सफलतातिर डोर्याउँदै लग्यो। मेहनत गर्छु र ममा भएको क्षमतालाई ढाकछोप नगरिकन यथार्थ रूपमा इमान्दार भएर उजागर गर्छु भन्छु होइन। त्यसले गर्दाखेरि पनि होला सायद, र अर्को कुरा मेहनत, मैले जुन अब लेखनको लागि जति मेहनत गर्नुपर्ने हो, मैले एकदमै अब अध्ययनको कुरा हुन्छ होइन, अध्ययनलाई सँगसँगै लगेर
2: त्यो मेहनत, त्यो योगदानको कदर होइन, त्यो लगनशीलता, त्यही हेरेर नै प्रभावशाली महिलामा पढ्न सफल हुनुभयो, सकिँदो रहेछ भन्ने सन्देश त यही हो नि त होइन।
1: हजुर,
2: महिला संवेदनाको एउटा नयाँ भूगोल यहाँको कृतिले कोर्दै अगाडि बढिरहेको छ। कथाभन्दा सम्झना, घटनाभन्दा अनुभूति, बाहिरीभन्दा भित्री जीवन बोल्दै पनि आएका छन्। कथाहरूले पढाउँदै आएका छन्, सुनाउँदै आएका छन्। अप्ठ्यारो आउँछ, दुःख पनि पर्छ, आँसु पनि झारिन्छ, तैपनि के कुराले चाहिँ अगाडि बढाउँछ भन्ने कुरा आउँछ। यहाँको जीवनीमा नि त्यही छ नि त, होइन? जब जब गाह्रो स्थिति आए नि के कुराले अगाडि बढाए जस्तो लाग्यो?
1: मेरो दुईटा कुरा छ।
2: हजुर,
1: एउटा त मैले अघिदेखि भने आत्मविश्वास,
2: आत्मविश्वास।
1: अर्को चाहिँ के भने, जस्तै हामी विभिन्न ठाउँमा चाहिँ, जस्तै नदी पनि अब ठोकिँदै ठोकिँदै ठोकिँदै ठोकिँदै बगेको हुन्छ नि, हेर्दाखेरि सलल बग्यो भन्ने हुन्छ, होइन? मानिसको जिन्दगी पनि त्यस्तै गरेर सङ्घर्षकाती तहहरू पार गर्दै गर्दै गर्दै गर्दै गइरहेको हुन्छ नि, होइन? यी विसङ्गति व्यतिथिहरूमा चाहिँ कोही बेला चाहिँ यस्तो आफूलाई चाहिँ त्यो यति पीडा बोध हुने खालको चाहिँ घटनाहरू घटिदिन्छन्। मैले ती कुराहरूलाई चाहिँ जहिले पनि एउटा इखको रूपमा लिएको छु क्या। त्यो इखले र मेरो आत्मविश्वासले नै होला सायद मलाई आज यो ठाउँमा ल्याइपुर्याएको छ।
2: हजुर उमाजी, अर्को सामाजिक चेतना, महिला शक्ति र अनुभूति, यी सबैलाई जोड्दै चिनारी पाएको छ एउटा जिन्दगीले, होइन? यो सबै कुराहरूलाई अबका दिनमा कसरी अगाडि बढाउने, के छ योजना?
1: मेरो योजना भनेको त म लेखक,
2: हजुर,
1: र मेरो काम भनेको लेख्नु हो।
2: हजुर,
1: र लेखकको अझ खास काम भनेको चाहिँ एउटा सीमान्तकृत वर्गको आवाज बनेर चाहिँ मैले लेख्नु छ र पाठक सामु चाहिँ ती कुराहरू पुर्याउनु छ। यो समाजका विभेद, यो समाजको व्यतिथि विसङ्गतिहरूलाई चाहिँ चिर्नको लागि पनि हामीले लेख्नु छ र मेरो कलम चाहिँ यसै गरी अगाडि बढ्छ। महिलाको अस्तित्वको लागि, महिलाको चेतनाको विकासको लागि पनि मैले धेरै लेख्नु छ र मेरो कर्म भनेको चाहिँ, मेरो सबैभन्दा ठुलो कर्म भनेको लेखन नै हो र जीवनभरि मैले लेख्ने नै छु, जहिलेसम्म सक्छु।
2: यहाँका योजना, यहाँका लेखनीको यात्राले सफलता हासिल गर्दै जाओस् हामी कार्यक्रमबाट यही कामना गर्छौँ। जाँदा जाँदै अन्तमा आज हाम्रो कार्यक्रम मार्फत के भन्नुहुन्छ?
1: मैले भन्नु पर्दाखेरि लेखक महिलाहरूका लागि भन्नु पर्दाखेरि चाहिँ धेरै पढ्नुहोस्, अरूका पढ्नुहोस्, विश्व दृष्टिकोण राख्नुहोस् र लेख्नुहोस्। त्यो तपाईँहरूको लेखन चाहिँ सफल हुन्छ। र म आम दिदी बहिनीहरू जो चाहिँ घरभित्र हुनुहुन्छ, म तपाईँहरूलाई चाहिँ के भन्छु भनेदेखि, जो चाहिँ दुःखको एउटा भनौँ न पिन्जराभित्र हुनुहुन्छ, होइन, उहाँहरूलाई के भन्छु भने त्यो पिन्जरा तोड्ने शक्ति त तपाईँहरूसँगै छ, खोज्नुहोस् भन्न चाहन्छु। र अरू जो चाहिँ हाम्रा नेपाली दिदी बहिनीहरूलाई चाहिँ मेरो कृतिहरू पढिदिनुहोस्, होइन, पाठक भएर पढिदिनुहोस् भन्न चाहन्छु।
2: पक्कै पनि आज समय दिएर हामी माझ उपस्थित भएर हामी माझ हाम्रा आदरणीय श्रोता माझ हामीलाई सुनिरहनु भएको जति पनि हुनुहुन्छ उहाँहरू माझ जुन आफ्नो अनुभूति यहाँले राखिदिनु भयो, जीवनीसँग साहित्यसँग जोडेका जुन प्रसङ्गहरू हामी माझ राखिदिनु भयो, यसको लागि उमाजी रेडियो नेपाल परिवारको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद।
1: एकदमै धन्यवाद, तपाईँले मलाई यहाँ अवसर दिनुभयो, मेरो कुराहरू सुनाउने यति राम्रो अवसर दिनुभयो। तपाईँलाई र सम्पूर्ण रेडियो नेपाल परिवारलाई मेरो तर्फबाट धन्यवाद।
2: महिलाका अनुभूतिलाई सशक्त ढङ्गबाट अगाडि लिएर आउन सफल, आफ्ना कृति मार्फत, उपन्यास कथा मार्फत लिएर आउन सफल एक सफल लेखक साहित्यकार उमा सुवेदी, आज उहाँको यो अनुभूतिलाई हामीले यहाँहरूमा सुनायौँ। अर्को साताको बसाइमा फेरि महिला सवालका विविध विषयसँगै फेरि सङ्घर्षलाई सफलतामा जोड्न सफल हाम्रा आमा दिदीबहिनी छोरीमध्येकै एक प्रतिनिधि पात्रको अनुभव अनुभूतिलाई प्रेरणाको स्रोत बनाएर यहाँहरूमा आज राख्नको लागि कार्यक्रम आजका नारीको अर्को श्रृङ्खलामा हाम्रो भेट हुने नै छ। र हाम्रो प्रस्तुति यहाँले सुनिरहनु भएको छ भने कस्तो लागिरहेको छ, सल्लाह सुझाव र प्रतिक्रियाको लागि हामीलाई इमेल मार्फत सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
5: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
7: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई SLE अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
8: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
9: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 9 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठक आज बस्दै नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने। सिमानाका हुँदै 100 रुपियाँ भन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने अर्थमन्त्री डाक्टर सोनी मुआग्लेको भनाई। र इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाइने इरानको चेतावनी। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। सदनको मंगलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। सदनको आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 बजेट समेत प्रस्तुत हुनेछ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज 12:15 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ। यसअघि हिजोको बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको पछिल्ला कदमले संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमा चोट पुर्याएको बताउनुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले अध्यादेश मार्फत राजनैतिक संरचना, प्रशासन र न्यायालयमा एकल प्रभुत्व कायम गर्न खोज्नुले सरकार निरङ्कुश शासन व्यवस्थातर्फ उन्मुख रहेको देखाएको टिप्पणी गर्नुभयो। यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता एवं

0: भयो। नेपाल र भारतबीच गत फागुनमा हस्ताक्षर भएको पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश भएको छ। पहिलो पटक फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता दुई देशबीच भएको थियो। संविधानको धारा 279 व्यवस्था बमोजिम सम्झौता प्रतिनिधि सभामा पेश भएको हो। फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा न्यायिक कार्यवाहीका क्रममा प्रमाण संकलन तथा अन्य सूचना आदान प्रदान गर्न दुई देशबीच सम्झौता भएको हो। सिमानाका हुँदै 100 रुपियाँ भन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने भएको छ। सरकारले हाल कायम 100 रुपियाँको सीमा बढाउने तयारी गरेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस्तो नियम यसअघि नै आर्थिक ऐनमा व्यवस्था भएकाले आगामी बजेट मार्फत सीमा बढाउने उल्लेख गर्नुभएको हो। हिजो बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उहाँले सिमानामा बसेर नेपालको सार्वभौमिकताको रक्षा गर्ने मुख्यतः तराई मधेसका नेपाली नागरिकलाई दैनिक जीवनयापनमा सहजीकरण गर्ने सरकारको नीति रहेको बताउनुभयो। नागरिकका लागि भन्सारको सीमा सुविधा बढाए पनि तस्करीको समस्या, राजस्वको चुहावट नियन्त्रण गर्न भने सरकार निर्मम बन्ने उहाँको धारणा थियो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड अनुत्तीर्ण भएकाहरूका लागि आगामी असार 1 ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डका परीक्षा नियन्त्रक टोकराज अधिकारीले यस वर्ष एसईईको नतिजामा नन ग्रेडेड भएका 146,507 विद्यार्थीका लागि मौका परीक्षा दिन असार 1 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागि जानकारी दिनुभयो। सरकारले विद्यालय तहको शैक्षिक र भौतिक पूर्वाधारको अवस्थाबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सरकारले देशभरका सम्पूर्ण विद्यालय भवन, खेल मैदान, शिक्षक कर्मचारी विद्यार्थी र अन्य संरचनाहरूको विस्तृत अध्ययन गरिरहेको र अध्ययनबाट प्राप्त हुने तथ्यका आधारमा विद्यालय तहको सम्पूर्ण पूर्वाधार पुनर्संरचना गरिने बताउनुभयो। 1 महिनाभित्र एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको भन्दै मन्त्री पोखरेलले एसईई परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभयो। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सातामा 2 बिदा दिने सरकारको निर्णयपछि हिउँदे र वर्षे बिदामा कटौती गरिएको जनाएको छ। पाठ्यक्रम अनुसार पठन पाठन पूरा नहुने भएपछि हिउँदे र वर्षे बिदाको साबिकको 45 दिनलाई 30 दिन कायम गरिएको केन्द्रका निर्देशक डाक्टर श्याम प्रसाद आचार्यले जानकारी दिनुभयो। सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो। प्रत्येक दिन प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट व्यवस्थापन गर्न केन्द्रले सर्कुलर जारी गरेको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। धौलागिरी हिमालमा मानव पाइला परेको आज 66 वर्ष पूरा भएको छ। 8,167 मिटर अग्लो धौलागिरी हिमाल म्याग्दीको धौलागिरी गाउँपालिका 4 मुदीको भूगोलमा पर्छ। संसारको 7 अग्लो धौलागिरी हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलो पटक आरोहण दिवस मनाउन लागि हो। सन् 1960 मे 13 अस्ट्रियाका कुट डिम्बरगढको टोलीले पहिलो पटक यस हिमालको सफल आरोहण गरेको थियो। गण्डकी प्रदेशको पर्यटन तथा उद्योग मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग र धौलागिरी गाउँपालिकाको समन्वयमा ट्रेकिङ

0: एजेन्सी एसोसिएसन अफ नेपाल टान गण्डकीको आयोजनामा धौलागिरीको फेदीमा रहेको मुदीमा दिवस मनाउन लागिएको धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले जानकारी दिनुभयो। धौलागिरी हिमाल आरोहण बापत यस याममा सरकारले 1,34,54,550 सलामी दस्तुर संकलन गरेको छ। यस यामका लागि कुल 4 समूहमा 18 पुरुष र 12 महिला गरी 30 जनाले धौलागिरी आरोहणका लागि अनुमति लिएका पर्यटन विभागका निर्देशक निशा थापा रावतले बताउनुभयो। अघिल्लो याममा यो हिमाल आरोहणका लागि 36 जनाले अनुमति लिएका थिए। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले उपत्यकाका विभिन्न स्थानमा सडकमा माघी खाई हिँड्ने 100 जना नागरिकको उद्धार गरिएको जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार 66 जना पुरुष, 22 जना महिला, 9 जना बालक र 8 बालिका गरी जम्मा 105 जनालाई उद्धार गरिएको हो। उद्धार गरिएका मध्ये 40 जनालाई गौशाला स्थित होल्डिङ सेन्टरमा राखिएको छ भने 16 जनालाई आफन्तको जिम्मा लगाएर पठाइएको तथा बाँकी 49 जनाको स्क्यानिङ भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीहरूले चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्ध विरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले उक्त टिप्पणी गर्नुभएको हो। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले हिजो देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। फेब्रुअरी 28 तेहरान र अन्य इरानी सहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको 40 दिनको लडाईपछि इरान, संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल 8 युद्ध विराम घोषणा गरेका छन्। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्ने र बाँकी भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही जिल्लाहरूमा हावाहुरी चल्ने तथा यी क्षेत्रका 1-2 स्थानमा असिनापानी र मेघगर्जन चट्याङको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठक आज बस्दै नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइने, सिमानाका हुँदै 100 रुपियाँ भन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने, अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको भनाई र इरानमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढाइने इरानको चेतावनी। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

नमस्ते। कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक, अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू, रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू, रोचक र प्रेरक विषयवस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हामीलाई हाम्रो वेबसाइट www.radionepal.gov.np र www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। हरेक 10 वर्षमा फेरिन्छ हाम्रो शरीर, प्रेम के हुन्छ, कार्यालय समयमा बियर पिउँदा 80 लाख क्षतिपूर्ति, अन्तरिक्षमा पृथ्वीभन्दा अर्बौं गुणा धेरै पानी, चिच्या र विश्व कीर्तिमान, पुरुष र महिला मध्ये कसले छाड्छ धेरै वायु र किन उठ्छ रिस। विश्व परिवेशमा सर्वप्रथम राख्दैछौँ एउटा अनुसन्धानको प्रसङ्ग। हरेक 10 वर्षमा फेरिन्छ हाम्रो शरीर, प्रेम के हुन्छ। तपाईँ हामी आज जुन शरीरसँग बाँचिरहेका छौँ आजको एक दशकपछि त्यो हामीसँग हुँदैन। यो सुन्दा अनौठो लाग्न सक्छ। उमेर अनुसार शरीरको बनावट तथा स्वास्थ्यमा अन्तर आए पनि आम मानिसले बुझ्ने कुरा के हो भने प्राण छौन्जेल मानिसको शरीर त आफूसँगै रहन्छ, तर विज्ञानले भने यसलाई गलत साबित गरिदिएको छ। वैज्ञानिकहरूका अनुसार हाम्रो शरीर हरेक 7 देखि 10 वर्षमा पूर्ण रूपमा नवीकरण हुन्छ, अर्थात् अहिले हामीसँग जुन शरीर छ आजको 10 वर्षपछि त्यो हुँदैन, नयाँ हुन्छ। वास्तवमा हाम्रो शरीरका अधिकांश कोशिकाहरूको आयु 7 देखि 10 वर्ष मात्रै हुन्छ। त्यसैले हरेक नयाँ दशकमा हामी नयाँ संस्करणमा अपग्रेड भइरहेका हुन्छौँ। वैज्ञानिकहरूका अनुसार मानव शरीर कुनै साधारण संरचना होइन, यो आफै मरमत हुने जीवित मेसिन हो। यस क्रममा शरीरका पुराना कोशिकाहरू चुपचाप मर्छन् र नयाँ कोशिकाहरू उसै गरी जन्मिन्छन्। स्विडेनको क्यारोलिन्स्का इन्स्टिच्युटका वैज्ञानिक जोनास फ्रिजेन नेतृत्वको टोलीले परमाणु बम परीक्षणपछि वातावरणमा बाँकी रहेको कार्बन-14 आइसोटोप प्रयोग गरेर मानव कोशिकाको उमेर मापन गरेको छ। त्यसले शरीरका हरेक अङ्गहरू फरक फरक गतिमा रिन्यू भइरहने गरेको देखाएको छ। पेट र आन्द्रा त यति छिटो बदलिन्छन् कि केही दिनमै पुराना कोशिकाहरू इतिहास बन्छन्। छाला केही हप्तामै नयाँ हुन्छ, रगत 4 महिनामै फ्रेस स्टकमा पुग्छ। त्यसै गरी कलेजोका कोशिकाहरू केही 100 दिन बाँचेर फेरिन्छन् भने हड्डी पुरै बदलिन 6 देखि 7 वर्ष लाग्छ। यो सुन्दा हामीलाई लाग्छ कि हरेक वर्ष थोरै थोरै गरेर हामी नयाँ मान्छे बन्ने रहेछौँ, तर शरीरका सबै चिजहरू यसरी नवीकरण हुँदैनन्। शरीरका केही भाग जीवनभर उही रहन्छन्। आँखाको लेन्सका कोशिकाहरू जन्मेपछि फेरि कहिल्यै नयाँ बन्दैनन्। दिमागको सेरेब्रल कोर्टेक्सका धेरै न्युरोनहरू पनि वयस्क भएपछि बदलिँदैनन्। वैज्ञानिकहरूका अनुसार मानिसको चेतना, आत्मपहिचान र जीवनभरका सम्झनाहरू यिनै स्थायी न्युरोनहरूमा सुरक्षित हुन्छन्। त्यसैले शरीर बदलिँदा पनि तपाईँ आफूलाई म भनेर चिन्न छाड्नुहुन्न। यदि हाम्रो शरीर निरन्तर परिवर्तन भइरहेको हुन्छ भने हामीले कोही व्यक्तिलाई गर्ने प्रेम समान रहन्छ त? हामीले किन कुनै एक पार्टनरसँग मात्रै प्रेम गर्न सक्छौँ त? प्राचीन ग्रिक दार्शनिकले 1000 वर्ष अघि नै थिएसिसको जहाज भन्ने रहस्यमय रचनामा यही कुरा उठाएका थिए। जहाजका सबै भाग क्रमशः फेरिए भने के त्यो उही पुरानो जहाज रहन्छ त? यसलाई प्रेमको सन्दर्भसँग जोड्दा एउटा जिज्ञासा उठ्छ। तपाईँको पार्टनरको शरीर हरेक दशकमा नयाँ बन्दो रहेछ भने के तपाईँले उही व्यक्तिलाई नै माया गरिरहनु भएको हो त? वैज्ञानिकहरूको उत्तर झन अनौठो छ। उनीहरूका अनुसार प्रेम भनेको छाला तथा हड्डीसँग होइन, दिमागसँग सम्बन्धित छ। अक्सिटोसिन र डोपामिन जस्ता हार्मोनले भावना बलियो बनाउँछ र दिमागको रिवार्ड सिस्टम सक्रिय हुन्छ। वैज्ञानिक परीक्षणले देखाए अनुसार प्रेममा परेका मानिसको दिमागले पुराना स्मरणहरूलाई झनै गहिरोसँग समातेर राख्छ। शरीर जति बदलिए पनि सम्झना र भावना भने उही रहन्छन्। त्यसैले विज्ञानको भाषामा भन्नुपर्दा हाम्रो शरीर हरेक 7 देखि 10 वर्षमा फुल अपडेट भए पनि प्रेम भन्ने चिज त्यस्तो चेतनासँग गाँसिएको हुन्छ जुन परिवर्तन हुँदैन। त्यसैले यदि तपाईँलाई कोही पुरानो प्रियजनले भेट हुँदा तिमी पहिलो जस्तो रहेनौ भनेर भन्यो भने तपाईँले मुस्कुराएर जवाफ दिन सक्नुहुन्छ, शरीर फेरिएको हो, प्रेम उही छ। विश्व परिवेशमा अब राख्दैछौँ एउटा रोचक प्रसङ्ग। कार्यालय समयमा बियर पिउँदा 80 लाख क्षतिपूर्ति। कार्यालय समयमा मदिरा सेवन गर्नु अशोभनीय तथा अमर्यादित काम मात्र होइन, यस्तो बानी बर्खास्तगीको कारण बन्न सक्छ। तर स्पेनको एक अदालतले चाहिँ कार्यालय समयमै बारम्बार रक्सी पिएका कारण समातिएका एकजना कामदारको पक्षमा फैसला गरेको छ। फैसला करिब 80 लाख नेपाली रूपैयाँ बराबर क्षतिपूर्ति समेत तोकियो। नाम नखुलाइएका विद्युत कम्पनीका ती कामदारले कार्यस्थलमा असामान्य व्यवहार देखाउन थालेपछि उनका हाकिमहरू सशंकित भएका थिए। त्यसपछि कम्पनीले उनको निगरानी गर्नका लागि एकजना व्यक्ति नै खटायो। केही दिनको निगरानीमा ती व्यक्तिको पोल खुल्यो। उनी कार्यालय समयमै बार तथा पार्किङ स्थलमा बियर पिउँदै गरेको अवस्थामा देखिए। एक दिन त उनले दिउँसोको विश्राम समयमा करिब 3 लिटर बियर पिएको रिपोर्ट जासुसले पेश गरे। कम्पनीका लागि कामको समयमा रक्सी पिउनु गम्भीर गल्ती त थियो नै, अझ ती कामदार कम्पनीको सवारी साधन चलाउने जिम्मेवारीमा थिए। यसो हुँदा त्यसरी कार्य समयमा मादक पदार्थ सेवन गरेका कारण ठूलो दुर्घटना निम्त्याउने जोखिम थियो।
अन्ततः कार्य समयमा मादक पदार्थ सेवन गरेको आरोपमा कम्पनीले उनलाई जागिरबाट निकाल्ने निर्णय गर्यो। उनले भने आफ्नो बर्खास्तकी स्वीकार गरेनन् र आफूलाई गलत तरिकाले निकालिएको भन्दै कम्पनी विरूद्ध मुद्दा दायर गरे। अचम्म त के भयो भने मर्सियाको उच्च न्यायालयले उनै कामदारको पक्षमा फैसला गर्दै कम्पनीले उनलाई दिएको सजाय अत्यधिक भएको ठहर गर्यो र बर्खास्तीलाई अनुचित घोषणा गर्यो। अदालतले कामदारको गल्ती स्वीकार गरे पनि त्यसका लागि उनलाई दिएको सजाय धेरै कडा भएको निष्कर्ष निकाल्दै कम्पनीलाई दुई विकल्प दियो। त्यसमध्ये एउटा ती कामदारलाई पुनर्बहाली गर्ने र अर्को 47,000 युरो क्षतिपूर्ति प्रदान गर्ने। स्पेनको अदालतले यस्तो फैसला गर्दा विभिन्न आधारहरूमा टेकेको थियो। दिउँसोको लन्च ब्रेक प्राविधिक रूपमा कार्य समय नमानिने भएकोले त्यो समयमा गरिएको मदिरा सेवनलाई औपचारिक रूपमा कामसँग सम्बन्धित अनुशासनहीनता भन्न नमिल्ने अदालतको ठहर छ। साथै ती व्यक्तिले रक्सी पिउँदा उनको कार्य सम्पादनमा असर परेको वा उनले गाडी चलाउँदा कहिले कसैको ज्यान जोखिममा पारेको भन्ने प्रमाण समेत कम्पनीले अदालतमा पेश गर्न नसकेको अदालतको तर्क छ। अदालतको निर्णयमा अर्को महत्वपूर्ण पक्ष स्पेनी कानून पनि थियो, जसका अनुसार कहिलेकाहीँ हुने मदिरा सेवनका कारण मात्रै कसैलाई जागिरबाट निकाल्न पाइँदैन। यसका लागि नियमित सेवन गर्ने अर्थात् मादक पदार्थ सेवनको लत बसेको कुरा प्रमाणित हुनुपर्छ। निजी जासुसले केही पटक रक्सी सेवन गरेको देखेको कुरालाई लत भन्न नसकिने अदालतको ठहर छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा अनुसन्धानको प्रसंग। अन्तरिक्षमा पृथ्वीभन्दा अरबौं गुणा धेरै पानी। वैज्ञानिकहरूले अन्तरिक्षमा पानीले भरिएको अत्यन्तै विशाल बादल पत्ता लगाएका छन्। त्यो ग्यासयुक्त वस्तु अर्थात कस्मिक क्लाउड पृथ्वीबाट करिब 12 अर्ब प्रकाश वर्ष टाढा रहेको बताइएको छ। रोचक त के छ भने त्यो ग्यासीय बादलमा रहेको पानीको मात्रा पृथ्वीका सबै महासागरहरूको कुल पानी भन्दा करिब 140 लाख करोड गुणा बढी रहेको अनुमान गरिएको छ। पानी त्यहाँ तरल रूपमा नभई अत्यन्त तातो अवस्थामा जलवाष्पको रूपमा रहेको छ। खगोलविदले शक्तिशाली अन्तरिक्ष पिण्डको अनुसन्धानका क्रममा त्यो पानीयुक्त बादल फेला पारे। क्वासर भनेको अत्यन्तै ऊर्जाशील आकाशीय वस्तु हो, जसको केन्द्रमा विशाल ब्ल्याक होल रहन्छ। वैज्ञानिकहरूका अनुसार सो क्वासरको केन्द्रमा रहेको ब्ल्याक होल सूर्यभन्दा झण्डै 20 अर्ब गुणा भारी छ। यो खोज पहिलो पटक नासा र जेट प्रोपल्सन ल्याबोरेटोरीका वैज्ञानिकहरूले रेडियो टेलिस्कोप मार्फत गरेका थिए। उनीहरूले जेड स्पेस स्पेक्ट्रोमिटर जस्ता उपकरण प्रयोग गरेर त्यो क्षेत्रमा पानीको उपस्थितिको पुष्टि गरेका हुन्। ब्रह्माण्डको प्रारम्भिक समयको झलक अनुसार पानीको बादल ब्रह्माण्डको प्रारम्भिक समयमा बनेको मानिन्छ। त्यसबेला आकाश गंगाहरू विकासको प्रक्रियामा थिए र ब्ल्याक होलहरूले आफ्नो वरिपरिका ग्यासहरूलाई तीव्र रूपमा आकर्षित गरिरहेका थिए। यस अवस्थालाई वैज्ञानिकहरूले एक्टिभ ग्यालेक्टिक न्युक्लियस पनि भन्छन्। ब्ल्याक होल वरिपरि रहेको अत्यन्त तातो ग्यासीय क्षेत्रले पानीका अणुहरूलाई ठूलो मात्रामा उत्पादन गरेको देखिन्छ। यसले ब्रह्माण्डमा जटिल रासायनिक प्रक्रिया प्रारम्भिक समयदेखि नै सक्रिय रहेको प्रमाण दिन्छ। जीवनको सम्भावना बारे नयाँ बहस अनुसार पानीलाई जीवनको आधार मानिन्छ। त्यसैले ब्रह्माण्डको यति प्रारम्भिक चरणमै यति ठूलो मात्रामा पानीको उपस्थिति हुनु वैज्ञानिकहरूका लागि आश्चर्यजनक छ। यसले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ कि जीवनको सुरुवात हामीले सोचे भन्दा धेरै पहिले नै सम्भव थियो त। साथै यो खोजले पानी जस्ता जीवनका लागि आवश्यक तत्त्वहरू ब्रह्माण्डभरि फैलिएका हुन सक्ने र त्यो केवल हाम्रो सौर्य मण्डलमा सीमित नरहेको समेत देखाएको छ। यसले भविष्यमा अन्य ग्रह वा आकाशीय प्रणालीहरूमा जीवनको सम्भावना खोज्ने अनुसन्धानलाई थप बल दिने विश्वास गरिएको छ। वैज्ञानिकहरूका अनुसार यस्तो प्रकारको अध्ययनले ब्रह्माण्डको रासायनिक विकासक्रम अर्थात् केमिकल इभोल्युसन बुझ्न मद्दत गर्छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।

यो मिठो साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ रेडियो नेपालको कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग अबको प्रसङ्ग रोचक रहेको छ चिच्या र विश्व कीर्तिमान एकजना नाइजेरियाली युवती फेभर ओगेजी एनीले लगातार 70 दिनसम्म आवाज निकालेर 10,70,000 गनेर विश्व कीर्तिमान कायम गरेकी छन् विश्वभरका अनौठा कीर्तिमानका लागि चिनिने गिनिज बुकमा कहिलेकाहीँ निकै अचम्मका कीर्तिमानहरू दर्ता हुन्छन् त्यसमध्ये नाइजेरियाली युवती फेभर ओगेजी एनीले बनाएको नयाँ कीर्तिमानलाई सबैभन्दा अनौठो र कठिन मध्येको एक मानिएको छ एनीले लगातार 70 दिनसम्म आवाज निकालेर अङ्कको गिन्ती गर्दै 10,70,000 पुगिन् र विश्व कीर्तिमान कायम गरिन् घरभित्रै बसेर उनले त्यो काम सन् 2025 अक्टोबर 8 शुरू गरेर लगातार अभ्यासपछि पूरा गरेकी हुन् ठूलो स्वरमा बोलेर अङ्कको गणना गर्नु सामान्य काम जस्तो लाग्न सक्छ तर दिनमा करिब 14 अनि लगातार 70 दिनसम्म एउटै काम दोहोर्याउँदै गर्नु सजिलो कुरा भने होइन यस्तो पट्यार लाग्दो कामले धेरैलाई थकित वा मानसिक रूपमा दबावमा पार्न सक्छ तर फेभरका अनुसार उनलाई गन्ने काम प्रतिको रुचि र नयाँ कीर्तिमान बनाउने दृढ इच्छाले निरन्तर अघि बढ्न प्रेरित गरिरह्यो उनले भनेकी छन् साँच्चै भन्नुपर्दा यो निकै कठिन थियो तर गन्ने काम प्रतिको मेरो लगावले मलाई अघि बढाइरह्यो मेरो टिमले निरन्तर साथ दियो र हौस्यायो त्यसैले चुनौतीपूर्ण भए पनि यो यात्रा रमाइलो बन्यो फेभरले आफ्नो दैनिक गणनाको प्रक्रिया युट्युबमा लाइभ स्ट्रिम गर्दै गइन् लाइभ हेर्ने दर्शकहरूको हौसला र समर्थनले पनि उनलाई थप ऊर्जा दियो अन्तत उनले डिसेम्बर 26 अङ्कको गिन्ती 10,70,000 लक्ष्य पूरा गरिन् त्योसँगै उनले 18 पुरानो रेकर्ड पनि तोडिन् यसअघि यसरी आवाज निकालेर अङ्क गणना गर्ने कीर्तिमान 10,00,000 थियो तर फेभरले भने 10,70,000 गनेर नयाँ रेकर्ड कायम गरिन् रेकर्ड पूरा भएको अन्तिम क्षण सम्झँदै उनले भनेकी छन् अन्तिम दिन निकै भावुक थियो अन्तिम संख्या उच्चारण गर्दा एकैसाथ राहत र खुसीको अनुभूति भयो त्यो क्षण असाधारण थियो किनकि मैले केही अनौठो र अद्वितीय उपलब्धि हासिल गरेकी थिएँ जीवनमा केही फरक र असाधारण गर्ने चाहनाले आफूलाई त्यो चुनौती लिन प्रेरित गरेको उनले बताएकी छिन् विश्व परिवेशमा अब राख्दैछौ अर्को एउटा अनुसन्धानको प्रसङ्ग पुरुष र महिला मध्ये कसले छाड्छ धेरै वायु महिला हुन् या पुरुष सबैले पेटमा बनेको ग्यास मलद्वारबाट छाड्नु सामान्य जैविक प्रक्रिया हो तर यी दुई मध्ये कसले धेरै अपान वायु छाड्छन् होला अनि कसको वायु बढी दुर्गन्धित हुन्छ होला एक वैज्ञानिक अध्ययनले यसबारे रोचक खुलासा गरेको छ वासिङटन पोस्टले गरेको एक अनुसन्धान अनुसार पुरुषहरूले बढी मात्रामा वायु निकाल्छन् तर महिलाहरूको वायु चाहिँ अधिक दुर्गन्धित हुन्छ महिलाहरूको पादमा हाइड्रोजन सल्फाइडको मात्रा बढी हुने भएकोले त्यसको गन्ध धेरै कडा हुने निष्कर्ष वैज्ञानिकहरूको रहेको छ हाम्रो शरीरमा दैनिक रूपमा खाना पच्ने प्रक्रिया चलिरहन्छ पेट र आन्द्रामा रहेका ब्याक्टेरियाले खानालाई टुक्र्याउने काम गर्छन् यस प्रक्रियामा ग्यास उत्पन्न हुन्छ अधिकांश ग्यास गन्धरहित हुन्छन् जस्तै नाइट्रोजन कार्बन डाइअक्साइड अक्सिजन र हाइड्रोजन तर केही ग्यासमा सल्फर हुन्छ जसले दुर्गन्ध पैदा गर्छ सबैभन्दा मुख्य दुर्गन्धयुक्त ग्यास हाइड्रोजन सल्फाइड हो जसले कुहिएको अण्डा जस्तो गन्ध उत्पन्न गर्छ औसतमा एकजना मानिसले दिनमा 10-23 पटकसम्म अपान वायु छाड्दछ यसमा हरेक पटक थोरै थोरै मात्रामा ग्यास निस्किन्छ तर हरेक ग्यासको गन्ध र मात्रा चाहिँ फरक फरक हुन सक्छ ग्यासको गन्ध तथा मात्रा हामीले खाएको खानेकुरा आन्द्रामा रहेका ब्याक्टेरिया र शरीरको बनावटमा निर्भर गर्छ वैज्ञानिकहरूका अनुसार हाइड्रोजन सल्फाइड थोरै मात्रामा शरीरका लागि फाइदाजनक पनि हुन सक्छ केही अध्ययनहरूका अनुसार यो ग्यासले रगतका नसाहरूलाई आराम दिन तथा शरीरमा इन्फ्लामेसन कम गर्न मद्दत गर्छ तर धेरै मात्रामा हुँदा यसले दुर्गन्ध पैदा गर्छ वायुको लैङ्गिक भेद छुट्याउने रोचक अध्ययन अनुसार अमेरिकाको मिनियापोलिस भेटरान हस्पिटलका डाक्टर माइकल लेभिटले यस विषयमा अनुसन्धान गरेका थिए उनलाई किङ अफ फार्ट्स अर्थात पादका राजा पनि भनिन्छ उनलाई यसो भन्नुको खास कारण चाहिँ उनले पादका विषयमा धेरै अध्ययन गरेका छन् उनको यस अध्ययनमा महिला र पुरुष गरी 16 स्वस्थ व्यक्तिहरूलाई सहभागी गराइएको थियो त्यस क्रममा ती मानिसहरूलाई पेटमा धेरै ग्यास बनाउने गेडागुडीका साथै पेटको चाल बढाएर धेरै ग्यास पैदा गर्ने ल्याक्सेटिभ औषधि खुवाइयो त्यसपछि उनीहरूको मलद्वारमा रेक्टल ट्युब नामक एउटा विशेष प्रणाली जडान गरियो जसले ग्यासलाई एउटा झोलमा संकलन गर्थ्यो यसरी ती मानिसले छोडेको सम्पूर्ण अपान वायु संकलन गरियो त्यसरी संकलन गरिएका ग्यासका नमूनामा हाइड्रोजन सल्फाइडको मात्रा मापन गरियो अनि दुईजना जाँचकर्तालाई हरेक ग्यास सुँगेर मूल्याङ्कन गर्न लगाइयो
जाँचकर्ताले ती ग्यासका नमुनालाई त्यसको गन्धको आधारमा 0-8 स्केल दिए, जसबाट प्राप्त नतिजा आश्चर्यजनक थियो। वास्तवमा महिलाहरूको ग्यासमा हाइड्रोजन सल्फाइडको मात्रा पुरुषहरूको तुलनामा निकै बढी पाइयो। सुँघेर जाँच गर्नेहरूले महिलाहरूको ग्यासलाई बढी दुर्गन्धयुक्त र तीखो गन्ध भएको बताए। यसको अर्थ महिलाहरूको ग्यास पुरुषको तुलनामा बढी दुर्गन्धित हुन्छ। पुरुषहरूको ग्यासमा के विशेषता हुन्छ त? अध्ययनमा अर्को महत्वपूर्ण कुरा पनि देखियो। त्यो के भने, पुरुषहरूले बढी मात्रामा ग्यास निकाल्छन्। प्रत्येक पटक ग्यास निस्कदा पुरुषहरूको ग्यासको मात्रा महिलाहरूको भन्दा बढी थियो, झण्डै आधा कप जति। यसको अर्थ के हो भने, महिलाहरूको ग्यासमा दुर्गन्ध पैदा गर्ने तत्त्वहरू बढी मात्रामा हुन्छन्, तर पुरुषहरूमा चाहिँ ग्यासको मात्रा नै बढी हुने भएकोले दुर्गन्ध कम महसुस हुन्छ। महिलाहरूमा हाइड्रोजन सल्फाइड किन बढी हुन्छ? वैज्ञानिकहरूका अनुसार महिलाको वायुमा हाइड्रोजन सल्फाइडको मात्रा बढी हुनुमा आन्द्रामा रहेका ब्याक्टेरिया, हार्मोन र खानपानको बानी प्रमुख कारण हुन सक्छ। महिलाहरूको शरीरमा हुने कतिपय ब्याक्टेरियाले सल्फरयुक्त पदार्थहरूलाई बढी सजिलैसँग टुक्र्याउन सक्छन्। साथै महिलाहरूले तरकारी वा प्रोटिनयुक्त खाना जस्ता केही खाद्य पदार्थहरू फरक तरिकाले पचाउने गरेको पनि कतिपय अध्ययनहरूमा देखिएको छ। तर यस्तो अन्तर हरेक व्यक्तिहरूमा फरक फरक हुन सक्छ। त्यसैले खानपानको प्रभाव नै सबैभन्दा ठूलो हुन्छ। अर्थात् ब्रोकाउली, गेडागुडी, अण्डा वा मासु बढी खाँदा वायुको गन्ध बढ्न सक्छ। हवाई जहाजमा किन बढी पाद आउँछ? यस विषयमा पनि रोचक खुलासा भएको छ। हवाई जहाज उचाइमा पुग्दा हावाको दबाव कम हुन्छ, यसले आन्द्रामा पहिल्यैबाट रहेको ग्यासलाई फैलाउँछ र बाहिर निकाल्छ। सोही कारणले उडानका बेला धेरै मानिसहरूले बढी ग्यास भएको महसुस गर्छन् वा असहज अनुभव गर्छन्। यो कुनै रोग होइन, केवल भौतिक विज्ञानको नियमको परिणाम हो। विश्व परिवेशमा आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौ। यो स्वास्थ्यसँग सम्बन्धित अनुसन्धानको प्रसङ्ग रहेको छ। किन उठ्छ रिस? रिस किन उठ्छ? जब चाहेको जस्तो हुँदैन तब उठ्छ। यो एक स्वाभाविक प्रक्रिया हो जसले तनाव, कुण्ठा वा असहज परिस्थिति प्रति प्रतिक्रिया व्यक्त गर्छ। तर बिना कारण सानातिना कुरामा बारम्बार रिस उठ्छ भने एकपटक कतै केही समस्या त होइन भनेर विचार गर्नुपर्ने पनि हुन्छ। यो सामान्य व्यवहारभन्दा बाहिरको कुरा हुन सक्छ। के कारण हुन सक्छ त? तनाव र चिन्ताको कारणले पनि हुन सक्छ। दीर्घकालीन तनाव जस्तै कामको दबाव, आर्थिक समस्या वा पारिवारिक तनावले रिसको सीमा बढी हुन्छ। एन्जाइटी डिसअर्डर भएका व्यक्तिहरूमा सानातिना कुरामा रिस उठ्ने सम्भावना बढी हुन्छ। त्यसै गरी डिप्रेसनले चिडचिडापन र रिसलाई ट्रिगर गर्न सक्छ। विशेष गरी पुरुषहरूमा यसको लक्षण रिसको रूपमा देखिन सक्छ। नेपालमा मानसिक स्वास्थ्य प्रति कम जागरूकताले यस्ता समस्याहरूलाई पहिचान गर्न गाह्रो हुन्छ। त्यस्तै नार्सिस्टिक पर्सनालिटी डिसअर्डर भएकाहरूमा पनि आत्मसम्मानमा कमी वा आलोचनाले रिस उत्पन्न गर्छ। विगतको दुःखदायी घटना जस्तै हिंसा, दुर्घटना वा पोस्ट ट्र्याक्टिक स्ट्रेस डिसअर्डरले सानातिना कुरामा रिस उठ्न सक्छ। कुनै कारणवश मस्तिष्कको अगाडिको भागमा चोट लागेमा भावनात्मक नियन्त्रण कमजोर हुन्छ, जसले रिसको आवेगलाई बढाउँछ। निद्राको कमीले पनि रिस उठ्न सक्छ। पर्याप्त निद्रा नपुग्दा मस्तिष्कको भावनात्मक नियन्त्रण कमजोर हुन्छ। रात्रिकालीन ड्युटी वा अनियमित निद्राले रिसको भावना बढाउँछ। निद्राको कमीले निद्रालाई नियन्त्रण गर्ने मेलाटोनिन हार्मोन र कार्टिसोल तनाव हार्मोनको असन्तुलन हुन्छ, जसले चिडचिडापन गराई आवेग बढाउँछ। त्यसै गरी अस्वस्थ खानपान, मदिरा र धुम्रपानले पनि रिसलाई बढाउँछ। बजारिया खानेकुरा, चिनी र क्याफिनको अत्यधिक सेवनले पनि मुडमा उतार चढाव ल्याउँछ। यसले मस्तिष्कको रसायनलाई प्रभावित गर्छ, जसले रिसको आवेग बढाउँछ। त्यसै गरी विशेष गरी शहरी क्षेत्रमा कामको बोझ, ट्राफिक र आर्थिक दबावले दिमागले अनावश्यक भार ठान्दा मूड खराब बनाउन सक्छ। कुनै समस्या पर्दा पुरुषहरू रोएर भन्दा रिसलाई भावनात्मक अभिव्यक्तिको रूपमा प्रयोग गर्छन्। त्यसै गरी नेपाली समाजमा रिसलाई प्रायः कमजोरी वा नियन्त्रणको कमीको रूपमा हेरिन्छ, तर यो स्वाभाविक भावना हो। त्यस्तै संयुक्त परिवारमा अन्तरपुस्ता द्वन्द वा जिम्मेवारीको दबावले पनि रिस निम्त्याउन सक्छ। त्यसै गरी आर्थिक दबावले पनि रिस उठ्न सक्छ। नेपालमा बेरोजगारी, गरिबी र महँगीले मानसिक तनाव बढाउँछ, जसले विनाशित्ती रिस उठ्न सक्छ। कतिपयलाई सामाजिक सञ्जालमा अरूको जीवनशैलीसँग तुलना गर्दा हीनता बोध र रिस उत्पन्न हुन सक्छ।
त्यसै गरी हार्मोनल असन्तुलनले पनि रिस निम्त्याउन सक्छ। थाइराइड समस्या भएमा पनि अनावश्यक रिस उठ्न सक्छ। थाइराइडको स्तर बढेमा हाइपर थाइरोइडिजम हुन सक्छ, जसले तनाव हर्मोन कोर्टिसोलको मात्रा बढाएर चिडचिडापन र रिसको भावना बिना कारण बढाउन सक्छ। महिनावारी वा हर्मोनल परिवर्तनले पनि रिस उठ्न सक्छ। महिलाहरूमा प्री मेन्सुरल सिन्ड्रोम वा मेनोपजको समयमा इस्ट्रोजेन र प्रोजेस्टेरोनको उतार चढावले पनि रिस उठ्न सक्छ। कुनै कारणवश मस्तिष्कमा सेरोटोनिन डोपामिन जस्ता हर्मोन उत्पादनको कमीले मूडमा अस्थिरता ल्याउँछ। पार्किन्सन्स र अल्जाइमर जस्ता रोगले रिसको व्यवहारलाई प्रभावित गर्छ। यसबाहेक रक्तचाप र मधुमेहले रगतमा चिनीको स्तर सन्तुलन भएन भने पनि चिडचिडापन र रिस उत्पन्न गराउन सक्छ। रिसले पार्ने प्रभावमा यसको प्रभाव मानसिक, सामाजिक, शारीरिक र कार्यक्षमतामा देखिन सक्छ। शारीरिकमा उच्च रक्तचाप, हृदय रोग, टाउको दुखाइ, पाचन समस्या, मानसिकमा चिन्ता, डिप्रेसन र आत्मसम्मानमा कमी हुन सक्छ। अहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौं। तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np www.radionepalonline.com मा पनि सुन्न सक्नुहुनेछ। हस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा मिठो गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
5: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 10 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब उषा लोहानीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ भने त्यसमाथि छलफल पनि हुनेछ। त्यस्तै नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिनुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नेपाल र भारतबीच गत फागुनमा हस्ताक्षर भएको पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश भएको छ। पहिलो पटक फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता दुई देशबीच भएको थियो। संविधानको धारा 279 व्यवस्था बमोजिम सम्झौता प्रतिनिधि सभामा पेश भएको हो। फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारवाहीका क्रममा प्रमाण सङ्कलन तथा अन्य सूचना आदान प्रदान गर्न दुई देशबीच सम्झौता भएको हो। सीमानाका हुँदै 100 रुपियाँ भन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने भएको छ। सरकारले हाल कायम 100 रुपियाँको सीमा बढाउने तयारी गरेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस्तो नियम यसअघि नै आर्थिक ऐनमा व्यवस्था भएकाले आगामी बजेट मार्फत सीमा बढाउने उल्लेख गर्नुभएको हो। मंगलबार बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उहाँले सीमानामा बसेर नेपालको सार्वभौमिकताको रक्षा गर्ने मुख्यत तराई मधेसका नेपाली नागरिकलाई दैनिक जीवनयापनमा सहजीकरण गर्ने सरकारको नीति रहेको बताउनुभयो। नागरिकका लागि भन्सारको सीमा सुविधा बढाए पनि तस्करीको समस्या, राजस्वको चुहावट नियन्त्रण गर्न भने सरकार निर्मम बन्ने उहाँको धारणा थियो। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर

0: एप्स अथवा वेबसाइट हेरे हुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। धवलागिरी हिमालमा मानव पाइला परेको आज 66 वर्ष पूरा भएको छ। 8,167 मिटर अग्लो धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका 4 मुदीको भूगोलमा पर्छ। संसारको 7 अग्लो धवलागिरी हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलो पटक आरोहण दिवस मनाउन थालिएको हो। धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले उपत्यकाका विभिन्न स्थानमा सड़कमा मागी खाई हिँड्ने नागरिकको उद्धार गरिएको जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार 66 जना पुरुष, 22 जना महिला, 9 जना बालक र 8 बालिका गरी जम्मा 105 जनालाई उद्धार गरिएको हो। उद्धार गरिएका मध्ये 40 जनालाई गौशाला स्थित होल्डिङ सेन्टरमा राखिएको छ भने 16 जनालाई आफन्तको जिम्मा लगाइएको तथा बाँकी 49 जनाको स्क्यानिङ भइरहेको छ। त्यसै गरी जिल्ला प्रहरी परिसर ललितपुर अन्तर्गत पुरुष 19 र महिला 7 गरी 26 जनालाई नियन्त्रणमा लिएको छ। तीमध्ये 2 जनालाई मानव सेवा आश्रम थापा खेलमा राखिएको, 2 जनालाई आफन्तको जिम्मा लगाइएको तथा 22 जनाको जिल्ला प्रहरी परिसर ललितपुरमा स्क्यानिङ भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीहरूले चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्ध विरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले उक्त टिप्पणी गर्नुभएको हो। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले हिजो देशको आणविक प्रविधि र युरेनियम सर्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। फेब्रुअरी 28 तेहरान र अन्य इरानी सहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको 40 दिनको लडाइँपछि इरान, संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल 8 युद्धविराम घोषणा गरेका छन्। यो सँगै रेडियो नेपालबाट बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

श्रोता, सदाको बुधबार चाहिँ आजको बुधबार पनि हामी उपस्थित भइसकेका छौँ कार्यक्रम लेखबिचीमा। आज पनि करिब करिब 50 मिनटको समय हामी यहाँहरूसँग रहनेछौँ। यहाँहरूका गीत सुन्नेछौँ, हाम्रा गीतहरू सुन्नेछौँ र यहाँहरूका गीतलाई यहाँहरूको साथीसम्म पुर्याउने जमरो गर्नेछौँ र यहाँका गाउँठाउँमा भएका ती कुराकानी, ती त्यहाँ के कस्ता छन् अवस्था, यहाँहरू कसरी बसिरहनु भएको छ, ती कुराकानी पनि हामी जोड्नेछौँ कार्यक्रम लेखबिचीमा। हामी साथै कार्यक्रमको थालनीमा केही न केही जानकारीमूलक कुराकानी पनि गर्दै आइरहेका छौँ र केही न केही दिने क्रममा आज भने मैले यहाँसँग कुराकानी गर्ने जमर्को गरेको छु नुनको बारेमा। नुन तपाईँ हाम्रो भान्सामा नभई नहुने चिज हो, सधैँ सबैको घरमा चाहिन्छ, हुन्छ नै। त यो नुन कतिको फाइदा, कतिको बेफाइदा, कति खाने कति नखाने, कस्तोले खाने कस्तोले नखाने, विभिन्न कुराहरू पनि हुन्छन्। त हामी आज यिनै कुराहरू कहानीलाई जोड्नेछौँ। त नुन हाम्रो खानाको अनिवार्य हिस्सा हो, नुन नभइकन हामीलाई हुँदै हुँदैन, होइन? जिब्रोमा जुन त चाहिन्छन्, होइन, स्वादको लागि पनि चाहिन्छ। खानेकुरामा नुन कमी वा बढी हुँदा खानाको स्वाद नै परिवर्तन गरिदिन्छ, बेस्वाद गरिदिन्छ त्यसले। तर नुनको बढी प्रयोग हानिकारक पनि हुनसक्छ। उच्च रक्तचाप जस्ता समस्यामा त झन् धेरै नुन हानिकारक हुनसक्ने चिकित्सकहरू बताउँछन्। त्यससँगै उठ्ने प्रश्नहरूको के हो भने, नुन शरीरको लागि जरुरी छ कि छैन, नुन चटक्कै छाड्दा के हुन्छ या धेरै खाँदा के हुन्छ, किन छ त नुन जरुरी शरीरको लागि। आहारमा नुनको महत्त्वलाई स्वादसँग जोडिन्छ, तर स्वादसँगै स्वस्थ र सन्तुलित आहारको लागि नुन अत्यन्तै जरुरी हुन्छ, किनभने यसले हाम्रो मस्तिष्कका कोशिकाहरूलाई सक्रिय बनाउँछ, हाम्रो पाचन क्रियालाई सही राख्न मद्दत गर्छ र शरीरमा पानीको सन्तुलनलाई नियन्त्रण पनि गर्छ। त मांसपेशी तथा अन्य पदार्थहरूको उचित कार्य सम्पादन गर्न पनि नुन आवश्यक पर्छ। त्यो यति आवश्यक हुँदा हुँदै पनि नुन सेवनमा नियन्त्रण गर्न पनि जरुरी छ भनिन्छ। फेरि किन जरुरी छ, फेरि नुन त चाहिन्छ नै, फेरि यसलाई नियन्त्रण गर्न पनि जरुरी छ, त के को लागि नियन्त्रण गर्ने त? खानामा सोडियमको मात्रा कम गर्नाले रक्तचापमा नियन्त्रण गर्न सहयोग पुग्छ भन्ने देखिएको छ, तर यसैले आहारमा सोडियम कम गर्न सल्लाह पनि दिएको। व्यक्तिहरूले कम सोडियम नुन, दैनिक 15 ग्रामभन्दा कम नुन प्रयोग गर्न उपयुक्त हुन्छ भनिएको छ। त धेरै मात्रामा नुनको प्रयोग गर्दा उच्च रक्तचापको जोखिम बढ्छ, त्यसैले सोडियमको सेवन उचित मात्रामा गर्नुपर्छ भनिएको पनि छ। त छिट्टै अब यो नुन अब नभए पनि हुन्न, भए पनि हुन्न, तर यसलाई नियन्त्रण पनि गर्नुपर्छ, कति खाने कति नखाने कुरा त छँदैछ। त फेरि यीले अन्य बेफाइदाहरू के छन्? फेरि नुनका पनि धेरै बेफाइदाहरू पनि छन्, होइन, फाइदा त छँदैछ, त्यसको बेफाइदाहरू पनि छ। त यो नुन धेरै सेवन गर्नाले यसले चाँडै बुढ्यौरी निम्ताउन सक्छ भनेको छ। फेरि खै त अत्यधिक नुन सेवनले छिट्टै बुढ्यौली निम्ताउन सक्छ, किनभने अधिक नुनले आँखाको स्वास्थ्यलाई हानि पुर्याउन सक्छ। अत्यधिक नुन सेवनले रगतको गुणस्तर घटाउँछ, जसकारण शरीरमा चाँडो बुढ्यौरी देखिने, धेरै नुन खाने मानिसको कपाल छिट्टै झर्ने, कपाल सेतो हुने र छालामा चाँडै दागहरू देखा पर्ने हुन्छ भनिएको छ नुन बढी सेवन गर्नाले। त यी कुराहरू नहुनलाई कति नुन प्रयोग गर्ने त, हामीले कति खाने कति नखाने त? त यो विज्ञहरूले सर्वसम्मतिले दैनिक सोडियमको सेवन चाहिँ लगभग 2300 मिलिग्राम हुनुपर्छ भनिएको छ, जुन 5 ग्राम नुन 1 चम्चा बराबर हुनुहुन्छ। तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरू, उष्ण र आर्द्र मौसममा र जिममा धेरै पसिना बगाउनेहरूलाई भने केही मात्रामा बढी नुन चाहिन्छ, किनभने शरीर पसिनाबाट सोडियम बगेको हुन्छ, तर सोडियमको मात्रा भने अझै पनि कम गर्नुपर्छ। त उक्त रक्तचाप शरीरका अङ्गहरू सुन्निने समस्या छँदैछ, अर्को कलेजो फेल हुने, मृगौला फेल, कन्जेस्टिभ हार्ट फेल, नेफ्रोटिक सिन्ड्रोम र मृगौला डिसफङ्सन र भिर सिसोसिस भएका व्यक्तिहरूको लागि कम सोडियम आहार सिफारिस गरिन्छ। त यस्तोमा सोडियमको कटौती कसरी गर्ने? फेरि यता सोडियम पनि छँदैछ, त्यसलाई कसरी कटौती गर्ने त? यसको लागि भने फेरि धेरै पानी पिउने बानी गर्नु पऱ्यो, बढी पानी पिउनु पऱ्यो हामीले, धेरै पोटासियमयुक्त खानेकुरा खाने जसले सोडियम सन्तुलन गर्न मद्दत गरोस्, नुन थपेर खाने बानी यो हटाउनु पऱ्यो, फलफुल र सलाद खाँदा माथिबाट नुन छ र खाने बानीलाई पनि हटाउनु पऱ्यो। हामी त किन सलादमा अलिअलि नुन हाल्छौँ, बिरे नुन भनेर हाल्छौँ, तर नुन त नुनै हो, यी कुरालाई हटाउनु पऱ्यो।
होइन सोडियम कटौती गर्नको लागि. त्यसै गरी अब बजारमा पाइने हरेक खानेकुरामा नुनको प्रयोग भएको हुन्छ. प्याकेट बन्द खानेकुरादेखि डिब्बा बन्द खानेकुरामा नुनको प्रयोग भएको हुन्छ. 100 ग्रामभन्दा बढी सोडियमको प्रयोग भएको खानेकुरा नखानु नै राम्रो मानिन्छ. त्यसैले कुनै पनि खानेकुरा किन्नु अघि त्यसको लेभल पढेर मात्र खरिद गर्न उपयुक्त हुन्छ भनिएको छ. हामी जे जस्तो कुरा गर्छौँ, जति कुराहरू गर्छौँ, सुनेका जानेका कुराहरूलाई यहाँ समस्या पुर्याउने जम्र गर्छौँ, तर यी सबै कुराहरू हामीले प्रयोग गर्दा, यहाँले प्रयोग गर्दा, जो कोहीले प्रयोग गर्दा चाहिँ स्वास्थ्य कस्तो छ आफ्नो स्वास्थ्यलाई पहिला हेर्नु पऱ्यो. कुन चिज खाँदा मलाई ठिक हुन्छ या हुँदैन, यदि खानै छ भने ती कुराहरू प्रयोग गर्दै हुनुहुन्छ भने डक्टरको एकचोटि सल्लाह लिएर यदि यहाँले प्रयोग गर्नुभयो भने पक्कै पनि तपाईँलाई राम्रो हुन्छ. त यो हामीले नुनको कुरा गरौँ, धेरै कुराहरू छन्, धेरै कुरा त गर्न सकिन्न. धेरै साथीहरू फोनमा पनि बसिसक्नु भएको हुन्छ, उहाँसँग कुरा गर्नु पऱ्यो, उहाँको गीत पनि सुन्नु पऱ्यो, उहाँको कुराकानी पनि सुन्नु पऱ्यो, उहाँको गाउँठाउँका कुरा पनि सुन्नु पऱ्यो, हाम्रा गीतहरू पनि यहाँलाई सुनाउनु पऱ्यो. यति धेरै कुराहरू छन्, त यी कुरा सँगसँगै अब म गीततिर लाग्छु. आजको यो पहिलो मिठो भाका, पुरानो श्रेष्ठाको गीत, राधा देवीको स्वरमा रहेको यो मिठो पुरानो भाका कार्यक्रमको यो थालिनीको गीत यहाँलाई सुनाउँछु. त्यसपछि म आउँछु 42:07, 21 र 42:07, 36

0: चिठी पठाऊ महिनामा एकजोडा राधादेवीको आह्वान थियो यो पक्कै, यहाँले पनि पक्कै हप्तामा एक दिन त मलाई पनि चिठी पठाउनु भएको छ फोनबाट, होइन कुरा गरिरहनु भएको छ, आफ्नो गाउँठाउँको कुराहरू गरिरहनु भएको छ, हामीसँग मनसँग मन साटिने रहनु भएको छ। त आज पनि हामी यहाँकै गाउँठाउँका कुरा, यहाँका मनका कुराहरू पक्कै गर्नेछौँ। यतिखेर कोही साथी आइसक्नु भएको छ, को हुनुहुन्छ? हेलो
1: हेलो, नमस्कार दादा, नमस्कार, अनि हजुरलाई स्वागत। म आज पहिलो कलर हुन पाएँ, हाम्रो एम टेक्निसियन सरलाई धेरै धेरै धन्यवादको साथ एकदमै स्वागत गर्न चाहन्छु। नमस्कार दादा।
0: एकदम नमस्कार, स्वागत तपाईँलाई। दीपिका थापा कुलेश्वरबाट।
1: हजुर दादा,
0: आराम हुनुहुन्छ?
1: म एकदम आराम छु, हजुरहरूको साथ छ, सबै कुरा एकदमै असल छ दादा, एकदमै ठिकठाक छु, राम्रो छ, रमाइलो छ, अनि हाम्रो रेडियो नेपालको हामीलाई एकदमै आशीर्वाद छ भन्न चाहन्छु।
0: एकदम रमन होला, सधैँ खुसी रहनु होला, हाम्रो पनि कामना छ दीपिकाजीलाई। अनि आज के छ नयाँ नौलो? त खासै अब गत साता पनि हामीले कुरा गरेको हो, होइन?
1: एकदमै आज चाहिँ फर्स्ट कलर हुन पाएँ, नयाँ नौलो छ नि। हिजो अस्तिमा बेलुका मात्रै एसी आएको छ, होइन दादा?
0: हजुर।
1: अब कतिजना दुःखद घटना पनि सुनियो, भाइ बहिनीहरू एकदमै नम्बर कम आयो भनेर, सोचेको जस्तो नम्बर आएन भनेर जिन्दगीलाई त्यस्तो खालको नराम्रो बाटो हिँडिदिनुहुन्छ, कस्तो पीडा लाग्छ। चिन्नु पर्दैन, हामी सबै मानव हौँ, मानव भएपछि एकले अर्कोलाई माया गर्ने, एउटा सपोर्ट गर्ने गर्नुपर्छ। र धेरैजना अब यति धेरैले एसी दिनुभएको थियो, र कहिलेकाहीँ नम्बर कम हुन्छ, नपढेर फेल हुने होइन, पढ्ने घोडा चढ्ने मान्छे लड्छ, एकचोटि लडेर उठेपछि पो पास हुन्छ त, होइन दादा? सबै एकैचोटि पास भइन्छ भन्ने छैन, तर यस्तो घटनाहरू नघटोस्। हिजो अस्तिकोले गर्दा केही घटनाहरू घटेका छन्, अब चाहिँ म यतिखेर जहाँ पनि जस्तोसुकै भूभागमा नै रेडियो नेपाल सुनिन्छ, सबैलाई के भन्छु भने सम्पूर्ण पास हुने भाइ बहिनीहरूलाई बधाई छ, फेल हुनेहरूलाई पनि एकदमै उत्साहित हुनुहोला, निरुत्साहित नहुनुहोला, किनकि यसपालि हिजो अस्ति पो फेल हुनुभयो त, फेरि चान्स छ, एउटा दुइटा लाग्दा हामीले एसएलसी एसी दिन पाइन्छ, फेरि त्योभन्दा तपाईँको नम्बर उच्च आउन सक्छ, त्यसरी यसै धेरै नम्बर लायो भने अगौँ साल छ, उमेर गएको छैन, दिन गएको छैन, तर यस्तो खालको नराम्रो सोच राख्यो भने त जिन्दगी नै नभए त केही पनि हुँदैन। बाबा आमा हुनुहुन्छ होला पछाडि, आफ्ना आफन्त धेरै हुनुहुन्छ कि एकजनाको लागि कति धेरैले मेहनत गर्नु भएको हुन्छ, कति धेरैको माया हुन्छ, यस्तो खालको घटना कहीँ पनि भाइ बहिनीहरूले नगर्नु होला। एकचोटि फेल भएर केही हुँदैन, मान्छे भनाइ नै छ घोडा चढ्ने मान्छे लडिन्छ, त्यो भएर
0: पढाइमा अब फेल भएन, आत्तिनु भएन, जिन्दगी फेल खानु भएन, जिन्दगीलाई फेल हुन दिनु भएन,
1: जिन्दगी भनेको उकाली ओह्राली हो, कहिले काँडा कहिले सिसा कहिले ढुङ्गा माटो, जिन्दगी भनेकै सङ्घर्ष हो, यो जिन्दगीलाई अगाडि बढाउन सक्नु मान्छेको महानता हो।
0: र
1: अभिभावकलाई नि कहिले पनि बच्चालाई यति नम्बर ल्याए फलानु पास भयो, त पास भइनस् अथवा तैँले पढिस् भन्ने कुरा आफ्नो गार्जियन जोसुकै हुनुहुन्छ उहाँहरूले पनि कहिले पनि नभन्नु होला, वल्लो घर पल्लो घर, त्यो जो फेल हुनुभयो उहाँहरू भाइ बहिनीहरूलाई चाहिँ जसले आफन्तहरू चिनी जानेको हुन्छ सबैले उहाँहरूलाई प्रोत्साहन गर्नुहोला, निरुत्साहित हुने, तिमी पास हुन्छौ, तिमी पढ्छौ, एकदमै ज्ञानी छौ भनेर यसरी उत्साहित गर्नुहोला भनेर नि यहाँबाट म, किनकि हाम्रो रेडियो नेपाल भनेको संसार सुनिन्छ, सबैलाई यही सन्देश भन्न चाहन्छु म चाहिँ। नम्बर पास भयो भने कहिल्यै निरुत्साहित र आत्मालाई आफ्नो कमजोरी नबनाउनु होला, दरियो बलियो गार्जेन सहित विद्यार्थीले गर्नुहोला भन्न चाहन्छु दादा, यही भन्न चाहेँ। र अब एउटा गीत गुनगुनाउँछु हजुरले, पुरानो गीत सुनाइसियो होइन, अब म पनि पुरानै गीततिर सुन्नु जस्तो लाग्यो।

0: पक्कै पक्कै पक्कै माया नमार्नु होला, माया मार्नु भएको छैन हामीलाई थाहा छ. यस्तै यस्तै यस्तै हाम्रो कुराकानी भएर यस्तै मिठा गीतहरू यहाँहरूसँग यहाँको साथीसँग पुऱ्याएर नि हामीले पनि जमर गरेका छौँ.
1: हस्
0: बा भाइ भने कुलेश्वरबाट पनि त्यो दीपिका थापाजी छुट्टी छ हुनुभएको छ, अर्को साथी आउनुभएको छ, पुऱ्याइरहेको छ. हेलो हेलो
2: राजन भाइ नमस्ते, गुड मर्निङ.
0: नमस्ते, गुड मर्निङ. आराम हुनुहुन्छ रोशनजी?
2: म एकदमै आरामै छु. राजन भाइ किन हजुरको आवाज एकदमै मधुर हो?
0: सानो आछ र
2: एकदमै सानो, कहाँभित्र भित्र मात्रै आवाज आयो क्या तपाईँको.
0: र अहिले पनि आछैन?
2: अहिले चाहिँ अलिक सुन्न सकिने खालको चाहिँ आयो.
0: प्राविधिक मित्र
2: त हजुरले एकदमै हेलो भन्नुभयो होला, आवाजै नसुनिने क्या,
0: सानो सानो आयो. अनि के छ रोशनजी भन्नुहोस्, तपाईँको नयाँ नौलो के छ, कस्तो छ धरानतिर?
2: नयाँ नौलो खबरहरू त राजन त एकदमै अब पुरानै हो भन्नुपर्छ. अहिले यसो कामहरू गर्दै यसो रेडियो लेख बेसी सुन्दै भनौँ न राजन भाइ.
0: ओके, अनि आज कस्तो गीत सुनाउनु त आज
2: राजन भाइ? यसो पुरानो म पनि यसो पूर्वतिर चलेकै गीत सुनाउनु मन लाग्यो, थोरै सुन सुनाउँछु ल.
0: ओके ओके ओके.
2: यो हाम्रो सायद बालन्द राईले
0: जस्तो
2: लाग्छ मलाई है.
0: हजुर,
2: राजन राई सुरु गरे ल.
0: ओके हस्.
2: उकाली ओराली पुग्ने पर्छ आज लौ सिमले पुलपारी, पुग्ने पर्छ आज लौ सिमले पुलपारी, रमाइलो लाग्छ नि डोभा नै मेला, रमाइलो लाग्छ नि डोभा नै मेला, झलझली आँखैमा आफ्नै गाउँ बेसी, झलझली आँखैमा आफ्नै गाउँ बेसी,

0: रमाइलो लाग्छ नि दुभानै मिला कि चिनो छोडी जाउ छुटी नि बेला कि चिनो छोडी जाउ छुटी नि बेला।
1: हाँ रोशनजी, पक्कै छुट्टिने बेला। अब यो यो यदि मिठो सुर भन्दा के चिनो चाहियो र अरू सबै साथीहरूले यही नै मिठो चिनो भयो नि होइन र?
2: हजुर
1: हाँ, यो मिठो प्रस्तुति सँगसँगै यहाँसँग अहिले म छुट्टी है त रोशनजी। ओके बाबा है, विष्णु पादुका धरानबाट हुनुहुन्थ्यो रोशन फुलाहरूसँग छोटो मिठो गीतमै छुट्टिसक्नु भएको छ। अर्को साथी फेरि एक्सन भएको छ, काँडा हुनुहुन्छ। हेलो
3: हेलो, नमस्ते राजन सर।
1: नमस्ते,
3: काठमाडौँ जिल्ला गागलफेरीबाट बालकुमार लामा।
1: बालकुमार लामा जी, आराम हुन्छ?
3: हजुर सर, अब आरामै छौँ भन्नुपर्छ।
1: के छ नयाँ नौलो?
3: नयाँ नौलो खासै त्यो त केही छैन सर, खबरहरू
1: छ। त गर्मी नै होला, त घाम पनि मजा लाग्यो होला त्यतातिर पनि।
3: छ छ छ सर छ, अब हिजो बिहान पनि आज बिहान पनि पानी पर्यो र अहिले चाहिँ अब घाम लागिरहेको छ, गर्मी गर्मी छ भन्नुपर्छ, त्यस्तै छ भन्नुपर्छ है त राजा सर।
1: अब बिस्तारै बिस्तारै गर्मी पनि चढ्ला अब होइन?
3: हजुर हो नि सर, हो नि, पक्कै पनि कपै पनि, अब के गर्ने यस्तै हो।
1: अनि केमा व्यस्त हुनुहुन्छ आजभोलि?
3: आजभोलि खासै त्यस्तो व्यस्त छैन भन्नुपर्छ सर है। अब हजुर यस्तै घरैसी कामहरू गऱ्यो, यस्तै रेडियोहरू सुन्ने होइन,
1: फुर्सदमा अहिले।
3: हजुर सर हजुर, पक्कै।
1: अनि के सुनाउनुहुन्छ आज? कस्तो गीत सुन्नु
3: हुन्छ सर? अब म पनि पूर्वाकै परे है, अब यसो पुरानो पूर्वेली भाकालाई थोरै प्रयास गर्छ है सर।
1: ओके हस् हस्
3: हस् हस् हस् सर। मरि गए माटैको सिरानी, माटैको सिरानी, नौले बहिनी लाइ लाइ गराउन जिन्जानी खोटाङ जिल्ला।

0: मिठो मिठो प्रस्तुति. दिक्तेल बजारको याद आउने कि दिक्तेल बजारको अन्य कुराहरू याद आउने? पक्कै आउँछ है. ओके यदि मिठो प्रस्तुतिलाई यहाँ धेरै धन्यवाद बालकुमार जी, छुट्टी
1: हस्.
0: हस् शुभ दिन, नमस्ते. गागल फेरि फेरि हुन्थ्यो बालकुमार लामा. अर्को साथी फेरि आइसन बाजेको हुनुहुन्छ. हेलो नमस्ते नमस्कार. कताबाट को बोल्नु भयो?
1: उता इन्डिगो आइरहेको थियो, उता बन्द भयो भर्खर है, अहिले अलिक डिस्टर्ब आएर. म अर्जुन थापा है,
0: निजगढबाट. फर्किसक्नु भयो? काठमाडौँ
1: फर्किने र आउने काम भइरहन्छ है राजन सर
0: मेरो. अहिले भइ नै रहेछ.
1: हजुर हजुर.
0: ओके, अनि के छ अनि नयाँ नौलो के छ, कस्तो छ तपाईँलाई?
1: हजुर नयाँ नौलो सबै राम्रो छ, राम्रो छ. आजको दिनसम्म चलिरहेको छ.
0: यस चलो सधैँ चल्नुपर्छ, सधैँ
1: वातावरण राम्रै छ अहिलेसम्म.
0: अब आज त अब घाम पनि अलिकति लाग्छ, तापनि त्यति गर्मी नै होला त है.
1: अलिअलि गर्मी नै छ, तराइ पऱ्यो त्यही भएर.
0: त्यो पनि हो. अब अस्ति चाहिँ अलिक पानी पऱ्यो, त्यसले पनि हल्का शीतल शीतल थियो नि त.
1: हजुर हजुर.
0: ओके,
1: हाम्रो
0: पनि एकदम ठिकठाक छ अर्जुनजी. यता पनि त्यस्तै छ, अब गर्मी छ यता नि होइन, पानी परिरहेको थियो हिजो त, तर आज छैन, घाम लागेको छ निकै. अब तातो बढेको छ, अब दिनकै अब यो बढ्ने नै भयो नि बढ्न त. ओके,
1: अनि गरेको
0: बेला गरिन्छ, भइहाल्छ. अब यस्तै हो, अब हेर्नुहोस्, अब हिजोको दिन चिसो थियो, गर्मी आइदियो हुन्थ्यो भन्थे, अब गर्मी बढ्दै आएपछि भोलि चिसै आइदियो हुन्थ्यो. हामी यही सञ्जालमा रुमेलिरह हुन्छौँ क्या, रुमेलिरह हुन्छ. त्यो गर्दा आफू कुन समय बितेर हामी बुझ्दैनौँ, सोच्दैनौँ, तर त्यो तातो गयो, चिसो आयो, चिसो गयो, तातो आयो, त्यतातिर अरूको अरू कुरामै हामी रुमेलिरह हुन्छौँ. विशेष
1: गरी
0: भइरहेछ, यदि भएन भने फेरि जीवन चल्दा पनि चल्दैन, फेरि भुलिने बाटो भएन भने होइन. ओके, अनि आज कस्तो के सुन्यो अर्जुन जी?
1: हजुर एउटा गुन गुनाउँछु नि त म.
0: ओके.
1: भेटको आज पोखरेली केटी दिने दिए मायालाई जान्छु समेटी. ए भेटको आज पोखरेली केटी दिए मायालाई जान्छु समेटी. दिल बसेको पोखरेली ठिटीमा भेट्ने भए आऊ बालन सिटीमा. दिल बसेको पोखरेली ठिटीमा भेट्ने भए आऊ बालन सिटीमा. अरे दिल बसेको दिल भेट्ने भए आऊ बालन सिटीमा. आफ्नो सोच नसोच पर यति साह्रो घमण्ड नगर. आफ्नो सोच नसोच पर यति साह्रो घमण्ड नगर. दिल बसेको पोखरेली छिटीमा भेट्ने भए आऊ बालन सिटीमा. दिल बसेको पोखरेली छिटीमा भेट्ने भए आऊ बालन सिटीमा. अरे भेट्ने भए आऊ बालन
0: सिटीमा. ओके, मिठो प्रस्तुति यसलाई यहाँ धेरै धन्यवाद अर्जुनजी. अहिले यहाँसँग छुट्टी है त.
1: हस्
0: हस् नमस्ते. निजगढबाट हुन्थ्यो अर्जुन थापा. अर्को साथी फेरि को आइसक्नु भएको छ, उहाँसँग कुरा गरिहाल्छु. हेलो हेलो.
2: हजुर हजुर नमस्कार. गुड मर्निङ सेवा दाई.
0: नमस्ते, गुड मर्निङ. को बोल्नुभयो कताबाट?
2: म इलामको माइजोपबाट बोल्दैछु. हाम्रो इलामको आइतबारेको रेडियो बज्नै छोड्यो अहिले त.
0: बज्नै छोड्यो?
2: हजुर हजुर, धेरै दिन भइसक्यो यो गडाङ्गुडुङ चट्याङले उयो गरे, अझै बनिएको छैन क्या हो जस्तो लाग्यो.
0: त्यहाँ हेरिएको त होला, बनाउँदै पनि होला, नभए चट्याङले पनि बिग्रिया हुनसक्छ होइन.
2: हजुर
0: बन्ला त्यसले बिस्तारै.
2: हजुर,
0: यहाँ हेरिएर पक्काइरहेको छ. को बोल्नुभयो भन्नुभयो?
2: एसबी राई.
0: एसबी राई.
2: हजुर,
0: हामी पनि यसलाई अब अगाडि फरवर्ड गर्छौँ होइन, के भएको छ त्यहाँ होइन, किन बजेन होइन.
2: हुन्छ,
0: हामी पनि पकाइराखौँला कुरा. पक्कै उहाँले पनि टेक्निकल पार्टले पनि हेरेर होला त्यसलाई कसरी होइन, के भएको छ कस्तो, पक्कै पनि हेरेर होला. अनि के छ अनि एसबीजी तपाईँको चाहिँ, अरू नयाँ नौलो के छ?
2: नयाँ नौलो खासै त्यस्तो केही छैन, एकदम समग्रमा भन्नुपर्दा ठिकै छ. मौसमको बारेमा एकदम पानी परेको छ, आज पनि पानी पर्ला जस्तो भइरहेको छ. हजुरहरू आराम होला, मौसम कस्तो छ?
0: अब त्यहाँ त पानी पर्ला जस्तो भएको छ, यहाँ चाहिँ घाम लागेको छ, यतिखेर चाहिँ न्यानो भएको छ होइन, तातो छ यतिखेर चाहिँ. अब बिस्तारै बढ्ला, तातो पनि बढ्ला, अब पानी पनि कम हुँदै गयो जस्तो छ होइन. केही दिन त पानी आउने भनेको छ मौसम विभागले ल्याएन, र पनि अब ता यो घाम चाहिँ निकै तातो छ यतिखेर चाहिँ. अरू समग्रमा हामी पनि सब ठिकठाक छौँ एसपीजी. अनि कस्तो गीत सुनाउने आज?
2: आज म इलामतिरकै पूर्वेली भाका छोटो सुनाउँछु.
0: ओके ल.
2: हुन्छ. इलामै सहर त्या बारी राम्रो, त्यही पर्यो घर हाम्रो. कसकी हो छोरी पातली मोरी लैजाने आँट हाम्रो हिमालय चुली त्यो पल्लपट्टि घर छायो परालले हिमालय चुली त्यो पल्लपट्टि घर छायो परालले हाँस खेल गर्न सक्दैनौँ हामी माइतीको डरले माइतीको डरले इलामै सहर चियाबारी राम्रो त्यही पर्यो घर हाम्रो कस्कियो छोरी पातली बोरी लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो थ्याङ्क यू दाइ
0: हा मिठो मिठो मिठो प्रस्तुति यसको लागि यहाँलाई धेरै धन्यवाद एसपीजी अहिले यहाँसँग छुट्टी है त यो मिठो प्रस्तुति हो इलामका एसपी राईको धेरै धेरै धन्यवाद उहाँलाई अर्को साथी फेरि को आउनु भएको छ उहाँ सब पनि कुरा गरिहाल्छु हेलो
3: हेलो हेलो नमस्कार
0: हजुर नमस्कार को बोल्नु भएको यताबाट
3: हेलो हेलो म यता पाँचथरबाट युनिस लिम्बू भन्नुपर्छ
0: है युनिस लिम्बू आराम हुनुहुन्छ युनिसजी
3: हजुर एकदमै आरामै भन्नुपर्छ
0: धेरै पछि कुराकानी भयो हाम्रो है
3: हजुर हजुर
0: धेरै पछि कुराकानी भयो हाम्रो सुन्नु भएको छ मैले बोलेको अहिले आएको छ अनि के छ पाँच तारिखको खबर खबर के छ तपाईँको के छ कस्तो छ त्यहाँको अहिलेको
3: एकदमै ठिकठाकै छ भन्नुपर्छ खबर खबर अब अहिलेसम्म त आराम कुशलै भन्नुपर्छ त
0: ओके साथी आराम कुशल भनेर हामी पनि कामना गर्छौँ अनि आज कस्तो गीत सुनाउँदै हुने
3: आज चाहिँ यसो बाँसुरीको भाका सुनाउनु पर्ला भन्दै
0: ओके ओके ल
3: हजुर हजुर

0: छ भन्नु।
1: मिठो प्रश्न सुनाएर धेरै धन्यवाद हुनुजी, अहिले यहाँसँग छुट्टी है त म। ओके बा भाइ, पाँच तर हुनुहुन्थ्यो युनिस लिम्बू छोटो बाँसुरी धुनसँगै विदा भइसन भएको छ, अर्को साथी फेरि आइसन भएको छ, को हुनुहुन्छ? हेलो
2: हेलो दर्शन नमस्ते राजन सर।
1: दर्शन नमस्ते, स्याङ्जा?
2: हजुर स्याङ्जाबाट म नरेन्द्र निमाल बोल्दैछु है त।
1: अनि के आवाज त चेन्ज भएछ नरेन्द्रजी?
2: हजुर
1: आवाज त अर्कै सुनियो नि त।
2: मेरो घाँटी दुखिरहेछ, अलिकति रुगा खोकी पनि लागिरहेछ क्या।
1: अनि के पानी परिरहेछ क्या त्यहाँतिर?
2: पानी त परिरहेछ हजुरको, राति अस्ति राति हिजो राति पानी त अहिले त मजाले परिरहेछ।
1: यतिखेर है अब त्यतातिर पठाइदिनुहोस् अब हामीलाई, त गरिम भएको छ यतातिर पठाउनुहोस्।
2: हो र
1: हो,
2: काठमाडौँमा त खासै गर्मी हुँदैन
1: अहिले त, घाम लागेको छ यतिखेर त, गर्मी हुने भयो नि घाम लागेको बेला त,
2: घाम लाग्दा त गर्मी हुन्छ,
1: अरू बेला खासै हुँदैन, शीतलमा बस्दा चाहिँ शीतलै हुन्छ, खासै त्यस्तो बाहिर बस्दै तराईको जस्तो चाहिँ त्यस्तो तातो हुँदैन। अनि नयाँ नौलो के छ नयाँजी, अनि किन धेरै दिन हराउनु भयो व्यस्त बिचमा?
2: हजुर अब नयाँ नयाँ साथीहरू पनि यसो पालो दिउँ भनेर हो के।
1: ए पक्का पक्का पक्का, ओके
2: हामी त पुरानो भइसक्यो
1: भइसक्यो है
2: हजुर,
1: बोल्दा बोल्दा पुरानो भयो, मान्छे पुरानो भइसक्यो है,
2: नेपालको त धेरै पुरानो भइसक्यो नि त।
1: हो त हो त हो त, अनि अरू के छ नयाँ? अनि
2: अरू ठिकै छ,
1: सब ठिकठाक छ,
2: कुरा गरिहाले, अरू ठिकै छ, केही छैन।
1: अब रुगा खोकी मर्की
2: ट्रफी पनि लिएर आउनुहुन्थ्यो भोक बेला बेला, आज के छ
1: हजुर?
2: आज टफी सफी के छ, मैले रेडियो सुन्न पाएको छैन कि।
1: आज टपिक कि टफी?
2: टफी के तपाईँले त लिएर आउनुहुन्थ्यो नि कहिले काहीँ?
1: आज खासै त्यस्तो त केही ल्याएको छैन, ऐसुरुमा मैले अलिकति टफी भन्दा पनि आज अलिकति नुनको उपका कुरा गरेको थिएँ मैले
2: हजुर,
1: होइन अरू चाहिँ खासै त्यस्तो छैन आज नरेन्द्रजी।
2: ए
1: अब रुगा मर्की लागेको रहेछ, अब अलिकति केयर गर्नु पऱ्यो होइन, पानी परेको रहेछ त्यहाँतिर होइन, चिसोबाट बस्नु होला, अब चिसो पानी
2: बारेमा ल्याउनु भएको
1: थियो हजुर,
2: के भन्नु पर्ने हामीले?
1: परेन परेन, त्यस्तो टपिक त केही छैन आज, भन्नै पर्ने टपिक त मैले ल्याएको छुइनँ, मैले आफैले चाहिँ भनेको तपाईँहरूलाई सुनाएको चाहिँ थिएँ, नुन प्रयोग कसरी गर्ने, कति खाने, के खाने, किन खाने होइन भन्ने सानो कुराकानी मात्रै गरेको थिएँ मैले, त्यसमा खासै त्यस्तो टपिक छैन। अब यहाँले गीतै सुनाउँदा अझ बेटर हुन्छ। गाउनु त पर्छ अरे नियम पुऱ्याइदिउँ त भइगयो होइन, होइन ठिक छ, यदि गाह्रै छ भने ठिक छ, कुराकानी भइगयो, खुसी लाग्यो, अर्को हप्ता फेरि हामी गीत सुनाउँला नि त, के भयो होइन?
2: त्यसो भने म एकजना जन्मदिनको शुभकामना दिएर हजुरबाट छुट्टी छ है।
1: ओके ओके,
2: अन्त हाम्रो नवलपुर निवासी ओममणि सापकोटा यही आउँदै गरेको जेठ 2 गते उहाँको जन्मदिन छ, उहाँलाई जन्मदिनको लाखौँ लाख शुभकामना, उहाँले चालेको थालेको प्रत्येक पाइला पाइलामा सफलतै सफलता मिलोस् यही शुभकामना दिँदै हजुरबाट छुट्टिन चाहे, अर्को हप्ता चाहिँ कुराकानी गरौँला भन्दै बिदा भयो। नमस्ते।
1: हस् ओके नमस्ते। स्याङ्जाबाट हुन्थ्यो नरेन्द्र हिमालजी, फोन पनि काटेको छ, हाम्रो तर्फबाट मलाई धेरै धेरै शुभकामना हो मणिजीलाई। साथीहरूको गीत पनि सुन्यौँ, कुराकानी पनि गऱ्यौँ, अब यता मलाई प्राथमिक मित्र मोहम्मद आसलम भन्नुहुन्छ गीत पनि सुनाइदिउँ न भन्नुहुन्छ, म गीत राख्छु फेरि यहाँलाई, गणेश रसिक र नवीन किशोरको युगर स्वरमा रहेको यो मिठो भाका यहाँहरूलाई, त्यसपछि फेरि म आउँछु 82 हेर्छ 21 र 82 हेर्छ 36 मा।

0: कान्छी नबसा झालाइमा फुल भने टिपाउला गणेश रसिक अनि नवीन किशोर रहेको योगल शर्मा रहेको मिठो पुरानो भाका थियो अहिले यहाँको लागिराख्यौँ कार्यक्रम लेख विषयमा अहिले यस्तै हाम्रा पुराना पुराना श्रष्टाका मिठा मिठाई पुराना भाकाहरू सुन्न सक्नुहुन्छ हामी जति सक्छौँ पुराना श्रष्टाका गीतहरूलाई यहाँ समक्ष पुर्याउने जमर्को गरिरहेका छौँ सुनाइरहेका छौँ जति हामीसँग छ आगामी हप्ता पनि हामी अझै पुराना श्रेष्ठका ती पुराना मिठा भाकाहरू यहाँसम्म पुर्याउने जमर्को पक्कै गर्नेछौँ यति हेरौँको साथी आइसक्नु भयो स्टेट बनाएको अडको हुनुहुन्छ हेलो
1: हेलो
0: सुभाष लिम्बु
1: हजुर
0: है अहिले पनि मैले कुरा गरेको थिएँ युनिसीसँग पाँच थरबाट यहाँ पनि पाँच थरबाटै हुनुहुन्छ है
1: हजुर
0: ठ्याक्कै ठ्याक्कै किन नजिक नजिक हो कि युनिसी र तपाईँको पनि
1: हजुर त्यस्तै नगरपालिका
0: छ अब नगरपालिका पर्छ ए चाहिँ जिल्ला चाहिँ फरक पर्दैछ
1: हजुर हजुर
0: ओके अनि के छ नयाँ नौलो तपाईँको के छ आज भोलि केमा व्यस्त हुनुहुन्छ
1: हिजो आज मकै गोडिँदैछ भन्नुपर्छ
0: ए मकै गोड्ने बेला आउँदैछ अहिले
1: हजुर हजुर
0: पानी त परेको छैन अचेल त्यहाँतिर
1: अहिले छैन
0: ए त्यसले गर्दा मकै गोड्ने समय पनि रह्यो होइन अनि आज के पूर्वेली भाका सुनाउने हो त सुभाषजी
1: हजुर आज पूर्वेली भाका छोटो मिठो
0: ओके हस् हस्
1: हस्
0: छोटो मिठो प्रस्तुतिलाई यहाँ धेरै धन्यवाद सुभाषजी अहिले यहाँसँग छुट्टी है हस् के बाबा है पाँच तर्फ हुन्थ्यो सुभाष लिम्बु अर्को साथी फेरि आइसक्नुभएको छ हुनुहुन्छ हेलो हेलो
2: हेलो
0: हजुर नमस्कार
2: नमस्ते नमस्कार
0: नमस्ते नमस्कार को बोल्नु भयो कताबाट
2: म सन्ध्या लिम्बु पाँचथरबाट
0: सन्ध्याजी आराम हुनुहुन्छ
2: आरामै हो
0: तर धेरै पछि पो फोन गर्नुभयो त हामीलाई होइन
2: होइन फोनै लाग्दैन दाइ त्यही भएर
0: होइन आज त सल्लै गरे हो कि पाँच तर्फबाट त युनिसी पनि सुभाषजी पनि सन्ध्याजी पनि होइन
2: हजुर हजुर सुभाषजी चाहिँ मेरो हस्बेन्ड
0: हो ए सँगै हुनुहुन्छ त्यसो भए सल्लाह गरेर फोन गर्नु भएको रहेछ
2: हजुर हजुर
0: ठक्क फोन पनि लागिहालेछ होइन
2: हजुर
0: अब सँगै हुनुहुन्छ अब त्यहाँको कुरा त मैले सुभाषजीलाई सोधिहालेँ होइन सबै कुरा अब तपाईँ चाहिँ केमा व्यस्त हुनुहुन्छ आजभोलि उहाँ त मकै गोड्न व्यस्त हुनुहुन्छ तपाईँ चाहिँ केमा व्यस्त हुनुहुन्छ आजभोलि गाउँतिर के छ त्यस्तो व्यस्त हुने काम
2: हामी पनि मकै गोड्नमै व्यस्त हो मकै गोड्दै हो अहिले
0: ए अहिले मकै गोड्दै हुनुहुन्छ त्यतिखेर ओके अब काम पनि त गर्नै पर्यो होइन
2: हुन्छ तर गर्नु पर्यो नि गाउँ घरमा आइसकेपछि म चाहिँ पहिले धरानमा बस्थेँ क्या म चाहिँ महानगरमा मात्रै फोन गर्थेँ यता चाहिँ भर्खर अब सुभाषजीले नम्बर दिनुभएको त्यही भएर हो क्या सुन्नु चाहिँ सुन्थेँ दाइ म रेडियोहरू जुनै पनि सुन्छु जुनै पनि सुन्छु तपाईँको रेडियो नेपाल भनौँ यो धनकुटा एफएम भनौँ महानगर भनौँ सुनिरहेको छु दाइ
0: रेडियो नेपाल सबै सुन्नुहुन्छ कुन कुन रेडियो नेपालबाट बजेका कार्यक्रमहरू कुन कुन कार्यक्रम कस्तो कस्तो लाग्छ कुन कुन सुन्नुहुन्छ तपाईँले
2: होइन दाइ प्रायः जस्तो सबै रमाइलो लाग्छ मलाई त समाचारहरू पनि हल्का सुन्छौँ
0: हजुर हजुर समाचार सुन्नुहुन्छ अनि कार्यक्रमहरू के सुन्नुहुन्छ
2: कार्यक्रमहरू यो तपाईँले चलाउनु भएको कार्यक्रमहरू अनि अरू अरू हल्का हल्का सुन्छौँ दाइ
0: अनि रेडियोबाट प्रसार भएको कार्यक्रम सुनिरहेको कार्यक्रमहरूमा कुन चाहिँ यो चाहिँ ठिक रहेछ यसलाई चाहिँ हटाउनु पाए हुन्थ्यो अथवा यसलाई चाहिँ अलिकति मोडिफाई गर्नु पाए हुन्थ्यो भनेर जस्तो लाग्छ
2: होइन दाई, मलाई त कार्यक्रमहरू सबै राम्रै लाग्छ।
0: सबै राम्रो लाग्छ, ओके। केही त्यस्तो त्यस्तो लाग्यो भने पक्कै पनि प्रतिक्रिया दिनुहोला हामीलाई है।
2: हुन्छ दाई, अब तपाईँहरूको नजिकैको साथी हो, म त अब भर्खर भर्खर आउनु थालेको
0: हो। अब नजिक नजिक भइन्छ नि त।
2: महानगरका दाईहरू त सबैजना चिन्छु नि त, सबैजना दाईहरू दिदीहरू चिन्छु के, त्यही भएर त होइन, अब भेट त भएको छैन, अब
0: सुरबाट चाहिँ पक्का पक्का। ओके ओके ओके सन्ध्याजी, अनि आज कस्तो गीत सुनाउनुहुन्छ त?
2: आज म लोक आधुनिक सुनाउँछु, चलेछ बाबा सुस्तारी भने, अब सुर चाहिँ कस्तो आउँछ होइन, अब
0: अझै अझै पूर्वेली भएकै सुनाए अझ सुनमा सुगन्धै हुन्थ्यो होला
2: र त्यसो म अस्तिकै दुर्न चाहन्छु, तर तपाईँले फर्म फिरिदिएर अर्खा चाहिँ डोली गीत आउँदैन, आधुनिक चाहिँ हल्का आउँछ, त्यही भएर ल
0: आधुनिक चाहिँ गीत सुनाउनुहुन्छ। ओके ल, छोटो सुनाउनु त।
2: हुन्छ, यही चलेछ बाटो सुनाइदिन्छु कि अर्कै सुनाइदिउँ त दाई?
0: यहाँलाई जुन मन लाग्छ, जुन सजिलो लाग्छ, जुन गाउनलाई इजी छ त्यही सुनाउनुहोस् न।
2: हुन्छ दाई, हुन्छ।

0: సుస్తారి మానే తరరా ఓ బారస సైనా జీవన్ కో బితాఉ తేరా ఇకి నై దై
1: కిన శివాజీ సా జీకే ఝగడా పర్సై క్యా
0: होइन दाई होइन म त पहिले सङ्गीत सिकेको कि त्यही भएर दाई गीतहरू बिर्सिसकेँ नि निकै नत्र त पहिले त मजाले गीत गाउँथेँ नि दाई
1: ए होइन यसलाई निरन्तरता दिनुपर्छ प्र्याक्टिस गरिरहनु पर्छ नि त फुल समय निकालेर होइन
0: होइन दाई म सङ्कट भयो कि मेरो माइती मेरो माइतीमा हुँदाखेरि हामी सात आठमा
1: ए
0: हुन्छ दाई
1: ओके हस् हजुर धेरै धेरै धन्यवाद सन्ध्याजी यति मिठो प्रस्तुतिको लागि पाँच तर्फबाट हुन्थ्यो सन्ध्या लिम्बू अर्को साथी फेरि आइसक्नु भएको छ कुन चाल हो
2: हजुर
1: नमस्कार
2: नमस्कार हजुर
1: को बोल्नु भयो कताबाट
2: हजुर म इटहरी कोशी अञ्चल इटहरी सिन्सरी जिल्लाबाट युवराज पोखरेल बोल्दैछु हजुर
1: हो युवराजी आराम हुनुहुन्छ
2: हजुर आराम कुशल छ त
1: अनि के छ हौ इटहरीतिर यतिखेर के इटहरीतिर तातो कतिको बढेछ
2: हजुर अस्तिको दिन अलिअलि शरीर पानी परिरहेको थियो त पानीको हिसाबले हावा ले गर्दा घाम पनि छ हावा पनि छ सर
1: भनेपछि तातो चिसो बराबर छ त्यस्तो तातो पनि छैन चिसो पनि छैन
2: हजुर
1: चिसो त हुने बेलै होइन अहिले होइन ओके अनि आजभोलि इटहरीतिर के छ अनि केमा व्यस्त हुनुहुन्छ त
2: होइन म त के व्यस्त होइन हजुर घरमा बस्यो हजुरको प्रोग्राम अस्ति पनि लगाउनै सकिनँ अस्ति पनि लगाउन सकिनँ
1: आज लाग्यो
2: आज त सिरी सिरी झन् भयो अस्ति चाहिँ सिरी सिरी पिचिरी भयो
1: सिरी भयो है ओके अब लागेपछि नलाग्यो भने अब हो लागेन दुखी हुने लागेपछि खुसी सधैँ खुसी नै हुनु पर्यो क्या फोन त लागिहाल्छ प्रयास गरेर होइन युवराजी अनि अनि के गीत सुनाउने त आज
2: हजुर गीत हजुर एउटा पुरानो भाकाको छ हजुर
1: हजुर हस्
2: भन्दा पनि दानी दार

0: पहिला निकै गीत गाउनुहुन्थ्यो क्या होइन त्यति बेलाको त्यो जोस होइन उमङ्ग अझै पनि बाँकी छ है राम्रो राम्रो मादल पनि बजाउनु हुँदैछ होइन ओके यति मिठो प्रस्तुति दिनुभयो यसको लागि यहाँलाई धेरै धन्यवाद युवराजी हामीलाई फोन गरिदिनु होला यस्तै मिठा मिठा भाकाहरू सुनाउँदै गर्नु अहिले छुट्टी है त
1: हजुर
0: नमस्कार इठरीबाट युवराज पोखरेल हुनुहुन्थ्यो अब एकजना साथीसँग कुरा गरेर छुट्यौँ कि भन्ने विचार छ मेरो पनि होइन प्राविधिक मित्र त्यही भन्नु एकजना साथीसँग छोटो मिठो कुरा गरौँ त्यसपछि गीत उहाँको पनि सुनौँ हाम्रो पनि गीत सुनाएर आफ्नो बाटो लागौँ कि भन्नुहुन्छ मलाई प्राविधिक मित्र मोहम्मद आसलम हुनुहुन्छ यतिखेर मलाई भन्दै हुनुहुन्छ म उहाँसँग पनि कुरा गरिहाल्छु को हुनुहुन्छ उहाँसँग कुरा गरेर अनि हामी पनि छुट्टिनु पर्ला कसो यहाँहरूले कस्तो लाग्छ हेलो
1: हुन्छ हुन्छ
0: हेलो हेलो
1: हजुर हेलो
0: हजुर नमस्कार
1: नमस्ते
0: हजुर कताबाट को बोल्नु भयो आवाज सुन्नु भएको छैन
1: हजुर
0: को बोल्नु भयो कताबाट
1: म श्रीराम दाहाल भक्तपुरबाट
0: ए श्रीरामजी आराम हुनुहुन्छ
1: म आराम छु सर हजुरलाई कस्तो छ
0: एकदम ठिकठाक छु श्रीरामजी अनि के छ
1: आवाज आयो कि अघि त
0: ए हजुर हजुर हजुर अनि नयाँ नौलो के छ अनि श्रीरामजीको
1: ठिक छ सर अब अस्ति अस्ति त मौसम अलिक बिग्रेको थियो अब हिजो पनि पानी पर्यो आज घाम लागेको छ
0: घाम लागेको छ अनि अब आज घामसाम लागेको छ यो मौसम सप्रेको बेला चाहिँ कस्तो किसिमको हुन्छ आज
1: हुन्छ अब यो मौसम सप्रेकै बेलाकै गाउँछ है
0: ओके ल छोटो धेरै लामो हुँदैन हामीसँग समय पनि धेरै छ होइन
1: हजुर हजुर
0: ओके

0: सँगै जिउला छ भने तकदिरमा,
1: श्रीरामजी पक्का भयो हामी पनि, श्रीरामजी
0: जिउला छ भने तकदिरमा
1: हामी पनि अब यस्तै हाम्रो तकदिरमा पक्कै छ, कुरा गर्ने छ, हामी पनि भेट हुन्छ, यस्तै गीत सुन्न पाइरहौँ हामी पनि, पाइन्छ पनि आशा पनि गरौँ। यति मिठो प्रस्तुति दिनुभयो यसको लागि यहाँलाई धेरै धन्यवाद। अहिले छुट्टी होला श्रीरामजी?
0: हस् नमस्ते।
1: हस् नमस्ते। भक्तपुर हुनुहुन्थ्यो श्रीराम दाहालजी, धेरै धन्यवाद। जति साथीले फोन गर्नु उहाँलाई धन्यवाद, जति साथीले फोन लाएन अर्को साता फेरि हामी कुराकानी गर्छौँ, यहाँका बाँकी गीतहरू पक्कै सुन्नेछौँ। आज पनि हामी छुट्टिने बेला भइसकेको छ, जाँदा जाँदै अच्युत भण्डारी र लक्ष्मण खड्का गुरु शर्माको पुरानो मिठो भाग यहाँ समक्ष छुट्दै कार्यक्रम लेख बेसीबाट प्राविधिक मित्र मोहम्मद आसलम अनि म प्रस्तुत राजन क्षेत्री बिदा हुन्छु। 11 बजी यहाँले समाचार सुन्नुहुन्छ, रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: बुहारी बिहानै झोक्राइछौ त के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।

यो रेडियो नेपाल हो। अब उसालो हानीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक अहिले 11 बजे बस्दैछ। प्रधानमन्त्रीको तर्फबाट आज अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। संसद सचिवालयले यसअघि सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट जवाफ दिने उल्लेख थियो, तर अन्तिम समयमा कार्यसूची परिवर्तन गरी प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई जिम्मेवारी दिइएको हो। नेपाल र भारतबीच गत फागुनमा हस्ताक्षर भएको पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश भएको छ। पहिलो पटक फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौता दुई देशबीच भएको थियो। संविधानको धारा 279 व्यवस्था बमोजिम सम्झौता प्रतिनिधि सभामा पेश भएको हो। फौजदारी मुद्दाको अनुसन्धान अभियोजन तथा न्यायिक कारवाहीका क्रममा प्रमाण सङ्कलन तथा अन्य सूचना आदान प्रदान गर्न दुई देशबीच सम्झौता भएको हो। सभाबाट अनुमोदन भई कूटनीतिक पत्राचारपछि सम्झौता कार्यान्वयनमा आउनेछ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सम्झौता मङ्गलबार प्रतिनिधि सभामा पेश गर्नुभएको हो। संवैधानिक व्यवस्था अनुसार सम्झौता प्रतिनिधि सभाको साधारण बहुमतले अनुमोदन गर्न सक्नेछ। सम्झौता कार्यान्वयनसँगै नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। त्यस्तै सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानीको निगरानीमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा पक्षहरूले लिएका छन्। सिमानाका हुँदै 100 रुपियाँ भन्दा बढीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने भएको छ। सरकारले हाल कायम 100 रुपियाँको सीमा बढाउने तयारी गरेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यस्तो नियम यसअघि नै आर्थिक ऐनमा व्यवस्था भएकाले आगामी बजेट मार्फत सीमा बढाउने उल्लेख गर्नुभएको हो। मङ्गलबार बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उहाँले सिमानामा बसेर नेपालको सार्वभौमिकताको रक्षा गर्ने मुख्यत तराई मधेसका नेपाली नागरिकलाई दैनिक जीवनयापनमा सहजीकरण गर्ने सरकारको नीति रहेको बताउनुभयो। नागरिकका लागि भन्सारको सीमा सुविधा बढाए पनि तस्करीको समस्या राजस्वको चुहावट नियन्त्रण गर्न भने सरकार निर्मम बन्ने उहाँको धारणा थियो। धवलागिरी हिमालमा मानव पाइला परेको आज 66 वर्ष पुरा भएको छ। 8,167 मिटर अग्लो धवलागिरी हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका 4 मुदीको भूगोलमा पर्छ। संसारको 7 अग्लो धवलागिरी हिमाल अवस्थित मुदीमा यस वर्ष पहिलो पटक आरोहण दिवस मनाउन थालिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुलले

0: भइरहेको छ। त्यसै गरी जिल्ला प्रहरी परिसर ललितपुर अन्तर्गत पुरुष 19 र महिला 7 गरी 26 जनालाई नियन्त्रणमा लिएको छ। तीमध्ये 2 जनालाई मानव सेवा आश्रम धापाखेलमा राखिएको, 2 जनालाई आफन्तको जिम्मा लगाइएको तथा 22 जनाको जिल्ला प्रहरी परिसर ललितपुरमा स्क्यानिङ भइरहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीहरूले चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटन र तेहरान बीचको युद्ध विरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले उक्त टिप्पणी गर्नुभएको हो। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले हिजो देशको आणविक प्रविधि र युरेनियम सर्वधनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। फेब्रुअरी 28 तेहरान र अन्य इरानी सहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको 40 दिनको लडाइँपछि इरान संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल 8 युद्ध विराम घोषणा गरेका छन्। यो सँगै रेडियो नेपालबाट बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत अनि नमस्कार छ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज दिउँसो 2:15 सम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बदलिँदो जीवनशैली। 11:40 सुनाउनेछौँ केही लोकगीतहरू। 12:00 सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्न सक्नुहुनेछ। 1:00 सुन्नुहुनेछ समाचार। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना। 2:00 सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ। जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6:00 छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच 3:00 अपराह्न 4:00 र 5:00 केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 शैक्षिक कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँले सुन्नुहुनेछ कार्यक्रम बदलिँदो जीवनशैली।

नमस्कार, कार्यक्रम बदलिदो जीवनशैलीमा तपाईँलाई हार्दिक स्वागत छ। म खुमा ओली। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको उत्पादन कार्यक्रम बदलिदो जीवनशैली साताको हरेक बुधबार दिउँसो 11 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा सुन्न सकिन्छ। साथै यो कार्यक्रम तपाईँ radionepalonline.com, radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बदलिदो जीवनशैलीमा हामी तपाईँ हाम्रै दिनदैनिकी, हाम्रो खानपान, रहनसहन लगायतका विषयमा चर्चा गर्ने गर्छौँ। समयसँगै हाम्रो जीवनशैलीमा आएको परिवर्तनका बारेमा पनि हामी कुराकानी गर्छौँ। यो सँगै हामी कार्यक्रममा सामाजिक, राजनीतिक र सांस्कृतिक लगायतका विषयमा पनि विचार विमर्श गर्दै आएका छौँ। कार्यक्रमको आजको अङ्कमा हामी अपाङ्गता भएका व्यक्तिको दैनिकी कस्तो छ, उनीहरूले भोग्ने चुनौतीहरू के कस्ता हुन्छन् र ती चुनौतीहरू

0: केवल शारीरिक हुन् वा सामाजिक सोच र व्यवहारले अझ जटिल बनाइरहेका छन्। त्यो सँगै हामी अवसर, पहुँच र समावेशिताको विषयमा पनि कुरा गर्नेछौँ। शिक्षा, रोजगार र सार्वजनिक स्थानहरूमा उनीहरूको पहुँच कत्तिको सहज छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, समाजले उनीहरूलाई कसरी हेर्छ, दयाको दृष्टिले वा सम्मान र समान अवसरको दृष्टिले हो। आज हामी यी र यस्तै विषयमा केन्द्रित हुनेछौँ। उसो त हामी सबैको जीवनशैली फरक फरक हुन्छ। कोही छिटो दौडिन्छ, कोही बिस्तारै अघि बढ्छ। तर के कहिले सोच्नु भएको छ, एउटै समाजमा बाँच्दा पनि कसैको दैनिकी कति फरक हुन सक्छ? आज हामी त्यही फरकको कथा सुन्दैछौँ, जहाँ हरेक सानो काम पनि चुनौती हुन्छ, तर हरेक चुनौतीसँगै हुन्छ अद्भुत साहस। के तपाईँको दिन बिहान उठेर सजिलै सुरु हुन्छ? हिँड्न, पढ्न, काम गर्न, यी सबै तपाईँका लागि सामान्य हुन सक्छन्, तर त्यही काम कसैका लागि सङ्घर्षको अर्को नाम हुन सक्छ। आजको कार्यक्रममा हामी बुझ्ने प्रयास गर्दैछौँ, अपाङ्गता भएका व्यक्तिको जीवनशैली वास्तवमा कस्तो हुन्छ र हाम्रो समाजले त्यो फरकपनालाई कसरी हेर्छ। हामी सबै एउटै समाजमा बाँचिरहेका छौँ, तर के हाम्रो दैनिकी साँच्चै उस्तै छ त? बिहान उठ्ने तरिका, हिँड्ने बाटो, काम गर्ने अवसर, यी सबै कुरा एक समान छन् त? यहाँ प्रश्न दयाको नभएर सम्मान र बुझाएको उठ्छ। के हामीले कहिल्यै उनीहरूको अनुभवलाई उनीहरूको आँखाबाट हेर्ने प्रयास गरेका छौँ? के फरक भनेको केवल कमजोरी हो वा त्यो जीवन भोगाएको एउटा फरक रूप हो, जहाँ सङ्घर्षसँगै साहस, धैर्य र आत्मविश्वास पनि जोडिएको हुन्छ? अझ भनौँ, भिन्नता शरीरमा मात्र छ वा हाम्रो सोच र हामीले गर्ने व्यवहारमा पनि छ त? यी प्रश्नहरूको उत्तर खोज्ने प्रयासमा आज हामीसँग हुनुहुन्छ एकजना अतिथि, जसले आफ्नो अनुभव मार्फत जीवनलाई फरक दृष्टिकोणले बुझ्नु भएको छ। अपाङ्गता भएका बालबालिका तथा किशोर किशोरीहरूको विरहत यौनिकता शिक्षामा पहुँचका लागि काम गरिरहनु भएका नुर श्रेष्ठ, जो आफै पनि अपाङ्गता भएका व्यक्तिभित्र पर्नुहुन्छ। हामीले उहाँसँग उहाँको दिन दैनिकी अनि अपाङ्गता भएका व्यक्तिहरूको जीवनशैलीका बारेमा कुराकानी गरेका छौँ। कार्यक्रमको सुरुमा सुनौ उहाँसँग गरिएको यो कुराकानी। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: हस्, धन्यवाद।
0: हजुर, यसरी काम पनि गरिरहनु भएको छ सक्रिय रूपमा, आफै पनि अपाङ्गता भएका व्यक्तिभित्र पर्नुहुन्छ। नेपालमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापनको अवस्था चाहिँ कस्तो छ विगत र वर्तमानमा हेर्दा चाहिँ?
1: सर्वप्रथम त हाम्रो परिवेशलाई हेर्दाखेरि हाम्रो सोच, हामी अझै पनि हाम्रो समाज अलिकति बढी दयामुखी, कल्याणकारी धारणाबाट चाहिँ हामी ग्रस्त छौँ भनौँ न अपाङ्गता भएका व्यक्तिहरूप्रति। त्यो भनेको, अपाङ्गता भनेको चाहिँ यो पुनर्जन्मको पाप हो, देवताको श्राप हो, असक्षम, अशक्त, यिनीहरूले चाहिँ केही पनि गर्न सक्दैन, यिनीहरूलाई चाहिँ केवल घाँसबास र कपास दिए पुग्छ भन्ने खालको विद्यमान सोच हामी मध्ये धेरैमा पनि अझै पनि व्याप्त छ। त्यो सोकल्ड भनौँ न कम शिक्षित वर्गमा पनि छ र अलिकति बढी शिक्षित समुदायमा पनि त्यो खालको सोच छ। र त्यो खालको सोचले गर्दाखेरि चाहिँ उहाँहरूको समग्र व्यक्तिगत जीवन, व्यावसायिक जीवनमा ठुलो असर परेको हामी देख्न सक्छौँ। जस्तो उदाहरणको लागि, खास गरी अपाङ्गता भन्ने कुरा चाहिँ उसको हामी वरिपरिको भौतिक वातावरण कस्तो छ, हाम्रा सडक, पूर्वाधार, बिल्डिङ कस्तो छ, हामीले उहाँहरूलाई कसरी व्यवहार गर्छौँ, अनि उहाँहरूको लागि चाहिने सूचना र सञ्चारको पहुँच कस्तो छ, त्यो कुराले चाहिँ बढी अर्थ राख्छ। तर यहाँ हाम्रो अवस्था चाहिँ के छ भन्दाखेरि, अपाङ्गताले केही पनि गर्न सक्दैनन्, उहाँहरूको लागि चाहिँ शिक्षामा पहुँच छैन, स्वास्थ्यमा पहुँच छैन, रोजगारीमा पहुँच छैन। यो सबै नभइसकेपछि के भयो त, उहाँहरू बाँच्नका लागि या त सडक भनौँ न मागेर जीवन गुजारा गर्नु पर्यो, अथवा परिवारमा निहित डिपेन्डेन्ट हुनु पर्यो। यसले गर्दाखेरि चाहिँ परिवारले, समाजले अलिकति बढी दयाको भावले, अलिकति बढी बोझको रूपमा, अलिकति बढी हेयको रूपमा हेर्ने त्यो खालको चाहिँ एउटा छ। तर पछिल्लो समय अलिकति बढी एउटा अर्को दृष्टिकोण पनि के बदलिँदै आएको छ भने, अपाङ्गता भएका व्यक्तिहरूलाई अलिकति अवसर दियो भने, अलिकति उहाँहरू शिक्षित भएर उहाँहरूलाई चाहिँ अवसरहरू दियो भने, उहाँहरूले पनि अरू व्यक्तिसँग काम गर्न सक्छन् है भन्ने खालको त्यो खालको उदाहरण पनि हामी देख्न सक्छौँ। जस्तो धेरै दृष्टि सम्बन्धी अपाङ्ग भएका व्यक्तिहरू शिक्षक भएर काम गरिराख्नु भएको छ, होइन, अब हामी विल्चेयर प्रयोग गर्ने व्यक्तिहरू बास्केटबल खेलिरहेको हामी देख्न सक्छौँ, बहिरा व्यक्तिहरू विभिन्न खालका क्याफेहरू बेकरीहरू रेस्टुरेन्टहरूमा होइन त्यहाँ वेटरको रूपमा काम गरेको हामी देख्छौँ। यो खालको परिदृश्यले चाहिँ अलिकति अपाङ्ग भएका व्यक्तिहरू पनि अवसर पायो भने गर्न सक्छन्, त्यो खालको सोच थोरै विकास चाहिँ हुँदै गएको छ।
0: जस्तो अघि नै पनि भन्नुभएको थियो संरचना बाटोघाटोको कुरा, मैले त्यसलाई नै जोड्न चाहेँ। विभिन्न संरचना र बाटोघाटो अनि भवन, घर, परिवार, विद्यालय, त्यो सँगसँगै सरकारी तथा अन्य कार्यालयहरू चाहिँ अपाङ्गता मैत्री भइसकेका छन् जस्तो लाग्छ तपाईँलाई अहिलेको अवस्थामा? यदि छैनन्, अपाङ्गता मैत्री नहुँदा चाहिँ तपाईँहरूले भोग्नु परेका अप्ठ्याराहरू कतिको भोग्नुपर्छ? पछिल्लो समय चाहिँ केही संरचना अपाङ्गता मैत्री बन्दैछन् पनि भन्ने गरिन्छ।
1: हजुर, यसलाई थोरै म प्रश्न पार्न चाहन्छु। हाम्रो कानुनमा हेर्ने हो भने हामीसँग विभिन्न कानुनहरू छ, त्यो कारणले चाहिँ हाम्रो सबै संरचनाहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयुक्त हुनुपर्नेछ, अपाङ्गता मैत्री हुनुपर्नेछ भनेर स्पष्ट रूपमा व्यवस्था गरेको छ। त्यही अनुसार सरकारी भवनहरू अलिकति अपाङ्गता मैत्री बनाउनको लागि प्रयास गरिएको जस्तो हामी देख्छौँ। तर हाम्रो समाजमा हामी हाम्रो अहिलेको परिवेशमा के भ्रम विद्यमान भएको छ भने कुनै ठाउँमा ऱ्याम्प राखिदिँदैमा, टोयलेटमा चाहिँ कमोड राख्दैमा त्यो चाहिँ पहुँचयुक्त भौतिक संरचना हो भन्ने बुझाइ चाहिँ अलिक त्यो खालको बुझाइ बढ्दै गएको छ। यसले गर्दाखेरि चाहिँ के भएको छ भने ऱ्याम्प त राखिएको छ, तर त्यो ऱ्याम्पको लागि कुन स्ट्रक्चर राखेको छ त्यसले, त्यो चाहिँ जुन हाम्रो आधारभूत मापदण्ड पुरा गर्नुपर्ने थियो त्यो पुरा गरेको छ कि छैन, अथवा त्यो टोयलेटको संरचना जुन मापदण्डभित्र हुनुपर्ने त्यो भएको छ कि छैन, एउटा त्यो कुरालाई हामीले धेरै ठाउँमा त्यो पुरा भएको देखिँदैन। दोस्रो कुरा भनेको यो पहुँचयुक्तताको एउटा मात्रै मानक हो कि त्यहाँ पहुँचयुक्त भौतिक संरचना हुनु लागि त्यहाँ थुप्रै कुरा हुनुपर्छ। जस्तो कम्तीमा पनि त्यहाँ चाहिँ तपाईँले बाटोमा येल्लो पात देख्नुभयो होला होइन, त्यो पहिलो त्यो दृष्टि सम्बन्धी अपाङ्ग भएको व्यक्तिहरूको लागि हो, त्यो खालको राखिएको छ कि छैन, भर्याङमा अथवा जुन ऱ्याम्पमा चाहिँ साइडमा रेलिङ राखिएको छ कि छैन, हेर्दा सामान्य जस्तो लाग्छ त्यो ढोकामा झ्यालोहरूमा चुकुल कतिको उचाइमा राखिएको छ, अनि त्यहाँ अब जस्तो विभिन्न कोठाहरू चिन्नको लागि, विभिन्न कक्षहरू चिन्नको लागि त्यहाँ साइनेजहरू नम्बरहरू राखिदिएको हुन्छ, त्यो नम्बरहरू त्यो साइनेजहरू कहाँ राखिएको छ त? त्यो अलिकति ठुलो चित्रमा अथवा अलिकति बाहिर व्यक्तिहरूले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले देख्न सक्ने किसिमले राखिएको छ कि छैन, होइन, दृष्टिहीन भएका व्यक्तिहरू त्यहाँ सहजै आवजात गर्न सक्ने, उहाँको सेतो छडी प्रयोग गरेर आउन सक्ने अवस्थामा छ कि, त्यहाँ चाहिँ विभिन्न खालका बाटोमा भद्रगोल सामग्रीहरू छरपष्ट राखिएको छन्, यो कुराहरूले चाहिँ बढी पहुँचयुक्ततामा असर गरिराखेको हुन्छ कि। अनि हाम्रो परिवेशमा कुरा गर्दाखेरि अलिकति ऱ्याम्प राखिदिएको छ, त्यही आधारमा चाहिँ पहुँचयुक्त भवन हो भन्ने परिभाषा, त्यो खालको भाष्य निर्माण भएको कारणले गर्दाखेरि धेरै अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न खालका अवरोधहरू झेलिराख्नु पर्ने अवस्था चाहिँ छ।
0: अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ हेरिने दृष्टिकोणले चाहिँ उनीहरूलाई एउटा निर्भर बनाउन पनि सहयोग नगर्ने, अथवा यसलाई चाहिँ सहयोग नै चाहिन्छ जस्ता साना तिना जीवन यापनका कुराहरूमा, खाना पकाउनेदेखि लिएर व्यक्तिगत सरसफाई नसिकाउने, नगरिदिने, उल्टै उनीहरूको पछि लाग्ने जस्ता गतिविधि पनि हुन्छन्। यस्ता गतिविधिले चाहिँ के कस्ता असर प्रभाव पारिरहेका छन् त तपाईँहरूको जीवनमा?
1: यो खालको पनि एउटा खालको हामी समाजमा देख्न सक्छौँ, त्यसलाई अलिकति बढी ओभर प्रोटेक्सन हो कि, होइन, अति संरक्षण गरिएको जस्तो हो कि भन्ने देख्न सकिन्छ। त्यो एउटा दृष्टिकोणले हेर्दाखेरि परिवारको माया, परिवारको सहयोग भन्ने जस्तो पनि देखिएला, तर त्यो भनेको उहाँहरूलाई अझ बढी परनिर्भर बनाउने कुरा हो कि त्यो पनि त्यसले पनि उहाँहरूको जीवनमा ठुलो प्रभाव पर्छ। हामीले दुईटा कुरा बुझ्नुपर्छ, एउटा कुरा भनेको अपाङ्गताको प्रकृति एकै खालको हुँदैन, कुनै अलिकति सामान्य प्रकृतिको हुन्छ भने कतिपय अपाङ्गता जटिल प्रकृतिको हुन्छ, सामान्य अथवा मध्यम प्रकृतिकोमा उहाँहरूलाई थोरै सिकायो गाइड गर्यो भने आफैले आफ्नो कामहरू मजाले गर्न सक्ने अवस्था हुनसक्छ, अथवा सहायक सामग्रीहरू, सहायक प्रविधिहरू उपलब्ध गराएको खण्डमा सबै कामहरू आफै गर्न सक्ने हुन्छ। तर जो व्यक्ति अलिकति बढी जटिल, अति अशक्त अथवा हाम्रो कानुन अनुसार पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएको व्यक्तिहरू हुन्छ, उहाँहरूको लागि व्यक्तिको सहयोगी अनिवार्य हो कि, त्यो उहाँहरूको लागि दिनैपर्छ, किनभने उहाँको त्यो शरीरको शारीरिक अवस्था अनुसार, उहाँको अपाङ्गताको प्रगति अनुसार त्यो उहाँहरू आवश्यक नै हुन्छ, किनभने उहाँको सहयोग लिएर उहाँले आफ्नो कामहरू गर्न सक्नुहुन्छ। र अर्को कुरा हामीले के बुझ्नु आवश्यक छ भने अपाङ्गता भएका व्यक्तिहरूले व्यक्तिको सहयोगी पाए पनि उहाँहरूले त्यो खालको हेरचाहकर्ता अथवा सहयोगी पाउनु भने उहाँ उहाँहरूले आफ्नो जीवनयापन मजाले गर्न सक्नुहुन्छ नि, होइन, परनिर्भरता बढाउँछ, सिक्नु पर्ने कुराहरू पनि उसले सिक्न सक्दैन, होइन, उसलाई जति सक्छ जति कुराहरू सिकाउँदै गए उसले सिक्दै जाने हो नि त, जस्तो बौद्धिक अपाङ्गता होइन अथवा अन्य खालको जरुरी प्रकारको अपाङ्गतालाई एकचोटि सिकाउँदा नसके होला, दुईचोटि चारचोटि पाँचचोटि सिकाउँदा पनि नसके, तर बारम्बार गराइराखेर उसलाई त्यो अभ्यासको अभ्यस्त बनाउन सक्यो भने उसले त्यो कुराहरू बिस्तारै अडप्ट गर्न सक्छ कि। अब अन्य शारीरिक दृष्टिबिन अथवा बहिर अपाङ्गत भएका व्यक्तिहरूलाई उहाँहरूलाई एकचोटि भनेर गाइड गराइसकेपछि छुवाएर देखाएर भनेर मजाले गाइड गरेपछि उहाँहरूले आफैले गर्न सक्नुहुन्छ कि, त्यसले उहाँहरूको इन्डिपेन्डेन्टी होइन स्वनिर्भरता बढाउँछ र उहाँहरूले आफ्नो कामहरू सबै कामहरू गर्न सक्नुहुन्छ र उहाँले त्यो परिवारमा त्यो खालको अभ्यास गर्न थालिसकेपछि उहाँ समाजमा आएर अथवा रोजगारी क्षेत्रमा गएर पनि मजाले काम गर्न सक्नुहुन्छ क्या। त्यो कारणले गर्दाखेरि उहाँहरूको अवस्था हेरिकन उहाँहरूको अवस्था प्रकृति बुझिकन उहाँहरूलाई चाहिँ जति सकिन्छ समय लाग्ला एफोर्ट लाग्ला तर निरन्तर रूपमा उहाँहरूले त्यो खालको अभ्यास गराइराख्नुपर्छ सिकाइरहनुपर्छ भन्ने लाग्छ।
2: पूर्ण रूपमा चाहिँ अपाङ्गता भएका वा पूर्ण सहायता चाहिने व्यक्तिलाई गरिने जुन व्यवहार छ त्यो पनि न्यायोचित छैन,
1: डेफिनेटली छैन, जस्तो
2: अहिले न्यायोचित कसरी हुन सक्छ जस्तो लाग्छ तपाईँलाई?
1: उहाँहरूको जीवनलाई सहज बनाउनको लागि हामी अघि मैले कुरा गरेँ उहाँहरूको लागि सबैभन्दा चाहिने भनेको व्यक्तिगत सहयोगी सेवा नै अनिवार्य हो र अर्को चाहिँ सामुदायिक सेवा भन्छ कम्युनिटी सपोर्ट सर्भिस सामुदायिक सहायता सेवा भन्छ यो दुईटा कुरा चाहिँ उहाँहरूको लागि अपरिहार्य हुन्छ। किन भन्दाखेरि हामीले यो भनिराखे बुझ्नु हुन्न कि पूर्ण अशक्त अति अशक्त बोझ नै हो भन्ने अहिलेसम्मको जुन भाष्य छ त्यो किन भाष्य भयो भन्दाखेरि उहाँहरूको लागि आज अहिलेसम्म हामीले के चाहिँ गर्यो त होइन नेपाल सरकारले त त्यही रातो परिचय पत्र दिएर मासिक 3,990 दिन बाहेक त केही पनि गरेको छैन, त्यो बाहेक लगानी नै गरेको छैन, परिवारले पनि कसरी लगानी गर्ने थाहा छैन, समाजले त झन् त्यो कुराको बारेमा सोच्ने कुरै भएन, त्यो नभइसकेपछि अहिलेसम्म चाहिँ उहाँहरूलाई केही गर्न सक्दैन भन्ने भ्रम विद्यमान भइराखेको अवस्था हो। यो उदाहरण दिँदा सान्दर्भिक नै होला होइन, जस्तो हामीले स्टिफन हकिङ जस्ता व्यक्तिहरूको नाम त सुनेछ नि त, उहाँले त्यो उहाँ पनि पूर्ण अशक्त अपाङ्ग भएको व्यक्ति तर उहाँलाई त्यो प्रवृत्ति दियो उहाँले संसार हल्लाउनु भयो भने हाम्रो सन्दर्भमा कुरा थियो त्यो वैज्ञानिक जस्तै बन्न नसक्ला तर कम्तीमा पनि उहाँलाई चाहिँ व्यक्तिगत सहयोग दिएर उहाँलाई चाहिँ थोरै खालका उहाँले जति सिक्न सक्नुहुन्छ त्यो खालको शिक्षा दिने उहाँ विद्यालय गएरै सिक्न सक्नु हुँदैन भने विद्यालय उहाँसँग आएर अनौपचारिक शिक्षामा चाहिँ उहाँलाई जोड दिने उहाँको जति सक्नुहुन्छ शिव विकासमा काम गरिदिने होइन त्यो भयो भने अनि अलिकति बढी घरभन्दा बाहिर ल्याएर समुदायसँग घुलमिल गराउने अन्य व्यक्तिहरूसँग अन्तर्क्रिया गराउँदै लैजाने त्यसले गर्दाखेरि कम्तीमा उहाँले के मात्र गर्न सक्छ अरे उहाँभित्रभित्रदेखि एउटा म यो गर्न सक्छु मैले आज यो कुरा सिकेँ भोलि यो कुरा सिकेँ यो गर्न सकिँदो रहेछ भन्ने कुराहरू बिस्तारै ऊभित्र पनि एउटा आत्मविश्वास आउन सक्छ
2: र हाम्रो लागि
1: त्यो कुरा उसले गर्ने कुराहरू सामान्य होला तर उनको लागि त्यो ठुलो कुरा अचिभमेन्ट हुनसक्छ कि त्यो हिसाबले अहिलेसम्मको अवस्थामा के पनि गरेकै छैन भन्ने बुझाइ विद्यमान समाजमा छ त्यो भ्रमलाई चिर्न आवश्यक छ र त्यसका लागि अघि मैले उल्लेख गरे जस्तै उहाँहरूको लागि सबैभन्दा आधारभूत व्यक्तिगत सहयोगी सेवा र सामुदायिक सहायता सेवा हो जुन नेपालमा अहिलेसम्म सुरु नै भइसकेका छैन त्यो सुरुवात त्यो कार्यक्रमको सुरुवात गरेर उहाँहरूलाई घरभित्रबाट बाहिर ल्याउन सक्नेसम्म बनायो भने कम्तीमा पनि उहाँहरूको जुन खालको निरस्तापूर्ण उहाँहरूले भन्ने गरेको होइन दुःखदायी हामीले देखेको दयनीय जीवनशैली छ त्यसमा थोरै मात्र भए पनि परिवर्तन आउँछ भन्ने कुरामा मलाई चाहिँ विश्वास लाग्छ।
0: सुन्दै हुनुहुन्थ्यो अपाङ्गता अधिकारका क्षेत्रमा काम गरिरहनु भएका निर श्रेष्ठसँगको कुराकानी। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम बदलिदो जीवनशैली सुन्दै हुनुहुन्छ। कार्यक्रमको साथमा छु म खुमा ओली। कार्यक्रमको आजको अङ्कमा हामी अपाङ्गता भएका व्यक्तिको दैनिकी उनीहरूले भोग्ने चुनौतीहरू अवसर र पहुँचको अवस्था र समाजको दृष्टिकोणका विषयमा चर्चा गरिरहेका छौँ। कार्यक्रममा अब जोडौँ शिक्षक टिकाराम घिमिरेसँगको कुराकानी जो आफैमा अपाङ्गता भएका व्यक्तिभित्र पर्नुहुन्छ तर शिक्षण पेसामा सक्रिय रूपमा काम गरिरहनु भएको छ। शिक्षण जस्तो जिम्मेवार पेसामा रहँदा उहाँले दैनिक रूपमा कस्ता चुनौतीहरू सामना गर्नुपर्छ? कक्षा कोठामा पढाउँदा भौतिक संरचना सामग्री र पहुँचको अभावले कतिको असर पारिरहेको छ र यी सबै कठिनाई बीच पनि शिक्षणलाई निरन्तरता दिन उहाँलाई के कुराले प्रेरित गरिरहेको छ त? कार्यक्रममा अब सुनौ उहाँका भोगाई।
3: म शिक्षण पेसामा सक्रिय छु अनि त्यो हुनाले चाहिँ म 5 बजे लगभग 7 बजे चाहिँ मेरो स्कुल चाहिँ मेरो घरबाट चाहिँ लगभग 50 किलोमिटर टाढा पर्छ अनि त्यही भएर म चाहिँ भिजुअल इम्पेयर भएको हुनाले म आफू स्कुटर बाइक चलाउन सक्दिनँ, त्यो हुनाले चाहिँ म एकजना सरसँग जानुपर्ने भएको हुनाले म उहाँ सरसँगै बिहान 7 बजे निस्केर म 8 बजे आफ्नो कार्यस्थलमा पुग्छु, अनि त्यसपछि बेलुका 5 बजेसम्म त्यहाँ बसिसकेपछि चाहिँ 4 बजेसम्म त्यहाँ बसिसकेपछि चाहिँ 5 बजे उहाँ सरसँगै म आफ्नो घर आइपुग्छु। मलाई घर आइपुग्छ भने 5:30 हुन्छ, अनि त्यसपछि चाहिँ फ्यामिलीसँग बस्ने, फ्यामिलीलाई क्वालिटी टाइम दिने काम गर्छु। अब अलिकति आफूलाई पढ्न लेख्न पनि मनपर्छ, पढ्ने लेख्ने खोज्ने कुराहरू पनि गर्न रमाइलो लाग्छ। आजभोलिको दिन चाहिँ हुन्छ नि त्यो पढ्ने लेख्ने अनि त्यसपछि सोच्ने विचार गर्ने दिनहरू भन्दा पनि अब आजभोलि चाहिँ अलिक बढी आफूले जे पेसा रोजियो नि खेचमै अनि काम गरियो भनौँ न, अब यो आइलागेको पेसा हो कि मेरो लागि चाहिँ यो फेरि
2: ए कसरी कसरी सर अलिकति सुनौ न तपाईँको यो विषय।
3: यो आइलागेको चाहिँ कस्तो भन्दाखेरि म पहिला चाहिँ मिडिया कर्मीमै सक्रिय थिएँ होइन, मैले झन्डै 8 लगभग 12 वर्ष मैले रेडियो कर्ममा काम गरेँ स्थानीय रेडियोहरूमा। त्यसमा मलाई मिडियामा पैसाको धेरै समस्या हुन थाल्यो होइन, अनि अब पहिला चाहिँ अब सिङ्गल हुँदाखेरि नै थोरै पारिश्रमिकमा काम गर्न सकिन्थ्यो, यस आफ्नो होस् पकेट खर्च चलोस् न भन्ने मेन्टालिटी हुन्थ्यो नि त। अनि पछि चाहिँ अब बिहा भयो, बिहा भइसकेपछि चाहिँ पुग्दैन भन्ने भयो, के गर्ने त विकल्प
2: होइन,
3: अब के गर्ने त अब भन्दाखेरि अब बाहिर जान पनि अब आफू भिजुअल इम्पोर्ट भएको हिसाबले के गर्ने त भन्दाखेरि चाहिँ त्यो शिक्षक सेवा ट्राई गरौँ नि त। एक्चुली झन् मैले एजुकेसन चाहिँ पढेको थिएँ प्लस टूमा, ब्याचलर चाहिँ मैले आर्ट्स नै पढेँ होइन, अनि त्यसपछि ठिक छ एटलिस्ट एजुकेसन ट्राई गरौँ नि त एकपटक भन्ने भयो र अनि फेरि मैले यता त्यो एकदम मन नलागे मन नलागि नलागि मैले शिक्षक सेवा पढेँ, मेरो नाम पनि निस्कियो हुन्छ। अब अहिले त मेरो स्कुल पनि टाढा छ होइन, 50-100 किलोमिटर दिनको अप डाउन हुन्छ, अनि त्यो गर्दाखेरि चाहिँ एकदम मेन्टली थाकिन्छ पनि, त्यसले गर्दाखेरि धेरै गर्न सकिन्न। तर
2: यस्तो अवस्थामा चाहिँ तपाईँले आफूले जानेको बुझेको कुरा आफ्नो विद्यार्थीलाई कतिको बुझाउन सक्नु भएको छ, त्यसमा चाहिँ केही मेटेरियल भनौँ न केही सुविधा सेवा चाहिँ विद्यालयले कस्तो छ, कस्तो विद्यालय छ, तपाईँले कसरी शिक्षण गरिराख्नु भएको छ?
3: यो एकदमै राम्रो प्रश्न हो वास्तवमा भन्दाखेरि, हामी ब्लाइन्डहरूले पढाउने माध्यम भनेको म्याक्सिमम टेक्नोलोजीको प्रयोग गरेरै पढाउन पाइयो भने धेरै राम्रो हुन्छ होइन। अब यो ब्लाइन्ड के अब सबै टिचरले चाहिँ टेक्नोलोजीको प्रयोग गरेर पढाउन पाइयो भने चाहिँ राम्रो हुन्छ, विद्यार्थीहरूको शिक्षण सिकाइ क्रियाकलाप पनि बढ्छ। अब आजका विद्यार्थीलाई मोबाइलको ग्याजेट्सको बारेमा थाहा छैन, किताबी अक्षर मात्रै सिकाउँछु भन्न त्यति अव्यावहारिक पनि हुन्छ। मेरो हकमा चाहिँ दुईवटा समस्या भयो, एउटा चाहिँ अब मेरो स्कुलमा त्यो खालको पूर्वाधार पनि भएन होइन, अनि अर्को चाहिँ अब मेरो स्कुलमा मेरो मोबिलिटीको लागि पनि राम्रो पूर्वाधार छैन, भनेको एक ठाउँबाट अर्को ठाउँमा म जानका लागि पनि सक्ने ठाउँ छैन, इभन भनौँ न बाथरुम जान पनि अरूको सहयोग चाहिने परिस्थिति छ होइन।
2: भनेको विद्यालयको संरचना पनि अपाङ्गता मैत्री छैन
3: छैन, अनि अब त्यो हुनाले अर्को चाहिँ अब म्याक्सिमम एउटा प्रोसेस चाहिँ अब यसलाई कतिजनाले चाहिँ समस्याको रूपमा लिन्छन् होइन,
2: तर
3: म चाहिँ यो एकदमै ठुलो समस्याको रूपमा लगिन्छु। यो भाषाको समस्या चाहिँ एकदमै बढी रह्यो मेरो आफ्नो अनुभवमा चाहिँ, किनभने भाषा चाहिँ एउटा माध्यम हो होइन, त्यो भाषाले चाहिँ धेरै कुरा, भाषाको एक्सप्रेसनले चाहिँ विद्यार्थीले धेरै कुरा बुझ्ने पनि हुन्छ, अनि हामीलाई चाहिँ त्यो के मान्न गाह्रो भने एक त टेक्निकल्ली पनि एभेज प्रयोग गर्न पाइएन होइन, अनि त्यस पछाडि चाहिँ अर्को चाहिँ ल्याङ्ग्वेज एउटा हुन्छ, जस्तो उहाँहरूको मातृभाषा भोजपुरी भयो, अब हामी नेपालीमै पढेको, नेपाली भाषै बोल्न सक्ने भयो, त्यो हुनाले गर्दाखेरि चाहिँ हामीले बोलेको वर्डहरू नै शब्दहरू नै विद्यार्थीहरूले बुझ्न गाह्रो पर्छ क्या कुनै कुनै होइन, अनि त्यो हुनाले चाहिँ एउटा पाटो रह्यो। र अर्को चाहिँ मलाई अलिकति यो एक्सपेक्ट हुन्छ नि जुन स्वीकार गर्न सक्ने कुरा
2: एप्रिसिएट हजुर,
3: उनीहरूले चाहिँ स्वीकार गर्न सक्ने कुरामा पनि कन्भिन्स गर्न अलिकति गाह्रो रह्यो सुरुमा चाहिँ, किनभने नदेख्ने मान्छेले नि पढाउँछन् र नदेख्ने टिचर पनि हुन्छन् र नदेख्नेले हामीलाई कसरी बुझाउँछन् त भन्ने एउटा विद्यार्थीलाई, अब यहाँको सोसाइटीलाई, इभन टिचरहरूलाई पनि त्यो एउटा चुनौती चाहिँ थियो कि के ब्लाइन्डले पनि पढाउन सक्छ, कस्तो पढाउँछ, पढाउन सक्छ कि सक्दैन, होइन विषयवस्तुको बारे कसरी भन्दा उयो क्लासमा गएर भन्ने मात्रै त हो, लेखाउन पो सक्दैन कि भन्ने समस्या चाहिँ रह्यो। अब त्यो अब कस्तो भने एउटा पूर्वाधारको हिसाबले पनि समस्या भयो र अर्को चाहिँ अब एउटा ल्याङ्ग्वेजको विषय पनि भाषाको विषय पनि अलिकति हामीलाई समस्याको विषय रह्यो, जसले गर्दाखेरि चाहिँ अलिकति धेरै चुनौती छ भनौँ न इन्सिडेन्ट्सहरूमा चाहिँ त्यही हो कि एउटा चाहिँ उनीहरूलाई जे भन्न आफूले सक्नुपर्ने हो नि त्यो चाहिँ भन्न सकिएको छैन कि
2: त्यसकोसँग छ नि त्यो चाहिँ जस्तो तपाईँसँग भएको कुरा तपाईँले दिन नसक्नुमा चाहिँ के कुराले रोकिया छ खासमा, जस्तो टेक्नोलोजीको कुरा त तपाईँले अलिकति जोडिहाल्नु भएको छ होइन, त्यसमा चाहिँ थप के हुन्छ, मलाई चाहिँ कसले के गरिदियो हुन्थ्यो, यसको लागि चाहिँ कसले पहल गरिदिनु पर्ने हो, के लाग्छ तपाईँलाई खास?
3: यो पहल भन्ने कुरा चाहिँ सबैभन्दा राम्रो चाहिँ हामीलाई चाहिँ एउटा प्रविधिले एक्सेसिबल भएको स्कुलमा पढ्यो भने सबैभन्दा राम्रो हुन्छ, त्यो माथि हामी अपाङ्गता भएको हुनाले घर पाएको भयो भने धेरै राम्रो भयो होइन, एटलिस्ट घरबाट चाहिँ आधी घन्टा 15 मिनट 20 मिनट पढ्ने टाढाको विद्यालय भयो भने पनि राम्रो होइन, किनभने हाम्रो पूर्वाधारहरू त्यो मैत्री छैन कि 50 किलोमिटर 60 किलोमिटर चाहिँ हामी जान सक्ने स्थिति छैन होइन, अनि अरूको भरमा जानुपर्ने परिस्थिति छ। म आज आउने ठाउँमा त तपाईँको यातायात पनि बिहानमा चाहिँ यहाँबाट भैरवा जान्छ गाडी मर्चबारबाट अनि बेलुका चाहिँ आउँछ के मर्चबारको लागि। मेरो मर्चबारी गाउँपालिकामा हो, म बगौली माध्यमिक विद्यालय हो मेरो चाहिँ, यो रूपन्देहीको दक्षिणी क्षेत्र यो नेपाल भारत सीमा क्षेत्रबाट नजिकै पर्छ। मेरो घर चाहिँ मडिग्राम भएको हुनाले त्यहाँबाट झन्डै अब हामीलाई 50 किलोमिटर जति पर्न जान्छ क्या त्यो ठाउँ चाहिँ, अनि त्यो हुनाले चाहिँ अब अहिले त्यो चाहिँ मेनली चाहिँ अप एन्ड डाउनकै प्रब्लम हो होइन सबैभन्दा ठुलो, किनभने यस्तो हुँदो रहेछ क्या अब हामी अब अलिकति पढे लेखेको जानेको मान्छेहरूलाई चाहिँ आफूले नजानेको कुरा सिकाउँदाखेरि चाहिँ म आफू पनि पढ्न लेख्न खोज्ने भएको भएर होइन हेर्नु मैले चाहिँ मलाई चाहिँ मैले चाहिँ एउटा किताब किनेर होइन अनि त्यो अब पहिला त यो कम्प्युटरको जमाना थिएन, अझै स्क्यान गरेर पनि पढ्न सकिन्छ होइन, यो स्क्यान गरेर पिडिएफ बनाएर पढ्न सकिन्छ, तर त्यो बेलामा चाहिँ मैले त्यो नजान्दाखेरि चाहिँ एउटा किताब किनेर मैले 900 रुपियाँको किताब किनेर साथीलाई 500 रुपियाँ दिएर पढ्न लगाएर मैले पढेकोसम्म मसँग त्यस्तो सम्झनाहरू छ कि आफूले पढ्दा चाहिँ बाहिरी किताबहरू अब हाम्रो पालामा त ब्रेल बुक मात्रै हुने बाहिरी किताबहरू पढ्न नपाइने नि त अब अहिलेको जस्तो सजिलो थिएन, अडियोहरू नि त्यस्तो उपलब्ध हुन्थेन होइन, अब अहिले पो युट्युबमा गएर सत्तसडियो खोज्यो अडियोहरू पाइन्थ्यो होइन, वेबसाइटको इन्टरनेटको पहुँच बढ्यो, त्यो बेलामा त थिएन नि त हामीले पढ्ने बेलामा त, अनि अनि अब त्यो चाहिँ अब यो ब्रेल बुकहरू पनि टाइममा आउँथेन, रेकर्ड गर्नु पर्थ्यो क्यासेटमा रेकर्ड गरेर ल साथीलाई शनिबार बोलाएर दिनभरि क्यासेटमा रेकर्ड गरेर पढ्नु पर्थ्यो होइन, अनि त्यसरी अब त्यो बाहिरी किताबहरू साथीहरू लाइब्रेरीमा जाँदाखेरि ल न साथी पढेर सुना पाएँ मैले एउटा 7 रुपियाँको चाउचाउ खुवाउँछु 2 रुपियाँको पाउरोटी खुवाउँछु भनेर भन्नु पर्थ्यो होइन, त्यसरी हामीले पढ्थ्यौँ, तर मेरो साथीहरू चाहिँ मामिलामा चाहिँ एकदम भाग्यमानी हुन्थ्यो, मैले खुवाउनु चाहिँ परेन कि बदलामा चाहिँ, तर आश्वासन चाहिँ दिइन्थ्यो, तर त्यसरी पढेको हुनाले चाहिँ आज भाइ बहिनीहरूलाई चाहिँ कम्तीमा आफूले जानेको स्किल चाहिँ दिन पाएको भए एउटा किताबको अक्षरहरूसँग मात्रै नभएर त्यो आफूसँग भएको स्किललाई चाहिँ उनीहरूलाई देखाउन पाएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो, यहाँका भाइ बहिनीहरू पनि त्यसबाट लाभान्वित हुन्थ्यो होला होइन, सिकाइ पनि बढ्थ्यो होला भन्ने चाहिँ आफूलाई एकदमै फिल हुन्छ कि अचेल चाहिँ, किनभने म आफू पनि पहिला मिडिया कर्ममा काम गरेको भएर होइन समाज देश होइन सबै चिजलाई बुझेको हुनाले चाहिँ बुझ्ने कोसिस गरेको हुनाले भनौँ न चाहिँ त्यो चिजमा चाहिँ आफूलाई अलिकति आफूलाई नेचुरल फिल हुन्छ भनौँ न।
2: व्यवहार चाहिँ कस्तो पाउनु भयो समाजबाट चाहिँ?
3: अब यस्तो छ वास्तवमा मैले आफूले चाहिँ आफू अपाङ्गता भएको व्यक्ति हो र भनेर महसुस गरेको चाहिँ म टिचिङ पेसामा आएपछि नै हो होइन, मलाई के फिल थियो भने म शान्ति नमुना पढेँ होइन, म शान्ति नमुना पढ्दाखेरि सबै एक्सेसिबल थियो, अनि त्यसपछि म रेडियोमा काम गरेँ, रेडियोमा काम गर्दाखेरि पनि मेरो लागि सबै एक्सेसिबल थियो होइन, कम्प्युटर चलाउनेदेखि लिएर सबै काम गरेँ, रेडियोमै सबै काम गरेँ, मलाई सोसाइटीले हेर्ने दृष्टिकोण फरक थिएन, तर मलाई त्यहाँसम्म आइपुग्दा पनि अब एकाध पटक बिचरा भन्ने शब्द बाहेक मैले सुन्नु परेको थिएन, तब म यता आइसकेपछि चाहिँ अनि आफूले अब आफ्नो लाइफको चाहिँ रियल सङ्घर्ष थियो
2: यसमा चाहिँ जस्तो तपाईँले ठ्याक्कै जोड्नु भयो क्या जस्तो पढ्दासम्म आफ्नो यो शिक्षण पेसामा नआउँदासम्म चाहिँ तपाईँलाई त्यो खालको महसुसै भएन किनभने तपाईँसँग एक्सेस थियो सुविधा थियो सेवा थियो सबै कुरा तपाईँहरूको तपाईँको तपाईँ अनुकूल थियो त्यो भनेको त्यो भनिसकेपछि त हाम्रो भनौँ न एउटा शिक्षा नीति हाम्रो संरचना हाम्रो विकास त्यहाँ चाहिँ जोडिन्छ जस्तो लाग्छ त्यसमा चाहिँ
3: हजुर हो हाम्रो शिक्षा प्रणाली वास्तवमा एकदमै राम्रो कुरा ल्याउनु भयो मैले हजुरलाई सुरुमा पनि भनेको थिएँ नि एउटा टिचरलाई चाहिँ भाषाको कारणले नबुझ्दाखेरि होइन मसँग आउने भनौँ न विभिन्न विषयहरूलाई चाहिँ भाषाको कारणले बुझाउन नसक्दाखेरिको डिटर्मिनेसन त हुन्छ नि
2: होइन
3: अनि हाम्रो संरचना चाहिँ के गर्नु पर्ने कम्तीमा कि हामीलाई चाहिँ अपाङ्गता भएको मान्छेहरूलाई चाहिँ टिचिङ पेसामा आउँदै नआऊ भन्नुपर्ने हो सरकारी जागिरै नखाऊ भन्नुपर्ने हो खाएपछि चाहिँ कम्तीमा त्यो हामीलाई घर पाएकै हुनुपर्छ होइन भन्ने कसैको पनि भनाइ छैन तर एटलिस्ट गाडी पाइने ठाउँमा होस् आफूलाई पिसाब फेर्न जानलाई पानी खान चाहिँ प्रशस्त पानी खान पाइयोस् त्यो खालको वातावरण चाहिँ बनियो भने चाहिँ राम्रो हुन्थ्यो होला किनभने त्यो खालको स्थिति त चाहियो नि त किनभने बेसिक निड्स त पुरा गर्नु पर्यो हामीले स्वास्थ्यलाई दाउमा राखेर काम गर्न त सकिन्न नि त्यो खालको अवस्था त बनाउनु पर्ने हामी सबैको दायित्व हो नि त त्यो नीति बनाउने त्यसमा चाहिँ अब त्यो भनौँ न त्यो कानुनले पनि त्यो संवेदना हेर्ला नि त
2: होइन
3: त्यो हेर्नुपर्ने हो भन्ने लाग्छ अब खै अब नीतिहरू बन्ला भन्ने हो अब तर म यत्रो समय काम गरेँ देश र समाजलाई सोसाइटीलाई बुझ्ने अवसर चाहिँ प्राप्त भयो भनौँ न तर यो चाहिँ हुनुपर्ने चिज रहेछ कि किनभने हाम्रो लागि चाहिँ कम्तीमा एसेसिबल भइदियो भने चाहिँ धेरै ठिक हुने रहेछ भन्ने लाग्छ मेरो भने चाहिँ नीतिको कुरा भन्दा पनि नि हाम्रो सरकारी हामीले गर्न सक्ने कामको क्याटेगोराइज गरिदिनुपर्छ क्या किनभने हाम्रो अपाङ्गता भएको साथीहरूमा साथीहरू वा भनौँको क्षमता के हो भन्ने कुरा चाहिँ क्याटेगोराइज गरिदिनुपर्छ क्या अनि तिमी यो चिज गर भनेर सरकारले सब्सिडी दिने हो भने कुनै अधिकारको लडाइँ नै लड्नु पर्दैन क्या किनभने हाम्रोतिर भसगोल भयो क्या सबै चिज सोलो डोलो भयो क्या अनि त्यो हुनाले चाहिँ क्याटेगोराइज गरिदिने भने चाहिँ राम्रो हुन्छ क्या अब जस्तो सबै मान्छे अहिले टिचिङ पेसामा आएको ब्लाइन्ड नन ब्लाइन्ड होइन अपाङ्गता भएको सबैले पढाउन सक्छ भन्ने पनि त छैन नि त त्यो खालको चाहिँ त्यो सबैलाई सबै चिजमा चाहिँ क्याटेगोराइज गरिदिने भने चाहिँ मलाई लाग्छ धेरै समस्याको समाधान त्यही भएर आफूले गर्न चाहेको चिज गर्न पाउनु मात्रै सबैभन्दा ठुलो चिज होइन होइन अरू म त मेरो अनुभव चाहिँ के भन्छ भने आफूले गर्न चाहेको चिजभन्दा बाहिरको पेसामा पनि गएर आफूलाई काम गरेर प्रमाणित गर्न सकिन्छ होइन त्यही भएर भएको चाहेको चिज भएन भनेर चाहिँ कोही कोही पनि निराश नहौँ होइन त्यसले आफूलाई मेन्टली स्ट्रेस मात्रै दिन्छ भन्ने मेरो
2: हस् हुन्छ कुराकानीका लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद सर
3: हस् हजुर हजुरलाई पनि धेरै धेरै धन्यवाद
0: सुन्दै हुनुहुन्थ्यो शिक्षक टिकाराम घिमिरेका अनुभव फरक कमजोरी नभई बुझाएको विषय हो भन्ने त आजको कार्यक्रमबाट स्पष्ट भयो होला समावेशी सोच र समान अवसरतर्फ सानो प्रयास पनि ठूलो परिवर्तन बन्न सक्छ भन्दै अब भने आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ कृपया सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला सुझावका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com अर्को साता यही समयमा फरक सामग्रीका साथ फेरि भेट्ने नै छौँ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद प्राविधिक मित्रसँगै म कार्यक्रम प्रस्तोता खुमा ओली पनि बिदा हुन्छु रेडियो नेपाल सुन्दै गर्नुहोला नमस्कार

0: झण्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

अहिले सुनायौं अनिरुद्र भोली मिना दहालको स्वरमा रहेको लोकगीत नेत्र खनालको शब्दमा रहेको थियो भने अब अर्को लोकगीत राख्दैछौँ यहाँहरूमा आसमा रामशरण नेपाली कमला श्रेष्ठको स्वरमा रहेको छ भने होम बहादुर गुरुङको सङ्कलन रहेको छ।

अहिले सुनायो राम थापाको स्वरमा रहेको लोकगीत संकलन रहेको थियो गायक स्वयंकै. अब अर्को लोकगीत राख्दैछौँ यहाँ माझमा. तीर्थकुमारी मानसिंह थुलुङको स्वरमा रहेको छ भने संकलन रहेको छ मानसिंह थुलुङको.

अहिले सुनायौँ अशोक देवान मदन बस्नेतको स्वरमा रहेको लोकगीत। सङ्कलन रहेको थियो मदन दिव्यमको। अब अन्तिम गीत राख्दैछौँ महेन्द्र हमाल, वीरेन्द्र हमालको स्वरमा रहेको यो लोकगीत राख्दैछौँ भने महेन्द्र हमालको सङ्कलन रहेको छ। यो लोकगीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: बिहानै झोक्राइछौ त के भएर?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भएँ म त।
2: मलाई के भएको रहेछ डाक्टर साहब?
3: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
4: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक सुरु भएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ। सरकारले नेपाल सरकार कार्यविभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थ पूर्तिका लागि प्रयोग भएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो।

0: चार, इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीहरूले चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङटन र तेहरान बीचको युद्धविरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइनले उक्त टिप्पणी गर्नुभएको हो। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले हिजो देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। फेब्रुअरी 28 तेहरान र अन्य इरानी सहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको 40 दिनको लडाइँपछि इरान, संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल 8 युद्धविराम घोषणा गरेका छन्। र हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा हुरी बतास, असिना, मेघ गर्जन र चट्याङको सम्भावना रहेको छ। रेडियो नेपालबाट दिउँसो 1 समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 अङ्ग्रेजीमा, 3 पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
2: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बराल
3: अनि म चित्रकला चौहान।
2: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरूबारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको कार्यक्रममा भने हामी कोदो र सिमी खेती प्रविधि र सिमीको बिउ उत्पादन प्रविधि बारे जानकारी प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ। श्रोताविन्द, अबको पहिलो प्रस्तुतिमा कोदो बाली खेती प्रविधि बारे जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। नेपालमा कोदो बालीलाई धान, गहुँ, मकै पछि खाद्यान्नको अर्को प्रमुख स्रोतको रूपमा लिइन्छ। कोदोको बाला हातको औँला जस्तै देखिने हुनाले यसलाई अङ्ग्रेजीमा फिङ्गर मिलेट पनि भनिन्छ। कोदो नेपालमा धान, मकै र गहुँ पछिको चौथो महत्वपूर्ण खाद्यान्न बाली हो। यो खेती गर्न सजिलो र पौष्टिक ताले भरिएको अन्न बाली हो। कोदोको खेती नेपालको तराईदेखि समुद्र सतहबाट 3100 मिटरसम्मका उच्च पहाडी क्षेत्रसम्म गरिन्छ। कोदोको खेती नेपालको 77 जिल्लामा गरिन्छ। प्राय जसो सीमान्त जग्गामा खेती गरिने कोदो बालीले खाद्य तथा पोषण सुरक्षामा ठूलो योगदान पुर्याएको छ। परम्परागत रूपमा कोदो मुख्यतया ढिँडो, रोटी, रक्सी र पशु आहारामा प्रयोग हुने गरेको पाइन्छ। यसको ढिँडो कडा परिश्रम गर्ने श्रमजीवीहरूको पहिलो रोजाईको खाना हो। नेपालमा आदिवासी जनजाति समुदायहरूमा कोदोको सांस्कृतिक महत्व पनि रहेको छ। चाडपर्व तथा पूजा आजा कोदोको रक्सी चढाउने तथा अतिथि सत्कारमा समेत प्रयोग हुने गर्दछ। खेती गर्न सजिलो हुनुका साथै कोदो ज्यादै पौष्टिक खाद्यान्न हो। कोदो क्याल्सियम र फोस्फोरसको धनी स्रोत भएकाले गर्भवती महिलाहरूका लागि कोदो उत्तम भोजन मानिन्छ। कोदो मधुमेह रोगीहरूका लागि पनि फाइदाजनक हुन्छ। कोदोको पौष्टिक महत्व उच्च भएकाले यसबाट बन्ने विभिन्न परिकारहरू होटेल तथा रेस्टुराँहरूमा लोकप्रिय भइरहेका छन्। कोदोबाट निकालिएको एन्जाइम को रस छालाबाट रौँ हटाउन प्रयोग गरिन्छ। मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुगाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र झाडा पखालाका रोगीहरूको लागि पनि यो अति नै राम्रो मानिन्छ। कोदो 2 र मास 1 को अनुपातमा तयार पारिएको लिटो तथा कोदोबाट निर्मित माल्ट बच्चाहरूका लागि निकै राम्रो मानिन्छ। कोदोको उपयोगले रगतमा बोसो र कोलेस्ट्रोलको मात्रा घटाउँछ। कोदो खेती तराईदेखि उच्च पहाडी क्षेत्रका समुद्र सतहदेखि 3100 मिटरसम्मको उचाइसम्म गर्न सकिन्छ। कोदो बालीले सुक्खा सहन सक्ने भएकोले सिंचित वा असिंचित दुवै अवस्थामा उब्जाउन सकिन्छ। यसको लागि राम्रो पानीको निकास भएको दोमट वा चिम्टाइलो दोमट माटो भएको जमिन राम्रो हुन्छ।

0: तर रोप्ने समयमा माटोमा पर्याप्त मात्रामा चिस्यान उपलब्ध हुन अति आवश्यक छ। कोदो दुई तरिकाले रोप्ने गरिन्छ, जसमा छर्ने कोदोलाई चैतदेखि वैशाख महिनामा उच्च पहाडी भेगमा छरिन्छ भने ब्याडमा बेर्ना तयार गरी रोप्ने कोदोलाई जेठदेखि साउन सम्ममा लगाउन सकिन्छ। मनसुन सुरु हुनासाथ जेठदेखि साउन महिनासम्म कोदो रोप्न सकिन्छ। ओखले एक, डल्ले एक, काभ्रे कोदो एक, काभ्रे कोदो दुई, सैलिङ कोदो एक आदि कोदाका जातहरू हुन्। कोदो खेती छरुवा तरिकाले गर्दा 10 केजी प्रति हेक्टर लाग्छ। यसरी छरुवा रूपमा कोदो खेती गर्दा 3 सेन्टिमिटर गहिराईमा पर्ने गरी छर्नु पर्छ भने बेर्ना रोप्दा 6 केजी प्रति हेक्टरका दरले प्रयोग गर्नु पर्दछ, जसमा लाइनदेखि लाइनको दूरी 20-25 सेन्टिमिटर हुनु पर्दछ। कोदो बाली लगाएको 4-5 महिनामा काट्नको लागि तयार हुन्छ। पहाडी भेगको तुलनामा तराई भेगमा कोदो छिटो पाक्छ। काट्नको लागि तयार कोदोको बालाहरू खुम्रिएर खैरो रङका हुन्छन्। कोदोलाई चुटिसकेपछि राम्ररी केलाएर र सुकाएर 12% चिस्यान कायम गरी 8-10 वर्षसम्म भण्डारण गर्न सकिन्छ।
1: श्रोतावृन्द, कार्यक्रमको दोस्रो प्रस्तुतिमा रहेको छ कोदो बालीमा लाग्ने रोग किराहरू र यिनीहरूको व्यवस्थापन विधि। कोदो बालीमा विभिन्न प्रकारका रोग तथा किराहरूले सताउने गर्दछ। ती मध्ये रहेको छ कोदोको मरुवा रोग। मरुवा कोदो बालीको सबैभन्दा महत्वपूर्ण ढुसीजन्य रोग हो। यो रोग लाग्दा पातको सतहमा आँखा आकारका दागहरू देखा पर्छन्। दागको किनारामा पहेँलो र मध्य भाग खरानी हरियो रङको हुन्छ, पछि दागका बीच भागमा सेतो खरानी रङको हुन्छ। कोदोको डाँठमा संक्रमण पुगेपछि आँख्ला र गाँठाको दुवैतिर कालो हुन्छ। मरुवा रोगको लक्षण बिरुवाको शीर्ष स्थान र त्यसभन्दा तलको भाग घाँटीमा कालो हुनु हो। संक्रमित बालामा भुस मात्रा बढी हुने र दानाहरू चाउरिएका वा अविकसित हुन्छन्। मरुवा रोगको व्यवस्थापनको लागि रोग अवरोधक जातहरू तथा स्वास्थ्य बिउ मात्र रोप्ने गर्नुपर्दछ। बिउ रोप्नु पूर्व क्याप्टान र कार्बेन्डाजिम 2.5 ग्राम प्रति केजी बिउका दरले उपचार गरेर मात्र बिउ रोप्ने गर्नुपर्दछ। त्यसै गरी खेतमा रोपिसकेपछिको रोगको आक्रमण भएमा ढुसीनाशक विषादी 15-15 दिनको फरकमा 1-2 पटक छर्ने गर्नुपर्दछ। रोगग्रस्त बालीबाट बिउ लिनु हुँदैन। त्यसै गरी कोदो बालीमा लाग्ने अर्को रोग रहेको छ थोप्ले रोग। यो थोप्ले रोग कोदो बालीको दोस्रो महत्वपूर्ण रोग हो। यो रोग पनि ढुसीको कारणले लाग्ने गर्दछ। यो रोग लागेपछि पातमा आयतकार वा अनियमित आकारका पृथक पृथक थोप्लाहरू देखा पर्दछन्। कोदो बाली पाक्ने अवस्थातिर बोटको पुराना पातहरूमा यो रोगले निकै आक्रमण गर्दछ। यो रोगको रोकथाम गर्नको लागि कार्बेन्डाजिम 0.05% आधा ग्राम प्रति लिटर पानीमा मिसाई रोगको तीव्रताको आधारमा 10-15 दिनको फरकमा छर्नु पर्दछ। कोदो बालीमा लाग्ने प्रमुख रोग मध्ये अर्को रहेको छ पाते फेट डडुवा रोग। यो रोग पनि ढुसीको कारणले लाग्ने गर्दछ। सामान्यतया 28-30 डिग्री सेन्टिग्रेड तापक्रम तथा 70% भन्दा बढी आर्द्रता भएमा यो डडुवा रोगले उग्र रूप लिने गर्दछ। पाते फेट डडुवा रोग माटोजन्य रोग हो। वर्षायाममा यो रोगका जीवाणुहरू सक्रिय हुन्छन्। यो रोग नेपालमा पहिलो पटक सन 2015 पोखरामा भेटिएको हो। पातको फेदमा अण्डाकार वा अनियमित आकारका हल्कादेखि गाढा खैरो रङ थोप्लाहरू देखा पर्दछन्। रोग बढ्दै जाँदा थोप्लाको बीचमा सेतो वा पराले रङको धब्बाहरू विकसित भई पुरै पातको फेदसम्म डढेको देख्न सकिन्छ। पाते फेट डडुवा रोग व्यवस्थापनको लागि सन्तुलित मल खाद दिएर बिरुवाहरू बलिया र स्वच्छ बनाउनु पर्दछ। गोडमेल गर्दा बिरुवामा घाउ चोट लगाउनु हुँदैन, साथै निकासको राम्रो व्यवस्थापन गर्नुपर्दछ। श्रोताबिन्द, अबको प्रस्तुतिमा हामी कोदो बालीमा लाग्ने गवारो किराको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। कोदो बालीमा गुलाबी गवारो र धर्के गवारोको प्रकोप हुन सक्छ। डाँठमा लाग्ने गुलाबी गवरोको रात्रिचर पुतलीले पराले रङको हुन्छ र यसका अघिल्ला पखेटामा खैरा रङका गाढा खैरा धर्सा हुन्छन् र पछिल्ला पखेटा सेता हुन्छन्। पोथी पुतलीले पातको फेदको भित्रपट्टि गुच्छा वा फूल पार्ने गर्दछ। लाब्रे करिब 2 सेन्टिमिटर लामो र गुलाबी रङका हुन्छन्। लाब्रेले डाँठलाई छेडी भित्र पसि गुबोलाई खाने गर्दछ। कोदो बालीको पछिल्लो अवस्थामा आक्रमण भएमा सेतो बाला निस्कन्छ र बालालाई खाएर सक्दछ। गवारो किरा व्यवस्थापनको लागि किराको आक्रमण थोरै मात्रामा बिरुवामा भए गुबो मरेका बिरुवाहरूलाई उखेलेर नष्ट गर्नुपर्दछ। त्यसै गरी राम्रोसँग गोडमेल वा बारीको सरसफाई गर्नुपर्दछ। गवारो किराको प्रकोप धेरै भएको खण्डमा फटेरा नामक दानेदार विषादी 30-40 केजी प्रति हेक्टरका दरले माटोमा प्रयोग गर्नुपर्दछ।
0: अबको प्रस्तुतिमा सिमी खेती र यसको बिउ उत्पादन प्रविधि बारे जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। सिमी एक प्रमुख कोसे बाली हो। नेपालको तराईदेखि उच्च पहाडी भागसम्म यसको खेती गरिन्छ। सिमीका हरिया कोसा तरकारीका रूपमा र सुकेका गेडा दाल बनाई खाने चलन छ। उच्च पहाडी जिल्लाहरू जस्तै जुम्ला, हुम्ला, मुस्ताङ, रोल्पा, कालीकोट, मुगु, डोल्पा र सोलुखुम्बुमा एकल वा मिश्रित बालीका रूपमा सिमी खेती गरिन्छ। नेपालको हुम्लाको यालबङ सम्म दालका लागि सिमी लगाइने गरिन्छ। सिमीमा प्रशस्त प्रोटिन पाइने हुनाले यसलाई गरिबका लागि मासु पनि भन्ने गरिन्छ। प्रति 100 ग्राम सिमीमा 22.6 ग्राम प्रोटिन, 4.3 ग्राम रेसा र 3.7% खनिज पाइन्छ। नेपालमा दाल खानाका लागि प्रयोग हुने सिमीहरूमा कालो, खैरो, सेतो, निलो, कालो, कालो छिरबिरे, खैरो छिरबिरे, ध्वाँसे, टाटे पाटे, झालेमाले, पहेँलो गेडे आदि पर्दछन्। नाम अनुसार दानाको साइज र आकार प्रकारमा पनि भिन्नता देखिन्छ। जस्तै कुनै लाम्चो, कुनै गोलो लाम्चो मृगौला आकारको हुन्छ भने कुनै थेप्चो छ। नेपालमा सबैभन्दा बढी सिमीमा जातीय विविधता जुम्लामा पाइन्छ। उच्च पहाडमा लगाइने सिमी बढी स्वादिलो र स्तरीय मानिन्छ र उच्च पहाडी भेगमा उत्पादन हुने सिमीले बजार भाव पनि बढी नै पाउने गरेको छ। सिमी उच्च पहाडमा वैशाख जेठमा लगाइन्छ भने मध्य पहाडमा फागुनदेखि वैशाखसम्म लगाउन सकिन्छ। लहरा जाने सिमीको जातमा लगाउने दूरी एउटा बोटदेखि अर्को बोटसम्म 30 सेन्टिमिटर र एउटा हारदेखि अर्को हारसम्मको दूरी 75 सेन्टिमिटर कायम गरी रोप्नु पर्दछ। त्यसै गरी लहरा नजाने जातहरूको लागि हारदेखि हारको दूरी 60 सेन्टिमिटर र बोटदेखि बोटको दूरी 20 सेन्टिमिटर हुने गरी रोप्नु पर्दछ। उच्च पहाडमा सिमी वैशाख जेठमा लगाइने भए तापनि कुनै कुनै ठाउँ जस्तै सिमीकोटमा चैत महिनामा कोदोसँग मिश्रित बालीका रूपमा पनि सिमीलाई लगाउने गरिन्छ। जुम्लामा सिमी स्याउको बगैँचा भित्र एकल बाली अथवा मिश्रित बालीका रूपमा मकैसँग लगाउने चलन छ। साउन भदौ महिनामा रोप्ने सिमीका लागि 15-20 सेन्टिमिटर माथि उठेको ड्याङ बनाए बिउ रोप्नु राम्रो हुन्छ भने बिउ रोप्दा करिब 2-3 सेन्टिमिटर गहिराईमा रोप्नु पर्दछ। सिमी लगाउँदा मलखाद राखी जमिन तयार गरेपछि माटो भिजाउनु पर्छ र भिजेको माटोमा बिउ रोप्नु पर्छ। सिमी कोसे बाली हो र यसको हावाबाट नाइट्रोजन लिने क्षमता भए पनि त्यति मात्र नाइट्रोजनले पर्याप्त हुँदैन। त्यसैले सिमी रोप्ने समयमा थप नाइट्रोजन दिनुपर्छ। प्राङ्गारिक खेतीका लागि कम्तीमा 1000 केजी प्रति रोपनी कुहिएको कम्पोस्ट मल प्रयोग गर्नुपर्दछ। लाभदायक सूक्ष्म जीवाणु जस्तै ईएम को प्रयोग गरेको कम्पोस्ट मल 1000 केजी बिउ रोप्ने समयमा र 45 दिनपछि 1000 केजी पिना टप ड्रेस गर्नु राम्रो हुन्छ। गाईको 1 भाग गहुँत र 6 भाग पानी मिसाई महिनाको 2 पटक प्रयोग गर्दा रोग किरा पनि नियन्त्रण हुन्छ। साधारण तया एक रोपनी जमिनमा राम्रोसँग कुहिएको कम्पोस्ट मल 1000 केजी, नाइट्रोजन 1 केजी, फोस्फोरस 6 केजी र पोटास 3 केजी प्रति रोपनीको दरमा जमिन तयारी गर्दा प्रयोग गर्नुपर्छ। झाङ्गे सिमीलाई नाइट्रोजनको थप मात्रा टप ड्रेस गर्नु पर्दैन, तर लहरा जाने सिमीलाई 1 केजी प्रति रोपनी पहिलो सिँचाइ गर्नु अघि टप ड्रेस गर्दा बिउको गुणस्तर राम्रो हुन्छ।
1: अबको प्रस्तुतिमा हामी सिमी खेतीको लागि आवश्यक पर्ने सिंचाई गोडमेल, थाँक्राको व्यवस्थापन, पृथकता दूरी, बाली छर्नु तथा बेजात हटाउने जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। सिमी ज्यादा सुक्खा सहन सक्ने बाली होइन र यो बाली लगाएको जमिनमा पानी जम्न दिनु पनि हुँदैन। मध्यम चिसो सुक्खा ठाउँमा सिमी उत्पादनका लागि राम्रो हुने हुँदा नेपालको जुम्ला, हुम्ला, डोल्पा, मुस्ताङ, बजाङ, बाजुरा जस्ता उच्च लेखाली भेग सिमी उत्पादनका लागि उपयुक्त ठाउँ मानिन्छन्। त्यसकारण सिमीलाई फूल फुलेपछि, कोसा लागेपछि र पहिलो कोसा टिपेपछि 3 पटक सिंचाई दिनु पर्दछ। तर 1/4 कोसा पहेँलो भइसकेपछि भने सिंचाई दिनु हुँदैन। झारपात हटाउनको लागि सिमीमा कम्तीमा 2 पटक गोडमेल गर्नु पर्दछ। पहिलो गोडमेल गरेको 3 हप्तापछि र दोस्रो गोडमेल झारपातको प्रकोप र बिरुवाको अवस्था हेरेर गर्नु पर्दछ। सिमीका लहरा जाने जातहरूलाई थाँक्रा दिनु आवश्यक हुन्छ र यसका लागि 5-6 फिट अग्ला थाँक्राहरू हरेक बोटलाई पुग्ने गरी लाइन मिलाएर गाड्नु पर्छ। थाँक्रा दिँदा दुईतिरबाट थाँक्राको टुप्पो जोडी लाइन मिलाएर लगाउँदा राम्रो देखिन्छ। भदौ महिनामा मकै बालीमा लगाइने बालीमा मकैका घोगा भन्दा माथिको भाग मात्र काटेर बोट अर्थात् ढोड नउखोलिकन खनजोत वा हल्का जग्गा तयार पारी सिमी रोप्दा ढोडले थाँक्राको काम गर्न सक्छ। झाङ्गे सिमीको कोसा माटोमा सम्पर्कमा आएमा रोग बढी लाग्ने हुनाले कोसाले माटो नछुने गरी छोटो थाँक्रा दिई बढाउनु पर्दछ। सिमी साधारणतया स्वयं सेचन हुने बाली हो। सामान्यतया बिउ उत्पादनका लागि एक जातबाट अर्को जातको दूरी 2-3 मिटर हुनु पर्दछ अथवा 2 जातका बीचमा 10-12 इन्च अग्लो हुने बिरुवा जस्तै मकै बाली लगाएर पनि पृथकता दूरी कायम गर्न सकिन्छ। पोथे वा झाङ्गे सिमीको जात भन्दा थाँक्रा दिनुपर्ने सिमीमा बढी परसेचन हुने सम्भावना देखिन्छ। त्यसैले पृथकता दूरी 4-5 मिटर राख्नु पर्दछ। सिमीको गुणस्तरीय बिउमा हुनुपर्ने गुणहरू अन्तर्गत यसको उमार शक्ति कम्तीमा 80% हुनुपर्छ। त्यसै गरी चिस्यान 13-15% हुनुपर्दछ। साथै बिग्रिएको, किरा लागेको र कुहिएको बिउ हुनुहुँदैन। शुद्ध र गुणस्तरीय बिउ उत्पादनका लागि जातीय गुण भएका बोटहरूबाट मात्र बिउ लिनु पर्दछ। त्यसको लागि बेजात, रोग किरा लागेको बिरुवाबाट बिउ लिनु हुँदैन। शुद्ध बिउ लिनका लागि सिमी लगाएको प्लटको अनिवार्य रूपमा 3 पटक अर्थात् बिउ उम्रने बित्तिकै बिउ उम्रेको 2 हप्तापछि पहिलो फूल फुलेपछि बाली निरीक्षण गर्नुपर्दछ। रोपेको जात भन्दा वास्तविक गुण जस्तै अग्लो, होचो, पातको आकार, फूल र कोसाको रङमा फरक देखिने बिरुवालाई हटाउनु पर्दछ।
0: आज हामीले कोदो र सिमी खेती प्रविधि र सिमीको बिउ उत्पादन प्रविधि बारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह, सुझाव एवं जिज्ञासा भएमा तपाईँ हामीलाई हाम्रो इमेल info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ अथवा हाम्रो टोल फ्री नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

साधकहरूका लागि सङ्गीत आराधना हो। साधकहरूले उक्लेका उकाली, ओर्लेका उराली, घाम पानी, रात प्रभात, तिता मिठा भोगाईहरूसँगै साधकहरूका जीवनलाई नजिकबाट नियाल्दा भेटिएको जीवनको सङ्गालो कार्यक्रम सङ्गीत साधनामा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको सङ्गीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपाल मोबाइल एप मार्फत पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। सङ्गीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित सङ्गीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर सङ्गीत अनि रचनामा रहेका गीत सङ्गीतहरू सुन्दै आइरहनु भएको छ। गत हप्ताको कार्यक्रममा हामीले यसै कार्यक्रमको प्रथम भाग स्वरूप बहुप्रतिभाका धनी वरिष्ठ सङ्गीतकार राजु सिंहका सङ्गीत साधनाका केही अंशलाई केलायौँ भने आजको कार्यक्रममा पनि हामी वरिष्ठ सङ्गीतकार राजु सिंहका बाँकी कुराहरू यहाँहरूलाई सुनाउनेछौँ। साथमा उहाँले नै सङ्गीत गर्नुभएका विभिन्न कलाकारका स्वरमा रहेका गीतहरू पनि प्रस्तुत गर्नेछौँ। त्यो कुराकानी, त्यो प्रसङ्गलाई अगाडि बढाउनुभन्दा पहिला एकैछिन राख्दैछौँ बसन्ती शाहीको रचना, राजु सिंहको सङ्गीत अनि शिव परियारको स्वरमा रहेको यो मिठो गीत। त्यसपछि हामी कुराकानीको त्यो बाँकी अंशलाई

0: गर्नुभएका, यहाँले सङ्गीत दिनुभएका धेरै गीतहरू असाध्यै धेरै मिठा छन्। यहाँले 40 बढी अल्बममा चाहिँ सङ्गीत दिइसक्नु भएको छ होइन। जस्तो एउटा गीत राम्रो हुनलाई, कालोजयी हुनलाई, अलिकति अरूभन्दा फरक हुनलाई चाहिँ चाहिने तत्त्व चाहिँ के रहेछ त?
1: त्यो राम्रो हुन चाहिँ सबभन्दा पहिला शब्द राम्रो हुनुपर्छ। एउटा राम्रो शब्दमा सङ्गीत पनि त्यसमै हुन्छ, गायन पनि त्यसमै हुन्छ। त्यसलाई हामी सङ्गीतकारले उत्खनन मात्र गर्ने हो। एउटा राम्रो मिलेको छ नि, जग्गामा घर बनाउँदा मजा आउँछ नि त। त्यसैले त्यो राम्रो जग्गा भनेकै नै राम्रो शब्द हो। नानगोपालज्यूको स्वर मात्र राम्रो होइन, कालीप्रसादज्यूको सङ्गीत पनि त त्यति नै राम्रो, नातिकाजीज्यूको सङ्गीत पनि त्यति नै राम्रो होइन। हिजोमा राति के देखि सपनामा शब्द झिक्दिनु, त्यो गीत केही पनि होइन, तर त्यसमा शब्द छ। त्यस कारणले मैले चाहिँ एउटा राम्रो गीतको परिभाषा भनेको चाहिँ छ नि, के कुरामा लिन्छु भनेदेखि, मिलेको चारवटा कोठा हो त्यो। त्यसमा चाहिँ एक ठाउँमा चाहिँ गीतकार बस्नु भएको छ, एक ठाउँमा सङ्गीतकार, एक ठाउँमा गायक गायिका, एक ठाउँमा चाहिँ वाद्यवादकहरू, अझ रेकर्डिस्ट जोड्नुपर्छ। एउटा पञ्चतत्व राम्रो भयो भने मात्र त्यो गीत राम्रो हुन्छ होइन। फेरि एउटा तितो सत्य चाहिँ के भने, त्यो तिनटै कुरा राम्रो हुनलाई चाहिँ छ नि, गायकले ठुलो भूमिका खेल्नु पर्छ। गायकले चाहिँ के गर्नुपर्छ भने, गीतलाई नै बोक्नु पर्यो, सङ्गीतकारलाई नै बोक्नु पर्यो होइन, अनि श्रोता दर्शकलाई पनि बोक्नु पऱ्यो, मिडियालाई नै बोक्नु पऱ्यो।
0: हजुर,
1: उसमा चाहिँ त्यो जिम्मेवारी बढी नै हुन्छ। त्यस कारणले एउटा फुटबल टिममा एउटा गोल गर्ने राम्रो व्यक्ति भएन भने त्यो टिमले जित्दैन भनेको जस्तो चाहिँ, गीतमा पनि स्ट्राइकरको रूपमा चाहिँ गायक गायिका हुनुहुन्छ। त्यसैले हामीले भन्दाखेरि, तर त्यति नै बढी भूमिका सबैको भए पनि गायक गायिकाले नै सङ्गीतकार गीतकारलाई बढी चिनाउनलाई मद्दत गर्नुहुन्छ होइन। सबैको भूमिका त्यति नै छ नेपाली सङ्गीतमा चाहिँ। कसैलाई पनि, कुनै विधालाई पनि हामीले छुटाएर हेऱ्यौँ भने चाहिँ त्यो एउटा पूर्ण गीत चाहिँ हुँदैन जस्तो मलाई लाग्छ।
0: हजुर, यही प्रश्न सँगसँगै, अब जस्तो यहाँले सङ्गीत गर्दाखेरि चाहिँ यहाँको सूत्र चाहिँ के त, जहाँ राजु सिंह देखिनु पर्यो कि?
1: कति राम्रो प्रश्न, मेरो जीवनकै राम्रो इन्टरभ्यू जस्तो लाग्छ होइन। म चाहिँ, मेरो एउटा सूत्र चाहिँ के छ भनेदेखि, म गीतको शब्द हेरेर चाहिँ त्यो कुन जमातमा लाने होइन। मैले अब डम्बर विकेलज्यूको यसपालि कक्षा वानको जनक शिक्षाको गीतमा पनि कक्षा वानले गाउने कक्षा गत गीत चाहिँ मेरो कम्पोजमा छ होइन। मैले त्यो वानको लागि बोल्दाखेरि म कतिचोटि त त्यो नर्सरी स्कुलमा गएर लुकेर त उनीहरूले गाउने गीतहरू सुने, त्यसको भाव लिनलाई, त्यसलाई महसुस गर्नलाई भनेदेखि, मेरो अहिले पनि के छ भने, मेरो बिहानको टाइम चाहिँ साधना नै हुन्छ सिक्ने कुरा। कहिले वेस्टर्नको बारेमा सिकिरहेको हुन्छु, कहिले इस्टर्नमा अध्ययनै गरेर, अनि प्राय साँझमा गर्छु। र म चाहिँ गीत गर्दाखेरि त्यो गीत कुन वर्गमा लाने, जस्तो नवीन भट्टराईजीको मेरो साथ बिताएका, यो गर्दाखेरि मैले नवीन भट्टराईज्यूसँग त्यो एउटा मास छ, यो गीत चाहिँ यो टिनेजरले नै गाउनुपर्छ। अब यादव खरेलज्यूको टुर स्वर गर्दाखेरि त्यो ज्येष्ठ नागरिकको गीत थियो, त्यसको लागि म वृद्धाश्रम कति गएँ पशुपतिमा होइन, त्यो एल्बमको विमोचनै त्यहाँ भयो वरिष्ठ गीतकारज्यूसँग काम गर्दाखेरि। त्यस कारणले मलाई लाग्छ, म आशा भोसलेज्यूसँग पुग्दाखेरि अर्कै प्रकारको गीत लिएर गएँ, गुलाम अलीसँग अर्कै प्रकारको, दीपश्रेष्ठज्यूसँग अर्कै प्रकारको। र मलाई के लाग्छ भनेदेखि, मैले हरेक सङ्गीतमा एउटा राजु सिंह जन्माउनुपर्छ। मैले यो सङ्गीतमा यो विधाको भन्ने भएन कि, म सबै विधामा छ नि मेरो सङ्गीतलाई, मेरो सिर्जनाको एउटा डिजाइनलाई, म आफूलाई सङ्गीतकार भन्दा पनि एउटा राम्रो डिजाइनर भन्न रुचाउँछु, मेरो डिजाइनलाई चाहिँ सबैले मन पराउनु भएको छ। अब त्यस कारणले लाग्छ, हरेक सिर्जना चाहिँ मेरो लागि चुनौती हो। आज म यति पनि भन्न चाहन्छु कि, आज राजु सिंह बनाउन धेरै गीतकारहरू जसले मेरो सङ्गीतलाई विश्वास गरेर गीत गर्ने मौका दिनुभयो, गायक गायिकाज्यूहरूले गाइदिनु भयो, वाद्यवादकले बजाइदिनु भयो, प्राविधिकहरूले, रेडियो नेपाल जस्तो सञ्चार माध्यमहरूले सदैव साथ दिनुभएको छ। र मलाई लाग्छ, म सङ्गीत गर्दाखेरि चाहिँ धेरै जस्तो मेरो सङ्गीत सिर्जना चाहिँ राति 10 बजेपछि नै हुन्छ,
0: समय पनि हेर्नुहुन्छ।
1: हुन्छ, मलाई सङ्गीत गर्दाखेरि एउटा राजु सिंह जन्माउनै पर्छ। मैले राम्रो सङ्गीत गर्न सक्दिनँ भने म नराम्रो सङ्गीतलाई पनि त्यति प्रायोरिटी दिन्न, र सङ्गीतको पनि एउटा मापदण्ड हुन्छ, त्यो मापदण्डमा रहेर चाहिँ सङ्गीत गर्न चाहन्छु।

0: 2047 सालमा ज्ञानेन्द्र गदालको शब्दमा जुन राजु सिंहले सङ्गीत गर्नुभएको थियो, त्यसपछि बिचमा नवीन के भट्टराईहरू लगायत धेरैजनाहरूले यहाँका एकदमै अलिकति फास्ट बेसिसका गीतहरू गाउनुभयो होइन, योगेश वैद्यहरूले गाउनुभएको छ जस्तो। त्यतिखेरको ट्र्याक र बिचको ट्र्याक अहिलेको ट्र्याकमा अलिकति केही नबिग्रिने गरेर चाहिँ परिवर्तन चाहिँ हुँदै आएको हो।
1: एकदमै सही कुरा, कति राम्रो कुरा गर्नुभयो, एकदमै परिवर्तन अहिलेको जेनेरेसनले एकदमै राम्रो गर्नुभएको छ होइन। उहाँहरूले पनि ब्लुजमा आफ्नै प्रकारको स्वतन्त्रता, लोकमा आफ्नै दोहोरीमा आफ्नै, अहिले पनि मैले भनिरहेको छु बेलुका यसो अब 6-7 बजे दरबार मार्गमा गयो भने त्यो जेनेरेसनहरूले गिटार बोकेर होइन क्याजुन बोकेर गीत गाइरहनु भएको छ होटलहरूमा, कति खुसी लाग्छ। हामीले त्यो बेलामा कलेजमा वेट गरेर बिहान 10 बजेदेखि मेरो एउटा पालो एउटा गीत गाउनु देऊ मलाई बजाउनु देऊ भन्दा बेलुका 6 बजेसम्म पनि नपाएको क्षणहरू भयो। त्यो धैर्यता पनि हो, त्यो प्यासन्स पनि हो। मलाई आदरणीय अग्रजहरूले के भन्नुहुन्छ भनेदेखि मेरो सङ्गीत भन्दाखेरि पनि मेरो त्यो अनुशासनलाई चाहिँ उहाँहरूले एकदमै सम्मान गर्नुहुन्छ। सङ्गीतलाई छ नि विभाजित गरेर हेर्नु हुँदैन। नेपाली सङ्गीतमा लोक सङ्गीतमा कुनै दाग लाग्यो भने पनि त्यो नेपाली सङ्गीतकै दाग हो, आधुनिकमा लाग्यो भने नि पपमा पनि या शास्त्रीयमा पनि। त्यस कारणले चाहिँ यस्तो कुरामा चाहिँ संवेदनशील कुरामा चाहिँ हामीले एकदमै आफूलाई छ नि सोचनीय चाहिँ बनाउनुपर्छ। सस्तो लोकप्रियताको लागि, सस्तो व्यावसायिकताको लागि चाहिँ छ नि हाम्रो अग्रजहरूले बनाएको मापदण्डलाई, नेपाली सङ्गीतको एउटा रूपलाई चाहिँ बिगार्ने अधिकार चाहिँ छैन। र मलाई के लाग्छ भनेदेखि आज कति राम्रो प्रश्न भएर भने कि नेपाली सङ्गीत छ नि, नेपाली सङ्गीतको लोक सङ्गीतमा यति हाम्रो विधाहरू छ नि, त्यसबाटलाई आधार बनाएर सङ्गीत गर्ने हो भने पनि हामी विश्व सङ्गीतलाई चाहिँ एउटा चुनौती दिन सक्छ जस्तो मलाई लाग्छ।
0: सङ्गीतभित्रको संस्कारलाई चाहिँ भुल्न भएन,
1: संस्कार चाहिँ, त्यसैले सङ्गीत र संस्कार भनेको चाहिँ एक रथको दुई पाङ्रा हो जस्तो मलाई लाग्छ।
0: बिल्कुलै, जस्तो नेपाली कलाकारसँग त अब यहाँको अथाह माया र विश्वास सबै छँदैछ, हुँदै हुँदै यहाँले विख्यात कलाकार जुन गुलाम अली उहाँको पनि मन जित्नुभयो, आशा भोसलेसँग पनि काम गरिसक्नु भएको छ, यो सुवर्ण अवसर चाहिँ कसरी प्राप्त भयो यहाँलाई?
1: अब गुलाम अलीज्यूको चाहिँ हाम्रो राजेन्द्र थापाज्यूको सम्बन्ध एल्बममा
0: हजुर
1: त्यो एउटा उहाँले रेकर्डिङ गर्ने क्रममा चाहिँ एउटा गीत थियो रेशमले छोपेर आफूलाई नाङ्गो ठान्दैन, अनि त्यो गीत शब्द अनुसार थिएन। अहिले मैले अब अघि दुर्गाज्यूकै पृष्ठभूमिमा गएर भन्दा सत्यमोहन जोशीज्यूको गीत गर्ने अवसर पाएँ, तर मलाई के लाग्छ भने मैले गर्ने शब्दहरूमा चाहिँ राजु सिंह देखाउन सक्छु कि सक्दिनँ, अरूभन्दा फरक देखाउने चाहिँ सङ्गीत गीतको छनौटले पनि फरक देखाउने हो। आनी छोइङजीको शब्दको छनौटले पनि उहाँलाई फरक देखाएको छ नि त होइन, अमृत गुरुङज्यू नेपथ्यलाई शब्द चयनले फरक देखाएको हो नि त, अरुण थापाज्यूको शब्द चयन बेग्लै छ, गोपाल युञ्जनज्यूको शब्द चयन बेग्लै छ, अम्बर गुरुङ। त्यस कारणले हामी सङ्गीतकारहरूलाई गायक गायिकालाई फरक देखाउन चाहिँ शब्द गीतकारहरूको पनि फरक हुन्छ। त्यही कारणले सम्बन्ध भन्दै एल्बममा चाहिँ रेशमले छोपेर नाङ्गाहरू आफूलाई नाङ्गो ठान्दैनन्, आँखैमा जालो लागेर कि बाङ्गोलाई बाङ्गो मान्दैनन्, त्यो बेलामा राजेन थापाज्यूले अनि यस्तो नि शब्द हुन्छ, यस्तोमा नि सङ्गीत गर्न सजिलो हुन्छ भन्ने त्यो उहाँहरूको जमघटमा सुरु भएपछि एउटा सङ्गीतकार छ जो शब्दअनुसार सङ्गीत गर्न सक्छ, उसलाई एकचोटि ट्राई गरौँ, त्यो पछि भएन भने चाहिँ यो गीत हटाउँला भन्ने भएपछि त्यो कतिजनाको पछि थाहा भयो कि धेरै सङ्गीतकारहरूको काँधमा गइसकेको गीत रहेछ। लास्टमा मलाई चुनौती दिनुभएको थियो, त्यो गीत राम्रो भयो। रेशमले छोपेर नाङ्गाहरू आफूलाई नाङ्गो ठान्दैनन्, आँखैमा जालो लागेर हो कि बाङ्गो।

0: सबैले मन पराइदिनु भयो। त्यसपछि गुलामलज्यूले त यसो भन्नुभयो कि राजु सिंहले फोन गरेको भन्ने बित्तिकै फोनमा कुरा हुने बित्तिकै राजु म तपाईँको सङ्गीत सुन्दिनँ, तपाईँ आफै उत्कृष्ट सङ्गीतकार हुनुहुन्छ, गीत पठाइदिनु भन्नुभयो। आशा भोसलेज्यूसम्म चाहिँ नेपाली पनको गीत लिएर गएको थिएँ, उहाँको इन्डियन पनसँग हामीले कम्पिटिसन गर्नु हुँदैन, हाम्रै पनको गीत लिएर गएको थियो मैले, सुरठिला आधार बनाएर गीतलाई उहाँले एकदमै मन पराउनु भयो होइन। जस्तो सोनु निगमसँग काम गरेँ, सुरेश वाडकरजीसँग काम गरेँ, राम्रो गायक गायिका गीतकार वाद्यवादक चाहिँ एउटा सङ्गीतकारहरू लागि ठुलो चुनौती हुन्छ होइन। त्यो चुनौतीलाई चाहिँ अहिलेसम्म स्वीकार्न एउटा बल दिनुभएको छ, त्यसमा चाहिँ हजुरहरू सबै आदरणीय श्रोता दर्शकहरू मिडियाहरू हो। राजु सिंहको सङ्गीत भन्ने बित्तिकै अञ्जुली थापिदिनुहुन्छ, त्यो नै मेरो लागि ठुलो भाग्य र चुनौती हो।
1: एकदमै राम्रो, साउथ एसियन सुपर स्टारमा जज पनि हुने मिठो संयोग यहाँलाई प्राप्त भएको रहेछ होइन, त्यो अवसर त्यो संयोग आज खुलाउन।
0: आहा, त्यो राम्रो प्रश्न गर्नुभयो। मैले साउथ एसियन सुपर स्टारको पनि 3 सिजन गरेँ होइन, त्यो बेलामा चाहिँ हाम्रो इमेज च्यानलमा भएको थियो साउथ एसियन सुपर स्टार, त्यसमा चाहिँ आदरणीय हाम्रो विजय सिंह मुनालज्यू हुनुहुन्थ्यो सङ्गीतकार, रिमा गुरुङज्यू हुनुहुन्थ्यो, र त्यसको रिप्रेजेन्ट गर्न चाहिँ मैले अवसर पाएँ, त्यो कलकत्तामा भएको थियो। त्यस बेलामा अहिलेको चर्चित बलिउडको गायिका एकदमै राम्रो गायिका नेहा कक्करज्यू पनि भाग लिनुभएको थियो। जावेद अलीहरूको अर्को सिजन थियो, यो अर्चित सिंहहरूको अर्को सिजनहरूमा, अनि त्यो बेलामा चाहिँ के भने अलि पढेको सङ्गीतकार चाहियो भन्दाखेरि चाहिँ त्यो एजुकेसनको महत्त्व आयो, सङ्गीतकै पढेको त्यो बेलामा। अनि बुवाले मलाई सम्झे, पुजिदिए बुवालाई, किन पढेको सङ्गीतकार हुनुपर्छ भनेको चाहिँ हामीले जेसुकै भए पनि त्यो सर्टिफिकेट बोल्ने रहेछ, एकाडेमिक बोल्ने रहेछ नि त, अब हामीले जागिर खान्छौँ भनेर पनि अनुभवले मात्र हुँदैन, त्यसको लागि त क्वालिफिकेसन चाहियो। अनि त्यो बेलामा त्यसरी छनौट भयो, त्यो मेरो लागि ठुलो एउटा अवसर पनि भयो धेरै सङ्गीत। तर मलाई के लाग्यो भने हाम्रो साउदी जिनमा त्यो बेलामा जज बन्दाखेरि छ नि, नेपाली म्युजिक पनि छ नि सबै यो साउदी जिनको देशहरूमा, श्रीलङ्का, मालदिप्स होइन, पाकिस्तान, बङ्गलादेश, नेपाल, हाम्रो म्युजिक पनि उनीहरूभन्दा धेरै अब्बल छ, र हाम्रो छ नि म्युजिकलाई चाहिँ हामीले विश्व सामु लाने हो भने चाहिँ हाम्रो म्युजिक पनि 19-20 चाहिँ छैन,
1: त्यति
0: राम्रो फिल भयो। साउदी सिनमा जाँदाखेरि मैले धेरै म्युजिकहरूसँग कम्पेयर गर्न पाएँ, र त्यो एउटा युनिभर्सिटी पनि थियो त्यो जेनेरेसनहरूसँग पनि होइन, त्यस कारणले म गएको थिएन त्यहाँ एउटा नेपाली म्युजिकको एउटा प्रतिनिधित्व गर्दाखेरि। उहाँहरूले हाम्रो गीतहरू जस्तो प्रकाश तिमिल सिन्हाले पर्फर्म गर्दा, आशुष लामाले पर्फर्म गर्दाखेरि धेरै मन पराउनु भयो हाम्रो लयलाई छ नि। मलाई त यतिसम्म मुम्बईमा रेकर्डिङ हुँदाखेरि तपाईँको सङ्गीतमा अलिकति नयाँपन छ, यो हिन्दी भाषा चाहिँ सिक्नुपर्छ, उर्दू सिक्नुपर्छ, अब हिन्दी गीतलाई चाहिँ नेपाली टोनले गाएर चाहिँ हुँदैन, तपाईँले 2 या 3 चाहिँ हिन्दी उर्दू सिक्नुभयो भने तपाईँको म्युजिक चाहिँ हिन्दी इन्डस्ट्रीलाई पनि राम्रो हुनसक्छ, स्ट्रगल गर्ने भए बस्नुहोस् भन्दाखेरि मैले के भनेको छु, म नेपालको लागि नै छ नि जन्मेको सङ्गीतकार हो होइन, नेपाल जति मलाई प्यारो, म विश्वको धेरै ठुलो ठाउँमा गए पनि मलाई नेपाल जस्तो प्यारो, र नेपाल मेरो आमा हुनुहुन्छ होइन। बाहिर चाहिँ म सुख सुविधामा बस्ने, अनि देशको कुरामा चाहिँ गीत बनाउनेहरू, त्यसको त्यो पनि एउटा पाटो हो, नदेखिने पाटो होइन। यहाँ बसेर जसले यहाँको हरेक दुःख सुख सहेर, काली सहेर, ताली सहेर यहाँ सङ्गीतको सेवा गर्नेहरूलाई चाहिँ हामीले नमन गर्नुपर्छ भन्ने मान्यता राख्छु।
1: हजुर, बिल्कुल।

0: 7 वर्षको उमेरदेखि नै सङ्गीतको एक किसिमको साधनामा यहाँ तल्लिन हुनुभएको, यहाँको बाल्यकालको स्वर पनि एकदमै मिठो होइन, तर सङ्गीत गर्नतिरै चाहिँ बढी आकर्षित हुनुभयो, यहाँ गीत गाउनमा चाहिँ अलिकति कन्जुस्याई गर्नुभयो किन? त्यो चाहिँ
1: सङ्गीतकार भएपछि चाहिँ सिक्ने क्रम चलिरहन्छ होइन, र सङ्गीतकार हुनलाई गायक बन्यो भने एउटा सङ्गीतकारले अब 10 जना सङ्गीतकारले कहिले सम्झन्छ के सङ्गीत गर्दाखेरि सिर्जना पनि हुनु भयो, र म पहिलो कुरा के भन्छु भने म पहिलो गायक पनि हो, मैले ढमी दिएपछि मात्र गायकले गाउनुहुन्छ होइन। तर यो कुरामा चाहिँ दुर्गाजीले अहिले कति राम्रो प्रश्न गर्नुभयो, मैले केही ठाउँमा भनेको पनि छु कि कतिपय मान्छेहरूलाई के भयो भनेदेखि राजु सिंहको स्वर कस्तो थियो त वास्तविकतामा भन्ने कुरालाई चाहिँ निर्कोल गरेर म आफ्नै लागि भोलि भविष्यमा वास्तविक राजु स्वर सिंहको स्वर कस्तो थियो, अब नातिकाजीज्यूले गाउनुभएको छ, गोपालञ्जनज्यूले गाउनुभएको छ, शिलाबहादुरज्यूले, दीपक जङ्गमज्यूले गाउनुभएको छ, न्यू बजाचार्यज्यूले गाउनुभएको छ, सुरेश अधिकारीज्यूले गाउनुभएको छ, ठिका भण्डारीज्यूले, अब राजु सिंहको पनि 2-4 वटा गीत चाहिँ यो दुर्गाजीको प्रोग्राम मार्फत भन्छु, आफूलाई मनपर्ने गीत चाहिँ 2-4 वटा रेकर्ड गर्छु, त्यो चाहिँ के को लागि भने राजु सिंहको वास्तविक स्वर चाहिँ यस्तो थियो भन्नको लागि, त्यो कुरा केलाइदिनु भयो त्यसको लागि आभार व्यक्त गर्छु।
0: अब यी अध्ययनकै कुरा गर्दै गर्दै गर्दाखेरि यहाँ जस्तो अब अर्थशास्त्र विषयमा प्राध्यापनमा हुनुहुन्छ होइन, यता सङ्गीत पनि छ, एउटा घर परिवार पनि छ, यहाँको पनि आफ्नो परिवार छ होइन, यी सबै कुराको एक खालको संयोजन भनौँ न, त्यो व्यवस्थापन अनि यी सबै कुरा चाहिँ कसरी मिलिरहँदो रहेछ?
1: दुर्गाज्यू सबभन्दा ठुलो कुरा आफू इमान्दार हुनुपर्छ।
0: हजुर,
1: मैले अनि यो गुनासो सबैको हुन्छ होइन, फेरि दुर्गाज्यूलाई थाहा छ म विमोचन पनि गइरहेको हुन्छु होइन, यताउति सबै प्रोग्राममा त्यो एउटा इन्स्टिट्युसन जस्तोको रूपमा गइरहेको हुन्छु, सबै काममा गइरहेको हुन्छु, तर मलाई के लाग्छ भने आज म जुन ठाउँमा छु घर परिवारको साथ त छँदैछ, उनीहरूले मलाई बुझेको छ, म भने अब मेरो नेपाली सङ्गीतप्रतिको दायित्व र छ नि जिम्मेवारी ठुलो छ, यो कुरालाई मेरो परिवारहरू, मेरो शुभचिन्तकहरू होइन सबैले बुझिदिनु भएको छ। आज म राजु सिंह बनाउन जुन मैले सङ्गीत गरे पनि त्यसको पृष्ठभूमिमा चाहिँ धेरै मेरो परिवारहरूको होइन शुभचिन्तकहरूको तपाईँहरू जस्तो मिडियाहरूको ठुलो योगदान छ, जबसम्म म्यानेज गर्दै जान्छु अब त्यसपछि चाहिँ अब एकाडेमिक राजु सिंह हुन अझै मैले धेरै गर्न बाँकी छ।
0: कुनै पनि नयाँ क्रिएसन गरिसकेपछि परिवारलाई पहिलो श्रोता बनाउनुहुन्छ कि बनाउनुहुन्न?
1: एकदमै राम्रो, मेरो पहिलो श्रोता मेरो गृहलक्ष्मी भनौँ या श्रीमती होइन, मेरो बेटर हाफ अब रिता सिंह, उसलाई ऊ राम्रो सङ्गीत त नबुझे पनि उसलाई थाहा छ कि यो गीत चाहिँ चल्छ, यो गीत चाहिँ राम्रो छ, अलिकति यो भएन, यो तपाईँको पहिलाको गीत जस्तो भयो होइन, यो यस्तो भएन भनेर ऊ राम्रो श्रोता दर्शक पनि हो, र मेरो घरमै लेगेसी भएको कारणले पनि कहिलेकाहीँ भाइलाई सुनाउँछ, भाइले मलाई सुनाउँछ, बहिनीले धनसाले सुनाउँछ होइन, अनि हाम्रो करेक्सन त्यहीँबाट हुन्छ क्या, यो गीत चाहिँ यस्तो भयो, यो यस्तो भयो, यो अलिकति उसँग मिल्यो, यो यस्तो भएन, त्यस कारणले त्यसमा चाहिँ म अलिकति भाग्य बनाइदिन्छु।
0: हजुर, परिवारलाई पनि सुनाउनुहुन्छ, जस्तो परिवारलाई सुनाएका मध्ये परिवारको प्रशंसामा परेको यहाँको गीत
1: अब जस्तो अहिले मैले भर्खरै हाम्रो डान कुमार आचार्यज्यूको प्रवीण भेडोवालजी र रजिना रिमालले गाउनुभयो, महाराज थापाले एरेन्ज गर्नुभयो होइन, त्यो गीत अहिले एकदमै चर्चामा छ। सुन्छौ मलाई कसम तिमीलाई प्रेम गर्दछु, आफूभन्दा बढी माया तिमीसँग गर्दछु, हाम्रो कृष्ण रूपाखेतीज्यूले त्यसको भिडियो बनाउनु भएको थियो, अहिले चर्चामा

0: त्यो चाहिँ हामी सङ्गीतकारहरूले एउटा राम्रो गीतको लागि चाहिँ समय पनि कुर्नुपर्ने हुन्छ होइन, मेरो सङ्गीतलाई दिँदाखेरि त्यसमा चाहिँ भाग्यवाणी छु। अब अहिले हजुरहरूलाई भन्नु नै पर्दा म धेरै स्कुलहरूको आइजे प्याडरहरू जस्तो धेरै स्कुलहरूको एन्थमहरू बनाइरहेको छु होइन, हरेक दिन चाहिँ राजु सिंहलाई हरेक गीत शब्दको मार्फत, गायनको मार्फत, एरेन्जको मार्फत, प्रविधिको मार्फत, सञ्चारको माध्यम चाहिँ चुनौती हरेक दिन मैले सामना गरिरहेको छु। त्यो चुनौती सामना गर्नु पाउँदा आफूलाई भाग्यवान पनि सम्झन्छु।
1: अब यिनै गीतहरू सँगसँगै एउटा परिवार, एउटा जिम्मेवारी, गीत सङ्गीत सबैको जिम्मेवारी एउटा बोक्दै बोक्दै आउँदै गर्दा एउटा कलाकारको जीवन कहिलेकाहीँ एकदमै रमाइलो हुन्छ अरे, कहिलेकाहीँ कता कता जस्तो हुन्छ अरे, एकान्तमा बसिरहने जस्तो हुन्छ अरे, त्यस्तो खालको साँच्चै एउटा कलाकारलाई हुन्छ त के हुन्छ होला भन्ने मान्छेहरूको एउटा जिज्ञासा के त्यो खालको, त्यस्ता खालका पलहरू पनि आउँछन् रे के भन्छ?
0: हरेक प्रश्नमा म एकदम गम्भीर, कति राम्रो प्रश्नहरू। मलाई एकचोटि ईश्वर वल्लभज्यूले भन्नुभएको थियो,
1: हजुर
0: हामी कलाकारहरूलाई छ नि दुःख भएन भने त्यो फिलै आउँदैन अरे, हरेक समय छ नि
1: हजुर
0: त्यो पीडा। हामी कलाकारहरू अरूको दुःखमा नि गीत लेखिदिन्छौँ नि, अरूको कथामा पनि लेखिदिन्छौँ नि, त्यस कारणले के लाग्छ भनेदेखि त्यो चाहिँ हुनुपर्छ। तर कहिलेकाहीँ फिल हुन्छ किनभनेदेखि हामीभन्दा धेरै जान्नेले पनि हामीले जति ठाउँ पाएको छैन, हामीभन्दा धेरै नजान्ने पनि धेरै ठाउँ पाएको छ, त्यसको निरीक्षण गर्ने, त्यसको मापदण्ड गर्ने चाहिँ हुनुपर्छ, त्यसले गर्दाखेरि राम्रो हुन्छ। तर मलाई सङ्गीतमा लागेर चाहिँ आज राजु सिंह भनेर यसरी मेरो सङ्गीतको आमाको घरमा आएर इन्टरभ्यू दुर्गाजीसँग दिन पाएको छु होइन, यो चाहिँ म आज यहाँ आएर यो इन्टरभ्यू दिएर जाँदाखेरि अझ चुनौती लिएर गइरहेको छु। मलाई सङ्गीतले हरेक कुरा दिएको छ, संसार घुमाइदिएको छ, संसारको एउटा नेपाली बाजमा राजु सिंह भन्ने एउटा राम्रो सङ्गीतकार बन्ने प्रयासको व्यक्ति छ भन्ने कुराहरू प्रयास गरिरहनु भएको छ, त्यो नै ठुलो कुरा हो। तर दुःख चाहिँ के कुरामा लाग्छ भने नेपाली सङ्गीतमा अझै पनि छ नि धेरै व्यावसायिक बन्न सकेको छैन, दुई चारजना गायक गायिकाको, सङ्गीतकारको, एरेन्जरको, वाद्यवादकको इकोनोमिक स्ट्याटस हेरेर मात्र यो भयङ्कर राम्रो छ भन्न मिल्दैन होइन। साधारणभन्दा साधारण एउटा बाटोमा बजाएर आफ्नो सङ्गीत प्रस्तुत गर्नेले पनि उसको जीवनको चाहिँ छ नि सुरक्षा र उसलाई सेक्योर हुनुपर्छ उसको पेसा, त्यस कारणले त्यो दिन चाहिँ हामीले त्यसको त्यस्तो व्यवस्थापन गर्ने जिम्मा चाहिँ राज्यको पनि हो, श्रोताको पनि हो, दर्शकको पनि हो, त्यो भएको दिन चाहिँ म खुसी हुन्छु। र नेपाली सङ्गीतमा छ नि मेरो अन्तिम पलसम्म पनि नेपाली सङ्गीतलाई केही गर्ने एउटा हुटुटी छ मलाई,
1: होइन
0: अझै पनि छ, गर्ने प्रयास गरिरहनेछु।
1: हजुर बिल्कुलै, वर्तमानमा उभिएर नेपाली सङ्गीतको भविष्यलाई दृष्टिपात गर्दा नि त अनन्तसम्म के देख्नुहुन्छ?
0: एकदमै राम्रो छ, नेपाली सङ्गीतमा एउटा सबै विधाको श्रोता दर्शक स्रष्टा मात्र होइन कि श्रोता दर्शक पनि तयार गरिरहनु भएको छ। अब हाम्रो गीत पनि भोलि मङ्गल ग्रहमा बज्न सक्छ, हाम्रो गीत पनि नासामा बज्न सक्छ, हाम्रो आनी छोइङज्यूले अस्ति संयुक्त राष्ट्रसङ्घमा हाम्रो गीत प्रस्तुत गर्नुभयो, ग्रामीमा हाम्रो श्याम नेपालीहरू मनोज सिंहहरूले बजाइसक्नु भएको छ होइन। अब नेपाली सङ्गीतमा पनि अहिले उत्पल हाम्रो उत्सव कडेलजी, किरण कडेलज्यूको सम्मानित सङ्गीतकारको छोराले हलिउडमा छ नि ब्याकग्राउन्ड गर्ने, हलिउडको गीत तयार गरिरहनु भएको छ नेपाली सङ्गीतकारहरूले पनि होइन, ब्याकग्राउन्ड स्कोर गरिरहनु भएको छ। इन्डियामा पनि नेपाली सङ्गीतकारको माग बढिरहेको छ, गीतकारहरूको, गायकहरूको, त्यसैले लाग्छ हरेक नेपालीहरूले छ नि अब राष्ट्रिय भावभन्दा पनि राष्ट्रियताको मौलिकतासँगै हामीले विश्वको प्रविधिसँग पनि जुधेर म्युजिक गर्ने दिन आइसकेको छ। त्यसमा चाहिँ म खुसी छु र नेपाली सङ्गीतको भविष्य एकदम उज्जवल छ होइन, किनभने कहिले हामीले सुदूरपश्चिमलाई परिचय दिन सक्छौँ, कहिले मध्यपश्चिमलाई दिन सक्छौँ, कहिले पश्चिमलाई दिन सक्छौँ, कहिले पूर्वलाई दिन सक्छौँ, कहिले उपत्यकालाई दिन सक्छौँ, त्यो आधारहरूको सङ्गीत हामीभित्र नै छ। हाम्रो डाँडा काँडामै अनेकौँ प्रकारका सङ्गीतहरू छन् हाम्रो नेपाली माझमा, त्यो सङ्गीतलाई हामीले विश्वलाई व्यापारीकरण गर्न सक्यौँ, विश्वको श्रोता दर्शकसम्म पुर्याउन सक्यौँ भने चाहिँ नेपाली सङ्गीतको भविष्य एकदम उज्जवल छ, त्यो कुरा अब सुरु भइसकेको पनि छ जस्तो मलाई लाग्छ।
1: हजुर बिल्कुलै, अब अन्तिममा जाँदा जाँदै सङ्गीतमै डुबुल्की मारिरहनु भएको छ, अझै अनन्तसम्म पुग्नुहुन्छ होला, ती इच्छा चाहनाहरू पनि अझै बाँकी होला नि अनन्त पुग्ने जस्तै,
0: मलाई चाहिँ एउटा इच्छा चाहिँ के छ भने एउटा अन्तर्राष्ट्रिय स्तरको एउटा सङ्गीत विद्यालय खोल्ने छ पहिलो वेस्टर्नमा पनि इस्टर्नमा पनि त्यसको लागि चाहिँ छ नि हाम्रो सबैसँग मिलेर र एउटा मेरो उद्देश्य चाहिँ अब मैले अघि एकाडेमिक हुन चाहन्छु भनेको मतलब चाहिँ के भने म सङ्गीत सम्बन्धी छ नेपाली सङ्गीतको एउटा विषयमा चाहिँ केही कुरा एउटा आर्काइभ किताब लेख्ने तर्खरमा चाहिँ छु होइन त्यो चाहिँ मैले सिकेको मेरो अग्रजहरूबाट सिकेको कुराहरू र नेपाली सङ्गीतको भावी पुस्ताहरूको लागि चाहिँ त्यो एउटा राम्रो अध्ययनको किताब बनोस् भन्ने चाहना छ त्यो चाहिँ अब केही सुरु गर्ने तयारीमा छु त्यसको लागि चाहिँ हजुरहरूको साथ सबैको चाहिन्छ मलाई
1: हजुर हस् अब आज हामीले यति कुरा गऱ्यौँ होइन यति कुराकानी गऱ्यौँ कुराकानी गर्न अझै धेरै अथाह कुराहरू थिए तर ती कुराहरू अझै मनमा राख्यौँ र फेरि पनि कुनै संयोग मिलेसम्म र ती समयलाई ती परिधिहरूलाई फेरि पनि डोर्याउँदै डोर्याउँदै फेरि पनि हामी कुनै बेला स्टुडियोमा यसै गरी जमघट हुने कोसिस गर्नेछौँ हामी समय दिनुभयो यसका लागि धेरै आभारी छु जाँदा जाँदै यहाँको यो सङ्गीतको यात्रा अविरल रहिरहोस् हामीले अझै मिठा मिठा गीतहरू सुन्न पाऊँ शुभकामना पनि दिन चाहन्छु
0: धन्यवाद दुर्गाज्यू सङ्गीत साधना कार्यक्रम सुनेर बस्ने आदरणीय श्रोता दर्शकहरू रेडियो नेपाल परिवार विनर वाजी र सबैलाई धन्यवाद दिन चाहन्छु हामी सबै मिलेर नेपाली सङ्गीतलाई भव्य र सभ्य बनाऊ भन्न चाहन्छु रेडियो नेपालको आमाको काखमा बसेर यति न्यानो मायासँग अन्तर्वार्ता दिने अवसर दिनुभयो त्यसको लागि दुर्गा अधिकारीज्यूप्रति एकदमै आभार व्यक्त गर्न चाहन्छु नमस्ते
1: अहिले सुन्नुभयो बहुप्रतिभाका धनी वरिष्ठ सङ्गीतकार राजु सिंहका सङ्गीत साधनासँगै जीवनका कुरा कार्यक्रमलाई हामीले दुई भागमा बाँडेका थियौँ कार्यक्रमको पहिलो भाग हामीले गत हप्ताकै कार्यक्रममा प्रस्तुत गर्यौँ भने कार्यक्रमको दोस्रो भाग आजको कार्यक्रममा यहाँहरूले

हौस् त आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनासँगै जीवनयात्राका कुरा अनि गीत सङ्गीत लिएर आउने बाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहुन्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: बिहानै झोक्राइ छौ त, के भयो?
3: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
4: मलाई के भएको रहेछ डाक्टर साहब?
5: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
6: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: झन्डु आयुर्वेद
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
6: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
5: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
6: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
5: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
6: ए, सूचीकरण त गर्नै पर्ने हो।
5: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तलाघारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
7: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौँ।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह चार बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98.100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी अनि म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन दबु सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान यम बरालको स्वरमा केशवराज राज भण्डारीको रचना रहेको छ भने सुशील विश्वकर्माको संगीत। यो स्वदेश गानपछि यहाँहरूले समय संगीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी।

पनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सङ्गीत तपाईँमा छाउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने कोसिस गर्छौँ। त यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कोशैली स्वरूप सुनाउँदैछु। उदय सोताङको स्वरमा सजिएको यो गीत गीत रचना पवन चामलिङले गर्नुभएको हो भने सङ्गीत योगेन्द्र घतानीको रहेको छ।

मित्र, कसैलाई माया गरिसकेपछि स्वच्छ माया गर्नेहरू, चोखो माया गर्नेहरू आफ्नो माया दीर्घकालसम्म रहिरहोस् भन्ने चाहन्छन्, धेरै वर्ष सँगै बिताउन पाऊँ भन्ने चाहन्छन् अनि कामना गर्छन् आफ्नो माया एक जुनीलाई मात्र नभई जुनी जुनीलाई होस् भन्ने। कवि रचनाकारले सफल माया प्रेमको उदाहरण दिनका लागि जुनी जुनीलाई, जुनीभरिलाई जस्ता शब्द प्रयोग गर्ने गरेका छन् आफ्ना रचनामा। त आज हामी कार्यक्रम समय सङ्गीतको यो श्रृङ्खलामा माया क्षणभरलाई होइन जुनी जुनीलाई रहिरहोस् भन्ने भाव अभिव्यक्त भएका जुनी जुनीसँग सम्बन्धित रहेका गीतहरू प्रस्तुत गर्छौँ। त मित्र, माया क्षणभरलाई होइन दिगो हुनुपर्छ, माया क्षणिक हुनु हुँदैन, जुनी जुनीलाई हुनुपर्छ माया। के कसो त आउनुहोस्, अब भने कार्यक्रममा अर्को गीत नै हामी सुनाउँछौँ। सञ्जीवनी र कुमार सानुको स्वरमा सजिएको गीत रचना निलम आङबुहाङ राईले गर्नुभएको हो भने सङ्गीत सुरेश अधिकारीको रहेको छ।

0: सही सुन्नुहोस्। मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसाय क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।
3: हजुर, यो सन्देश पश्चात फेरि पनि स्वागत छ। कार्यक्रम समयसँगै सुनिरहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। हजुर, कार्यक्रम समयसँगै त्यो एउटा मात्र यस्तो कार्यक्रम जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ। त्यसै क्रममा आजको यो श्रृङ्खलामा हामी माया क्षण भरलाई होइन जुनी जुनीलाई रहिरहोस् भन्ने भाव अभिव्यक्त भएका गीतहरू सुनाइरहेका छौँ। त मित्र, माया क्षणभरलाई होइन दिगो हुनुपर्छ, माया क्षणिक हुनु हुँदैन, जुनी जुनीलाई हुनुपर्छ माया कि कसो त आउनुहोस्। यही क्रममा अब हामी अर्को गीत सुनाउँछौँ। अन्जु पन्त र राजेश पाल राईको स्वरमा सजिएको गीत रचना रमन गायकले गर्नुभएको हो भने सङ्गीत पनि रमन गायककै रहेको छ।

मित्र माया दुई पलको लागि हुनुहुँदैन, जुनी जुनीलाई हुनुपर्छ। दुई आत्माको माया खहरे खोला झै नसुक्ने, युग युगसम्म बगिरहने हुनुपर्छ। त मित्र, चोखो माया जसले गर्छ नि, चोखो माया गर्नेहरूले अजम्बरी मायाको लागि चोखो मनले निस्वार्थ भावले माया गरे मात्रै पुग्छ, देउता भाग्नै पर्दैन है। त्यसैले चोखो माया गरौँ, निस्वार्थ भावले माया गरौँ त मित्र। अनि माया कहिले पनि पुरानो हुँदैन, आफूले माया गरेको मान्छेलाई आफूले जति चोट खाए पनि बिर्सन सकिँदै सकिँदैन। सुन्दा निकै छोटो अनि अपनत्व झल्काउने शब्द माया। हजुर, मायामा नै संसार अडेको छ, माया बिना संसारको कल्पना समेत पनि हामी गर्न सक्दैनौँ। माया भन्ने कुरा अचम्मकै छ मित्र। जसलाई हामी माया गर्छौँ नि, उसलाई निस्वार्थ भावले माया गर्नुपर्छ, चोखो भावले माया गरौँ। आफूले माया गरेको मान्छेबाट मायाको मात्रै आस राख्नुपर्छ मित्र। मायाको बदला अरू कुराको आस राख्यो भने नतिजा अर्कै निस्कन बेर लाग्दैन। त्यसैले हामी जसलाई माया गर्छौँ उसँग मायाको मात्रै आस राखौँ भन्ने आग्रह हामी गर्छौँ। अनि यो आग्रहसँगै अब भने म अर्को गीत सुनाउँछु। जगदीश समाल र रजिना रिमालको स्वरमा सजिएको गीत रचना हेमकुमार राईले गर्नुभएको हो भने सङ्गीत महेश खड्का को रहेको छ।

मित्र, विश्वास र समझदारी बिना कुनै पनि सम्बन्ध दिगो रहन सक्दैन। अझ मायामा त विश्वास र समझदारी हुनु अति नै आवश्यक छ। तपाईँको मायामा विश्वास र समझदारी कायम रहिरहोस्। तपाईँलाई तपाईँको मायालुको माया केही छिनलाई नभएर जुनी जुनीलाई होस् भन्ने चाहन्छौँ हामी। अनि यही चाहनाका साथमा तपाईँलाई कुनै विषयसँग सम्बन्धित गीत सुन्न मन लागेको छ, तपाईँ हामीलाई लेख्न चाहनुहुन्छ भने अवश्य पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि मेल आइडी रहेको छ fanbox2077@gmail.com। त मित्र, संसार मायामा अडेको छ, माया बिना संसारको कल्पना समेत पनि गर्न सकिँदैन। त्यसैले माया क्षण भरलाई होइन दिगो हुनुपर्छ, माया क्षणिक हुनु हुँदैन, माया जुरी जुरीलाई हुनुपर्छ भन्ने कुरा सम्झाउँदै तपाईँको मायालुलाई माया केही छिनलाई नभएर जुनी जुनीलाई होस् भन्ने कामना गर्दै आजको यो श्रृङ्खलाबाट बिदा हुन चाहन्छु। म जानुभन्दा अगाडि प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेललाई धेरै धन्यवाद भन्न चाहन्छु। अनि मित्र, तपाईँलाई पनि धेरै धन्यवाद हामीलाई कार्यक्रम सुनेर साथ दिनुभएकोमा। है, केही प्रतिक्रिया दिन चाहनुहुन्छ भने अवश्य पनि दिन सक्नुहुन्छ। त्यसको लागि मैले मेलिङ आइडी भनिसकेँ, फेरि पनि भन्छु fanbox2077@gmail.com। त मित्र, अब भने कार्यक्रममा प्रमोद खरेलको स्वरमा सजिएको यो गीत तपाईँलाई सुनाउँदै बिदा हुनुपर्छ। गीत रचना ईश्वर प्रवासीले गर्नुभएको हो भने सङ्गीत टिका भण्डारीको रहेको छ। जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ। सुन्दै रहनु होला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी रिता आचार्य बिदा हुन्छु। हौस् त, नमस्कार।

0: झनै झुक्राइ छौ त के भयो?
1: मेरो शरीरमा त तागतै नभए जस्तो भयो पुरा, केही गर्न नसक्ने भएँ म त। मलाई के भएको रहेछ डाक्टर साहब?
2: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
3: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
4: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
8: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिपक्षी दलहरूको असन्तुष्टि। कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने सरकारको निर्णय। संस्थागत भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध। र बेजिङसँग व्यापार र भू राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध गर्नुभएको छ। बैठकमा सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मवाग्लेलाई समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले अवरोध गर्नुभएको हो। प्रधानमन्त्री बालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभयो। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामा समेत माग गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थिति नभएको भन्दै बैठकबाट बाहिरिनुभयो। विपक्षी दलका सांसदहरूले उठेर विरोध जारी राखेपछि सभामुख डोल प्रसाद अर्यालले प्रतिपक्षी दलका सांसदहरूलाई धारणा राख्न समय दिनुभयो। त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री शाहको तर्फबाट अर्थमन्त्री सोडी मुवाग्लेलाई प्रस्ताव प्रस्तुत गर्न दिन सकिने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको दलका नेता ज्ञान बहादुर साईले नीति तथा कार्यक्रममाथिको छलफलको लागि सरकारको प्रमुखले नै प्रस्ताव प्रस्तुत गर्ने सुन्ने र जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। सांसद एन बहादुर महरले संविधान भन्दा संसदको नियमावली ठूलो नभएको भन्दै सरकारका मन्त्री र प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्न नसकेको जिकिर गर्नुभयो। प्रतिपक्षी दलका सांसदहरूले बेसी

भन्दै 10-15 मिनटको लागि बैठक स्थगित गरेर छलफल अगाडि बढाउन आग्रह गर्नुभयो। प्रमुख प्रतिपक्षी दलका नेताको माग बमोजिम सभामुख डोलप्रसाद अरियालले 15 मिनटको लागि बैठक स्थगित गर्नुभएको थियो। बैठक अहिले जारी छ। यसअघि बैठकको आकस्मिक समयमा सांसदहरूले झापा लगायतका देशका विभिन्न भागमा हात्ती आक्रमणको कारण समस्या भइरहेको र वन्यजन्तु र मानव द्वन्द बढिरहेको भन्दै व्यवस्थापनमा ध्यान जानु आवश्यक रहेको बताउनुभयो। सांसदहरूले वन्यजन्तुको आक्रमणबाट घाइते भएकाहरूलाई उपचारको लागि राहत व्यवस्था गर्न माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी प्रतिवेदन पेश भएको छ। बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधान व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदनप्रति जवाफदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकको आकस्मिक समयमा बोल्ने सांसदहरूले सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिमा बीचमा उठेर हिँड्ने तथा संसदमा अनुपस्थित हुने जस्ता अमर्यादित अशोभनीय व्यवहार देखाउनु भएको भन्दै संसदमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गर्नुभयो। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083

0: त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो।
1: सरकारका कुनै पनि निकायहरू कसैको स्वार्थ पूर्ति गर्नको लागि प्रयोगमा हुने स्थिति आयो भने राज्यका निकायहरूले गम्भीरतापूर्वक लिएर छानबिन हुन्छ, किनभने अब कोही व्यक्ति चाहे त्यो राजनीति क्षेत्रको होस्, प्रशासनिक क्षेत्रको होस् अथवा बिचौलिया तन्त्रको होस्, अब जनताको सम्पत्तिको दुरुपयोग गर्ने दिन गइसकेको छ।
0: कार्यक्रममा मन्त्री डाक्टर तिमल सिन्हाले लोकतन्त्र बलियो बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुहुँदै गैर जिम्मेवार पत्रकारिता तथा लोक कल्याणकारी विज्ञापनको नाममा भएका अनियमिततालाई रोक्नुपर्नेमा जोड दिनुभयो। धनकुट्टा जिल्ला केरा खेतीको लागि उपयुक्त भए पनि व्यावसायिक रूपमा भने अगाडि बढ्न सकेको छैन। वर्षौं पहिलेदेखि केरा खेती हुने गरेको भए पनि हालसम्म जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न सकेको छैन। तराईमा पनि पहाडी रैथान जातको केराको माग बढ्दो भएकाले किसानलाई केरा खेतीतर्फ आकर्षित गर्नु आवश्यक देखिन्छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
2: धनकुटाको पाखरीवास नगरपालिका वडा नम्बर 9 का कृषक शुक्रराज राईले करिब 40 रोपनी क्षेत्रमा केरा खेती गर्दै आउनु भएको छ। धान तथा अन्य खेतीमा कामदारको समस्या भएपछि उहाँ केरा खेतीतर्फ लाग्नु भएको हो। 3 वर्ष अघि सुरु गरेको केरा खेती अहिले उहाँको राम्रो आमदानीको स्रोत बनेको छ। अन्य खेती भन्दा केरा खेती सजिलो र कम श्रम लाग्ने भएकाले केरा खेती रोजेको उहाँको भनाइ छ।
3: यसको आमदानी गएको बर्खा साउन भदौ यहाँदेखि मात्रै सुरु भएको, अहिले त्यत्रो ठुलो भलम छैन। अब आउने फागुनदेखि उता राम्रै उत्पादन देला, धेरै नै फल्ने खालकाहरू छन्।
2: धनकुटामा शुक्र राई जस्ता व्यावसायिक केरा खेतीमा संलग्न कृषक निकै कम छन्। धनकुटाको शहीद भूमि र सागुरीगढी गाउँपालिका तथा पाखरीवास नगरपालिकाको तल्लो क्षेत्रमा मात्र केरा खेती भइरहेको छ। घरायसी प्रयोजनमै सीमित रहेको केरा उत्पादन बढी भएको मात्र बिक्री गर्ने चलन छ। धनकुटामा हाल 43 हेक्टर क्षेत्रफलमा केरा खेती भई वार्षिक करिब 400 मेट्रिक टन उत्पादन हुँदै आएको छ। केरा खेती कम मेहनतमा छिटो आमदानी दिने तथा एउटा बोटबाट एक पटक मात्रै फल दिने भए पनि नयाँ टुसाबाट वर्षौंसम्म उत्पादन लिन सकिन्छ। 15-35 डिग्री तापक्रम र पानी नजम्ने ओसिलो माटोमा खेती हुने केराको उपयुक्त जात र व्यवस्थित खेती गरेमा जिल्लाभर व्यावसायिक रूपमा विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणा मगरले बताउनु भयो।
4: धनकुटा जिल्ला कोला खेतीको लागि एकदमै राम्रो सम्भाव्यता भएको क्षेत्र हो। यसलाई भिरालो पाखो भए पनि हुन्छ, सम्ममा पनि हुन्छ, तर यसलाई पानी जम्न हुँदैन, चिसो ठाउँ हुनुपर्छ। यसलाई तल्लो सतहदेखि अलिकति माथिल्लो एरियासम्म खेती गर्न सकिन्छ।
2: धनकुटामा जहाजी, माल्बो, चिनिया चम्पा, आसामे लगायतका जातको केरा खेती हुने गरेको छ। स्वास्थ्यवर्धक फल भएकाले यसको बजार र माग राम्रो भए पनि जिल्लाको उत्पादनले स्थानीय माग समेत पूरा गर्न सकेको छैन। तराईमा पनि पहाडे रैथाने जातको माग बढ्दो भएकाले कृषकलाई केरा खेतीतर्फ आकर्षित गर्न आवश्यक देखिन्छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
0: रिपोर्ट पछि बाँकी समाचार। सरकारले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ। गृह मन्त्रालयले अध्यागमन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि सुझाव दिन सर्वसाधारणसँग अनुरोध गरेको छ। मन्त्रालयले आज उक्त मस्यौदा सार्वजनिक गर्दै 7 दिनभित्र सुझाव दिन अनुरोध गरेको हो। विगतमा बाल विवाहको दर निकै उच्च रहेको पाल्पाको निस्ती गाउँपालिकाले पछिल्लो समय बाल विवाह न्यूनीकरण गर्न सफल भएको छ। सामाजिक, आर्थिक तथा भौगोलिक हिसाबले पछाडि रहेको निस्ती गाउँपालिकामा अहिले विद्यार्थी, विद्यालय र स्थानीय सरकारको संयुक्त प्रयासबाट सामाजिक परिवर्तनको राम्रो सुरुवात देखिन थालेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
5: निस्ती गाउँपालिका 4 मित्यालमा रहेको गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नै शब्द र लयमा बाल विवाह विरूद्ध गीत गाउँदै सन्देश दिएका छन्। निस्ती गाउँपालिका भित्र डरलाग्दो अवस्थामा रहेको बाल विवाहको ग्राफ घटाउन गाउँपालिका समुदाय र विद्यालयहरू मिलेर पालिकामा बाल भेला आयोजना गर्यो। बाल बालिकाले सड़क नाटकबाट चेतना फैलाइरहेका छन्। नाटकमा सहभागी विद्यार्थी सृष्टि सुनारी मगर, बाल विवाह न्यूनीकरणका लागि पालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ। पालिकाले पटक पटक बाल मेला, सड़क नाटक र पालिका स्तरमा बाल विवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि पछिल्ला वर्षमा बाल विवाह हुने क्रम घट्दो अवस्थामा छ। बाल विवाह न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले सहयोग पुर्याएको बताउनुहुन्छ गौरीशंकर मावि मित्यालका प्रह केश

0: दुर्सुनारी
1: अहिले सचेतनाका कुराहरू सडक नाटकहरू प्रदर्शनी अहिले भइरहेको छ जुन सचेतनामूलक बाल विवाह अन्तको लागि भनेर बाल नृत्य प्रतियोगिता पनि भएको छ त्यसले गर्दा हिजोको दिन र आजको दिनमा केही फरक छ
0: निस्ती गाउँपालिकाले बाल विवाह कम गर्न बजेटमा मुख्य प्राथमिकता दिएको छ बाल विवाह न्यूनीकरणलाई केवल एउटा नारामा मात्र सीमित नराखी यस वर्षको बजेटमा लक्षित वर्गका कार्यक्रम किशोरीहरूको आत्मरक्षा र सचेतनाका लागि विशेष बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले जानकारी दिनुभयो
2: फोकल पर्सनहरू ओडामा बाल मैत्री सहजकर्ता बाल कल्याण अधिकारी राखेर जनशक्ति त्यसरी व्यवस्थापन छ भने पालिकाको 15% जति बजेट डाइरेक्ट छ तर अप्रत्यक्ष रूपमा फेरि अन्य कार्यक्रमहरू जोडिएर फेरि त्यसमा चाहिँ सहयोग भएको अवस्था छ
0: बाल विवाह न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रममा जोड दिन थालेपछि निस्तीमा 2079 सालमा 276 जोडीले बाल विवाह गरेकोमा हाल आएर यो संख्या 7 जोडीमा मात्र सीमित भएको छ 83 सालभित्रै बाल मैत्री र बाल विवाह मुक्त गाउँपालिका घोषणा गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारूले जानकारी दिनुभयो
3: बाल विवाहलाई नामित पार्ने गरी घोषणा गर्ने गरी हामी अगाडि बढिरहेका छौँ
0: 2079 सालदेखि निरन्तर सञ्चालित विभिन्न अभियानका कारण निस्तीमा अहिले उमेर नपुग्दै घरजम गर्नेको संख्या निकै कम भएको छ विष्णु खनाल रेडियो नेपाल पाल्पा
4: रिपोर्ट पछि बाँकी समाचार राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको महाधिवेशन आगामी असार 7-8-9 गते चितवनमा हुने भएको छ पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज काठमाडौँमा बसेको कार्यसमिति बैठकले प्रथम अधिवेशनको मिति तय गरेको हो रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार अब केही बेर विज्ञापन
5: नेपाल टेलिकमको 4G

0: जी। नेपाल टेलिकम, राष्ट्रको संचार।
1: विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणमा निस्कदै गर्दा बेजिङसँग व्यापार प्रविधि र भू राजनैतिक तनावलाई नयाँ ढंगले व्यवस्थापन गर्ने संकेत दिनुभएको छ। चीनिया राष्ट्रपति सी जिनपिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ता अघि ट्रम्पले अमेरिकी कम्पनीको लागि चीनलाई अझ खुल्ला बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ। वाशिङटनबाट प्रस्थान गरेपछि ट्रम्पले सामाजिक सञ्जाल मार्फत चीनका लागि अमेरिकी व्यवसाय र प्रविधि कम्पनीको पहुँच विस्तार गर्न चाहेको बताउनुभयो। उहाँले सी जिनपिङलाई असाधारण दृष्टिका नेता भन्दै चीनलाई अमेरिकी उद्यमको लागि थप खुल्ला बनाउन आग्रह गर्नुभयो। अब मौसम। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित नभएपछि प्रतिपक्षी दलहरूको असन्तुष्टि। कार्यविभाजन नियमावली 2083 स्वीकृत गर्ने सरकारको निर्णय। संस्थागत भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध। र बेजिङसँग व्यापार र भू राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषा समाचार सुन। प्रतिनिधि सभाग आजको बैठकमा प्रतिपक्षी दलक सांसद लखे रोकिरेला। बैठकमा सरकारक आर्थिक वर्ष 2083-84 नीति तसु कार्यक्रम उपर छलफल सुरु गरू बाजलार प्रस्ताव धरेलै प्रधानमन्त्री बालेन्द्र शाहबाटै अर्थमन्त्री डाक्टर सोनिम वाग्लेलाई समय दिनेछु। प्रतिपक्षी दलक सांसद लखे रोक्ल हो। प्रधानमन्त्री बालेन्द्र शाह सरकारक नीति तसु कार्यक्रम छलफलमा सहभागी नयखल बाज्दै प्रतिपक्षी दलक सांसद लखे प्रधानमन्त्री शाहक राजीनामा समेत माग गर्छन्। श्रम संस्कृति पार्टीको अध्यक्ष हर्क साम्पाङ प्रधानमन्त्री शाह आफ्नै आन्ल नीति तसु कार्यक्रम छलफलमा उपस्थित नयखल बाज्दै बैठककबाटै बार जैलग्छ। अर्को पक्ष दलक सांसद लखे उठेको विरोध गरी धर्नेछ। सभामुख डोलप्रसाद अर्यालले ओलखलै धारणा धरेलै समय दिलर लाग्छ। उपाध्य प्रतिपक्षी दल नेपाली काङ्ग्रेसक सांसद अर्जुन नरसिंह केसी प्रधानमन्त्री शाहकबाटै अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव धरे पार्लार बार लाग्छ। तर इच्छीमा प्रधानमन्त्री शाहक उपस्थिति अनिवार्य रहे पर्लार बाहेकको सेब्य सांसद लखे जिकिर कर्ला छ। यनको अवस्थामा मुख्य प्रतिपक्षी दलक नेताक माग अनुसार सभामुख अर्याले 15 मिनटक लागि भएको बैठक पनि रोकिरहेली। यसै आगु सभाग आजको बैठकमा सभामुख अर्याले एमाले संसदीय दलक नेता रामबहादुर थापाक जैलकानु सभाग बैठकमा दिल अभिव्यक्ति संसदक रेकर्डकबाटै हट्याले संघीय संसद सचिवालय निर्देशन दिल रछात। राष्ट्रिय सभाग आजुक बैठकक सुन्ना समयमा सांसद लखे महँगी रोकेलाई जागिरक वातावरण निकाल्लार तसु सुकुम्बासी समस्याक पाछे सम्मक लागि हटियालाई सरकारक ध्यान तान्दिल रहेछन्। ओलखे जातीय भेदभावक घटना हटियालाई अञ्चल रोकन्जैल उद्योग चाल्यालाई ध्यान दिएलै सरकारले अनुरोध गरिरहेला। सांसद लखे ट्राफिक नियम नै मान्लारलाई कारवाही गर्लार सो जागिरक लागि विदेश चैलार बाध्यता सिद्धाको स्वदेशमै जागिर गर्लार अञ्चल विकास गर्लार कुरोमा सोलारी पाइला चालेलाई सरकारसँगै अनुरोध गर्ल रहेछ। मन्त्री परिषदले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 मानेर लिग। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालयमा आज अख्ल बैठकले विद्युतीय सुशासन आयोग गठन तसु चालालार आदेश 2079 संशोधन मानेर लिग। संचार तसु सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाक अनुसार मन्त्री परिषदले जग्गा जमिनबारे 21 संशोधन नियमलग 2083 मानल र यस बैठकले सरकारी लगानी व्यवस्थापन समिति सदस्यमा प्रतिनिधि सभाक सदस्य सुशील खड्का बागलुङ तसु योगेश गौचन थकाली मुस्ताङलाई चुनिरहेली। यीमाझ मन्त्री तिमल सिन्हे संस्थागत भ्रष्टाचार रोकेको राज्य स्रोत साधन चालाको जनता हितमा चाल्यालाई सरकार कट्टर रहल बाजिरहेलक। संचार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा आज अख्ल पत्रकार भेटघाट कार्यक्रममा मन्त्री तिमल सिन्हे सरकारका कुन पनि निकाय कुनको उद्देश्य वा स्वार्थ पूराको लागि चालाला देखन जैनेमा राज्य निकायबाटै उसी अवस्थाबाटै गहिरो तसु कुनो पक्षमा नै लागेको छानबिन कर्लार बाजल र यस कार्यक्रममा वै लोकतन्त्र बलियो बनालाई जिम्मेवार पत्रकारिता चैल बाज्दै गैर जिम्मेवार पत्रकारिता तसु लोक कल्याणकारी विज्ञापनक नाममा अख्ल भ्रष्टाचार रोकै पर्लारमा जोड दिल र यस। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक महाधिवेशन आइलार असार 7-8-9 गते चितवनमा अख्लार भइरहेली। पार्टी सभापति रवि लामिछानेक अध्यक्षतामा आज काठमाडौँमा बस्ल कार्यसमिति बैठकले पहिला अधिवेशनक मिति तोक्ल। पार्टी संसदीय दलक सचेतक प्रकाश चन्द्र परियार जानकारी दिल र छात् रासोपा 2079 असार 7 गते बन्ल र लिग। बागलुङक ढोरपाटन नगरपालिका 5 लामडाँडामा ट्र्याक्टर दुर्घटना आक्दै एकजना ज्यान जैरेली। आज बिहानी लामडाँडाकबाटै बुर्तीबाङपट्टि जैटी कर्ल ट्र्याक्टर दुर्घटना आक्दै ढोरपाटन नगरपालिका 5 16 सुशील कुमार बिकक ज्यान जैल हो। माध्यमिक शिक्षा परीक्षा एसईईमा सिन्धुपाल्चोकक 7 सरकारी स्कुलक रिजल्ट सुन्ना आइरेलिक। शिक्षा विकास तसु समन्वय एकाइक अनुसार लिसङ्क पाखर गाउँपालिकामा रहल बुद्धोदय मावि धर्मोदय मावि चौतारा साङ्गाचोक गढी नगरपालिका वनदेवी मावि चौतारा बलेफी गाउँपालिका वन साँगु मावि भोटेकुसी गाउँपालिका मार्मिङ मावि तसु भीमसेन मावि अंशु हेलम्बुक हेलम्बु बोधिसत्तो मोडल स्कुलमा साधारण प्रतिसेव्य विद्यार्थी फेल वा नन ग्रेडेड भइरहेला। सिन्धुपाल्चोकमा रहल 129 सरकारी 11 बोर्डिङ अंशु 3 खुल्ला स्कुल करिकु जम्मा 143 स्कुलले एसई 2082 सहभागिता जनाल र लिग। यस निकै प्रदेशकबाट एसईमा सेबीभन्दा धेरै जाँच दिलार्लग मधेस प्रदेशमा फेल वा नन ग्रेडेड भइरहेला भने सेबीभन्दा नराम्रो रिजल्ट पनि यी प्रदेशमा देखन्जैरे लिग। बोर्डक तथ्याङ्क अनुसार सेबीभन्दा चुटेक गण्डकी प्रदेशमा फेल भइरहेला। शिक्षा विज्ञान तसु प्रविधि मन्त्रालय स्कुलक हिउँदे अंश बर्खे विधा
समय 15 दिन कटौती गरेर लिग अग्निसम्म एकता शैक्षिक सत्रमा 45 दिन डिटेआईलाई एनक बिदा यी शैक्षिक सत्रको लागि भने 30 दिन मात्रै हक्सिक सरकारले हप्तामा 2 दिन सार्वजनिक बिदा शनिबार तसो आइतबार दिला निर्णय गर्थे पढाइमा पुग्लार असर हट्यालै मन्त्रालय एनक व्यवस्था गर्ल हो मन्त्रालय निर्णय व्यवहारमा करेले शिक्षा तसो मानव स्रोत विकास केन्द्र जैलकानु 77 शिक्षा विकास तसो समन्वय एकाइ अंशो स्थानीय तहलाई पत्र पठाएको निर्णय व्यवहारमा करले निर्देशन दिल र छात स्कुलमा हरेक दिन प्रार्थना गर्लार समय 15 मिनट मात्र व्यवहारमा गर्लार मन्नी खाइलार समय 30 मिनट मात्र छुट्टालार सोमबार सो शुक्रबारसम्म पुरा समय पढाइ लेखाइ गर्ला रक्षिक भने पहिला तसो दोस्रा जसमा गर्लार भित्र मूल्याङ्कनलाई पढाइ हकले दिन वा पढाइलाई कुनै असर नै पर्लारको मिलालार अंशो लास्ट जाँच तसो रिजल्ट निकालेलाई शैक्षिक सत्र लास्टक 12 दिनलाई छुट्टियालाई पनि केन्द्रीय निर्देशन दिल रक्षिक निर्वाचन आयोगले 2084 सालमा अखलार स्थानीय तह तसो प्रदेश सभाग निर्वाचन एकै मितिमा पुरा गरेले राजनीतिक दल लखले प्रस्ताव गरिरहे लिग आयोग अनुसार 2084 वैशाख 30 गते स्थानीय तह तसो उयो वर्ष मङ्सिर 4 गते प्रदेश सभाग पदक समय सिद्धला रखेको यी दुईवटा तहक निर्वाचन एकैपल्टा गर्दै राज्य करिब 4 अर्ब रुपियाँ भन्दा बढी खर्च जोगलार कार्यवाहक मुख्य आयुक्त रामप्रसाद भण्डारी जानकारी दिलर छात् निर्वाचनलाई सोलारी प्रविधि अनुसार तसो व्यवस्थित बनालार उद्देश्य राजनीतिक दल लखकसँगै जैलकानु विशेष छलफल कर्लबास्ती आयोगको कार्यालयमा आयोजना गर्ल छलफलमा निर्वाचन सुधारक थरी थरी विषयमा छलफल हकल जानकारी दिलर छात् केन्द्रीय अनुसन्धान ब्युरो पुलिसक टोली सरकारी सम्पत्ति कानुन उल्टो लिलामी कर्ल दोषमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कक मुख्य कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई सिन्धुलिगबाटै समात्ल रक्षिक निजी ठाउँ स्मार्ट टेलिकमकबाटै सम्पत्ति दूरसञ्चार पूर्वाधार दूरसञ्चार प्रणाली तसो दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले रोकेलाई लिल अवस्थामा उयो सम्पत्तिमा सरकारी हक टुटाको लिलामी प्रक्रियामा मिल्ल दोषमा ओखलाई समात्ल हो ब्युरो प्रवक्ता शिवकुमार श्रेष्ठ अनुसार मुख्य कार्यकारी अधिकृत पाण्डे लोन रिकभरी कमिटी अध्यक्ष हैसियतमा उयो लिलामी प्रक्रियामा सहभागी अख्ल छानबिनकबाटै खुलिरहेले मोबाइल फोन स्विच अफ गरेको पाराला अवस्थामा पाण्डेले जिल्ला पुलिस कार्यालय सिन्धुलिगबाटै खट्ल पुलिसक टोलिक सहयोगमा कमलामाई नगरपालिका छकबाटै गाडी चेक गर्दै समात्ल हो बानालार सामग्री बोक्ल ट्र्याक्टर गोर्खा जिल्ला भीमसेन थापा गाउँपालिका 2 रातामाटेमा जैलराती दुर्घटना आएको उयो गाउँपालिका 3 13 वर्ष विक्रम बसियालाई ज्यान जहिरे लिग जिल्ला पुलिस कार्यालय सूचना अधिकारी राजकुमार श्रेष्ठ अनुसार दुर्घटनामा बेसको घाइते अख्ल बसियाल स्वास्थ्य जाँचकर्ता कर्ती प्रदेश अस्पताल गोर्खामा आज बिहानी बित्ल हो दुर्घटनामा ट्र्याक्टर चालालार सिरानचोक गाउँपालिका 8 जौबारिक 26 वर्ष राजन परियार चुराबेसको घाइते हकेको उयो अस्पतालमा स्वास्थ्य जाँच गरिधरै लग यसनिके सर्लाही जिल्ला रामनगरमा मोटरसाइकल दुर्घटना आएको थिए एकजना बटन्याक ज्यान जैरेलिक भने अर्को एकजना बेसको घाइते भएरे लग जैलराती बरठबागबाटे मधुबनीपट्टि जैधरल मोटरसाइकल नयाँ रोड मधुबनीबाट खण्डभित्र रामनगर गाउँपालिका 5 बैजनाथ चोकमा दुर्घटना आएको थिए मोटरसाइकल चालालार भारतक सीतामढी ग्राम पञ्चायत ढेगक 35 वर्ष गौरव पटेलक ज्यान जैल हो दुर्घटनामा परेको मोटरसाइकलमा चढ्ल 23 वर्ष उयो ठाउँ उज्जवल पटेल बेसको घाइते अखीको सीतामढीमा स्वास्थ्य जाँच गरिधरल जिल्ला पुलिस कार्यालय प्रवक्ता सरोज राई जानकारी दिल र छात् आजलाई धनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोक्करी

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब 4 बजेसम्म सुनाउँदैछौँ राष्ट्रभाषाका गीतहरू। सुनौ पहिला मैथिली भाषामा राकेश श्रीवास्तवको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

0: सुन्नुहोस् है, सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क सङ्कलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका सङ्घ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क ऐन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौँ।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

अहिले सुनायौँ हेल्मो भाषामा यो अर्को गीत दावा दोर्जे लामा र साथीहरूको सुर कान्छा लामाको सङ्कलन रहेको थियो। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला यहाँहरूले सुनिरहनु भएको छ राष्ट्रभाषाका गीतहरू। यो क्रम निरन्तर रूपमा यसै गरी चलिरहनेछ करिब 4 बजेसम्म। अबको पालोमा सुनाउँदैछौँ भोजपुरी भाषामा उद्धव चिमोरियाको सुर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायौँ राई भाषामा यो अर्को गीत कर्णबहादुर राईको स्वर तथा सङ्कलनमा। अब सुनाउँदैछौँ सतार भाषामा बिना मुर्म र स्टेन्सिला मुर्मको स्वर रहेको यस गीतमा। सङ्कलन हो रुद्र चुडालको।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौं नेपाल भाषामा दिपेन्द्र मान सिंहको स्वरमा संकलन हो कृष्ण गोपालको। अब सुनाउँदैछौ राजवंशी भाषामा यो अर्को गीत लेखराम शाहको स्वर रहेको शेष गीतमा संकलन हो अमरला।

अहिले सुनायौँ कृष्ण बहादुर थापा मगरको स्वर, कृष्ण बहादुर थापा मगर र बेलबहादुर मगरको सङ्कलन रहेको थियो मगर भाषामा। अब सुनाउँदैछौँ यो अर्को गीत गुरुङ भाषामा, सोम गुरुङ बिरहेको स्वर रहेको छ, सङ्कलन गायक स्वयंकै रहेको छ। यो गीतपछि यहाँहरूले ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि यहाँहरूले शेर्पा भाषामा समाचार सुन्न सक्नुहुनेछ। शेर्पा भाषामा समाचार सुनिसकेपछि नेपाल भाषामा कार्यक्रम जीवन दबो सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
1: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853-45701 र 9853-45702 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, व्हाट्सएप वा इमोमा मेसेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौँ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको दोस्रो बैठक 15 मिनटका लागि स्थगित भएको छ। प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै लगातार विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो। त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावली अनुसार नै सदनलाई सञ्चालन हुन दिनुपर्ने बताउनु भएको थियो। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा विपक्षी दलका सांसदहरूले सदनमा प्रधानमन्त्रीको उपस्थिति खोज्दै विरोध जनाउनु भएपछि बुर्लाकोटीले सदनको कारवाही नियमित रूपमा सञ्चालन हुनुपर्ने बताउनुभयो। उहाँले कुनै पनि बहानामा सदनको कारवाही रोकिन नहुने धारणा राख्नुभयो। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै अवरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले सदनको कारवाही अगाडि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले प्रधानमन्त्रीको तर्फबाट मन्त्रीलाई जिम्मेवारी तोकेर पठाइसकेको जानकारी गराउँदै आसन ग्रहण गरेर सहयोग गर्न अनुरोध गर्नुभयो। राष्ट्रिय सभा मा आगामी आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल भएको छ। सभाको आजको बैठकमा दोलीय आधारमा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि 19 सदस्यबाट एक संयुक्त संशोधन प्रस्तावसहित 8 संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिनुभयo। त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्देले राष्ट्रपतिबाट 2083 वैशाख 28 सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव राख्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको साक्षरता अभियान औपचारिकता मात्र नभई सामाजिक रूपान्तरण र मानव विकासको अभियानका रूपमा रहेको बताउनु भएको छ। आज जनकपुर धाममा साक्षर मधेस प्रदेश तयारी सम्बन्धी उच्च स्तरीय विज्ञ कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै उहाँले सीमित समयभित्र कार्यदलले गहन अध्ययन तथ्यगत विश्लेषण तथा व्यावहारिक सुझावसहितको प्रतिवेदन तयार पारेकोमा कार्यदललाई धन्यवाद व्यक्त गर्नुभयो। प्रतिवेदनमा समेटिएका सुझाव रणनीति तथा कार्ययोजनामाथि थप अध्ययन गरी सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो। चालु आर्थिक वर्षभित्र मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने उद्देश्यसहित मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारका पूर्व सचिव डाक्टर राम स्वरूप सिन्हाको संयोजकत्वमा 7 कार्यदल गठन गरिएको थियो। मन्त्री पोखरेलले मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने अभियानमा सङ्घीय सरकारको पूर्ण सहयोग र समन्वय रहने स्पष्ट पार्दै तिनै तहका सरकार विद्यालय शिक्षक विद्यार्थी तथा समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिर सिन्हाले जानकारी दिनुभयो। बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्य स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थपूर्तिका लागि प्रयोग नभएको प्रयोग भएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो। कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले लोकतन्त्र बलियो बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुहुँदै जिम्मेवार गैर जिम्मेवार पत्रकारिता तथा लोक कल्याणकारी विज्ञापनका नाममा भएका अनियमिततालाई रोक्नुपर्नेमा जोड दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ प्रान 4 समाचार। अब एकैछिन विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ।
2: ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
3: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
4: *14#15# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणमा निस्किँदै गर्दा बेजिङसँग व्यापार प्रविधि र भूराजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ। चिनिया राष्ट्रपति सी जिनपिङसँग हुने बहुप्रतीक्षित शिखर वार्ता अघि ट्रम्पले अमेरिकी कम्पनीका लागि चीनलाई अझ खुल्ला बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ। रेडियो नेपालबाट अपरा 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

दि रेडियो नेपालीन आङ सिरिङ लामा शेर्पा ने सेरिकेकी साङ्ग्युर सेनोनाङ प्रतिनिधि सभाकी हारिङ सग्दुला प्रतिपक्षी सोखी सग्मितुई मोकुल क्यान वाय हारिङ सग्दुला सुङ्गी पल्जोर लोङितोङ गेचुग्या सुमदाङ गेचुग्या जिकी सिजु तेजिन ल्यारिम कोर्ला टोङ्गु गोजुगोकी श्रु प्रस्ताव जोकुला सिलोन

पशुपति क्षेत्र विकास कोषकी लाजिकी नङला पशुपति गौशाला धर्मशाला जिनक्योङ कि दुब्लाका गोजुन वाय ठिमखाङ छेन्पो पाटनकी काठमाडौँ जोङकी ठिमखाङला खेलुप खम्चु थाक्सोत कि दुब्ला आदेश बिन्सीमा कोसकी रङ धर्मशाला जिनक्योङ कि दुब थाक्सोत क्याउ सियन वाय ठिमखाङकी ती लाका थाक्सोत क्यासीमा मारवाडी सेवा छोकपी सोङकी वाउ धर्मशाला तोङबा जोप्लाका गोजु पशुपति क्षेत्र विकास कोषकी निमित्त टुङ्गिक छोकमी सुभाष चन्द्र जोशीकी ख्यान्तोक नाङ्गुबिन काठमाडौँ महानगरपालिकाकी कार्यवाहक सो सुनिता डङ्गोलकी वडाने केन्द्र लवाउ फाइल तङ डेलो तुब्लाका त्यो तेरी डुपाकी गोला निर्देशन बिनुवाए सो डङ्गोलकी विभागीय सो त्योला किछोकु लाका त्यो कि तुब्ला तङ किमोसोकु लाका त्यो चिला किमासोको इन्सिने सलुजो गोला निर्देशन नङ्गुफ सेनुवाए महानगरकी ल्याखुङ झिन्क्यो किटुप तङ वडाकी यर्गेकी तन्दोकला वडा तिवाला करोड गने जुन करोड चिथम्बा सेकी बजिरकी ट्याङ्गा पेउ सेनुवाए टोखा टोङ्गेरकी छोङखाङ सिप्चुसिया टुक्ला ठिम तङ्गु सेनवाए टोखा टोङ्गेरकी बजार अनुगमन निर्देशिका निटोङ दिन्जुथोन नङसिन बैशाख लाकी गते निसु नेजुन नगर नङ्गी वडा चुचिङला ङ्याम्सिप क्याउ सेनवाए ओदेम छोकपी विक्रम लोङितोङ गेचुग्या जिल्ला कितुप साने देशन तह तङ प्रदेश सभाकी ओदेम तुसो चिक्लारङ डुपा कितुप सबसित सोखाती होला सुवाए छोकपी सेतुप नङसिन निटोङ गेचुग्या जी बैशाख लाकी गते सुमचुला साने देशन तह तङ तिलोकी मङ्सिर लाकी गते जिल्ला प्रदेश सभाकी तुसो सिन्धुप्तकी तह निकर्की ओदेम थ्याङमा चिक्लारङ कितुब्ला थाक्सुत क्याउइन् तह निकर्की ओदेम थ्याङमा चिक्लारङ डुपा क्यासिङ गेलखपकी ट्याङ्गा अरब जिसनाङ लाक्पा खेपसाङुप ओदेम छोकपी कार्यवाहक सो आयुक्त रामप्रसाद भण्डारीकी ख्यान्तोक नाङ्गुबिन आधारभूत ठोतेन सेवा म्यानखाङ चन्द्र उटाकी ट्याङ्गाबुम सुम्चु सुवागे क्यपुलक पुक्याउ क्योनला म्यानखाङ ताङ बैङ्की ल्याचेत्पा मिराङ्गा लाजिम्बु सेनवाए जोङकी कोर्सुङ मक्मी ल्याखुङ कपिल वस्तुकी पल्जोर लोङितोङ गेचुग्या चिकताङ गेचुग्या निला ट्याङ्गा क्यपुलक पुक्याउ खम्चु खेल्सीमा न्याम्सिपकी रिम्बाला खोङथेवला जिम्बु सेनवाए जिम्बु मितेवा शिवराज टङ्केरकी ठोतेन सोकपी सो सुरामणि भट्टराई चन्द्र उटा म्यानखाङकी मेडिकल सुपरिन्टेन्डेन्ट अमित पाण्डे म्यानखाङकी फार्मेसीकी ल्याचेत्पा रुक्सना खातुन नेपाल बैङ्क लिमिटेड चन्द्रौटाकी क्यासियर कमल प्रसाद भण्डारी तङ नेपाल बैङ्ककी मणिग्राम शाखाकी ल्याखुङ रोग्रम्बा विक्रम केसी हिन्दु सेनवाए खोङ तिवी म्यानखाङकी ट्याङ्गा बुम सुङचु सोहाग्या तोङ चुचिक तङ सहीदिन क्योपोलोपु क्याउ थोङुप कोर्सुङ मग्मिकी सेतुभिन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सक्षेन ताङगुप असरलाकी गते दिन ग्या ताङगुकी सेर्मु चितवनला कितुप थाक्सुत क्यानुवाए सोखी छोक्सो रवि लामी छानेकी गोठितला आरिङदेऊ लाकी छोकपी छोकदोकी थेङ ताङबोकी सक्षेनकी तुसो तेन्तेन क्याउ सोखी चितु सोखी सचेतक प्रकाश चन्द्र परियारकी ख्यान्तोक नाङ्गुबिन गोर्खा जोङकी भीमसेन थापा टोङ्केर वडा आङी राता माटेला दाङ्गमु दप्चोकला सुर्ने ती हुल्सोकमा वडा आङ सुम्की लोचुक सुम्की विक्रम बस्याल नासागलुप सेनवाए जोङकी कोर्सुङ मक्मी ल्याखुङकी लेन ख्यापेल कितुमी राजकुमार श्रेष्ठकी सेतुप नङसिन दप्योकला बङ्गी क्योन फोकु बस्याल मेन्जु कितुप रिम्बाला प्रदेश म्यानखाङ गोर्खाला आरिङ टोप्ला नासागलुबिन दप्योकला ट्र्याक्टर तोङ्गुपमी सिरान चोक हुल्सोकमा वडा आङ गे जौबारीकी लो निसुटुकी राजन परियारला बङ्गी क्योन फोङने तन्दा मेन्जुकी ओदुप सेनु रेडियो नेपालले आदिङकी शेरी साङ्गिर डुप्सुङ थुचिछे।

0: हजुर रञ्जनामी भाषमेसमी सिङचेन जनासुनादीको ख रेडियो नेपाल रेडियो नेपाले नेपाल भाषी ज्याजो जीवन दबु ज्याजोले जी फिजियोथेरापिस्ट अले अटिजमे ताई लिसे जैना दिम डाक्टर सुरेन्द्र प्रचाचार्य थन चयादिगु खर खाना चिन्त न्यापिर्न अहिले निनामी भाजमेजमी अगठी कि नकर्ने झिसे चाहिँ छपु मेन ह्याका दाइचा ह्याकी चुचु धाई धका थु विशेष डाक्टर साहब जस्तै ह्याकी गुटी धा जुल अटिजम मेन थु विशेष गयो नाका ह्या दिपी
1: चिसो चाहिँ मस्त यो अफैना छुटाएको छ व्यवहार खाना चाहिँ
0: हजुर
1: व्यवहार खाना चाहिँ छुटाएको छ चिसा चाहिँ भालो व्यवहार त स्याना चिसा भामला व्यवहार त भन्छ ध्यान गर्छ बिहा चाहिँ
0: हजुर
1: र मस्त चाहिँ ह्याकी उठायो जुल
0: हजुर
1: तायु खञ्जरी मुख रहेछु ल अरे चिसा छुयामा टाल मस्त वही हेर्न छुने जुल अरे ऊ भालो जाइनले चिसा उता चाहिँ वास्तना याच्ने मुखु अब उता चाहिँ ऊ याउ कारण चाहिँ उता छु चिसा चाहिँ प्रोत्साहन बिमुख जब भामला यही तब चाहिँ छ्याट हेर्नु छ त्यो ट्यानाक्सन जुझल व बुझल ए ऊ या मुजु रे चाहिँ अब भन्दा अङ्ग्रेजी नो नो टाइजुल
0: नो नो
1: हजुर अफैना चाहिँ छुटा छ उठाएर ट्यानाक्स बेसो उसले मसँग छुपिसल ए जी ठो ठेक्स जहाँ बाम्रो याद लाग्छ ठे बिगार ठेना याद लाग्छ है जो ढानाको सुई खोलिन्छ यहाँ यसरी ठोकेको किटाकला या माने मसँग चाहिँ अरू किसिमको ट्याकेको छ मस्यो मस्यो एकदम कलिलो सुजु छु बालाओ छु ठिक छु भेटेको छुट्या फैम एकजना छ ठुकीमा छुटाएको छ ठोयो मेरो ठोकी आउँछ चाहिँ सुन मस्य चाहिँ भाम्र व्यवहार यहाँले छ भाल व्यवहार यहाँले छ ढानाक्स बिमाला र उनीहरू वो भाला व्यवहार त प्रोत्साहन बिमाला त्यसो वो प्रोत्साहन विफल ढाक्छ हाँक्रा आउन मसँग चाहिँ वो भाला व्यवहार याउ लागि मखला देख्यो अथवा छुम कुरा मसिङक्यो उखे चाहिँ मसेर एकदमै चाहिँ यो मसिस्केन चाहिँ भालाउँ छाप परे जिका
0: हजुर तर अझै चाहिँ गुल्लो मस्तेसँग या मफ्ने चिज चाहिँ या मफिया चङ्गु पनि थोया भालाउ पनि थोया ढा या मफु पनि आँखा पुना आँखा चाहिँ ठिक मफुको पनि आदि इत्यादि अटिजम धाउ पनि थोयो विशेष खानाले अटिजम धाउ ठ्याक्कै छु
1: हजुर त्यो अटिजम धाउ चाहिँ विशेष त मस्तिष्क विकासात्मक अपाङ्गताका जो ब्रेन त्यो मस्तिष्क दुनि छौँ चाहिँ उतार चढावको कारण जिउ छ अवस्था अथवा त्यो चाहिँ रोग ठुकिन छुजिरहेको छ ठो मस्य चाहिँ स्वाट शैली चाहिँ ठो मस्य चाहिँ छ्या अठ जु उठाइ छुनेछु सामान्यतया चाहिँ जो मस्य चाहिँ व्यवहार छ ठो मस्य व्यवहार चाहिँ भन्छ फरक रहेगा जस्तै चाहिँ मुली मस्य चाहिँ या खु नाच्नु जिफो मखला छौ चिजे चाहिँ मिठास छुजिफो छौ चिजे छुके लगाउँदा उगे चाहिँ बढी उगे चाहिँ लगाउँदा चाहिँ मिठास छुजिफो अहिले पाँच मिनटदेखि टस्क थाक्यो नि त अहिले सतुसँग घुले घुले सोही उसलाई उता यो टाइममै उता जसलाई तर अफैना चाहिँ सोही मको उल्छ्या चाहिँ मसँग ढ्याकमा म टाउ खल्दै थिएन छुने उल्छ्या चाहिँ मुखला अहिले चाहिँ छुरा चाहिँ ऊ सान्दर्भिक रूपमा चाहिँ झिसा चाहिँ खला खलाबाट या साना चाहिँ सान्दर्भिक उत्तरभित्र टस्क थाक्यो खुली मस्त चाहिँ त्यो नन भर्बललाई नुवा वाइ मको जिफो नुवा साथ तपाईँ नै छुरा छ झिसा दोहोऱ्याउ किराकी लाँदो नि रिपिटिभ बिहेभियर रहेका मुखला जस्तै बाबु छौना छु रहेछ मन बाबु छौ नाचु बाबु छौ नाचु बाबु छौ नाचु भयो रिपिटेडली खुलाएको तर ऊ सान्दर्भिक चाहिँ म गुली गुली मस्त छुइरहेको छ अफैना ठेमी चाहिँ मस्त चाहिँ अटिजमी चाहिँ त्यो भिजुअल लर्नर रहेका मतलब चित्रात्मक पद्धतिद्वारा यो को चाहिँ सेक्यु चाहिँ अवसुजको कारणमा चाहिँ अफैना मोबाइले टेलिभिजने एउटा ल्यापटपे ग्याजेट्स है यो जुमे चिज अहिले अन्त चाहिँ सेको चिज खेको ऊ रिपिट हेर्छ राइम्स हाल फु मि हाल फुजी तर हान खोलाबले हेर्दा छ सान्दर्भिक खोला फेर्नु होस् होला अहिले निश्चित त्यो चाहिँ समस्या रहेको छ चाहिँ त्यो सामाजिक गर्ने समस्या जुका सुन चाहिँ सामाजिक परिवेश जे गइन प्रस्तुत छ जस्तै सुन मसा चाहिँ छौ चाहिँ सु नोभी मन्त्र बोल्दा चाहिँ ऊ मस्त चाहिँ पहिले तापाको चुनेका चाहिँ छ म मसु चुन्ने छ तर अर्को चाहिँ मसँग छुरा मसु म मसु जीमा नाम नम्बर घुलमिल जी फुक्ने हाल मलाई मसु मसु मसु नम्बर चाहिँ ए सोले चाहिँ म चाहिँ घुलमा चाहिँ छालाकी राखेको छु नि तर ऊ चाहिँ व्यवहारिक रूपमा चाहिँ ऊ उमेर अनुसार जीव सापेक्ष व्यवहार मखका अर्को नम्बर छुरा चाहिँ नु सामान छु दरलाई चाहिँ खान्दा घुन्डो सिङ्क्यु खोतल खाटले ल्याओ मलाई अहिले छौ चिजको लगाव जिउ चाहिँ एकदमै सम्हाल्नु अहिले ठो अवस्था छोरा चाहिँ विशेष त विद्यालय स्वेपले चाहिँ स्कुलले उनीहरूले चाहिँ सामान्य शिक्षण विधि इन्डस्ट्रियल टस्क ठाकुर यहाँ तर चाहिँ इन्स्ट्रक्सन बिउ अनुसार म फलो आफै भाउ ठो गयो अवस्था आज चाहिँ सुँगो चिज चाहिँ छौ चाहिँ सामाजिक सञ्चार समस्या जिउ जुलट छौ चाहिँ सामाजिकरण अर्को सामाजिकरण अहिले दोहोऱ्याउ क्रिया विशेष छ अवसर हो सेन्सरी प्रोसेसिङ डिसअर्डर आएको मेडिकल टर्ममा चाहिँ त्यो संवेदनी समस्या जुका संवेदनी समस्या जुगेको ढाँचा चाहिँ छिउ चाहिँ विभिन्न छेउ ज्ञानीय अङ्गहरू चिसा छिटो मिखा न्या अहिले चिसा थो जिब्रो छिउ मखला मेजुल अहिले जिउ चाहिँ थो छाला स्पर्श याजुल मखला अहिले चिसा थो नाइपोटा हुन्छ न्याउले चिज सिकाउँछ नाम्रो मात्रै छुइरहेको छ ठुलो चाहिँ पेस्टिभल सिस्टम पेस्टिभल सिस्टम आउँछ त्यहाँदेखि समन्वय सन्तुलन क्षमता त्यहाँ चाहिँ मानव शरीरले अनि छिटो प्रोप्रोसेप्टिभ फङ्सन आउँछ जिउ चाहिँ नरम तन्तु नै यहाँ क्षमता दिएको छ नि ऊ चाहिँ विभिन्न किसिमको चाहिँ संज्ञात्मक क्रियाकलाप यहाँ लागि चाहिँ अनि नाम्रोमा चाहिँ इन्टरसेप्सन आउँछ छोरा जिउ सो सुतालिस रूपमा जिब्ने जिउ चाहिँ विभिन्न किसिमको चाहिँ जो इन्टरनल मोडिसेसन चाहिँ नाच्ने अब विभिन्न चाहिँ आठवटा चाहिँ सेन्सरी फङ्सनले चाहिँ ठुलो मस्य चाहिँ समस्या भयो फुका अनि छट्टो सो लाग्छ खनि मोर्स अङ्ग्रेजी इन्डिभिजुअल डिजेबिलिटी अदृश्य अपाङ्गता मखला तर उयो म व्यवहारिक रूपमा सोए बोले म साइनस सिन्टोसको नाति छ अनि म पर्फर्मेन्सको नाति छु ठुलो अवस्था चाहिँ जिसा चाहिँ अटिजम त्यहाँ चाहिँ जिसा ठुलो आठो चाहिँ जन्मजातै उयो अवस्था खट हो मखला तर जिसा चाहिँ पटल ल्यायो चाहिँ आधी 18 महिना अर्लिएस्ट चाहिँ 18 महिना तक चाहिँ पत्ता ल्याउनु अवस्था हो तर गुलिउली चाहिँ समयले मस्यु कारण चाहिँ एकदमै लिपा लिपाको जग्गा मसिका जोड यो को अवस्था ढुका
0: त्यहाँबाट चाहिँ 18 महिना लिपतिनी अटिजम डिसअर्डर नछिन्थे लुए मुख नछिन्थे हामीले जिउ कारण चाहिँ चुख ठ्याक्कै छु वंशानु जिउ या त छु यो पनि जेनेटिकल्ली चुख
1: अटिजम आज ठ्याक्क ठुके यो चाहिँ कारण पत्ताले मजाउने नेपालीको म संसारभरि अटिजम यो चाहिँ छोरा एक कारण अटिजम यो चाहिँ ठुलो चाहिँ प्रिभेन्सन रहेछ रोकथाम यहाँ म अवस्था छ ल अहिले चाहिँ क्रिएटिभ हिसाबमा निको पारे अवस्था नै मजाले ठुकेको कारण नै पत्ताले मजाउने तर ठुके छोरा चाहिँ ठुके मल्टिपल कज चाहिँ लिङ्क चाहिँ हाउडुका हामीले जेनेटिक चाहिँ जेनेटिक खरेको रहेछ जेनेटिक प्रिडिस्पोजन ल्याएर यो चाहिँ विशेष नाच ब्रेन यो चाहिँ न्युरो केमिकल ट्रान्समिटर रहेका उता चढाव महिना चाहिँ डिस्टर्बेन्सको कारण चाहिँ जुरियो चाहिँ आठको चाहिँ रिसर्चमा पत्ता ल्याउनु नाम्रोमा चाहिँ छुरा चाहिँ ठुके चाहिँ विशेष नाच चाहिँ वातावरणीय कारण इन्भाइरोमेन्टल फ्याक्टर चाहिँ आफ्नो इन्भाइरोमेन्टल पोल्युसन एकदम प्रदूषित वातावरणमा त्यो ग्लोबल वार्मिङ होला अनि अलिक चाहिँ युभी रेज नाचि अलि ओजन ले डिप्रेसन खण्ड अनि पछि छुट्टा इन्फेक्सन संक्रमण आठ विभिन्न संक्रमण हुँदो होला COVID-19 ढाल विषाण्य अनि ब्लड फ्लु स्वाइन फ्लू ढाल विभिन्न डेङ्गु ढाएको छ विभिन्न किसिमको चाहिँ इन्फेक्सन हुन छौ कहाँ किन हो अनि छ रिस्क फ्याक्टर मलाई रिस्क फ्याक्टर छुट्टो भएको छौ चाहिँ कम टोल जिउ जमे मस्त अपना जिउ होला जस्तै नपैना मस्त जमे जिसा 2.5 ग्राम्स होला उल्टै 25 ग्राम्स कम टोल जिउ लो बर्थ वेट छ अलिक प्रिम्याचर बर्थ
0: प्रिम्याचर
1: समय अगावे 9 महिना बसे झ्याए जन्मे चाहिँ मसा अहिले पनि चाहिँ एकको जिउ सम्मान हो त्यो अटिजमको मगा चाहिँ त्यो चाहिँ मत्स्य विकास अपाङ्ग त विभिन्न अवस्थामा जिउ अवस्था नै हो त्यो रिस्क फ्याक्टर जो अलि हार्नु छोरा छम मचेर चाहिँ अटिजम जुन रहेको छ पहिलो मजा जुन चाहिँ दोस्रो मचेर अटिजम चान्स चाहिँ रिसर्च चाहिँ 15-20% हो ठुलो चाहिँ अवश्य गरिरहेको छ मिजोपिन्ड यो कुरो मिजोपिन मस्टर चाहिँ मिसपिन्ड सानो ठुलो चाहिँ अल रेसियो छ 4:1 रेसियो मिजोपिन्ड 4 गुणा बढी जियो अवश्य खण्डुका अनि ठुलो एक्ज्याक्ट कज चाहिँ पत्ता मैले छुने अनि कज पत्ताले मजु कहाँ ठुलो चाहिँ रोकथाम या अवस्थामा मजुने अनि ठुलो छोरा छोरा हान पैसा नै नसक थाको चिजका अटिजम चाहिँ
0: हजुर
1: ठुलो छ कारणपट्टले मजु कारण पैसा नै विशेष जसमा चाहिँ मेडिकल इन्भेस्टिगेसन हुने अफैन मलाई चाहिँ एक्सरे याइजी एमआरआई याइजी सिटी स्क्यान याइजी अझ ब्रेन फङ्सन इइजी याइ याइज ल मलाई ब्लड टेस्ट है अधिकांश डक्टर रिपोर्ट नम्बर गएको थियो कि यदि म चाहिँ के ऊ बाहेक मेरो समस्या डर आएको छ किन फुज ल तर अटिजमको लागि चाहिँ त्यो मेडिकल इन्भेस्टिगेसन चाहिँ डायग्नोसिस या अवस्था मरो त्यो डायग्नोसिस या छुट्टै चिज चाहिँ पैसा नि प्रक्रिया लुगाहरू के
0: हजुर अलिक गुलिङ गुलिङ धाइ गते कि अटिजम जुपट्टि अवस्था चाहिँ थाइरोइड जुपी मापा या त मापाहेँ भुपी मस्त चाहिँ भनिन्छ अटिजम या त छिना छ अपाङ्गता जुइफै ढकान डाक्टर पनि धाइ पनि यहाँ याचनातिको त्यो छुख हो
1: आज ठु थायरोइडमा चाहिँ सपोर्टो जी रिसोर्सलाई यस अध्ययनहरू मर्ने हो सायद सुना यसो जाउ जिफ हो जिउ कि जिउ अनुभवमा चाहिँ अध्ययन चाहिँ मरौँ तर आटोको जिउ स्टडी चाहिँ थायरोइड जुपी अभिभावक त पाखे मस्त थियो जन्मे जो त्यो चाहिँ प्रुफ चाहिँ म हने मखला सर सो चाहिँ हेरिटी मगाउँ छु हेरिटी नमगाउँ हेरिटी छोरा चाहिँ वंश वंश ट्रान्सफर चाहिँ मजा चाहिँ अब पहिला छोरा छ मेबी सुपरिवारबाट सुझाउ जुल ध्यान दिनुभयो चाहिँ सुझाउन मोजु त अकस्मातै वौर्यो खै खण्डुका म त छौ जेनेटिक जुल छौ हेरिटी जुल वंशानुगत चाहिँ हेरिटी जुल त वंशानुगत चाहिँ मगु वंश वंश ट्रान्सफर चाहिँ मखु तर सही छोरा चाहिँ जेनेटिक म्युटेसन होइन त अकस्मात चाहिँ जिने चाहिँ म्युटेसन जोया चाहिँ वो अवस्था त्यो चाहिँ किन छ मखला यसो ठो थायरोइडले लिङ्क जो चाहिँ जी स्टडी जी म हेर्ने त्यहाँदेखि म अध्ययन महिनाको कारण चाहिँ ठ्याक्क जी उठ ठ्याक्क कारण तर चाहिँ सुझी फुरा छ छुन चाहिँ संक्रमण जु अवस्था जुन लास चाहिँ ओयुपी मस्त जु सम्मान चाहिँ प्रबल रहेको
0: डाक्टर साहब हामीले नेपालले चाहिँ अटिजम अवस्था छुट्यो
1: आसल धासा छिगुठो नेपाली अटिजम अवस्था चाहिँ प्रतिशत विकटाल अवस्था दुरा हामीले छ छारासा धापा धापा चाहिँ अटिजम अवस्था पहिचान चाहिँ जनचेतना कमी जुल पहिचान कमी जो अवस्था दु आज जो संस्था सन् 2008 स्टार जो संस्था अलि जिठुके विशेषना सन् 2013 चाहिँ जाइनु जो अनुभव गर्छ छारासा तुलनात्मक रूपमा चाहिँ अटिजम चाहिँ मस्त वृद्धि जो अवस्था खर्मगा
2: हजुर
1: त्यसले त्यो संसारिक अवस्था चाहिँ खस्छ चाहिँ विश्व स्वास्थ्य संगठनमा चाहिँ 1% आउटुका सयजनामध्ये समस्या चाहिँ अटिजम रिफुड हो चाहिँ डाटा डुटा छ रिसेन्टली चाहिँ युएसए चाहिँ त्यो सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन डाउ चाहिँ संस्था चाहिँ अध्ययन गर्दा चाहिँ 80 समस्या चाहिँ अटिजम जुट्यो चाहिँ आवश्यक खण्डुका थै किसिम रेसियो चाहिँ संसार विभिन्न देश जुट्यो चाहिँ खण्डुका अब हाम्रो आशा 31-1 एकदमै हाई रेसियो छ ल तर मात्र चाहिँ डब्लुएचओ रेसियो कहाँको खस र आशा होला 1% 1% क्या खोज नेपालले चाहिँ लगभग 3 करोड हार हारिरहेको छ बिक्री गर्नेमा लगभग 3 करोड हिसाबले डाक्छ लगभग 3 लाख जनसङ्ख्या चाहिँ अटिजम जो समान खण्डु अब ठुकै यो ठुकै गयो किसिममा चाहिँ जिम्मु नै अड्न छु खण्डु रहेछ है आयो अटिजमके नेपाल सुरेर 2047 जिम्म छैन डाइनोस यहाँनुका भला रिसेन्टली ऊ चाहिँ जो राष्ट्रिय जनगणना ठाउँ अटिजम चाहिँ अध्ययन अटिजम चाहिँ लाहौडु उके चाहिँ खले चाहिँ ऊ अध्ययन पहिलोचोटि जो कारण चाहिँ उके विभिन्न किसिमको चाहिँ ग्याप्स छ नि विभिन्न किसिमको चाहिँ ऊ सुधारियामा असर धरि उके छैन उके चाहिँ 4,800 हुनु त्यही मतलब चाहिँ वडी कुरा छ अपाङ्गता यो पनि प्रतिशत चाहिँ 2.2% के हुनु
2: ए हजुर
1: उके चाहिँ उके 2.2% अटिजम चाहिँ 0.80% के हुनुका वडी एकदम कमैको हुनुका भला एटलिस्ट 1% जिम्मा ल्याउँछु ल मलाई 2.2% जिर्फ हेर्छु नि यसको कारण चाहिँ छुरा छ ओथो जनचेतना कमी अवस्थाको कारणमा अनि अटिजम जो मस्ति चाहिँ पैसा नै ठाकुको कारणमा अनि लेप छुरा छ स्वीकार्यता यो न समस्या हो जो साटा बिना अहिबार स्वीकार्य भएको कारणमा त्यो विभिन्न कारणमा चाहिँ अटिजम यो चाहिँ अवस्था त्यो सहरी क्षेत्र चाहिँ परिचा जनचेतना वृद्धि दुधु अहिले नाप्नमा चाहिँ अहिबारसँग ठिकाना चाहिँ युवा अवस्था दु तर अझै न चाहिँ झिसा चाहिँ गाउँ परिवेश सोल्दा चाहिँ अवस्था चाहिँ एकदम गम्भीर अवस्था हो
2: त्यसले चाहिँ त्यो नेपाली त्यो पनि त्यो अटिजम धाउ है सुख ढिका फ्रिमा खोजेका
1: हजुर हजुर त्यो अटिजम यो अझै न चाहिँ थो मुर्सा नालाई लिएन त सुख छ अवस्थाबारे चाहिँ विस्तृत रूपमा चाहिँ ऊ अन्डरस्ट्यान्ड होइन अन्डरस्ट्यान्ड बुझाइले चाहिँ कमी खण्डुका
2: हजुर
1: कमी खम्जुको कारणमा चाहिँ उसले चाहिँ अटिजम नामा चाहिँ विभिन्न मेरो समस्या थियो नि डाउन सिन्ड्रोम दाई बौद्धिक अपाङ्गता दाई मलाई विभिन्न लर्निङ डिजेबिलिटी दाई म विभिन्न सिकेसम्म थिलाइसम्म लगा छैन चाहिँ घुस्यान यो खुसाना काउडुका अटिजम मोठिएन घुस्यान चाहिँ अल्जाइमरसम्म सकाजी घुस्यान
2: मलाई
1: सुखाएर चाहिँ ऊ अन्डरस्ट्यान्डिङ मगाएको कारण चाहिँ अब शब्द नभन्छ सोलेन्जनले नो शब्द रहेछ अटिजम नाम दाउले मलाई ऊ मोठो कारण चाहिँ एकदमै समस्या विभिन्न शब्द नकाइले न त्यो सम्बन्धी चाहिँ विस्तृत रूपमा चाहिँ नेपालले चाहिँ अध्ययनको क्रममा चाहिँ त्यो अध्ययन नमगाने त्यहाँ जो विचार छैन मेडिकल सेक्टर होइन ठो सम्बन्धी विषय पनि एकदमै न्यून जग्गा गरिबले होइन मतलब चाहिँ ठुरा छ अहिले म चाहन्छु ऊ बनाएको खस दसैँ चाहिँ ठिरो जुल तर उको कमीको कारण चाहिँ तर तुलनात्मकमा चाहिँ ढाब स्याहारै बेटर जो अवस्था खण्डु अटिजम अवस्था चाहिँ पहिचान सिक्यो यहाँका पुनस्थापन सिक्यो यहाँका एकदम थेरापी ट्रेनिङ सिक्यो यहाँका विभिन्न स्वस्थान वृद्धि जो अवस्था थियो तर अझै नमगाने
2: हजुर यसले चाहिँ आज स्ट्रिट ड्रामाले न छियो यो कार्यक्रम होस् न यनादी थोलिसले खनाबल याबले तारे जमिन धाउपट्टि अमिर खान यो पनि मुभी नौ होला भन्छौँ त स्टुडेन्ट चाहिँ बिचुए माथेर डिचुए सिक्दै माथेर ऊ चाहिँ ठिकै म फुटि गुल्नपुनमा पनि अख अख ठियो अहिले या ख चाहिँ चुन्यो तर उयो चाहिँ आर्टे चाहिँ एकदमै उयो पनि असिन्छु कि अटिजम धाउपट्टि चाहिँ नेपाले नपट्टि छ ठुकै छ अवेरनेस हो पनि चाहिँ फिल्म होइन न खटैपट्टि न छम्न्यौँ वास्तवै छु
1: सायद चाहिँ फिल्म न छौ महत्त्वपूर्ण चाहिँ सामुदायिक इस्युले इन्फर्मेसन भ्यू सेक्टर ख यसको कारण चाहिँ त्यो ड्रामा जो ल फिल्म एकदम महत्त्वपूर्ण भएको छु जो ड्रामा नै लिन्छु ठुकै पहिले चाहिँ छिटो तारे जमिनपट्ट मु तारे जमिनपट्ट मुभी चाहिँ डिसलेक्सिया कन्डिसनका अटिजम भएको डिसलेक्सिया कन्डिसन चाहिँ ठो चाहिँ लर्निङ डिजेबिलिटी है त्यो सिकाइ यो ढिलाइसम्म लियो उयो चाहिँ छुरा छ उल्टा चोइचो म अहिले म चुएर टस्कन ठाकु फुल्का अहिले म लर्निङ एउटा टस्कन ठाकु मुखला तर उयो इमु मसेन तर ठाउँ क्षमता चाहिँ एकदम रहेको छ उयो तारा जमिन परेन चाहिँ म मचा चाहिँ आर्ट एकदम
2: आर्ट
1: च्याम्पियन छु जस्तै हरेक मस्तै छौ क्षमता दिएको छ दुर्बल दिएको छ तर ऊ अन्डरस्ट्यान्डिङ मजु कारण मस उल्टो ठाकु हेऱ्यो चाहिँ छौ अवस्था के हुन्छ तर ऊ चाहिँ अटिजम अवस्था भएको छ उसले डिसलेक्सिया अवस्था आज मेउ अमेरिकाले नु फिल्म होला सितारे जमिन पर्दा उठे सितारे जमिन उयो चाहिँ छुरा छ उयो चाहिँ अटिजम डाउन सिन्ड्रोम जुल अनि बौद्धिक अपाङ्गता मस्त जुल इमो मस्त यो चाहिँ छ ग्रुप यो चाहिँ स्पोर्ट्ससँग लिएर नाटक मुभी लेखेको गरेछ अभिम खाना देखेको उगेन चाहिँ एकदमै चाहिँ छौ बालो सन्देश चाहिँ ए तिमीसँग चाहिँ छुन छु समाज कन्ट्रिबिएफआई नि इम्पेन क्षमता धुने इम्पेन अवसर बिमा नि यो चाहिँ छौ बालो सन्देश मेरो सिधा उयो चाहिँ विभिन्न ठाउँ अवसर नपक्याउनुका आठ नपा झुना नेपाली नै चाहिँ प्रयास नदुका आठ जिम्सा चाहिँ नेपाली अटिज सम्बन्ध मुभी पनि जित्नु होला
2: मुभी खा
1: आज छौ चाहिँ ठ्याक्कै झुमुभी नाल्नु हो त्यो न्यू सो मुभी भन्ने जुन अरिजिनल रिलेटेड जुन मुभी चाहिँ मलाई ठ्याक्क जिरा ठ्याक्क दिमाग चाहिँ मौला तर जिमसँग चाहिँ दिएको चाहिँ छौ चाहिँ टेलिफिल्म दिएको ठुलो मलाई छौ ठो चाहिँ स्ट्रिट ड्रामा यो जुन चाहिँ सुनौलो बिहानी अब स्ट्रिट ड्रामा चाहिँ यहाँ ठो चाहिँ नेपालले फर्स्ट क्याम्पेन चाहिँ स्ट्रिट ड्रामै छुन है क्याम्पेन नुगा आठ स्ट्रिट ड्रामा चाहिँ अझै नै नाचन ठोजी छ त गुदार नगरपालिका अझै नै जिम्सा चाहिँ जनचेतनालाई चाहिँ स्ट्रिट ड्रामा टिमै खटेना चाहिँ नाचन ठो अनि ठोए स्ट्रिट ड्रामा चाहिँ जिम्सा चाहिँ ठो सुनौलो बिहानी चाहिँ डकु ड्रामा जे आदरणीय चाहिँ चाहिँ कलाकार वरिष्ठ हास्य कलाकार सन्तोष पन्त मकेन्द्रमा चाहिँ चिसा मिलेजुया चाहिँ छौ चाहिँ पन्त फिल्म प्रडक्सनमा मिलेजुया चाहिँ छ सुनौलो बिहाइन्ड नाटक जुए छ लेखने चाहिँ वो छ भनेर उयो चाहिँ विशेष ना चाहिँ अटिजम त बिना पहिचान हो नाप नाप अटिजम जुपी मसेर चाहिँ सामाजिक हो कि म भूमिका यहाँमा अहिले इन्ट गर्ने किसिम रिफरल मेकानिजम गर्ने वहाँ रहेछ बाँडै म सन्देशमूलक हिसाबमा चाहिँ चाहिँ डकु ड्रामा किसिममा छौँ लेखेको सुनौलो बिहाइन्ड अहिले ठुकै चिज स्ट्रिट ड्रामा छ रिसर्च नाचौँ लुगा स्ट्रिट ड्रामा न जनचेतना फैलाएको लागि चाहिँ प्रमुख भूमिका मिल्यो विशेष न अटिजम सेक्टर ठुकै चाहिँ रिसर्च लिड झिँ नाचौँ ठुकेर जिसमा चाहिँ आठ ड्रामा पाएन चाहिँ समाज चाहिँ बाल सन्देश बिफै नै ठुकेन चाहिँ अटिजम बाले चाहिँ ठुका चाहिँ समाज स्वीकार कमिटी इङ्गेजमेन्ट इन्क्लुजन या फेरि हिँड्यो चाहिँ जिसमा प्रयास नाचाउनु ठोकमा जिसमा चाहिँ प्रयास जारी रहेछ कारण ड्रामा पाएन
2: ध्याबले चाहिँ आज समाज परिवार यो पनि खलाबले अटिजम मस्त जुपी थुपिङ खटेका चाहिँ परिवार बा आमा या त समाज चौबी मुनु त्यसमा गैना ठिक्यो गैना वेकअप मु चाहिँ लक्षण ठिका चाहिँ अटिजम यो त अब छिन नाच डिसअर्डर प्यासेन्ट न ड्यामेज ल बिरामी न ड्यामेज ल गैना चाहिँ अटिजम जुमा मचा खटेका चाहिँ गैना ठिक्यो
1: गैना महत्त्वपूर्ण प्रश्न त्यसै डामा चाहिँ सुसीमा लास चाहिँ सुरु हे म चाहिँ जब 12 महिना थिएँ नि मलाई जब उता बाबु नानु ढ्या सोही सतीपुले म चाहिँ छु रेस्पोन्सिबिलिटीका यदि अन्ठारको मचा रेस्पोन्स मोबिल दास है अनुहार चाहिँ म चाहिँ छु चाहिँ छु समस्या डुर्यो अनुहारकै ध्यान फेरि पहिला नम्बर एक अहिले ठुकै विशेष चाहिँ सुँगो चिज हेर्नु क्या मेरो बच्चाले किन बोल्दैन नेपाली जे म चाहिँ छ्यान्नु भइमाको मेरो बच्चाले बोलाउँदा किन हेर्दैन म चाहिँ सतीपले छ्या सोइमाको म चाहिँ सधैँ छ्या सोइमुखो मेरो मेरो बच्चाले अरूसँग किन खेल्दैन जिमी मचा मिमी मसले छ्या मिटिमुखो ऊ सुँगो चिज एकदमै टिपिकल सुँगो चिज ऊ सुँगो चिज मजाकै छु न छु यो खण्ड टास है ठो म चाहिँ त अटिजम सम्मान यो कुचि फुका छौ सिम्पल सरल तरिका ठुकेको छ अन्त नाम ठुके चाहिँ साइलेन्स सेन्टर चिन्न लक्षण छुचु जी छ टाइपले चाहिँ मिखा मेखा लुगा चाहिँ खोला टस्कन ठाउँ म चाहिँ आँखामा आँखा जोडाउँदै छु मेखा मेखालाई आइकन टाइगे टस्कन ठाकुर नम्बर एक नम्बर दुई चाहिँ छुरा छ सम्बन्धित छौ चिज सामग्री जी फुन्या सामग्री बले जी फुन्या घुमे नाच्यौँ एकदम लगाबजी घुमे नाच्यौँ अनि थर्न घुमे जी फुसु घुमे जाँच्यौँ अहिले नअस्ति खेल्नु फुका अहिले सुझिरहेको छ डर खतरा सिमुखा गाडी गिउँदा छ अनुभवान फु मि मखला फु पी फु काला डाँडा फी फु अहिले चाहिँ सधैँ झ्वाटै स्याट सनि हो रिज फु अहिले हान त चाहिँ स्याउ चाहिँ स्यालै स्याइसँग स्याउ वाचा रेमको छ रेस्पोन्स मार्के हो जिफुका अहिले मेरो सुचि फुटा चाहिँ विशेष ना चाहिँ आठ स्कुलै वर्नुलाई एकपट ल्याएको छु सामान्य सिजन मिडियम सेन भयो यहाँ कोही सुन आँखा छु नछुइमुखु धाउ नमानेजी मुखु मलाई हो जिफुका अहिले छोटै आजको कुनै आँचु नयाँ छौ कुनै आँचु भिडा छ नि फुका यो कु चाहिँ ऊ थौए सूर्य मलाई अहिले निची छौ यो चिज जग लगाब ज्याउ छु नि फुका मलाई अहिले अटिना बनाउनु छुरा चाहिँ छि चाहिँ छुन एउटा सामान चिज मैले बिल माल लाएर थाहा छ थौमा पट्टिसम्म मेरो पनि लाजमा किने फुका थौ किनेपछिमा चाहिँ चिन्नु लक्षण चाहिँ खनेर थाहा छ चाहिँ ठो मस्तै अटिजम जी फुट या चिसन सङ्कै आफैका मलाई अहिले अर्जुबले छुया मलाई तुरन्त चिसमा चाहिँ बाल रोग विशेषज्ञ अथवा चाहिँ सम्बन्धित स्वास्थ्य संस्था हुन चाहिँ अटिजम के नेपाल शैली चाहिने छ जिउजुल मुखला सम्बन्धित स्वास्थ्य छ सल्लाहकारमा अवस्थित गुले गुले चाहिँ छुट्याएको छ झिसा चाहिँ छुट्याएको छ ठो चाहिँ इन्डिभिजुअल जाब जुकारमा छकन जुक होइन यो खम्बकहरू अहिले किसिममा व्यवहार चाहिँ निरन्तर रूपमा नाचन भएको छ म चाहिँ चाहिँ अहिले किसिम पर्फर्मेन्स निरन्तर नाचन भएको छ ठो म चाहिँ अटिजम जुन सङ्क्रिया फेरि अहिले छिसा बाल विशेष चाहिँ के ढुङ्गा चाहिँ को मर्बिड कन्डिसन रहेछ अटिजम नभन मेउन अफिस जुटाएर जुआ फोजु सिटो एडिएजी डा कन्डिसन लुगा एटेन्सन डेफिसिट हाइपर एक्टिभ डिसअर्डर है उच्च सन्दर्भलाई चाहिँ सुँगु सुनिए मुखो भ्याउने भ्याने भ्याने भ्याने ऊ छोरा सुनिए मुखो
2: सुस्त मनुष्य नजुए मुखो
1: सुस्त मनुष्य मुखो होइन छुट्टी गरेर नि छोरा सुनिए मुखो एकदम उच्च सन्दर्भलाई छ एडिएजी डा कन्डिसन ऊ नजिब गएको ल्याउने मलाई अलिक नग्ने डिस्लेक्सिया होइन
2: ऊ
1: अर्जुन नभए यो डिस्लेक्सिया डा कन्डिसन लर्निङ डिजर्भ नजुने चाहिँ आफूका मलाई अर्जुन नम्बर चाहिँ सेरोल पल्सी भयो बाल मस्य पसेको जोडे आफू अर्जुन नम्बर डाउन सिन्डोम जोडे आफूका अर्जुन नम्बर मेम विभिन्न रोग नजोडे चाहिँ फुका तर अर्जुन छुट्टी अवस्था होला त्यो अझै ठोठो चाहिँ होइन बाल विषय त किन माउ छैन विभिन्न अवस्था त पहिचान याउ लागेन अलि अलि अनलिपा चाहिँ निपतको चिज स्पेसिफिक सेन्ट्रलाइज भएर चाहिँ त्यो प्रपरली डायग्नोसिस याउ जिका चिज थिएन चाहिँ झिसँग मैले माउ खन्द अझै विशेष त अभिभावक थिएँ त चाहिँ परिवार जन्त चाहिँ चिज मसले एकदम स्वयंहरू अलि मस थाउने अपैना ठुके छ अर्जुन मसले भिजुअल नै नि मोबाइल छुने जी हो यो को मोबाइल छुने जन्दा आशा ऊ के जुन दाछ हुन छौ चाहिँ अर्जुन यो लक्ष्मणजी पनि छौ चाहिँ भर्चुअल अर्जुन धाउनु मलाई भर्चुअल अर्जुन चाहिँ ऊ गेजको ध्यान राख्छु चाहिँ अहिले ऊ ग्याजेसन पिनिटिए ढुङ्गा म चाहिँ होइन ब्याक वेभ हो तर रियल अर्टिजममा चाहिँ छुटाएको छ ब्याक वे मका उयो समस्या चाहिँ ऊ जिन्दगी भरेर हेर्छु नि
2: क्या
1: समयले पत्रलाई म फुटाएर सुनिरहेको छ एकदम थाहा भयो जाने झिसा चाहिँ अर्ली छ 18 महिना होइन मसा चाहिँ ऊ चिर्को जुब्ले न्यार न्योए झिसँग पटलाई फटाएको छ दसैँ बेस्टका न्यारलिपु जिसाले उयो विकासको महिना एकदमै ढिलाइ जुइनु कि अलि अनलिपु जिसँग चाहिँ विशेष नाच विभिन्न थेरापी ब्युसान ऊ दुःख न ढिलो जुइ आउनेछु ऊ के छ त्यहाँ बिमार एकदमै असर लुगा
2: अहिले त्यो अटिजम मस्तै त जिउ ख या त मेरो उमेर सम्भव पनि त जिउ
1: अटिजम अवस्था चाहिँ म चाहिँ ब्लेसै जुना हो ल जन्मजातै जुना हो ल मलाई अनि जन्मे जुइनु कहाँ विशेष कारणवश जुइदियो जुइ म त्यो चाहिँ एक्वायर्ड कन्डिसन भयो एक्वायर्ड आयो जन्मे जुइबिजु ल त्यो चाहिँ कन्जनाइटल कन्डिसन लाग्यो जन्मे से जुना आयो अवस्था गरेर चाहिँ
2: गतिकी जित लुम्न अब ल अटिजम नाप सही मसही चाहिँ मस्त चिन त्यादी थिए कङ्की ल्या मस ल्या भने मेरो पिना पाँचै समाज है घुलमिल मजुल या त छेन दाजकी जात तटके पिना पाँच घुलमिल मजुल खलाया मसला रेखा चाहिँ सुरुबिना कि गान यङ्की पनि नछौ पौराणिक ध्याउ या धार्मिक ध्याउ या त सामाजिक ध्याउ छु तातोले त
1: ठो जिन नाटक किन नि नाटक ठोसेर एकदम सम्बन्धित जिच्छु खेर थोकेर झिला छ सामाजिक प्राणी जुल छिउ कला संस्कृति नमा झिउ जोडे जोपी जुल छुरा छ मा बाप पनि छुइरहेको छ डक्टरै फ्यामिली छु मजीमा म चाहिँ यो लाइन चाहिँ जिसमा चाहिँ सर्वश्री हेरेका एजु कारण चाहिँ ठुलो चाहिँ गलत टाइम हो त छुराहरू चाहिँ ठो सूर्य विनायक बना मनोकामना बना कमल विनायक बना म चाहिँ नोभइड हो चाहिँ ऊ चाहिँ छोरा छ छिउ चाहिँ सुस्टिङमा तर अब छोरा छ मा बाउ पिण्ड चाहिँ चुजेजी ऊ चाहिँ थैन आत्मसन्तुष्टि खोज यहाँ मात्रै चिन्ता होला मखु
2: मखला
1: तर ऊ चाहिँ छु अन्धविश्वास गर ऊ छ्यासँग भाकल त्यहाँ चाहिँ धार्मिक झाँक्री आउनु डु मखला भन्दास चाहिँ थोर तर छु छोरा चाहिँ झिसँग नाटक किन छ नगए खटेर नि ठो छिसँग उयो लगे जुल्दा छुरा छ समय बर्बाद जुलिसा समय बर्बाद जुल गुलेमले चाहिँ ढेवन बर्बाद जुन फुलमा चाहिँ अहिले ऊ समय ढेवरी उसलाई ल्याउनु ढुङ्गा वही मुखु जुल एजु कान छुरा छ छिसो सही थासे चाहिँ उनीमा ल अहिले सही किसिममा चाहिँ ऊ गैना उयो चाहिँ पुनस्थापना या आउँछ गैना उयो चाहिँ बालाउस चाहिँ उयो चाहिँ सेवा बिहा चाहिँ न्यौ किउँछ ऊ टाइममै मैले ल्याएको छ छिउ समय बेथे बेकार हुने जुन कारण चाहिँ के मोमेन्ट चाहिँ अनाथ चाहिँ हिँड्छ या
2: तपाईँले चाहिँ यदि अहिले पनि छु जुल दा छ बरु बाल स्वास्थ्य विशेषज्ञ थियो उनमा ल
1: बाल विशेषज्ञ पक्कैन पक्कैन
2: हजुर त्यहाँ यो पनि मस्तै त चाहिँ शिक्षा स्वास्थ्य लगायतपट्टि चाहिँ गइन प्रबन्ध या गएको ठाउँ सिक्नु चाहिँ अनुभव थियो
1: दक्षिण नभए छुरा छ छिसो चाहिँ मस्तिष्कको समस्या नाजेछु समस्या चाहिँ मस्तिष्क भएको छु समस्या चाहिँ झिपी छिसा चाहिँ त्यो न्युरोटिपिकल लागेको
2: छु
1: छुना मजु पिँदैछ त होइन मलाई गयो किसिम बाटन बिमार या मोठुका खास मेरो जिम्सा चाहिँ एनाकै छ त्यहाँ अभिभावकसँग थ म चाहिँ त गैना हुर्केँ यो अवस्था सुख उयो किसिम बाथरुम बिमार ऊ चाहिँ मसिया छु अहिले सामाजिक परिवेश जुल स्कुली परिवेश जुल विभिन्न कठा यो परिवेश त बाथरुम मिलिया फु कारण चाहिँ थो मसेर थाहा पुगेको छ अवस्था चाहिँ खन्डुका जो अनुरोध छुरा चाहिँ जिसमा पहिला ऊ अन्डरस्ट्यान्डिङ चाहिँ यहाँ मरुका जस्तै जसमा ठुलो नेपालले जुको अवस्था भएको छ संसारै अटिजम जस्तै भन्नु अमेरिकै खोलाएको छ उनपछि म चाहिँ अटिजम छु इभनलाई सामान्य लाइफै बिटेर चाहिँ छु केजिआरहरूले चाहिँ ऊ किसिम बुझाइदिउँ अटिजम जब व्यक्तितिर गयो किसिममा बाथरुम बिमार लाग्छ डक्टर जस्तै एयरपोर्ट चाहिँ डुवान छ क्याङ्गा चाहिँ हरेक छ्यासे टक्का चाहिँ ऊ भिजुअल सपोर्ट हो ऊ भिजुअल सपोर्ट यसो आएर इम्ट एकदम अफ हिजो छु गर्ने घटना अझै अहिले इम्छ ऊ आत्मसार एटिच्युड नै छ हेर्नु नि एटिच्युड चाहिँ इम्ट चाहिँ घैना सपोर्ट या माने इम्छ ठिक हुनु ऊ छिउ समाजले भने चाहिँ ऊ कारणमा चाहिँ अटिजम मसल ठाकुको अवस्था जुलका निखाउँ चाहिँ ठो बाथरुमलाई छुरा छ मस्तिष्क जैन मजु नि अझ झिठो चाहिँ परिवार तालिमे चाहिँ पहिला अभिभावक तथा बाल तालिम कार्यक्रम अभिभावक त ब्याज तालिम पहिला सुरु हो अभिभावक ठुइमाला मा बाबा ठुइमाला अनलिपा चाहिँ छे परिवार हजुरबुवा हजुरआमा मान्छेको या दाजु कि तर केपसम्म ठुइमाला अनलिपा समाजमा छिमेकी हो वो डको सर्कलले चाहिँ ठुइकमा आउँछ र एजु कारण चाहिँ ठो अटिजम हान चाहिँ एकदमै भयावेश बढिरहेको छौँ ठो जु छेन वेफो आफ्नो छेन वेफो अवस्था
2: हजुर
1: वस्तो जु कारण चाहिँ समयले वो ठुइकाइको फटा छ थयपि चाहिँ व्यक्तित्व मसित चाहिँ सही वातावरण तस्को अफ उठे जिताका अहिले इम्र चाहिँ स्वावलम्बी जीवन बिताउन अवसर चाहिँ ताले ठेसँग
2: त्यसले अयुपी बस्ने त चाहिँ आगो थियो कि सोसाइटी एकदम एसिम्युलेट जी फ्याँचौँ स्थिति को कोठा चाहिँ एसिम्युलेटरी हो परिवार नापाउनु थियो जुल समाज नापाउनु सकिसँग समाजे जुल परिवार नापाउँछको मुख लिखुना चौपटी नाच छिसन तयार दिनु ल परिवार लिखु नाच्ने जिम्मा चाहिँ अटिजम जुया चाहिँ मरु न ध्याप्छु छि नगर्ने डाटेन पेसिनाटीलाई 2.2% चाहिँ अनु चाहिँ
1: अपाङ्ग
2: जुल तर अटिजम योपट्टि चाहिँ ढ्याल मोड्याल ढका मोठाउपट्टि न छि डाटेन पेसिनाटी ल गैना ट्विटर चाहिँ अछि चाहिँ एड्रेस याउ
1: थो मसेर चाहिँ निरन्तर रूपमा चाहिँ अब्जर्भेसन यहाँ आउनु छु मसेर एकदमै हरेक छे परिवार मसेर छ भने त्यहाँ त्यो सुट जुटेट ह्याफ आउँछ जुवा चाहिँ अहिले अभिभावक त चाहिँ एकदमै सतर्क र सजग जुइमा आउँछ दुःख गजुवा चाहिँ ढाँचा चाहिँ ठो ठाकु छिसो छिसो चाहिँ व्यवहारिकमा उता ढाँचा चाहिँ ठाउँको नै चाहिँ अपैना छिसो सरीसित छोड रहेछ मा बाप पनि थर जागि जागिर व्यस्त जुवा चाहिँ अहिले मसेर अपैना चाहिँ हजुरबा हजुरबामा छोया छु नि अहिले मसेर चाहिँ बालक चाहिँ अब्जर्भेसन जुवा चाहिँ भएको छु अहिले अन्ठारको चाहिँ युक्तमा ग्याप लु खन्नु ऊ जाने जो विशेष अनुरोध रहेछ चाहिँ विशेष न मा बाप पनि त थ मस्तै पनि व्यवहारिक हरेक चिज त चाहिँ अवलोकन यहाँ
2: मलाई
1: उयो त बालक चाहिँ केलाई आयो मलाई छ ऊ चाहिँ नम्बर एक नम्बर टू सिजन लाग्छ यदि सुन सस्पेक्ट खन्नु भएको छ समयले हेर्नु नि झी उयो विभिन्न किसिममा चाहिँ ए मिजा मसाट लिप्टक नभए नि होला पाँच छ वर्ष लिप्टक नभए ठोला मसाट मिजा मिसा अरे ख धेरै सुने खेन फुची तर चाहिँ यदि ऊ अटिजम जो अवस्था जुन लास्ला ऊ किन यो समय बर्बाद जुन लाग्छ यसो नि ऊ किसिमै विशेष सजग जुमा खोज्छ ऊ अन्धविश्वासले चाहिँ विश्वास नानी हो भने मछली भने जो अनुहार छ चाहिँ त्यसो अनुहार छुटा चाहिँ ठो चाहिँ हरेक क्षेत्रले चाहिँ ठुलो ठिकमा अवस्था नि जस्तै विद्यालय परिवेशले चाहिँ साह्रै पाँच मिनटसम्म ठुलो ढाँछ उयो गइकसम्म बाथरुममा मसेर हेरेँ मिसम छुइगा तर ठाउँ हिजो छुइन ढाँछ स्कुलले विद्यालय मसेर चाहिँ म विभिन्न किसिमको क्लास काइबले चाहिँ ए ठाइमी न जो पाँच मिनट हेरिरहेको छैन इम्प ठैकसम्म बाथरुममा चाहिँ ठिका छौँ ढुका इम्सा चाहिँ हामी छे परिवार एउटा ठिका छौँ आउँछ न ढुका उनीहरू जुमा आउँछ त्यो अहिले नाप्नु छुट आएको छ जिसमा चाहिँ ठुकियो आ विशेष न चाहिँ विद्यालय क्षेत्र देखेको छ स्कुल टिचर प्रिन्सिपल चाहिँ यहाँका उनीहरूको विषय एकदमै हेर्नु छ स्कुलले हरेक स्कुलले ठैबी मस्त भइहाल्छ स्कुलमा छुरिएछ सिधै एडमिसन डिनाइल जिमसँग क्यामा फुटेको छु नि तर ऊ छुरा छ मलाई छ भने जिम्म तर यही बढेर जाउँ दसैँ स्पेस सेन्टर त्यो एउटा अवस्था जिम्मको तर इम्प्रो चाहिँ समावेशन या अवस्थालाई चाहिँ झिमे बालक ठिकमा सार ऊ सम्भव दु थाहा छ लर्निङ त्यो चाहिँ झुटो ब्रेन फङ्सन गर्छु त्यो ब्रेन त घैना ट्रेन आउँछ त्यो चाहिँ झिसो ठिकमा अरूका ऊ ठिकबाट ढाँछ झिउ हरेक मलाई अल चिल्ड्रेन क्यान लर्न रहेछ डक्कु मसेस चाहिँ सिकाइले हुनु पाइ तर उनीहरू चाहिँ बिमा वातावरण व अवसर बिउ चाहिँ छिसा व किसिमको चाहिँ इङ्किमाला उकेको लागि चाहिँ झिउ दसवटा भूमिकाहरू गरेको यहाँ मलाई करिकुलम नै मोडिफाई यहाँ मन पर्छ अहिले नाम्रोमा चाहिँ झिउ चाहिँ विद्यालय चाहिँ ठो सम्बन्धी अध्ययनै इङ्किङ लाग्छ दसैँ ठुयाङ लाग्छ छौ च्याप्टर जग तल लाग्छ अर्जुन सम्बन्धी हरेक मसँग पनि जुन लिन्छ ऊ ठुयाङ लाग्छ भविष्य चाहिँ ठै मसँग नाम्रो लाग्छ ए ओके ठै अवस्था खाँ छैन बिमारी भन्ने छ ठुलो जुन लिन्छ उके सम्बन्धी अध्ययन या बुझ्नु छ ठुके रिसर्च मरु ठुके अध्ययन नै यहाँमा खन्नु ठुलो जिप्साना चाहिँ तर अडिने किसिमको गयो अडिने यहाँमा लाग्छ है नेपाली छु क्षमताले कमै ख कारणले हिजो पत्ला अडिने या फेरि म फेर्छ तर म लागि पुनस्थापना गर्न आइहाल्छ सही बाटो गर्न भ्युछ विङ फुट ढाँछ सायद थेपी छि मस्तै लागि छौ चाहिँ स्वादपूर्ण बाटो भने जी फै अहिले यी स्वावलम्बी जीवन चाहिँ विद्यार्थी जीवन चाहिँ विश्वास नै लगिरहेको छ लुगा
2: त्यसले चाहिँ त्यो अटिजम डिसअर्डर या त चाहिँ अर्डर चाहिँ यिङ फै नेपाल सरकारमा चाहिँ छि धाइदिए अनुसार चाहिँ प्रिभिलेज बिमाला सेवा शुद्ध बिमाला स्कुल त न अटिजम मैत्री देखमाला
1: हजुर
2: समाज तल देखे माला
1: हजुर एकदमै ठुलो चाहिँ छुटा चाहिँ निको पारे फैमुख हो त एसिडेन्स झिबी बनाउनु न थो क्षमता रहेछ दुर्बलता रहेछ नि मेकअप इन्डर वेक हो चाहिँ यसरी झिउ म क्षमता पहिचान नै अवसर मिल्दो रहेछ या सर अटिजम मसेज चाहिँ विभिन्न उदाहरण रहेछ झि व्यक्तित्व जिन्छेर अफलाइन नै जे खोल्ला चाहिँ अल्बर्ट आइन्स्टाइन लियोनार्डो दा भिन्ची इलन मस्क बिल गेट्स मेसी थुप्रै अटिजम व्यक्ति भिख थुप्रै अवसर प्राप्त जो कारण अन्ठ्यो भिख छ यदि अवसर मिल्दा छ सुन मसँग नि हो भेट अभि फुजो तर म बाथरुम मिले जिमालका सायद डकुमा मसँग अलिक मजी फुजी तर म क्षमता अनुसार चाहिँ छुकै म चाहिँ विज्ञता दु छुकै म क्षमता दु वन साथी छ आशा पक्कै चाहिँ यिमसँग चाहिँ थौ स्वावलम्बी बिहार नि सुनु छु चाहिँ स्किल भोकेसन स्किलै जुइफु थौ जीविको पार्टी यहाँलाई छ बाथरुमले जसलाई यी समाजलाई बोझ जुइछु देश लागि छ बर्डन जुस वरि मतलब तरुण लस्ने छ मजाला जुए जुल उगी लागि छ मजा स्वयं मेम मेमो स्वयं मलाई ओ हाँ चाहिँ थोक्ने सुझेर नि छ बा मा छ मलाई जागिर टोटा स्वयं आउँछ ब्याजन त्यही मलाई इन्कम जेनेरेसनलाई एकदमै एफेक्ट हुने छ छोटो चाहिँ तरुण देशको लागि बढ्न खोज्छु ऊ के नै सोचेको छ आयु छिगो लगानी ठोसो चिसा इन्भेस्टमेन्ट जान जुन ठो चाहिँ त्यो इन्भेस्टमेन्ट यो छुरा चाहिँ भविष्य सुनिश्चित लागि चाहिँ वातन मैले चिप्ने अवस्था जानिसँग बालो अवस्था चाहिँ हेफो जिप्छ एकदमै उदाहरण चाहिँ यो डुगा
2: हामीले चाहिँ नेपालले चाहिँ अटिजम डिसअर्डर या त एड्रेस या त चाहिँ छुछु परियोजना त नेपाल सरकारहरू या त सिक्मी थेनियाप्री चाहिँ आइएनजिओ एनजिओ गैर नाफामूलक संस्था पनि डु ध्यान दिन छुछु परियोजना त लन्च भएको छ
1: हजुर अटिजम चाहिँ विशेष न चाहिँ पहिला चाहिँ ठो छु अपाङ्गता यो ऐन हो जी थो अपाङ्गता भएका व्यक्तिहरूको ऐन ध्याज 2014 सालले अटिजम छुट्टै क्याटेगोरी लाएर छ नम्बर वान चाहिँ उहाँलाई पोलिसी लेभल र छेउ एड्रेस दिनुहुन्छ ल नम्बर टू रिसेन्टली जिसमा चाहिँ स्वास्थ्य मन्त्रालय चाहिँ जिसमा चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जिसमा चाहिँ अटिजम नेसनल अटिजम पोलिसी डाइरेक्टिभ ड्राफ्ट भनेर चाहिँ अटिजम जुपी व्यक्तित्व पहिचान नै आवश्यक यहाँका इमो होल हेबिटेसन है वो प्रोसेसले छुया मार्यो चाहिँ दोको जुन डकुमेन्टेसन चाहिँ स्वास्थ्य मन्त्रालयले बुझाइहाल्नु उसले लागि कारण पछिमा आउँछ आवश्यक खण्डु मुखला नाम्रोमा चाहिँ जिसमा चाहिँ विभिन्न क्षेत्र चाहिँ काठमाडौँ जग्गा भएको चाहिँ घामे घामे न चाहिँ चिसा चाहिँ विभिन्न जिल्ला जिल्ला चाहिँ चिसा चाहिँ छुट्याएको छ र प्यारेन्ट्स नेटवर्क ग्रुप स्टार्ट नाच चाहिँ ठैठा ठासे सेवा विस्तार या गर्न प्रयास गर्नु लुगा अहिले जिसा चाहिँ इन्क्लुसिभ एजुकेसन सबै शिक्षा विशेषता विभिन्न प्रोजेक्टहरूसँग जाइरहेको छ लुगा अहिले नाप्न बाँचे छुट्याएको छ सेल्फ एडभोकेट्स थोपी मसा चाहिँ थमा उकाला डिआफ हेरियो ऊ अवस्था नै जिसमा चाहिँ गइरहेको छ लुगा मुखा नाप्नमा चाहिँ विभिन्न स्थानीय सरकार प्रदेश सरकार केन्द्र सरकार नाममा चाहिँ समन्वय नाच हुनु जसमा चाहिँ स्वास्थ्य मन्त्रालय महिला बाल ज्येष्ठ नागरिक मन्त्रालय अलि शिक्षा मन्त्रालय चाहिँ विभिन्न विभाग नम्बर जिसमा समन्वय नाच हुनु उहाँका विषयमा छु प्रयास नै नाचौँ डु तर गलामा गाने खो प्रयास नाचौँ डुज ल नाप्नमा चाहिँ छिसम विभिन्न एनजिओ आइएनजिओसँग आएको छ बजेट चाहिँ विभिन्न किसिमको चाहिँ प्रोजेक्ट मार्फत गएको छ उयो चाहिँ विशेषता चाहिँ त्यो अटिजम जुन व्यक्ति त्यो चाहिँ पुनस्थापनाको लागि इम्रो चाहिँ क्षमता वृद्धिको लागि चाहिँ तालिम कार्यक्रम चाहिँ यहाँका अनि इम्रो चाहिँ समावेशी समाज समावेशी या वातावरण या विषयको यहाँका अहिले मेरो चाहिँ तरौँ फाइट नाचौँ ठुला चाहिँ लिगल गार्जियनसिप मा बाउ दरले जिम्छ सोहीका मा बाउ मरेर सुना सोही छ उसो तरौँ प्रश्नका उके चाहिँ जिम्छ विशेष जोड्न लगाएको छन् ठो अभियान चाहिँ निरन्तरमा लगेको छु म आउँछु यहाँमा यो कुदनी जस प्रयास चाहिँ जुवाएको छु अझ नमगानेका
2: त्यहाँले थुलिसले चाहिँ ठुलो तत्त्वहरू पनि परियोजना त जुल कार्यक्रम त छुछु
1: जिउ अटिजम के नेपाल सोसाइटी चाहिँ यहाँ ठाउँ ठोची गोदावरी छिथवे भवने स्थान जुन झरराशि उडा नम्बर 13 हो अनुसिसमा चाहिँ अटिजम चाहिँ कन्फर्मेटी डायग्नोसिस
2: हजुर
1: अनलिपा चाहिँ जिसमा फङ्सनल एसेसमेन्ट है मस्तिष्क चाहिँ क्रियाशील मापनमा चाहिँ इन्डिभिजुअल एजुकेसन लर्निङ प्लान भने आमा हो भने अब लाग्छ ल वा ढुङ्गा एउटा मा विभिन्न थेरापेटिक इन्टरभेन्सन है अक्युपेसन थेरापी दाई फिजियोथेरापी दाई सेन्सिग्रेसन थेरापी दाई आर्ट थेरापी दाई म्युजिक थेरापी विभिन्न थेरापी सेवा प्रदान गर्छ ल वा थेरापी नाप्न बचेको छुरा चाहिँ जुन चाहिँ ट्रेनिङ प्रोग्राम त विभिन्न ट्रेनिङ प्रोग्राम तले चाहिँ विश्व स्वास्थ्य सङ्गठन थियो चाहिँ केयर गिभर स्किल ट्रेनिङ प्रोग्राम त विशेष ट्रेनिङ प्रोग्राम त वा ट्रेनिङ संस्थान गर्छ छ बाह्र तालिम प्रोग्राम अलि अलि चाहिँ अभिभावक तथा बालबाल तालिम कार्यक्रम दिएर चाहिँ 2 महिना ट्रेनिङ प्रोग्राम हो जुन चाहिँ सन् 2009 निरन्तरमा चाहिँ त्यो 61 ब्याच रन नाच्नु वा ट्रेनिङ प्रोग्राम जुन 8 वर्ष क्या कुएसोपी मस्त नभए अभिभावना पर्थ्यो ट्रेनिङ ब्याच हुनु अनि स्पेसल स्कुल नढुका तर बालै बसेर चाहिँ जिसमा मेन्स स्कुल फै इङ्ग्लिस स्कुलिङ फै तर इम्रो चाहिँ हाई स्पेसलाई केयरमा आउनु अनि त्यहाँदेखि इम्रो चाहिँ स्पेसल स्कुल नढुका अनि जिम्मा एडल्टेसन जान ढुका वयस्कलेसन जान छ वयस्कलेसन जिम्मा चाहिँ भोकेसनल युनिट यहाँ चाहिँ जिम्मा चाहिँ विभिन्न किसिमको सिपमूलक तालिम भयो बेकरी जुल ह्यान्डिक्राफ्ट जुल क्यान्डल मेकिङ जुल विभिन्न चाहिँ गार्डनिङ जुल अनि चाहिँ अनि चिज नमुना पसल दिएका इम्र चाहिँ मनी मसिउ लागि ठेवायो आजमा गर्न या ओ डिपार्टमेन्ट स्टोर जायो कन्सेप्ट ब्याजन ल नाप्न बच्ने छुरा चिसमा चाहिँ आउटरिच चाहिँ जनचिन्ता फैलाउनु चाहिँ ल अहिले एडभोकेसी विशेष उकाला डिआ कार्यक्रम नाच्नु ल अहिले प्यारेन्ट्स नेटवर्क ग्रुप स्ट्रेन्थनिङ विभिन्न जिल्ला चाहिँ अभिभावक सशक्तिकरण चाहिँ थठाए सेवा विस्तार यहाँ लागि उयो चाहिँ नाच्नु ल अहिले नाप्न बच्ने छुरा चाहिँ पोलिसी लेभलले त्यसमा पोलिसी लेभल हिँड्यो अब अहिले त्यसमा चाहिँ रिसर्च हेर्न चाहिँ जान
2: त्यो अटिजम नप जस्तै आएपछि फिजियोथेरापिस्ट न जुगा दिनु हुने अटिजम नप फिजियोथेरापी रिलेसन छुटो इन कच्चा दस न 2-3 महिना
1: चाहिँ आठो अटिजम लागि फिजियोथेरापी चाहिँ भएको विभिन्न थेरापी ढुङ्गो मलाई आठौँ चाहिँ जनशक्ति अभावको कारण चाहिँ फिजियोथेरापिस्ट त ठुकै छ इन्भल्भमेन्ट नाच्नु ल मलाई तर ठुकै चाहिँ विशेष नाचुरा चाहिँ अकुपेसन थेरापी चाहिँ विशेष युजिका मलाई उयो चाहिँ सेन्सिटिभ इङ्ग्लिस थेरापी टाइप किन है विभिन्न विभिन्न चाहिँ ठुलो चाहिँ फाइन मोटर स्किल डाइ क्रस मोटर स्किल डाइ विभिन्न चाहिँ सेन्सिटिभ प्रोसिडिसर डाइन उके जायामा आउनु हो मेडिकल टर्म त प्याउनु र ठुलो चाहिँ ठुलो चाहिँ ठुकिन भन्छ त कारण समय कम झुकान चाहिँ विशेष चाहिँ व्यवहारिक परिवर्तन हेर्नु लागि दैनिक क्रियाकलाप सहजीकरण यहाँको लागि चाहिँ त्यो थेरापी सहयोगी ल नाप्नमा चाहिँ स्किल ट्रान्सफर अहिलेको स्किल ट्रान्सफर ना हरेक परिवेश छेउ वातावरण स्कुल वातावरण विभिन्न वातावरण कोही किसिमको चाहिँ ध्यान आकर्षण चाहिँ इन्ड स्पेसिफिक थेरापी बिमार त्यो चाहिँ फोकस ना चाहिँ त्यो थेरापी चाहिँ जाइज भएका
2: लिस्टले चाहिँ आज एक दुई मिनट चाहिँ बागदनी प्राविधिक पासामा त जानकारी बिहा दिनुहोला छु त्यो लिपाङ्गो इले छौँ यो पनि कार्यक्रम जित सम्बुद्ध थो अटिजम यो विषयले फिजियोथेरापी विषयले
1: रिसेन्टली जिसमा चाहिँ छ एकदम महत्त्वपूर्ण कार्यक्रम छैन जिसमा चाहिँ थो जिसमा चाहिँ अस्ट्रेलियन भोलिन्टियर इन्टरनेसनल
3: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस् यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ
4: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग
5: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौं
6: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ
5: वैदेशिक रोजगार बोर्डको सचिवालय
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
8: नमस्कार हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ प्राविधिक सहकर्मीहरू धर्मपाल प्रसाद रामकृष्ण शाह पुष्परत्न बज्राचार्य उद्घोषगामी बलराम कोइराला मनुका कुँवर अनि म गणेश थापा यस बेला साँझको 5 बज्नै लाग्यो अब सुन्नुहुनेछ समाचार

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले संखुवा सभाका प्रकाश अधिकारीलाई सङ्घीय संसद प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा 106 उपधारा 1 अधिकारीलाई सो पदमा नियुक्त गर्नुभएको हो। राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ। सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम नसकिएकाले आगामी बैठकमा समेत छलफल जारी रहने जानकारी गराउनुभयो। राष्ट्रिय सभामा आजदेखि नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख 28 सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख 31 बिहिबार बिहान 11:15 बस्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले मध्य प्रदेशको साक्षरता अभियान औपचारिकता मात्र नभई सामाजिक रूपान्तरण र मानव विकासको अभियानका रूपमा रहेको बताउनु भएको छ। आज जनकपुरधाममा साक्षर मध्य प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै उहाँले सीमित समयभित्र कार्यदलले गहन अध्ययन, तथ्यगत विश्लेषण तथा व्यावहारिक सुझावसहितको प्रतिवेदन तयार पारेकोमा कार्यदललाई धन्यवाद दिनुभयो। प्रतिवेदनमा समेटिएका सुझाव, रणनीति तथा कार्ययोजनामाथि थप अध्ययन गरी सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो। चालु आर्थिक वर्षभित्र मध्य प्रदेशलाई साक्षर घोषणा गर्ने उद्देश्यसहित मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारका पूर्व सचिव डाक्टर राम स्वरूप सिन्हाको संयोजकत्वमा 7 कार्यदल गठन गरिएको थियो। मन्त्री पोखरेलले मध्य प्रदेशलाई साक्षर घोषणा गर्ने अभियानमा सङ्घीय सरकारको पूर्ण सहयोग र समन्वय रहने स्पष्ट पार्दै तिनै तहका सरकार, विद्यालय, शिक्षक, विद्यार्थी तथा समुदायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 छात्रवृत्तिका लागि आगामी जेठ 1 10 महानगरको आवेदन खुल्ला गरिने जनाएको छ। कामपाका अनुसार इच्छुक विद्यार्थीले जेठ 1 बिहान 10 जेठ 10 राति 12 अनलाइन फारम भर्न सकिनेछ। योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न छनौटका लागि जेठ 17 बिहान 8 10 परीक्षा सञ्चालन हुने पनि कामपा शिक्षा विभागका प्रमुख नवराज ढकालले जानकारी दिनुभयो। ढकालका अनुसार कामपाले शिक्षामा गरेको लगानी, निगरानी, शिक्षा ऐन र कानुनको कडाइका साथ कार्यान्वयन गर्दा छात्रवृत्ति पाउने विद्यार्थीको संख्यामा हरेक वर्ष उल्लेख्य वृद्धि हुँदै आएको छ। गत शैक्षिक सत्रमा मात्रै काठमाडौँ महानगरपालिकाले 2.25 करोड बराबर छात्रवृत्ति वितरण गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संस्थागत भ्रष्टाचार नियन्त्रण गरी राज्यका स्रोत साधन जनताको हितमा प्रयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले सरकारका कुनै पनि निकाय कसैको उद्देश्य वा स्वार्थपूर्तिका लागि प्रयोग भएको देखिएमा राज्यका निकायहरूबाट त्यस अवस्थाबारे गम्भीर र निष्पक्ष छानबिन गरिने बताउनुभयो। कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले लोकतन्त्र बलियो बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुहुँदै गैर जिम्मेवार पत्रकारिता तथा लोककल्याणकारी विज्ञापनका नाममा भएका अनियमिततालाई रोक्नुपर्नेमा जोड दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 समाचार, अब एकैछिन विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेनको निप्रो पेट्रोभस्क क्षेत्रमा भएको रुसी आक्रमणमा परि 8 मृत्यु हुनुका साथै अन्य 11 घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार रुसी सेनाले यस क्षेत्रमा करिब 30 हवाई आक्रमण गर्दा उनीहरूको ज्यान गएको छ र अन्य घाइते भएका छन् भने धेरै आवासीय भवन तथा पूर्वाधार सुविधामा क्षति पुगेको छ। अनेकौँ अन्तर्राष्ट्रिय प्रयासका बीच सन् 2022 फेब्रुअरीदेखि सुरु भएको रुस युक्रेन युद्धले हालसम्म कुनै समाधानमा पुग्ने सङ्केत देखाएको छैन भने निरन्तर सैन्य अपरेसन र द्विपक्षीय बीच आक्रमण भइरहेको छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो, सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। केही बेरमै यहाँहरूले सुन्नुहुनेछ तामाङ भाषामा समाचार, त्यसपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण केन्द्रीय प्रसारण अन्तर्गत रहेर सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।

0: চিতোন দি লাবা তাবা মোলা পার্টি চোহ রবি লামি ছানে লা চোহ বাংরি তিনি চিবা চিসাং লা গে সমিতি চিসাং সে গিচ্ছা গ্রেন হাল লা রা তোক লাবা মুলা বিশি পার্টি লা সংসদীয় দল লা সচেতক প্রকাশ চন্দ্র পরিয়ার সে সুবা মোলা মিও অনুসন্ধান ব্যুরোলা প্রহরী টোলিসে সরকারি সম্পত্তি ক্ষতি লাভা অভিযোগী নেপাল ইনভেস্টমেন্ট মেগা বেঙ্গলা গ্রেন কার্যকারী অধিকৃত জ্যোতি প্রকাশ পাণ্ডে দা সিন্ধুলি গ্যাম চুংবা মোলা নিজি থুমলা স্মার্ট টেলিকমলা মোকোন সম্পত্তি দূরসঞ্চার পূর্বাধার দূরসঞ্চার প্রণালী থেন দূরসঞ্চার সঞ্জাল নেপাল দূরসঞ্চার প্রাধিকরণ সে নিয়ন্ত্রণ রে কিংবা ধুইরিন হোজা সম্পত্তি সরকারি পোদা নাংসি লিলামি লাভা আরোপরি থেদা চুংবা হিনলা মোবাইল ফোন সুইচ অফ লাসি ইয়ারবান লাভা ধুইরি পাণ্ডে দা জং প্রহরী গেজাং সিন্ধুলি গ্যাম নিবা প্রহরী টোলি সে থেদা কমলা মাই নগরপালিকা ডু গ্যাম চুংবা হিনলা চুরাংলাসিন আধারভূত লুই সেবা হাসপাতাল চন্দ্রৌ টালা সোমচুই ব্রে লাখ টাঙ্গা হিনামিনা লাভা বিমান হাসপাতাল থেন বেঙ্গলা মেন্দোঙা কর্মচারী দা চুংবা মোলা জোং প্রহরী গেজাং কপিল বস্তুরী নোরদিং দুই হাজার একাশি বয়াশি লা কারোবার রি হিনামিনা লাভা বিমান উজুরী খাবা লিছা অনুসন্ধানলা ধুইরি থেনিকা দেদা চুংবা হিনলা রাম নগর রি মোটরসাইকেল দুর্ঘটনা তামা মেন্দোগিক বিউন শিবা মুলা বিশামা মেন্দোগিক ঘাইতে তাবা মোলা বরথওয়া সরলাহিলা বরথওয়া গ্যাম মধুবনি ক্যার নিবান লাভা মোটরসাইকেল নয়া রোড মধুবনি সড়ক খণ্ডারি রামনগর গাউঁপালিকা গাঁ বৈজনাথ চোকরি দুর্ঘটনা তামা মোটরসাইকেল সেংবা ভারতলা সীতামঢ়ী গ্রাম পঞ্চায়েত ঢোকলা সোমচুই গাঁ দিংলা গৌরব পটেল শিবা মোলা চুরাং লাসিন গোর্খা জোংলা ভীমসেন থাপা গাউঁপালিকা নি রাতা মাটে রি তিলমা মুনা ট্র্যাক্টর দুর্ঘটনা তামা হোজান গাউঁপালিকা সোমলা সোমচি চুই সোম দিংলা বিক্রম বস্যাল শিবা মোলা কঞ্চনপুরলা গড্ডা চৌকি হেনসে কৈলালীলা চিসা পানি ধোনা স্যার নুপ মহেন্দ্র রাজমার্গ লা অতিক্রমণ লাসি শোভা থুম খালি লাবারী পাংবা মোলা সড়ক ডিভিজন গেজাং মহেন্দ্রনগর সে তিনি কাগুর ছিপান মহেন্দ্র রাজমার্গ গড্ডা চৌকি উতরিয়া চিসা পানি সড়ক মুরগ্যাম নিচুইঙা নিচুইঙা মিটার ক্যাসে চুরসে মুবা হোজা থুমরি শোভা টহরা ফুপারি চুই ঘাড়া লা দুই পিনবা মোলা স্যানসু বান মুবা সানগুর জিনজি ফ্যাফুল্লা
1: সার্বজনিক সেবা প্রসারণ রেডিও নেপাল
2: নেপালকো সমাবেশী আওয়াজ
3: श्रोताबिन नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा दस विज्ञान तथा प्रविधि विषयको एकाइ दुई जीवहरूको वर्गीकरण अन्तर्गत जन्तु जगतको परिचय र वर्गीकरणमा विशेषत पोरिफेरा र सिलन्टरेटाका सम्बन्धमा शिक्षक र विद्यार्थीबीच गरिएको संवाद प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: मिथिलेश, जाऊ इड कक्षामा, घन्टी बजिसक्यो।
5: ल ल जाऊ, मिसले आज प्रयोगशालामा लग्ने भन्नुभएको छ।
4: कक्षामा गएर सबैलाई तयार भएर बस्न भनौँ।
5: मिसले कापी, विज्ञान किताब, कलम र पेन्सिल ठिक पारेर राख्नु भन्नुभएको छ।
4: भन न त सबै साथीहरूलाई।
5: सबैजना आफ्नो आफ्नो कापी, विज्ञान किताब, कलम र पेन्सिल निकालेर राख, आज मिसले प्रयोगशालामा लाने भन्नुभएको छ।
4: मिथिलेश, मिसले आज हामीलाई प्रयोगशालामा के सिकाउँछु भन्नुभएको थियो?
5: जन्तु जगतको वर्गीकरण।
4: मिस आउनुभयो।
5: मिस नमस्कार।
6: नमस्कार
5: मिस, आज त हामी प्रयोगशाला जाने भनेर तयार भएर बसेका छौँ नि।
6: स्याबास, मैले बिर्सिसकेको थिएँ तपाईँहरूले सम्झेर तयारी अवस्थामा बस्नुभएको रहेछ। लजाऊ। सबैजना एउटा एउटा टुलमा सजिलो गरेर बस्नुहोस् है। आज हामी जन्तु जगतका विशेषताहरू र यसको वर्गीकरणका बारेमा छलफल गर्छौँ।
5: मिस, पाँच जगत प्रणाली अनुसार हामीले छलफल गर्न बाँकी भएको अन्तिम जगत जन्तु जगत हो है?
6: हो मिथिलेश, तीनवटा जगत हामीले कक्षा नौमा छलफल गरेका थियौँ। वनस्पति जगत यसभन्दा अगाडि छलफल गरिसक्यौँ, अब यो अन्तिम जगत हो।
4: सबै जनावरहरू जन्तु जगतमा पर्छन् है मिस?
6: हो डोलमा, एकदमै अविकसित पोरिफेराहरूदेखि विकसित मानिस लगायत अन्य ठुला ठुला जनावरहरू पनि यसमा पर्छन्।
4: जन्तु जगतमा पर्ने जनावरहरूको मुख्य विशेषताहरूको बारेमा छलफल गरौँ है मिस।
5: मानिस पनि जन्तु जगतमा पर्ने रहेछ है?
6: हो नि मिथिलेश, मानिस पनि जन्तु जगतमै पर्छ।
4: आज हामी प्रयोगशालामा के गर्छौँ?
5: प्रयोगशालामा के गर्नु नि? यहाँ भएका जनावरहरूको स्पेसिमेनहरू अवलोकन गर्ने, अध्ययन गर्ने।
4: जन्तु जगतमा पर्ने जीवहरूमा कस्तो किसिमको कोष हुन्छ मिस?
6: जन्तु जगतमा पर्ने सबै जीवहरूको शरीर कोष भित्ता नभएका युक्यारियोटिक कोषहरू मिलेर बनेको हुन्छ।
4: यिनीहरूको कोष भित्ता हुन्छ कि हुँदैन?
5: जन्तु कोषमा कोष भित्ता हुँदैन नि। कक्षा आठमा हामीले जन्तु कोष र वनस्पति कोष बीच भिन्नता पढ्दा पढेका थियौ नि।
6: हो मिथिलेशले सही भन्नुभयो। अरू के विशेषताहरू थाहा छ नि भन्नुहोस् त?
5: यी जीवहरूको कोषमा क्लोरोफिल हुँदैन।
4: त्यसो भए त यिनीहरूले आफ्नो खाना बनाउन पनि सक्दैनन् होला है?
5: हो नि, यिनीहरूले आफ्नो खाना बनाउन पनि सक्दैनन्। यिनीहरू परपोषक हुन्छन्।
4: यो जगतमा त धेरै जीवहरू पर्छन् होला है?
5: हो डोलमा, यस जगतमा धेरै किसिमका जनावरहरू पाइन्छन्।
4: हाम्रो वरपर पाइने जनावरहरूकै शारीरिक बनावट कति धेरै फरक फरक हुन्छ? अन्य क्षेत्रमा पाइनेहरू त झनै फरक हुन्छन् होला है?
5: मिसले बताइदिनुहोस् न यसका बारेमा। हजुर त चुप्प लागेर सुनि मात्र रहनुभयो, किन हो?
6: तपाईँहरूको छलफल कस्तो राम्रो छ, त्यसैले सुनेर बसेको नि। हो, तपाईँहरूले भने जस्तै यस जगतमा पर्ने जनावरहरू एकअर्कासँग शारीरिक बनोट, आकार, रूप आदिमा फरक हुन्छन्।
5: शारीरिक बनावट के कारणले फरक भएको हो मिस?
6: शारीरिक बनावटलाई धेरै कुराले असर गर्छ। जस्तै कुनै जनावरमा अस्थिपञ्जर हुन्छ भने कुनै जनावरको शरीर कडा आवरणले ढाकेको हुन्छ।
5: कुनै जनावरहरूको मेरुदण्ड हुन्छ, कुनैको हुँदैन है मिस?
6: हो, तपाईँले सही भन्नुभयो। यस अन्तर्गत पर्ने केही जीवहरूमा मेरुदण्ड हुँदैन, तिनीहरूलाई इन्भर्टिब्रेट भनिन्छ।
4: मेरुदण्ड भनेको हाम्रो पछाडिको भागमा रहेको ढाडको हड्डी हो है मिस?
6: हो डोलमा, हाम्रो जस्तै मेरुदण्ड हुने जीवहरूलाई भर्टिब्रेट भनिन्छ।
5: जनावरहरू त एक ठाउँबाट अर्को ठाउँमा पुग्न चाल देखाउँछन् है मिस?
6: हो मिथिलेश, यिनीहरूले विभिन्न अङ्गहरूको सहायताले चाल देखाउँछन्।
4: यिनीहरूमा परिवहन कसरी हुन्छ मिस?
6: यिनीहरूमा परिवहनका लागि पनि विभिन्न किसिमका अङ्गहरूको विकास भएको हुन्छ।
5: जन्तु जगतमा प्रजनन कसरी हुन्छ नि मिस?
6: जन्तु जगतमा पर्ने जीवहरूमा केहीमा अमैथुनिक प्रजनन हुन्छ भने केहीमा मैथुनिक प्रजनन हुन्छ।
5: सबै जीवहरूमा एकै प्रकारको अमैथुनिक प्रजनन हुन्छ कि फरक फरक किसिमको मिस?
6: जीव अनुसार अमैथुनिक प्रजनन पनि फरक फरक हुन्छ नि।
5: जन्तु जगतमा पर्ने जनावरहरूको विशेषताहरू त निकै फरक फरक हुँदा रहेछन्। यिनीहरूको बारेमा अध्ययन गर्न पनि गाह्रो हुन्छ होला है?
6: यिनीहरूको अध्ययनलाई सरल बनाउन यिनीहरूलाई विभिन्न समूहमा विभाजन गरिएको छ नि।
5: जन्तु जगतलाई पनि विभिन्न डिभिजनमा विभाजन गरिएको छ हो मिस?
6: जन्तु जगतका समूहलाई डिभिजनको सट्टामा फाइलम भनिन्छ।
5: जन्तु जगतमा कतिवटा फाइलम हुन्छन् मिस?
6: जन्तु जगतमा जम्मा नौवटा फाइलमहरू छन्।
5: नौवटा फाइलम? यति धेरै फाइलम कसरी याद गर्ने?
4: हो भने कसरी सम्झने होला यति धेरै फाइलमहरू?
5: फाइलमभित्र फेरि अझै कतिवटा क्लासको बारेमा पढ्नु पर्ने होला।
4: हो त है, वनस्पति जगतमा पनि समूहभित्र कति धेरै उपसमूहहरू थियो नि।
6: यस जगतका सबै फाइलमका उपसमूहका बारेमा पढ्नु पर्दैन, केवल एउटा फाइलमको क्लाससम्म मात्र पढ्ने हो।
4: ती नौ फाइलमहरू के हुन् मिस?
6: जन्तु जगतमा पर्ने जीवहरूलाई यिनीहरूको शारीरिक बनावटको आधारमा पोरिफेरा, सिलेन्टरेटा, प्लेटिहेल्मेन्थिस, निमाथिहेल्मेन्थिस, एनिलिडा, आर्थ्रोपोडा, मोलस्का, इकाइनोडर्माटा र कर्डेटा गरी 9 फाइलमहरूमा वर्गीकरण गरिएको छ।
5: फाइलमको नाम पनि कस्तो गाह्रो गाह्रो रहेछ।
6: पहिलो पटक सुन्दा मात्र गाह्रो लागेको हो, पढ्ने लेख्ने गरेपछि गाह्रो हुँदैन नि।
4: हस मिस, हामी याद गर्ने कोसिस गर्छौँ।
5: अब यिनीहरू सबैको विशेषताहरू पनि त हामीले सिक्नु पर्यो नि। अब प्रत्येक फाइलमका बारेमा छलफल गरौँ है।
6: हुन्छ, सबैभन्दा पहिले पोरिफेराकै बारेमा छलफल गरौँ है।
5: पोरिफेरा जन्तु जगतमा पर्ने सबैभन्दा अविकसित जनावरहरूको समूह हो।
6: हो, यो फाइलममा पर्ने जनावरहरू अरूभन्दा कम विकसित हुन्छन्। एकैछिन, सबैजनाले यी स्पेसिमेनहरू हेर्नुहोस् त।
4: हस मिस।
6: यिनीहरूको अवलोकन गरेर के विशेषताहरू पाउनुहुन्छ टिपोर्ट पनि गर्नुहोस् है।
5: यसको शरीरमा धेरै छिद्रहरू रहेछन्।
6: हो, शरीरमा धेरै छिद्रहरू हुने जीवहरू यस फाइलममा पर्छन्।
5: शरीरको माथिल्लो भागमा रहेको छिद्र चाहिँ ठुलो छ, तर अन्य भागमा मसिना छिद्रहरू छन्।
6: त्यो माथिल्लो भागमा रहेको ठुलो छिद्रलाई ओस्कुलम भनिन्छ र अन्य भागमा रहेका छिद्रहरूलाई ओस्टिया भनिन्छ।
4: यी छिद्रहरूको काम के हो मिस?
6: शरीरमा भएको ओस्टियाबाट पानी भित्र जान्छ र ओस्कुलमबाट पानी बाहिर निस्कन्छ।
4: यी जनावरहरू पानीमा पाइन्छन् हो मिस?
6: हो, यिनीहरू समुद्रमा पाइन्छन्। पानीमा मिसिएका पोषक तत्त्वहरू शरीरमा छिर्छ, त्यसको भित्री तहले उक्त पोषक तत्त्वहरू सोसेर लिन्छ।
4: यिनीहरूको शरीरमा कतिवटा तह हुन्छ र मिस?
6: यिनीहरूको शरीरलाई 2 तहले ढाकेको हुन्छ। यिनीहरू पहिलो बहुकोषीय जनावरहरू हुन्।
5: यिनीहरू हेर्दा त जनावरहरू जस्तै छैनन् है।
6: तपाईँले हेरेको जनावर कुन हो र?
5: मैले हेरेको जनावर स्पोन्ज हो मिस।
6: अनि डोलमा तपाईँले कुन जनावर हेरिरहनु भएको छ नि?
4: मैले हेरेको साइकन हो मिस।
6: यी जनावरहरूको अरू के विशेषताहरू पाउनुभयो त?
5: यिनीहरूको शरीरलाई जुनै दिशाबाट काट्दा बराबर 2 विभाजन गर्न सकिने रहेछ।
6: हो, यस्तो शरीरलाई रेडियल सिमेट्री भनिन्छ।
4: हामीले यी स्पेसिमेनहरू हेर्दा यति मात्र विशेषताहरू भन्न सक्यौँ। अन्य विशेषताहरू के छन्?
6: यी जनावरहरूले शरीरको तहबाट श्वास प्रश्वास गर्छन्।
5: यिनीहरू समुद्रमा कसरी बस्छन् मिस? पानीले बगाउँदैनन् यिनीहरूलाई?
6: यिनीहरू पानीभित्र कुनै वस्तुमा टाँसिएर रहेका हुन्छन्।
4: जनावरहरूमा त चाल हुन्छ, तर यिनीहरू कसरी चाल देखाउँछन् मिस?
6: सामान्यतया यिनीहरूले चाल देखाउँदैनन्। स्पोन्ज कोषको सहायताले टाँसिएकै वस्तुमा यताउता सरेर चाल देखाउँछन्।
5: मिस, समुद्रभित्र त समुद्री धार कडा हुन्छ, यिनीहरूलाई उक्त धारले असर गर्दैन?
6: खासै असर गर्दैन, तर यिनीहरू कुनै कारणवश टुक्रिएमा यिनीहरूले टुक्रिएको भाग सजिलै पुनः उत्पादन गर्न सक्छन्।
5: यस्तो क्षमतालाई के भनिन्छ मिस?
6: यस्तो क्षमतालाई रिजेनरेसन क्षमता भनिन्छ। यी जीवहरूमा रिजेनरेसन क्षमता उच्च हुन्छ।
4: यिनीहरूमा प्रजनन कसरी हुन्छ मिस?
6: यिनीहरूमा अमैथुनिक र मैथुनिक दुवै किसिमको प्रजनन हुन्छ।
5: कस्तो किसिमको अमैथुनिक प्रजनन हुन्छ मिस?
6: अमैथुनिक प्रजनन बर्डिङ वा फ्रेगमेन्टेसन विधिबाट हुन्छ।
4: बर्डिङ प्रजनन विधि भनेको कस्तो प्रजनन विधि हो?
6: बर्डिङ हुँदा यिनीहरूको शरीरबाट एउटा सानो टुसा पलाउँछ, उक्त टुसा बढ्दै जान्छ अनि केही ठुलो भइसकेपछि माउबाट छुट्टिन्छ र नयाँ जीवको विकास हुन्छ।
4: फ्रेगमेन्टेसन कसरी हुन्छ मिस?
6: फ्रेगमेन्टेसन हुँदा माउ जीव साना साना टुक्रामा टुक्रिन्छ, प्रत्येक टुक्राबाट नयाँ जीवको विकास हुन्छ।
4: मैथुनिक प्रजनन कसरी गर्छन् मिस?
6: मैथुनिक प्रजननका लागि ग्यामेटहरू उत्पादन गरेर गर्छन्।
5: यस फाइलममा अन्य कुन कुन जीवहरू पर्छन् मिस?
6: स्पन्ज, ल्युकोसोलेनियम, हाइलोनिमा, क्लियोना, स्पोन्जिला, साइकोन, यु स्पोन्जिया आदि जनावरहरू यस फाइलम अन्तर्गत पर्छन्।
4: मिस, हजुरले दराजबाट के झिक्न लाग्नु भएको?
7: तिम्रो लागि उपहार होला।
6: माइक्रोस्कोप निकाल्न लागेको नि।
7: माइक्रोस्कोपबाट हामीले के हेर्ने मिस?
6: माइक्रोस्कोपबाट हामीले आज हाइड्रा हेर्ने।
4: हाइड्रालाई हामीले सिधै आँखाले हेर्न मिल्दैन हो मिस?
6: सकिँदैन नि, त्यसैले यसलाई माइक्रोस्कोपबाट हेर्नुपर्छ।
7: सबैभन्दा पहिले म हेर्छु है मिस?
6: हुन्छ, पहिले माइक्रोस्कोप सेटअप गरौँ अनि हेर्नुहोला है।
4: हाइड्रा कुन फाइलममा पर्छ मिस?
6: यो सिलेन्टेरेटामा पर्छ नि।
7: यस फाइलममा पर्ने अन्य जनावरको स्पेसिमेन छैन?
6: छ नि, यो कोरल र जेलीफिस पनि यसै फाइलममा पर्छन्।
4: मैले जेलीफिस हेर्दै गर्छु है।
6: हुन्छ, डोल्माले जेलीफिस हेर्नुहोस् अनि मिथिलेसले हाइड्रा हेर्नुहोस् र यिनीहरूका विशेषताहरू छलफल गरौँला।
7: मैले त माइक्रोस्कोपबाट हेरिरहेको छु मिस।
6: के देख्नुभयो त?
4: जेलीफिस त पुरा जाली जस्तै छ मिस।
6: अरू के देख्नुभयो त?
7: हाइड्राको शरीर त पुरै खोक्रो छ मिस।
6: डोल्माले के देख्नुभयो?
4: जेलीफिसको पनि शरीर खोक्रो छ।
6: हो नि, यस फाइलममा पर्ने सबै जनावरहरूको शरीर खोक्रो हुन्छ, जसलाई सिलन्टरन भनिन्छ।
7: हाइड्राको माथिको भागमा हाँगा बिगा जस्तो देखिएको छ मिस।
6: डोल्मा, जेलीफिसमा पनि त्यस्ता भागहरू छन् त?
4: छन् मिस, यसको पनि वरिपरिबाट मसिना पातला हाँगा बिगाले घेरेको छ।
6: ती हाँगा बिगा जस्ता देखिने भागहरू टेन्टाकल्स हुन्।
4: यिनीहरूले के काम गर्छन् नि मिस?
6: टेन्टाकल्सले यिनीहरूलाई चालमा मद्दत गर्छन्, यिनीहरूलाई खाना समातेर मुखसम्म ल्याउन मद्दत गर्छन्।
7: ए, यो टेन्टाकल्सहरूको बिचमा रहेको भाग मुख हो?
6: हो, त्यही खुल्ला भाग मुख हो। यिनीहरूको शरीरमा एउटा मात्र खुल्ला भाग हुन्छ जसलाई मुख भनिन्छ। त्यसबाटै यिनीहरूले खानाभित्र पठाउने र अनावश्यक पदार्थ बाहिर फाल्ने गर्छन्।
4: यिनीहरूको शरीरलाई कति पत्र भएको तहले ढाकेको हुन्छ मिस?
6: यिनीहरूको शरीर पनि दुई पत्रे तहले ढाकेको हुन्छ, त्यसैले यिनीहरूलाई पनि डिप्लोप्लास्टिक जनावर भनिन्छ।
7: यिनीहरू पोरिफेरा भन्दा विकसित हुन्छन् है मिस?
6: हो, यिनीहरू पोरिफेरा भन्दा विकसित हुन्छन्, किनकि यो तन्तु विकास हुने पहिलो फाइलम हो।
4: यिनीहरूले कसरी श्वास प्रश्वास गर्छन् नि?
7: यिनीहरूले शरीरको सतहबाट श्वास फेर्छन्।
4: यिनीहरूमा प्रजनन कसरी हुन्छ मिस?
6: यिनीहरूमा अमैथुनिक प्रजनन बर्डिङ विधिबाट हुन्छ भने मैथुनिक प्रजनन ग्यामेट उत्पादन गरेर हुन्छ।
7: यी जनावरहरू कहाँ पाइन्छन् मिस?
6: यिनीहरू पनि समुद्रमा पाइन्छन्।
7: आज त पिरियड सकिएको पनि थाहै भएन, कति छिटो घन्टी बज्यो।
4: आज त हामीले जन्तु जगतका बारेमा र फाइलम पोरिफेरा र सिलिन्ट्रेटाका बारेमा धेरै कुरा सिक्यौँ।
6: घन्टी पनि लागिसक्यो, तपाईँहरू कक्षामा जानुस् अहिले। अब घरमा गएर आज हामीले छलफल गरेका विषयवस्तुको कापीमा राम्रोसँग लेखेर भोलि मलाई देखाउनुहोस् है।
7: हुन्छ मिस, बाई बाई मिस।
3: हवस् त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: श्रोताबिन नमस्कार, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 सामाजिक अध्ययन विषयको एकाइ 3 हाम्रा सामाजिक मूल्य र मान्यता अन्तर्गत पाठ 1 रहेको हाम्रा राष्ट्रिय सम्पदा पाठ शीर्षकमा केन्द्रित भई गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य बुँदाहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
9: म्याम, आज त नवीन पनि आएका रहेछन्।
10: हो रहेछ,
9: यिनी त विद्यालय नआएको पनि 4-5 दिन भइसक्यो, के भएको रहेछ?
4: त्यही त म्याम, बिरामी पो परेका थिए कि, सोधौ न त।
10: ए नवीन, नवीन
11: किन हो?
4: यता आऊ न।
11: ल आएँ। ए म्याम पनि हुनुहुँदो रहेछ। नमस्कार म्याम, किन बोलाउनु भएको म्याम?
9: तिमी यत्तिका दिन कहाँ हराएको, हेर त कति धेरै पढाइ छुट्यो।
10: हामीले त तिमी बिरामी पो भएछौ कि भन्ने ठानेको, बिरामी परेर नआएको
11: हो? होइन, म त घुम्न गएको थिएँ।
10: कहाँ गएका थियौ नवीन?
11: यसपालि धेरै ठाउँ घुमियो म्याम। पहिले काठमाडौँ घुमियो, अनि फर्कदा चितवन र लुम्बिनी पनि घुमेर आयौँ।
9: अनि काठमाडौँ कोसँग गएको नि?
11: मेरो माइजू काठमाडौँमा जागिर खानुहुन्छ, मामा माइजूलाई भेट्न काठमाडौँ जाँदै हुनुहुँदो रहेछ, मलाई पनि हिँड भन्नुभयो। 10 दिन जति बसेर आएँ म्याम, रमाइलो भयो।
10: काठमाडौँ त खुब रमाइलो छ अरे है नवीन?
11: हो प्रेम, काठमाडौँ त निकै रमाइलो रहेछ। जता गए पनि बजार, ठुला ठुला घरहरू, फराकिला सडक, राति जताततै झिलिमिली हुने। मलाई त त्यहीँ बसौँ बसौँ लाग्यो।
9: अनि कुन कुन ठाउँ घुम्यौ त नवीन?
11: हामीले पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गऱ्यौँ। ललितपुरको कृष्ण मन्दिर, भक्तपुरको 55 झाले दरबार र काठमाडौँको हनुमान ढोका दरबार पनि हेऱ्यौँ। चागु नारायणको मन्दिर पनि हेऱ्यौँ।
9: धेरै ठाउँ पो घुमेछौ त।
11: म नआएको बेलामा के पाठ पढियो त प्रेम?
10: के हुनु, राष्ट्रिय सम्पदाको बारेमा नै पढेका हौ।
11: मेरो छुटेका पाठहरूमा तिमीले सहयोग गरिहाल्छौ नि।
9: त्यति धेरै छुटेको छैन नवीन, यहाँ पढेको भन्दा तपाईँले प्रत्यक्ष हेरेको राम्रो।
11: प्रत्यक्ष हेरेर त आइयो, तर हरेक ठाउँमा विश्व सम्पदा भनेर लेखिएको रहेछ। यो सम्पदा भनेको चाहिँ के हो नि म्याम?
10: म भन्छु म्याम, सम्पदा भनेको सम्पत्ति हो। हामी सबैको हक लाग्ने साझा सम्पत्तिलाई सम्पदा भनिन्छ, होइन त म्याम?
9: हो प्रेम, हाम्रा वरपर भएका खोला, वन, पहाड, पोखरी, मठ मन्दिर, ऐतिहासिक स्थल आदि सबै सम्पदा हुन्। प्राकृतिक रूपमा आफै बनेका सम्पदाहरू प्राकृतिक सम्पदा हुन्। ऐतिहासिक स्थलहरू जस्तै गढी, दरबारहरू, मूर्ति, शिलालेख, पुराना औजारहरू आदि ऐतिहासिक सम्पदा हुन्। धार्मिक स्थलहरू रीतिरिवाज, वेशभूषा, भाषा आदिलाई सांस्कृतिक सम्पदा भनिन्छ।
10: अनि मठ मन्दिर त सम्पदा भन्ने बुझियो, रीतिरिवाजलाई पनि सम्पदा भनिन्छ त म्याम?
9: राम्रो जिज्ञासा राख्नुभयो। युनेस्कोका अनुसार सम्पदा मूर्त र अमूर्त गरी दुई प्रकारका हुन्छन्। हामीले प्रत्यक्ष देख्ने सम्पदाहरू जस्तै मठ मन्दिर, डाँडा, खोला, जङ्गल, वेशभूषा, खानेकुरा, बाजा आदि मूर्त सम्पदा हुन्। धर्म, संस्कार, चाडपर्व मनाउने पद्धति, पूजा तथा प्रार्थना विधि आदि अमूर्त सम्पदा हुन्।
11: अनि म्याम, विश्व सम्पदा भनेको चाहिँ विश्वभरिको सम्पदा भनेको हो त?
9: हो नवीन, संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको विशिष्टीकृत संस्था युनेस्कोले विश्वभरिका अद्वितीय सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको छ।
11: विश्व सम्पदा सूचीमा परेपछि के हुन्छ नि?
10: विश्व सम्पदा सूचीमा परेपछि त्यो सम्पदा नेपालको मात्र नभएर विश्वकै सम्पदा बन्न पुग्छ। विश्व सम्पदा सूचीमा परेका सम्पदाको हेरचाह गर्ने दायित्व सम्बन्धित देशको हो। त्यसका लागि युनेस्कोले पनि चासो र सहयोग गर्ने गर्दछ।
9: प्रेमले ठिक भन्नुभयो, हिजोको कक्षामा हामीले त्यसै सम्बन्धमा छलफल गरेका थियौँ।
11: त्यसो भए पशुपतिनाथ, स्वयम्भूनाथ, चागु नारायण विश्व सम्पदामा पर्ने रहेछन्, होइन त म्याम?
10: नेपालमा 4 क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ, है म्याम?
11: 4 रे? 9 सम्पदा त म आफैले घुमेर आइसकेँ, अझ कति ठाउँमा घुम्नै बाँकी होला, होइन त म्याम?
9: नवीनले भनेको पनि गलत त होइन, तर प्रेमले भने चाहिँ नेपालमा 4 सम्पदा क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ।
11: म्यामले के भन्न खोज्नु भएको हो, मैले त केही पनि बुझिनँ।
10: हो नवीन, म्यामले भने जस्तै नेपालका सम्पदा क्षेत्रहरू लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र काठमाडौँ उपत्यका गरी 4 क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ, होइन त म्याम?
9: हो प्रेम, तपाईँले भनेको सही हो। यी 4 क्षेत्रमध्ये काठमाडौँ उपत्यका सिङ्गै एक सम्पदा हो। यहाँ हजारौँ वर्ष पुराना मूर्ति, मठ मन्दिर, विहार, कलाकृति, दरबार आदि धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरू रहेका छन्।
11: काठमाडौँ उपत्यकाका सबै चिजहरू विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् त म्याम?
9: काठमाडौँ उपत्यकाका सबै चिजलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको त छैन। सिङ्गो काठमाडौँ उपत्यकालाई एक सम्पदा मानेर त्यस अन्तर्गतका 2 हिन्दू धार्मिक स्थल पशुपतिनाथ र चाँगुनारायण मन्दिर विश्व सम्पदा सूचीमा समावेश गरिएको छ।
10: अनि स्वयम्भूनाथ र बौद्धनाथ गरी थप दुईवटा बौद्ध धार्मिक स्थलहरूलाई पनि सूचीकृत गरिएको छ।
9: हो प्रेम, तपाईँले ठिक भन्नुभयो। त्यति मात्र होइन, हनुमान ढोका दरबार क्षेत्र, ललितपुर दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र गरी तीनवटा दरबार क्षेत्रलाई पनि विश्व सम्पदा सूचीमा समावेश गरिएको छ।
11: ए, मैले बल्ल बुझे, काठमाडौँभित्रका मात्रै सातवटा सम्पदा रहेछन्।
10: तिमी त पशुपतिनाथको मन्दिर पनि पुगेर आएको, पशुपतिनाथको बारेमा केही बताउन नवीन।
11: पशुपतिनाथ मन्दिर बागमती नदीको किनारमा रहेछ। यो मन्दिरको चारैतिर चाँदीका ढोका रहेछन्, बिचमा ठुलो शिवलिङ्ग रहेछ। सुनको छाना भएको यो मन्दिरमा निकै भिड लाग्ने रहेछ।
9: हो नवीन, पशुपतिनाथको मन्दिर हिन्दूहरूको पवित्र धार्मिक स्थल हो। यस क्षेत्रमा गौरीघाट, गौशाला, श्लेषमान्तक वन, विश्वरूप मन्दिर, राजराजेश्वरी घाट रहेका छन्। त्यहाँदेखि अलिक पर गुह्यश्वरी मन्दिर पनि छ।
11: पशुपतिमा त जता हेऱ्यो त्यतै मन्दिर र देवालय रहेछन् म्याम।
9: हो नवीन, पशुपति क्षेत्रमा विभिन्न शैलीमा निर्माण भएका 492 मन्दिर, देवालय, सत्तल, चैत्यहरू रहेका छन्।
10: अनि तिमी चाँगु नारायण मन्दिर पनि गएको होइन नवीन?
11: हो नि, चाँगु नारायण मन्दिर डाँडाको टुप्पामा रहेछ। यो मन्दिर निकै कलात्मक रहेछ। यहाँ मानदेवको पालामा लेखिएको शिलालेख पनि रहेछ। यो मन्दिर लिच्छवी कालमा प्यागोडा शैलीमा निर्माण गरिएको रहेछ।
10: त्यति त हामीले किताबमा पनि पढेका थियौँ, अरू केही नौलो कुरा पनि छ कि भनेर पो सोधेको त।
11: त्यहाँ जे जे छ किताबमा पनि त्यही कुरा नै त लेख्ने हो नि। त्यसो भए बौद्धनाथका बारेमा भन्न सक्छौ त?
10: किन नसक्नु, बौद्ध धर्म मान्नेहरूको धार्मिक स्थल बौद्धनाथ महाचैत्य हो। यहाँ ठुलो चैत्य रहेको छ। यस महाचैत्यको निर्माण 5 शताब्दीमा भएको विश्वास गरिन्छ। यस क्षेत्रमा धेरै संख्यामा बौद्ध विहारहरू रहेका छन्।
9: प्रेमले भनेको मिल्यो त नवीन?
11: मिल्यो म्याम, प्रेमले आँखाले देखे जस्तै गरी भने। त्यहाँ बौद्ध लामाहरू यत्रतत्र भेटिन्छन्। हामी स्वयम्भूनाथ पनि घुम्न गएका थियौँ। त्यहाँ पनि डाँडाको टुप्पामा भगवान बुद्धको ठुलो चैत्य रहेको छ। सँगै हिन्दू मन्दिर पनि रहेछ। बुद्धका ठुला ठुला मूर्ति पनि त्यहाँ देख्न पाइयो। त्यहाँ धार्मिक सहिष्णुताको असल अभ्यास देख्न र महसुस गर्न पाइयो।
9: हो नवीन, काठमाडौँ उपत्यकाका धेरै ठाउँमा बौद्ध र हिन्दू धार्मिक स्थलहरू सँगसँगै रहेका छन्।
10: अनि अरू कहाँ कहाँ घुम्यौ त नवीन?
11: म त काठमाडौँ दरबार क्षेत्र गएँ। त्यहाँ सङ्ग्रहालय हेरेँ, कलात्मक दरबार र मन्दिरहरू हेरेँ। बसन्तपुर दरबार, तलेजु भवानीको मन्दिर, कुमारी घर, काष्ठमण्डप पनि हेरेँ। त्यही काष्ठमण्डपको नामबाट त्यो सहरको नाम काठमाडौँ रहन गएको पनि थाहा पाएँ।
9: ओहो, नवीनले त धेरै कुरा सिक्नु भएछ। दरबारको ढोकामा हनुमानको मूर्ति भएकाले त्यहाँको दरबारको नाम नै हनुमान ढोका दरबार रहेको हो। दरबार अगाडि ठुलो घन्टा देख्नुभयो त?
11: देखे म्याम, ठुला ठुला नगराहरू पनि रहेछन्, अनि ठुलो काल भैरवको मूर्ति पनि रहेछ।
10: नवीनको कुरा सुनेर मलाई त अहिले नै काठमाडौँ जाउँ जाउँ पो लाग्न थाल्यो त।
9: राम्रोसँग पढ न, भविष्यमा जान पाइहाल्छौ नि।
10: हामीले कक्षामा पाटन र भक्तपुर दरबार क्षेत्रका बारेमा पनि पढेका थियौँ। ती ठाउँ चाहिँ कस्ता रहेछन् नि नवीन?
11: पाटन दरबार क्षेत्रमा ढुङ्गै ढुङ्गाबाट बनाइएको कृष्ण मन्दिर रहेछ। ठुला ठुला कलात्मक दरबारहरू, मन्दिरहरू र सङ्ग्रहालय पनि रहेछन्। विश्वनाथ मन्दिर, कुम्भेश्वर मन्दिर, रातो मच्छिन्द्रनाथ मन्दिर, राजा योग नरेन्द्र मल्लको मूर्तिकला लगायत महत्त्वपूर्ण सम्पदाहरू यस क्षेत्रभित्र रहेछन्।
10: भक्तपुरमा त 55 झ्याले दरबार पनि छ होइन? तिमीले झ्यालको सङ्ख्या गर्नौ त?
11: मैले झ्याल त गरिनँ, झ्यालहरू चाहिँ निकै कलात्मक रहेछन्। त्यहाँ भएका सम्पदाहरूको अवलोकन भने गरे। त्यहाँ दत्तात्रेय मन्दिर, नेतापोल मन्दिर, स्वर्णद्वार र सिद्ध पोखरी, रानी पोखरी आदि महत्त्वपूर्ण सम्पदाहरू हेरियो।
10: अन्य कुन कुन ठाउँहरू घुम्यौ त नवीन?
11: काठमाडौँको भ्रमण सकेर हामी सिधै सौराहा घुम्न गयौँ। सौराहा चितवन राष्ट्रिय निकुञ्जमा पर्ने रहेछ।
10: सौराहा पनि गएको रहेछौ त, हात्ती पनि चढ्यो होला है?
11: चढ्यो नि, खुब मजा आउने रहेछ। हामीले विश्वको दुर्लभ मानिएको एक सिङ्गे गैँडा पनि हेर्यौँ।
9: चितवन राष्ट्रिय निकुञ्जमा गोही, हात्ती, पाटेबाघ, सालक, धनेश, मयूर लगायतका जीव जन्तुहरू पनि छन् नि, हेर्नु भएन?
11: हेर्यौँ म्याम, मयूर नाचेको नजिकैबाट हेर्न पाइयो, अनि साँझमा थारू नाच पनि हेर्यौँ।
10: लुम्बिनी पनि गएको भनेको होइन?
11: हो नि, हामी चितवन हुँदै घर फर्कने क्रममा लुम्बिनी पनि गयौँ।
9: राम्रो गर्नुभएछ। हामी बुद्धको जन्मस्थानमा जन्मेका मानिस, विश्वका कुना काप्चाबाट बुद्धको जन्मस्थान हेर्न मानिसहरू नेपाल आउँछन्। हामी चाहिँ नेपालमै भएर पनि लुम्बिनी नपुगी हुन्छ त?
10: लुम्बिनी त रूपन्देही जिल्लामा पर्छ होइन म्याम?
9: हो प्रेम, यो विश्वभरका बौद्ध मार्गीहरूको पवित्र तीर्थस्थल हो।
11: लुम्बिनी निकै रमाइलो रहेछ। भगवान गौतम बुद्ध जन्मेको ठाउँलाई मायादेवी मन्दिर भनिँदो रहेछ। त्यहाँ बुद्ध जन्मेको स्थानलाई सिसाले घेरेर राखिएको रहेछ। मन्दिरको छतमा स्तूप जस्तै बनाइएको रहेछ। त्यहाँ नजिकै अशोक स्तम्भ पनि रहेछ।
9: लुम्बिनी क्षेत्रमा विश्वका विभिन्न राष्ट्रले बौद्ध विहार निर्माण गरेका छन्। हेर्नुभयो होला नि?
11: हेऱ्यौँ म्याम, हामीले जापान, म्यानमार, चीन लगायतका विभिन्न देशले बनाएका बिहारको पनि भ्रमण गऱ्यौँ। त्यहाँ गौतम बुद्धको पालामा बनेका घरका भग्नावशेष पनि रहेछन्।
10: लुम्बिनीलाई सन् 1997 मात्र विश्व सम्पदा सूचीमा समावेश गरिएको रहेछ, होइन त म्याम?
9: हो नि, सन् 1979 पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ र चागुनारायण मन्दिर एवं काठमाडौँ, भक्तपुर र ललितपुरका दरबार क्षेत्रहरूलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो।
11: अब मैले हेर्न बाँकी सगरमाथा राष्ट्रिय निकुञ्ज मात्र हो। भविष्यमा कुनै दिन पुगेला नि, होइन त म्याम?
9: पक्कै हो, पुग्न सके नि, पुग्न नसके पनि भिडियो हेरेर जानकारी लिने हो प्रेमले जस्तै।
10: हो नि म्याम, सगरमाथा नपुगे पनि त्यसका बारेमा धेरै जानकारी पाउन सकिन्छ। सगरमाथा राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको छ, जसले नेपाललाई विश्वभर चिनाएको छ, होइन त म्याम?
9: हो प्रेम, सगरमाथा राष्ट्रिय निकुञ्जमा लोत्से, पुमोरी, नुत्से, चोयु, आमा दब्लम जस्ता हिमालहरू पनि रहेका छन्। अनि त्यहाँ डाफे, हिमाली भालु, कस्तुरी, हिउँ चितुवा, घोरल, न्याउरी मुसो लगायतका जीवजन्तुहरू पनि पाइन्छन्। गुराँस ढकमक्क फुल्छ। धुपी, भोजपत्र र विभिन्न जडीबुटीहरू पनि पाइन्छन्।
11: सगरमाथा र चितवन राष्ट्रिय निकुञ्जलाई कहिले विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो त म्याम?
10: म भन्छु है म्याम, सगरमाथालाई सन् 1979 र चितवन राष्ट्रिय निकुञ्जलाई सन् 1984 विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो।
9: प्रेमले भनेको ठिक हो, यो क्रम चलिरहन्छ। अहिले पनि नेपालको जानकी मन्दिर, पनौती लगायतका कतिपय सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रयास भइरहेको छ। विश्व सम्पदा मात्र होइन, हाम्रा वरपर भएका राष्ट्रिय सम्पदाको निकै ठुलो महत्त्व रहेको छ। यसको महत्त्व के होला तपाईँहरू भन्न सक्नुहुन्छ?
10: म प्रयास गर्छु म्याम। स्थानीय ठाउँ र राष्ट्रलाई चिनाउँछ, राष्ट्रको गौरव बढ्छ अनि पर्यटनको विकास पनि हुन्छ, होइन त म्याम?
9: हो प्रेम, तपाईँले भनेको कुरा सही हो। राष्ट्रिय सम्पदा संरक्षणले जैविक विविधता संरक्षणमा सहयोग पुग्छ। पुर्खाको ज्ञान, सिप र प्रविधिको जानकारी नयाँ पुस्तालाई हस्तान्तरण गर्न पनि सहयोग पुग्छ।
11: यति धेरै महत्त्व बोकेको हाम्रो सम्पदालाई त संरक्षण गर्नु पर्यो नि, होइन म्याम?
9: हो नवीन, हामी सबै मिलेर यसको संरक्षण गर्नुपर्छ। बरु यसको संरक्षण कसरी गर्ने होला भन्ने सम्बन्धमा तपाईँहरूले केही सोच्नु भएको छ त?
10: मेरो विचारमा यस्ता सम्पदा संरक्षणका लागि सम्पदा क्षेत्रभित्र र आसपासमा फोहोर गर्नु भएन अनि स्थानीय व्यक्तिहरूलाई सचेत गराउनु पर्छ र संरक्षण कार्यमा सहभागी गराउनु पर्छ।
11: ऐतिहासिक र सांस्कृतिक सम्पदाको मर्मत र जीर्णोद्धार पनि गर्नुपर्छ। सम्पदा अतिक्रमण हुनबाट जोगाउनुपर्छ। सम्पदाको महत्त्व सम्बन्धमा प्रचार प्रसार गर्नुपर्छ। सम्पदा आसपासका क्षेत्रमा ठुलो भौतिक संरचनाको निर्माण पनि गर्नु हुँदैन।
9: तपाईँहरूले धेरै राम्रा उपायहरू सोच्नु भएछ। हामीले पनि आफूले सकेको सहयोग गर्नुपर्छ भने स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले पनि यसको लागि योजना बनाएर काम गर्नुपर्छ।
11: मेरो कक्षा छुटे पनि राष्ट्रिय सम्पदाका बारेमा सिक्न पाइयो। म्यामलाई धेरै धन्यवाद।
9: तपाईँहरूसँग कुरा गर्न पाएर मलाई पनि एकदमै खुसी लाग्यो।
11: हामीलाई पनि धेरै खुसी लागेको छ म्याम।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
12: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
0: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यसबेला साँझको 6 बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। मध्य प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले विगतमा साक्षरता शिक्षामा भएको लगानीको प्रतिफल नतिजाका विषयमा प्रश्न गर्दै नतिजामुखी कार्यक्रममा जोड दिनुभयो। उहाँले बाँकी रहेका दुई महिनामा तीन तहका सरकार, विद्यालयका शिक्षक र विद्यार्थी परिचालन गरी मध्य प्रदेशलाई साक्षर घोषणा गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। संसदको महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रूपा यादवले उच्च स्तरीय कार्यदललाई धन्यवाद दिँदै मध्य प्रदेशको समग्र शिक्षा प्रणालीमा सुधारको आवश्यकता अवलोकनभयो। त्यसै गरी प्रतिनिधि सभा सदस्य मनिष झाले नागरिकको साक्षर हुने मौलिक हकको प्रत्याभूतिका लागि इमान्दार र सचेत भएर काम गर्नुपर्ने उल्लेख गर्दै उच्च स्तरीय कार्यदलप्रति आभार व्यक्त गर्नुभयो। तीन प्रदेशका थारू आगुवाले समुदाय

मौलिक पहिचान, भाषा, संस्कार र संस्कृति संरक्षणका लागि सबै थारू समुदाय एकजुट हुनुपर्ने निष्कर्ष निकालेका छन्। सोमबार र मङ्गलबार दाङको दङ्गे शरण गाउँपालिका 3 चौखौरामा सम्पन्न अन्तर्प्रदेश स्तरीय सम्मेलनले यस्तो निष्कर्ष निकालेको हो। मटवा, बरघर तथा भलमन्सा सङ्घको आयोजनामा भएको सम्मेलनपछि बुधबार संयुक्त अपिल जारी गर्दै थारू समुदायको मौलिकता संरक्षणमा समुदाय स्वयं सक्रिय हुनुपर्ने र तिनै तहका सरकारले पनि थारू पहिचान संरक्षणसँगै पर्यटन प्रवर्धनमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ। सङ्घका उपाध्यक्ष धीरेन्द्र चौधरी, बेसका कार्यवाहक अध्यक्ष यज्ञराज चौधरी, थारू सांस्कृतिक संरक्षण केन्द्रका अध्यक्ष राजेश चौधरी तथा थारू कल्याणकारिणी सभाका उपाध्यक्ष प्रभात चौधरीद्वारा जारी संयुक्त अपिलमा थारू समुदायले आफ्नै परम्परा र चलनअनुसार विवाह संस्कारलाई निरन्तरता दिनुपर्ने उल्लेख गरिएको छ। पछिल्लो समय थारू समुदायको विवाह संस्कृति हराउँदै गएको भन्दै त्यसको संरक्षण र प्रवर्धन गर्ने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएको सङ्घका उपाध्यक्ष चौधरीले बताउनुभयो। उहाँले थारू समुदायको पूजाआजा, नाचगान तथा खानपान संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो। साथै स्थानीय तहलाई थारू समुदायका नामबाट नामाकरण भएका टोल तथा बस्तीको नाम नहटाउन र थारू पहिचान मेटिने गतिविधि नगर्न आग्रह गरिएको छ। थारू समुदायका परिकार, हस्तकला तथा अन्य मौलिक सामग्रीको उत्पादन बजारीकरणमा प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिनुभएको छ। सम्मेलनले मटवा, बरघर तथा भलमान्सा सम्बन्धी विधेयक पारित गरी थारू समुदायको संस्कार र संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने माग समेत गरेको छ। बितेको 24 घण्टामा 1,687 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,31,506 रुपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 85, नियम विपरीत राइड सेयरिङ गरेको 163, सङ्केत बत्ती उल्लङ्घनकर्ता 142 र तीव्र गतिमा सवारी हुइकाइएका 117 जनालाई कारवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 66, निषेधित क्षेत्रमा हर्न बजाउने 86, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने 98, एकतर्फी सडक सवारी चलाउने 121 र अन्य सवारी नियम पालना नगरेको 804 जनालाई कारवाही गरिएको हो। सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन्। बरतवाबाट मधुबनीतर्फ गइरहेको ज7 2613 नम्बरको मोटरसाइकल नयाँ रोड मधुबनी सडक खण्ड अन्तर्गत रामनगर गाउँपालिका 5 बैजनाथ चौकमा दुर्घटना हुँदा मोटरसाइकल चालक भारतको सीतामढी ग्राम पञ्चायत ठेगका 35 वर्षीय गौरव पटेलको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार मोटरसाइकलमा सवार 23 वर्षका सोही स्थानका उज्जवल पटेल गम्भीर घाइते भएका छन्। निर्माण सामग्री बोकेको ट्र्याक्टर गोर्खाको भीमसेन थापा गाउँपालिका 2 रातो माटोमा दुर्घटना हुँदा सोही गाउँपालिका 3 13 वर्षका विक्रम बस्यालको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोर्खामा आज बिहान मृत्यु भएको छ। दुर्घटनामा ट्र्याक्टर चालक सिरानचोक गाउँपालिका 8 जोबाडीका 26 वर्षीय राजन परियार गम्भीर घाइते भएका छन्। निजको सोही अस्पतालमा उपचार जारी छ। कञ्चनपुरको गडाचोकदेखि कैलालीको चिसापानीसम्म पूर्व पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित क्षेत्र खाली गरिने भएको छ। सडक डिभिजन कार्यालय महेन्द्रनगरले आज सूचना जारी गर्दै महेन्द्र राजमार्ग गैडा चौकी अतरिया चिसापानी सडक सीमा सडक केन्द्रबाट 25-25 मिटर दायाँ बायाँ कायम रहेको जनाउँदै सो क्षेत्रमा भनिएको टहरा संरचना हटाउन 15 दिनको समय सीमा तोकेको छ। सडक विभागको स्वीकृति बिना अस्थायी स्थायी घर टहरा निर्माण गर्ने, निर्माण सामग्री राख्ने, मालवस्तु बिक्रीमा राख्ने, ढल तथा पानी सडक किनाराको नालामा मिसाउने लगायत कार्य नगर्न आग्रह समेत गरेको छ।
बागलुङको ढोरपाटन नगरपालिका 5 लामा डाँडामा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। आज बिहान लामडाँडाबाट बुर्ती बाङतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका 5 16 वर्षीय सुशील कुमार विकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार ट्र्याक्टर गोठमा खसेको थियो। जिल्ला प्रशासन कार्यालय पर्साको परिसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नवनिर्मित भवनको उद्घाटन गरिएको छ। यो भवनबाट लक्षित वर्गलाई सहज र सरल ढङ्गले सेवा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको हो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीको क्षमता विकासमा पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। महानिरीक्षक कार्कीले नेपाल प्रहरीका अझै पनि 1356 अस्थायी चौकीको भवन अपर्याप्त रहेकाले पनि व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो। पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले सेवा केन्द्रको लक्षित वर्गलाई सहज र सरल ढङ्गले सेवा प्रवाह गर्नका लागि अनुरोध गर्नुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही बेर पछि नै यहाँहरूलाई सुनाउनेछौँ कार्यक्रम बालबाटिका, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका आधुनिक गीतहरू। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि स्वरोजगार कार्यक्रम प्रस्तुत गर्नेछौँ, स्वरोजगार कार्यक्रमपछि शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ सुन्नुहुनेछ करिब राति 9 बजेसम्म। राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि सङ्घीयता र समृद्धि कार्यक्रम प्रस्तुत गर्नेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीत सुनिसकेपछि राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण सुनाउनेछौँ, त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका पुराना आधुनिक गीतहरू। पुराना आधुनिक गीतहरू सुनिसकेपछि राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू यहीँ पुरा हुनेछन्। तर रात्रिकालीन प्रसारण भने जारी रहनेछ। रात्रिकालीन प्रसारणमा विभिन्न सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल।
1: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौँ?
2: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: अब सुन्नुहोस् पुरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
8: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
8: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
8: मद्यपान र धुम्रपान सेवन नगरौँ,
10: स्वस्थ रहौँ, सुखमय जीवन बिताउ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
12: हो, सुनै हो, हेर त।
11: ए, माटो पो रहेछ त।
12: ल यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन
11: बाठी पो रहेछ त. अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
12: माटोलाई सुधार गर्नु परेन. माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला.
11: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने नि?
12: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि. तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ.
13: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लगइन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ.
14: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन.
15: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ. यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ.
16: नागरिक लगानी कोष

0: नमस्कार नमस्कार भाइ बहिनीहरू, बाल बाटिकाको एउटा अर्को श्रृङ्खलामा तपाईँहरूलाई धेरै भन्दा धेरै स्वागत छ। प्रत्येक बुधबार बाल बाटिकाको यो श्रृङ्खलामा तपाईँहरूकी दिदी विद्या चौधरी तपाईँहरू समक्ष आउने गरेकी छु। बुधबारको बाल बाटिकामा हामीले तपाईँहरू जस्तै साथीहरूसँग कुराकानी गर्छौँ र विभिन्न किसिमका जानकारीहरू पनि प्रदान गर्ने गरेका छौँ। भाइ बहिनीहरू, त्यसै गरी विभिन्न ठाउँमा स्थलगत रूपमा पुगेर त्यहाँका भाइ बहिनीहरूसँग पनि कुराकानी गरेर तपाईँहरूलाई सुनाउने गरेका छौँ। आज भने भाइ बहिनीहरू, हामीले तपाईँहरूका लागि अलि टाढाका साथीहरूसँगको कुराकानी लिएर आएका छौँ। हाम्रै रीता तिमल सिन्हा दिदी सिन्धुपाल्चोक जिल्लामा रहेको भोटेकोसी गाउँपालिकाको वडा नम्बर 5 रहेको मार्मिङ गाउँमा रहेको मार्मिङ माध्यमिक विद्यालयमा पुग्नु भएको थियो। त्यहाँ पुगेर कक्षा 9 अध्ययनरत पासाङ डोमु शेर्पा र कक्षा 4 अध्ययनरत दरुमा दावा शेर्पा गरी दुईजना तपाईँहरूकै साथीहरूसँग कुराकानी गर्नुभएको छ। तिनै दुईजना साथीहरूसँगको कुराकानी आजको बाल बाटिकामा तपाईँहरूलाई सुनाउनेछौँ है त। भाइ बहिनीहरू, अब भने सुनौ है त पासाङ र दरुमासँग गरिएको यो कुराकानी।
1: दावालाई के विषय पढ्न मन लाग्छ भन त?
2: मलाई नेपाली, सेरफेरो, इङ्ग्लिस,
1: म्याथ र साइन्स नै यति मात्र पढ्न मन लाग्छ, अरू किताब पढ्न मन लाग्दैन।
2: मन लाग्नु त लाग्छ, अलिअलि आउँदैन, अनि मिसले सोध्छ, मिसले भनिदिन्छ।
1: तिम्रो को को साथीहरू छ?
2: मेरो दीक्षा, लक्की, मनिषा, केशव, पासा, अनुष्का, अनि त्यसपछि सुमजोक, यति हो।
1: यति साथीहरू छ। अनि साथीहरूसँग कतिको मिलेर बस्ने गरेको छ नि दावा?
2: डेली मिले बस्छ।
1: दावालाई गीत गाउन आउँछ भनेको सुनेको थिएँ, के गीत गाउन आउँछ? अलिकति गाएर सुनाइदेऊ न त हामीलाई।
2: बादलु।

0: त्यस्तै म कति मिठो हाँसु छ मायाको, यति मात्रै,
1: यति मात्रै आउँछ। अनि दावाले मम्मी बाबाले भन्नुभएको कतिको मान्ने गरेको छ नि?
0: धेरै मान्नु पर्छ।
1: धेरै मानेको छौ?
0: अलिअलि चाहिँ मान्दिन।
1: किन नि, अलिअलि चाहिँ किन नमान्ने नि? यत्तिकै। अनि त्यो पछि दावाले स्कुलमा सरहरूले पढाएको नबुझिएपछि सोध्ने गरेछ कि छैन त नि?
0: छ।
1: के भनेर सोध्छौ भन त?
0: सर यो के हो भनेर।
1: ए, बुझेन भनेर सोध्छौ? अनि साथीहरूसँग कतिको मिलेर बस्ने गरेछ नि? झगडा पनि पर्छ?
0: कहिले कहिले मात्र।
1: के कुरामा झगडा पर्छ पन त?
0: फर्स्टमा के खेल्ने हुन्छ, अनि अर्को जबालो घर घर खेल्ने भनिएको थियो, अनि नखेल्ने भन्छ लुकिडुम खेलौँ भन्छ, अनि झगडा पर्छ।
1: अनि दावाको घरै यही मार्मिङमै हो कि तिमी पनि बाहिरबाट आएर यहाँ बसेको?
0: मेरो घर यहीँ हो, अनि उ बस्छ।
1: ए, यही नजिकै छ तिम्रो घर, अनि स्कुल पनि नजिकै छ। अनि स्कुलमा के के खाजा दिन्छ त दावा?
0: के के दिन्छ? रोटी दिन्छ, अनि त्यसपछि मासु भात दिन्छ, अनि चिउरा तरकारी दिन्छ, अनि फेन्दुक।
1: फेन्दुक भने चाहिँ के हो?
0: फेन्दुक, फेन्दुक भनेको
1: के को बनेको हुन्छ त्यो पनि भनिदिनु पर्यो नि साथीहरूलाई।
0: मैदाले।
1: ए, मैदाले बनेको हुन्छ? चाउचाउ जस्तो हुन्छ?
0: होइन, चाउचाउ जस्तो हुँदैन, अर्कै हुन्छ, रोटी जस्तै हुन्छ तर मिठो हुन्छ।
1: ए, के के हाल्या हुन्छ त्यो फेन्दुकमा चाहिँ?
0: खुर्तानी, नुन,
1: अनि पिठोमा मुस्ने।
0: फर्स्टमा पिठो हाल्ने, अनि त्यसपछि पानी हाल्ने, अनि मुस्ने, अनि प्लास्टिकमा हालेर छोपेर राखिदिने, अनि त्यसपछि बालो आधी घन्टा पछि निकाल्ने, अनि त्यसपछि बालो रोटी जस्तो बेल्ने, अनि त्यसपछि सिधा सिधा काट्ने, अनि त्यसपछि छटके छटके काट्ने, त्यसपछि निकालेर हाल्ने,
1: पकाउने अनि खाने फेन्दुक। अनि तिमीलाई सबैभन्दा मन पर्ने चाहिँ फेन्दुक हो त?
0: होइन, रोटी हो, सबै हो।
1: ए, सबै मन पर्छ। अनि तिमीले पसलमा बजारमा किनेर खाने खानेकुराहरू जुन पहिल्यै ल्याउन साथै खान मिल्ने चाउचाउ अनि चिप्सहरू त्यस्तो पनि खाने गरेको छ? अनि त्यो खानु हुँदैन भन्ने कुरा दावालाई थाहा छ कि छैन?
0: थाहा छ, तर दाँती र क्याबिटीहरू हुन्छ, अनि जहिले ब्रस गर्नुपर्छ,
1: ब्रस गर्नुपर्छ, त्यो कुरा चाहिँ थाहा छ तिमीलाई। रेडियो कति धेरैले तिमी जत्रै साथीहरूले रेडियो सुनेर बसेको हुन्छ नि त, उनीहरूलाई बाबा मम्मीले भनेको मान, अनि सरहरूले भनेको पनि मान, राम्रोसँग पढ भन्नलाई के भन्छ होला भन त?
0: मलाई बाबाले पहिला मोबाइल हेर्नु दिन्थ्यो, अनि ह्याङ भएर भालो, मलाई मोबाइल हेर्नु धेरै जस्तो दिँदैन, अनि टिभी पनि धेरै जस्तो हेर्नु दिँदैन, कहिले कहिले मात्रै हेर्नु दिन्छ।
1: अनि अब एउटा फेरि अर्को गीत एउटा सुनाऊ न त
0: मलाई। स्वर्ग कि पारी धरती मजारी लुटु पुटु भई यो मन चोरी हो आयो आयो आयो लियो लियो लियो लियो लाय से आय सुन्ताई।
1: ल, धेरै धेरै धन्यवाद है त दावा। थ्याङ्क यू,
0: थ्याङ्क यू।
1: पासाङलाई चाहिँ के गर्न मन लाग्छ नि?
2: मलाई यस्तै राइटिङ अनि त्यहाँदेखि यस्तै गाउन, गीत गाउन, नाच्न मनपर्छ।
1: अनि स्कुलमा साथीभाइहरू कतिजना छ पासाङको?
2: मेरो साथीभाइहरू तिनजना मात्रै।
1: जम्मा तिनजना?
2: साथी बेस्टी हो नि त।
1: बेस्टी चाहिँ तिनजना छ। अनि अब तिमी त 9 क्लासमा पढिरहेछौ, तिम्रो पढाइ चाहिँ कस्तो छ त नि?
2: ठिकै छ, पढ्नु पर्यो भने त ठिकै छ, पढेन भने चाहिँ अलिक गाह्रो नै भनौँ।
1: ए, अनि साथीहरूलाई चाहिँ तिमीले के भन्न चाहन्छौ त, कसरी पढ्नु पर्दो रहेछ अनि सधैँ पास पास भएर माथि अर्को अर्को क्लासमा जानको लागि?
2: अलि राम्रोसँग पढ्ने, मोबाइल धेरै नहेर्ने, अनि यस्तै घुमेर नबस्ने, यसो भनौँ आफूसँगै पढ्नुपर्ने, अलि धेरै अरू बाहिरको कुरा दिमागमा नलिनु पर्ने बेला, अनि अहिले भित्र जे भइरहेछ पढ्ने बेला मात्रै त्यो कुरा मात्रै मनमा लिने भन्छु चाहन्छु।
1: अनि पासाङले गीत पनि गाउँछु अनि नाच्न पनि आउँछ अनि राई रिडिङ पनि गर्न मन लाग्छ भन्यो, रिडिङ चाहिँ के विषयहरू गर्छौ? स्कुलकै बुकहरू मात्रै पढ्छौ कि बाहिरको पनि केही पढ्छौ?
2: स्कुलको बुक पनि अनि बाहिरको यस्तै कविताहरू पढ्छौ।
1: कविताहरू पढ्छौ? अनि तिमीलाई लय हालेरै कविता पढ्न आउँछ कि आउन्न?
2: खासै त आउँदैन, कविताहरू चाहिँ धेर पढ्छु तर लय हालेर चाहिँ पढ्न आउँदैन खासै।
1: अनि मार्मिङ स्कुलमा पढाउने शिक्षकहरूले पासाङलाई के भन्नुहुन्छ?
2: शिक्षकहरूले यस्तो भन्नुहुन्छ, राम्रोसँग पढ्नुपर्छ, जहिले पनि आफू अरूको कुरा अरूले मन दुखाउनु हुँदैन भन्छ अनि भन्नुहुन्छ उहाँहरूले। अनि आफू के अरे अरू त जे गरे नि साथीहरूको हुलमा हिँड्नुहुन्न, खासै आफू राम्रोसँग पढ्नुपर्छ भन्नुहुन्छ।
1: अनि सरहरूले भनेको सबै कुरा पासाङले मान्ने गर्नुभएको छ?
2: कोही कोही मान्छु, तर कोहीले कोही चाहिँ मान्दिन।
1: किनभने
2: कोही त अब भनौँ मलाई साथीहरूको कुरा नि मान्नु बस्छ मन लाग्छ सरको नि, तर कोही कहिले कहीँ चाहिँ, तर पहिलातिर चाहिँ आफूलाई सरले भनेको कुरा राम्रो लाग्दैन थियो, तर अहिले चाहिँ यस्तो मनमा सोच्दा चाहिँ अलि के अरे अलि कस्तो पछुतो लाग्छ, भनेको कुरा मान्नुपर्छ भन्छ, तर अहिले चाहिँ मान्छु।
1: अनि यो मार्मिङ स्कुलमा त होस्टेल पनि छ भन्ने सुनेका छौँ, तिमी होस्टेलमै बस्ने गरेका छौ कि डेरा लिएर बसेर पढिरहेछौ?
2: कोठा लिएर
1: पढिरहेछौ। अनि को को आएर बस्नु भएको छ कि एक्लै बसेका छौ?
2: नाइ, मेरो भान्जी अनि मेरो साथी दुईजना, अनि त्यहाँदेखि साथीको भाइ छ,
1: चारजना बस्ने गरेका छ। अनि तिमीहरूले आफैले खाना पकाएर खाने गरेका छ?
2: आफैले पकाउँछु
1: पालै पालो।
2: कहिले साथीले धेर पकाउनुहुन्छ,
1: साथीले पकाउनुहुन्छ। अनि तिमीहरू चारजना एउटै रुममा बसेपछि पढाइलाई अलि अप्ठ्यारो हुने, एउटाले पढ्दाखेरि अर्कोलाई अप्ठ्यारो हुने त्यस्तो हुन्छ कि हुँदैन?
2: नै हुँदैन, हामीले यस्तै रुटिन गरेर पढ्छ। अहिले हाम्रो साथीले खाना पकाउने बेला मैले चाहिँ केही काम गर्छु, अनि त्यहाँदेखि साथीको भाइ पढिरहेको हुन्छ, भान्जी र भाइ, त्यहाँदेखि अलि खाना साना खाएर साथी पढ्नुहुन्छ, अलि अगाडि 9 बजीसम्म साथी पढ्नुहुन्छ, त्यहाँदेखि त्यसले निन्द्रा आएपछि सुत्नुहुन्छ, त्यहाँदेखि म पढ्छु, अनि त्यहाँदेखि त्यति हो।
1: अब हामी यो मार्मिङसम्म आइपुग्दाखेरि बाटो पनि कस्तो अप्ठ्यारो देख्यौँ होइन, अनि यस्तो अप्ठ्यारो बाटो हुँदै हुँदै बल्ल विद्यालयमा आइपुग्यौँ। यति विकट ठाउँमा आएर पासाङ किन पढ्न आएको त?
2: म यहाँको गाउँ नै राम्रो छ, त्यसैले मेरो गाउँ अब यही गाउँभरि हो क्या मेरो जन्म भएको, त्यसैले मलाई आफ्नो गाउँ त जस्तो भयो नि राम्रो लाग्छ, मलाई मेरो गाउँ नै राम्रो लाग्छ जस्तो लाग्छ। अरूको गाउँहरू त आफ्नो गाउँहरू त धेरै डिफ्रेन्ट छ,
1: अनि राम्रो लाग्छ त्यही भएर यहाँबाट कहीँ गएनौ। अनि पासाङ यो गाउँ छोडेर अन्त कहीँ कुनै जिल्लाहरू पनि गएको छ, शैक्षिक भ्रमणहरू लगेको छ?
2: गएको छ दोलखा।
1: दोलखा गएको छ, दोलखाको कुन कुन ठाउँ गएको छ अनि कस्तो लाग्यो त्यो पनि भन्नु।
2: बिगु ठाउँ, बिगु बिगु अनि सिङ्गटी।
1: सिङ्गटी अनि कस्तो लाग्यो?
2: बिगु बिगु त एकदम राम्रो छ, त्यहाँ त खतरा रहेछ, मलाई त त्यहाँ त झन् बसिरहौँ जस्तो लाग्यो, तर यो गाउँभन्दा यो सिन्धुपाल्चोकभन्दा त अरू गाउँ पनि राम्रो रहेछ जस्तो लागिरहेछ। त्यहाँ त गुम्बाहरू पनि धेरै रहेछ, अनि यस्तो गुम्बाहरू भन्ने त्यहाँनिर गाउँहरू मिलेको छ, अनि भनौँ चौरहरू त्यस्तो खोलाहरू नभएको, अलि लेक साइडमा हिमाल पनि देखिने राम्रो रहेछ।
1: अनि पासाङले गीत पनि गाउँछु भन्यो, अब एउटा गीत चाहिँ सुनाइदेऊ न त पासाङ।
2: गुन्दी।

0: धन्यवाद।
1: आहा, कस्तो मिठो गीत सुनायो पासाङले। मलाई एकदम धेरै खुसी लाग्यो, यति विकट ठाउँमा पासाङ डेरा लिएर पढिराखेको अनि त्यसमाथि पनि यति राम्रोसँग गीत गाउन जान्ने। स्कुलमा पढाइ बाहेक पनि अरू के कार्यक्रमहरू हुन्छ त्यसको बारेमा पनि केही बताइदिऊ न पासाङ।
0: व्यक्तित्व कला अनि यस्तै के अरे हाजी जवाफहरू अनि यस्तै चित्रकलाहरू अनि यस्तो भलिबलहरू यति हुन्छ।
1: अनि स्कुलले नै खाजा पनि खुवाउने गरेको छ भनेर सुने मैले। खाजामा चाहिँ दिनदिनै के कस्तो खालको खाजा खुवाउँछ त्यसको बारेमा पनि केही बताइदेऊ न।
0: मिठो मिठो खुवाउँछ, राम्रो नै हुन्छ, मिठो नै पकाउनुहुन्छ। कहिले रोटी दिनुहुन्छ, रोटी तरकारी दिनुहुन्छ, कहिले अन्डा तरकारी दिनुहुन्छ, कहिले चिउरा तरकारी दिनुहुन्छ, कहिले त्यो यस्तो के अरे दाल भात अचारहरू दिनुहुन्छ, कहिले मासु।
2: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
3: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
4: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश न्यौपाने। आजको कृषि संवादमा हामी हिमाली क्षेत्रमा पशुपालन, जडीबुटी, पर्यटन लगायतका सन्दर्भमा उपयोग गरिने खर्क भन्नाले के बुझिन्छ, नेपालमा खर्कहरूको उपभोगको अवस्था, खर्कको उपभोग र व्यवस्थापनमा देखिएका चुनौती र सुधार एवं व्यवस्थापनमा सरकारका तर्फबाट भइरहेका पहल कदमी जस्ता विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। संवादका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालयमा कार्यरत कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उपसचिव डाक्टर केशव भट्ट। यहाँलाई कृषि संवादमा स्वागत छ।
5: हस्, धन्यवाद।
4: संवादको सुरुवात चाहिँ नेपालको हिमाली क्षेत्रमा पशुपालन, जडीबुटी, पर्यटन लगायतका सन्दर्भमा व्यापक उपयोग गरिने खर्क, यो खर्कको चाहिँ परिचयबाट सुरुवात गरौँ न।
5: खर्क भनेको घाँसे मैदानहरू हो। अब हामीले खर्कहरू हाम्रो नेपालको तीनवटै क्षेत्रहरूमा, हाम्रो हिमाल, पहाड र तराई, विशेष गरेर यो तीनटै हाम्रो क्षेत्रहरूमा खर्कहरू रहेका छन्। यो खर्क भनेका कमन रिसोर्स पुल भनेर भन्छ यसलाई। यो भनेको साझा स्वामित्व, यसमा चाहिँ कसैको यो निजी हुँदैनन् खर्कहरू, र साझा स्वामित्वमा रहेका हिमालमा पनि छन्, पहाडमा पनि छन् र तराईमा पनि छन्, र यिनीहरू घाँसे मैदानहरू हुन् जसमा अहिले हालमा नेपालमा समुदायको निर्णय अनुसार चरिचरण गरिन्छ। जस्तै तराईमा रहेको कोशी टप्पु पनि मा पनि जुन भैँसीहरू तपाईँहरूले सुनिराख्नु भएको छ, भैँसी त्यहाँ खर्कमा छोडिन्छन्, त्यो पनि खर्क हो। हाम्रो मध्य पहाडमा, उच्च पहाडमा, पहाडी क्षेत्रहरूमा भएका जस्तै दोलखा, जिरीहरूमा भएको खर्कहरू हो, र हामीसँग हिमाली क्षेत्रमा भएका पनि खर्क हुन्। यसरी चाहिँ हाम्रो नेपालको तीनवटै क्षेत्रमा चाहिँ हाम्रो तीनवटै भूभागमा खर्कहरू रहेका छन्, र सबैभन्दा बढी नेपालको करिब 80% खर्कहरू चाहिँ हाम्रो फेरि उच्च पहाडी र हिमाली क्षेत्रमा छन्। र यी भनेको विशेषत खाली मैदानहरू, जुन जसमा चाहिँ यो तपाईँहरूले अब यसो हेर्दाखेरि चाहिँ जङ्गलको बिचमा जुन खाली ठाउँ हुन्छ त्यो खाली ठाउँ पनि खर्क हो। जङ्गल सिद्धिसके पछाडि जुन खाली ठाउँ हुन्छ त्यो पनि खर्क हो। भनेपछि खर्कहरू भनेको एउटा हाम्रो नेपालभरि नै खर्कहरू छन्, र यी खर्कहरू घाँसे मैदानहरू हुन्।
4: यहाँले यो खर्क नेपालको तीनैवटा प्रदेशमा, हिमाल, पहाड, तराईमा छन् भन्नुभयो होइन। मूलभूत रूपमा खर्कलाई पशुपालनसँग जोडेर खर्कलाई बुझ्ने गरिन्छ, पशुपालनमा खर्कको महत्त्व के छ?
5: अब मैले तपाईँलाई हिमाली क्षेत्रको विषयमा बढी म यहाँनिर फोकस गर्न चाहन्छु होइन। अब यो खासमा अघि तपाईँले जुन भन्नुभयो, अब खर्कहरू भनेको पशुपालनको लागि पनि हो र पशुपालनका लागि मात्र पनि होइन। खर्कहरू एउटा इकोसिस्टम हो। हाम्रो हिमाली क्षेत्रमा खर्कको रोल विभिन्न खालको छ होइन। अब जस्तै अब जैविक विविधताका कुराहरू छन्, को रिचार्ज, वाटरको रिचार्ज, तपाईँको चाहिँ पानीको चाहिँ शोषण गर्ने भनेको पानीलाई लिएर त्यहाँ एउटा इकोसिस्टम जेनेरेट गर्ने भनेको पनि खर्कहरूले हो। एउटा खाली ठाउँ हो यो, यसले गर्दाखेरि चाहिँ यो ठाउँमा भएको वाटर रिचार्जले गर्दाखेरि ओभरअल त्यो ठाउँको चाहिँ यसले इकोसिस्टम मेन्टेन गरेको हुन्छ। पशुपालनको साइडबाट हामी हेर्ने हो भने हाम्रो जति पनि हिमालमा हामीले पशुहरू पाल्छौँ, जस्तै भेडा भयो, याक, चौरी, च्याङ्रा होइन, यी जति पनि पशुहरू छन् यो पशुहरू भनेको बाँधेर पाल्न सकिँदैन, यो पशुहरूलाई खुला चौरहरूमा चरिचरण गर्ने ठाउँहरूमा छोड्ने हो। त्यो कारणले गर्दाखेरि हामीले हिमाली क्षेत्रमा जुन हाम्रो जुन पशुपालन हुन्छ त्यो पशुपालन यदि खर्गहरू छैनन् भन्दाखेरि त्यहाँ पशुपालन पनि छैन। त्यस कारणले गर्दाखेरि हामी के भन्न सक्छौँ भने खर्गहरूको जुन हामीले खर्गहरूलाई बुझिरहेका छौँ, खर्गहरूलाई एउटा पशुपालन क्षेत्र एउटा छँदै नै छ, त्यसको लागि त यो खर्ग अनिवार्य नै छ हिमाली क्षेत्रमा। तर यो पशुपालन क्षेत्र मात्र होइन कि यसले समग्र हिमाली क्षेत्रको हिमाली जीवनको चाहिँ यसले एउटा इकोसिस्टम चाहिँ यसले मेन्टेन गरेको हुन्छ र यसरी समग्रमा यसको पर्यावरणीय रूपमा पनि अब अहिले जलवायु परिवर्तनका विषय आछन् त्यसमा पनि यो जोडिन्छ, त्यसै गरेर सामाजिक सांस्कृतिक कुराहरू छन् त्यसमा यो जोडिन्छ।
4: भनेको यो हिमाली क्षेत्रको एउटा संस्कृति जस्तै हो,
5: एउटा संस्कृति त्यहाँको एउटा लाइफ लाइन भनौँ न।
4: हजुर, नेपालमा चाहिँ यस्तो यो एउटा वास्तवमा हिमाली समुदायको एउटा संस्कृतिको जस्तो एउटा जीवन पद्धति जस्तो यो खर्क संस्कृति जुन छ यसको उपभोग र व्यवस्थापनमा स्थानीय समुदायको भूमिका कस्तो छ?
5: अब यो खर्कहरूको व्यवस्थापनको कुरा गर्ने हो भने अहिले नेपालमा खर्क व्यवस्थापनको लागि त्यस्तो एउटा कुनै छुट्टै कानुन छैन। भनेपछि हामीले अहिले जति पनि नेपालको हिमाली क्षेत्रमा खर्कहरू व्यवस्थापन भइरहेका छन् त्यो भनेको त्यहीँको स्थानीय समुदायले बनाएका नियमहरूमा आधारित छन् र कतिपय ठाउँमा वन उपभोक्ता समिति मार्फत पनि खर्कहरूको व्यवस्थापन भइरहेको छ। तर अब यसको लागि यो खर्क व्यवस्थापनको लागि त्यस्तो छुट्टै संरचनाहरू अथवा कानुनी आधारहरू चाहिँ छैनन्। अब अहिले हामी चाहिँ के भन्न चाहिँ सक्छौँ भन्दाखेरि यो खर्क व्यवस्थापन नेपालमा सामुदायिक निर्णयहरूबाट नै सञ्चालनमा छन्, अब समुदायहरू त्यसमा जोडिरहेको छ र यो अब जस्तै तपाईँ अप्पर मुस्ताङतिर जाने अथवा डोल्पातिर जाने हो भन्दाखेरि त्यहाँको खर्क व्यवस्थापनको छुट्टै छुट्टै पाटो छ। त्यहाँको हामी अब ट्रेडिसनल जुन हिसाबले पुर्खौँदेखि त्यहाँ खर्कहरू जसरी चाहिँ प्रयोगमा थिए त्यसरी नै अहिले पनि प्रयोगमा छन् भने अब निकुञ्ज क्षेत्र आसपासका ठाउँहरूमा त्यस्तो ठाउँहरूमा चाहिँ जुन ठाउँमा सामुदायिक उपभोक्ता वन समितिहरू यिनीहरू छन् यिनीहरू त्यो ठाउँहरूमा चाहिँ यसरी चाहिँ वन उपभोक्ता समितिहरू मार्फत पनि चलिरहेको छ। राष्ट्रिय निकुञ्जहरूले पनि त्यहाँको वार्डनहरू मार्फत चाहिँ उनीहरूले स्वीकृति दिएर चरिचरणको लागि अनुमति दिने त्यस्तो कामहरू चाहिँ भइरहेको छ र मुख्यत अब नेपालमा अब हिमाली क्षेत्रमा जुन यो स्थानीय समुदायकै सबैभन्दा मेन रोल चाहिँ उहाँहरूकै छ। यदि स्थानीय समुदायहरूले नै हो यसलाई खर्कलाई व्यवस्थापन गर्न सक्ने यो कुराहरू चाहिँ छ।
4: हजुर, जस्तो यहाँ आफै कार्यरत राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालयले यो खर्कसँग सम्बन्धित यसको चाहिँ व्यवस्थापन यसको सुधारदेखि लिएर केही नीतिगत कामहरूमा पनि काम गर्ने रहेछ। मुख्य कामहरू के हुन् यहाँहरूले गर्ने?
5: हामीले विशेष गरेर यो चरण क्षेत्र विकासको लागि यसको व्यवस्थापनको लागि अब सबैभन्दा पहिला त अब हाम्रो कार्यालयले अहिले हामीले याक चौरी संरक्षण कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ, त्यसै गरी हामीले यो च्याङ्रा प्रवर्धन कार्यक्रमहरू पनि हामीसँग छ र हामीले अब आगामी आर्थिक वर्षमा हामी एउटा सिप मिसन यो उलन कार्पेट यो उनी गलैँचालाई टार्गेट गरेर 500 खोला नुवाकोटमा हाम्रो स्रोत केन्द्र छ, भेडा विकास फार्म स्रोत केन्द्र छ, हामी त्यसलाई चाहिँ एउटा पाइलटिङको हिसाबमा त्यहाँ हामी काम गर्न खोजिरहेका छौँ। अब यसरी कामहरू चाहिँ भइरहेको छ तर एउटा सङ्घीय निकायमा भएको एउटा कार्यालयको जुन कभरेज हुन्छ त्यो कभरेज चाहिँ अपर्याप्त नै छ। जस्तै हाम्रा हिमाली जिल्लाहरूमा रहेका खर्कहरू लगायत हाम्रो उच्च पहाडी क्षेत्रमा रहेका खर्कहरू यो खर्कहरूको व्यवस्थापनको लागि अलिकति हाम्रो कृषि मन्त्रालय अथवा हाम्रै कार्यालय मार्फतको पनि पुनर्संरचनाको चाहिँ आवश्यकता चाहिँ मैले देख्छु, किनभने हामी हाम्रा कार्यक्रमहरू सघन रूपमा जान चाहिँ आवश्यक छ। हामीले केही सीमितता छ, हाम्रो केही सीमितता जनशक्तिका सीमितता स्रोतका सीमितताहरू छन्, हामीले कार्यक्रमहरू चाहिँ गरि नै रहेका छौँ तर मलाई लाग्छ ती कार्यक्रमहरू चाहिँ पर्याप्त रूपमा हुन चाहिँ सकेका छैनन्।
4: जस्तो यहाँले नीतिगत हिसाबले एउटा मात्रै कार्यालयले देशैभरिका हिमाल पहाड तराईका खर्कहरूको व्यवस्थापन गर्न चुनौतीपूर्ण छ त भन्नुभयो होइन, स्थानीय स्तरमै पनि अघि यहाँले भनेको स्थानीय समुदाय योसँग सम्बन्धित सरकारवालाहरू होइन उहाँहरूले जसरी खर्कको उपभोग गरिरहनु भएको छ यो उपभोग र व्यवस्थापनमा देखेका चुनौतीहरू के छन्?
5: हामीसँग खर्क सम्बन्धी नीति खर्क नीति 2068 छ हामीसँग। यो संहिता भन्दा पहिला खर्क नीति 2068 आयो र यो खर्क नीति हामीले कार्यान्वयन गर्न सक्यौँ भने मलाई लाग्छ खर्क नीतिमा भएका विषयवस्तु हामीले कार्यान्वयन गर्न सक्ने हो भने कतिपय समस्याहरू समाधान हुने देखिन्छन्। तर हामीसँग खर्क नीति कार्यान्वयनका लागि हामीसँग कानुनहरू नियमहरू छैनन्। अब अहिले तपाईँले भन्नुहुन्छ भने विशेष गरेर खर्कमा उपयोग हुने भनेको भू उपयोग नीति, खर्कहरूको स्वामित्वको विषय, खर्कहरूको स्वामित्वको विषयमै हामीसँग क्लियरिटी छैन। अब यसको प्रयोगकर्ताहरू किसान छन्, तर यसको ओनरसिप चाहिँ नि वन अन्तर्गत छ। र हामीले देखेका कुराहरू पनि के छन् त बाहिरी, हामीले चाहिँ अन्य देशको अनुभव के छन् भन्दाखेरि, खर्कहरूको व्यवस्थापनको लागि चाहिँ नि कृषि मन्त्रालय अथवा वन क्षेत्रहरू यिनीहरू चाहिँ नि बिचमा एउटा कोअर्डिनेसनको आवश्यकता हुन जान्छ। र अहिले अब हामीले देखेको चाहिँ नि अब के लाग्छ भने, तपाईँलाई म एउटा उदाहरण दिँदाखेरि, जस्तै नेपालमा वन क्षेत्रले नेपालमा फड्को मार्नु अथवा भनौँ न वन संरक्षणमा फड्को मार्नुको पछाडि जाने वन उपभोक्ता समितिहरूको ठुलो हात छ भन्छन् होइन। अब वन उपभोक्ता समितिहरू मार्फत चाहिँ वनहरूको संरक्षण स्थानीय समुदायको अग्रसरतामा भएको अवस्था छ भने, त्यसै गरेर चाहिँ खर्कहरूको व्यवस्थापनको लागि पनि एउटा कानुनी अथवा औपचारिकता पाएको कानुनी रूपमा चाहिँ यदि हामीले स्थानीय समुदायलाई खर्कहरूको स्वामित्वमा यदि हामीले उहाँहरूलाई स्वामित्व दिने हो, उहाँहरूलाई के अधिकारहरू दिने हो भन्दाखेरि, त्यसरी चाहिँ सायद अब त्यो कानुनी बाटोहरूबाट
6: चाहिँ
5: नीतिगत र कानुनी व्यवस्थाहरू त्यो अनुसारले खर्कको स्वामित्वलाई हामीले दिन सक्ने हो, र यसमा निजी क्षेत्रलाई पनि ल्याउन सकिन्छ।
6: निजी क्षेत्रलाई कसरी ल्याउने?
5: अब निजी क्षेत्र हामीसँग विशाल खर्कहरू छन्। हेर्नुहोस्, हाम्रो नेपालको भूभागको करिब 12.5% चाहिँ नेपालमा खर्कहरू छ भनेको छ। अब त्यो खर्कहरूमा पशुपालन गर्न सकियो, जडीबुटीको लागि त्यो ठाउँहरू निकै चाहिँ फेभरेबल छन्। अब त्यसमा चाहिँ यदि हामीले निजी क्षेत्रलाई अब कतिपय ठाउँमा लिजमा पनि दिने चलन छ, जस्तै खर्कहरूलाई एउटा निश्चित म्यानेजमेन्ट प्लान सहित होइन, निश्चित अब यत्तिकै दिने कुरा त भएन, यत्तिकै त वर्ष तोकेर उहाँहरूलाई निश्चित म्यानेजमेन्ट प्लान सहित यदि खर्कहरूको व्यवस्थापनमा निजी क्षेत्रले पनि लगानी गर्न सक्ने वातावरण हामीले बनाउन सक्ने हो भने, हामीले हाम्रो खर्कहरूमा भएको जुन पोटेन्सियलिटी छ त्यसलाई चाहिँ हामीले अगाडि लान सक्छौँ। र यसमा स्थानीय र सबैभन्दा मेन कुरो भनेको यसमा स्थानीय समुदायहरूको ओनरसिप नै सबैभन्दा मुख्य कुरा हुन जान्छ। त्यस कारणले गर्दाखेरि स्थानीय समुदायलाई संलग्न गराएर निजी क्षेत्रलाई समेत त्यसमा चाहिँ हामीले कसरी उहाँहरूलाई आकर्षित गर्न सकिन्छ, त्यसतर्फ हामी केन्द्रित हुन सक्यौँ। र खर्क जग्गाहरूको स्वामित्वको विषयमा पनि हामी क्लियर हुन सक्ने हो भन्दाखेरि चाहिँ खर्कहरूको व्यवस्थापन गर्न सकिन्छ। र अर्को कुरा अब हामीले देखिरहेको कुरा के हो भने, खर्क भनेका साझा स्रोतका रूपमा छन्, यो भनेको कसैको निजी होइन, तर खर्कहरूमा पनि धेरै ठाउँमा अतिक्रमण भएको देखिरहेको छ, जग्गाको अतिक्रमणहरू भइरहेको छ खर्कहरूमा। त्यो कारणले गर्दाखेरि यो पहिला चाहिँ यो विषयलाई हामीले यदि सल्झाउन सक्ने हो भन्दाखेरि हामीले खर्कमा धेरै नै कामहरू गर्न सकिन्छ जस्तो लाग्छ।
6: जस्तो यहाँले जति पनि कुराकानी गर्नुभयो यसमा चाहिँ खर्कको सुधार व्यवस्थापन उपभोगमा मुख्यतया खर्क भइरहेका क्षेत्रका समुदायको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने रहेछ यो खर्कको व्यवस्थापन सुधार उपभोगमा। यसरी जसले चाहिँ खर्कलाई उपभोग गर्छन् र जसलाई परिचालन गर्यो भने खर्कको सुधार गर्न सकिन्छ, त्यस्तो समुदायका लागि चाहिँ नै तपाईँहरूले केही कार्यक्रमहरू अगाडि बढाउनु भएको छ उहाँहरूको सचेतताका लागि, खर्कको संवर्धनका लागि, संरक्षणका लागि, सुधारका लागि, त्यहाँको समुदायलाई चाहिँ सशक्त बनाउनका निम्ति सरकारका तर्फबाट कुनै त्यस्ता केही कार्यक्रमहरू छन्?
5: ती मुख्यतः चाहिँ अब हाम्रो पशु सेवा विभाग र हामी यो राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन प्रवर्धन कार्यालय र लगायत अन्य हाम्रो अहिले विभागमा पशु आहार सम्बन्धी हेर्ने हाम्रो प्रयोगशालाहरू पनि छन्, हामी सबै बसेर चाहिँ हामीले यो खर्क नीति परिमार्जन, सबैभन्दा पहिला अब हाम्रो संघीयता आउनुभन्दा अगाडि आएको खर्क नीतिलाई संघीयता पश्चातको फरक परिस्थितिमा यसमा भएका विषयवस्तुहरू पनि कतिपय फरक हुन गएका छन्, हाम्रा संरचनाहरू परिवर्तन भएका छन्। त्यो कारणले गर्दाखेरि हामी अहिले खर्क नीतिलाई एक हिसाबले व्यक्तिगत रूपमा खर्क नीतिलाई पनि परिमार्जन, समय सापेक्ष परिमार्जन गर्ने, र अर्को चाहिँ हामीले हाम्रा जति अहिले हामीसँग स्रोत छन्, अब कृषि मन्त्रालयको पुनर्संरचनाका कुराहरू छन् त्योहरू आउलान्, तर हामीले अहिले तत्काल हिसाबमा हामीसँग जति पनि स्रोतहरू छन्, हामीले अहिले विशेष गरेर हामीसँग स्रोत केन्द्रहरू छन्, यो पशु आनुवंशिक स्रोत केन्द्रहरू छन्, हामी त्यो स्रोत केन्द्रहरू मातहतमा भएका ठाउँहरूमा त्यहाँ पनि हाम्रो खर्कहरू छन्, त्यहाँको स्थानीय समुदायहरूसँग हामी निरन्तर हामी छलफलमा छौँ। हामी अब डोल्पा, अप्पर मुस्ताङ, दोलखा, जिरी, स्याङबोचे यो क्षेत्रहरूमा, पाँच खोला, नुवाकोटहरूमा हामी चाहिँ कामहरू चाहिँ गरिरहेका छौँ। र यसरी भन्नु पर्दाखेरि हामी अब निजी क्षेत्रको हिसाबमा अब हामीसँग याक फेडरेसन पनि छ, अहिले हामी याक फेडरेसनहरूसँग पनि हामी निरन्तर संवादमै छौँ, तर हामीले ठ्याक्कै प्रतिफल निकाल्ने हिसाबले काम गर्नलाई चाहिँ हामीले देखेको चाहिँ के हो भने, यो रेन्जल्यान्ड डेभलपमेन्ट मिसन, यो खर्क मिसन कार्यक्रमहरू चाहिँ आउनुपर्छ, यसलाई मिसनकै रूपमा यसलाई हामीले अगाडि बढाउन सक्ने हो। र त्यो मिसनमा कृषि मन्त्रालय मात्र होइन कि सरकारवालाहरू, त्यसमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खर्कको स्वामित्व, त्यसको व्यवस्थापनको लागि अति नै महत्त्व महत्वपूर्ण हाम्रो वन तथा वातावरण मन्त्रालय, हाम्रो खर्कहरू टुरिज्मसँग जोडिएका छन्, हाम्रो पर्यटन मन्त्रालय, यसरी चाहिँ त्यहाँको स्थानीय समुदाय, यसरी चाहिँ हामी यदि सबै सरकारवालाहरू जो हामी खर्कसँग जोडिन्छौँ त्यो हामी सबै मिलेर यसलाई एउटा रेन्जल्यान्ड मिसन होइन रेन्जल्यान्ड डेभलपमेन्ट मिसन कार्यक्रमको हिसाबले हामीले देशव्यापी हिसाबमा लान सक्ने हो र यसमा स्थानीय तहहरू र प्रदेशहरूलाई पनि समावेश गराएर एउटा यसलाई इन्टेन्सिभ हिसाबले लान सक्ने हो भने हामीले परिणाम देखिने गरी हामीले चाहिँ काम गर्न सक्छौँ भन्ने लाग्छ।
6: खर्कको सुधारमा चाहिँ अहिले स्थानीय तहमा पनि कृषि शाखा पशु शाखा छन् होइन, कृषि र पशुको क्षेत्रमा स्थानीय तह आफैले पनि काम गरिरहेको अवस्था छ। यो खर्कहरू रहेका जिल्लाका स्थानीय तहले खर्क सुधारमा के काम गर्न सक्छन्?
5: स्थानीय तहहरूको निकै ठुलो भूमिका हुन्छ होइन, किनभने स्थानीय समुदाय उहाँहरूसँग जोडिएको हुन्छ र यो खर्कहरू पनि त्यही स्थानीय तहभित्र नै पर्ने हुने खर्कहरू, त्यो कारणले गर्दाखेरि उहाँहरूको भूमिका चाहिँ एकदमै ठुलो हुन जान्छ।
6: उहाँहरूले आफ्नो नीति तथा कार्यक्रमभित्र राख्ने होइन खर्क सुधार त्यसको उपभोगमा लागिरहेका कृषकहरू पशुपालक कृषकहरूलाई चाहिँ प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्ने, सँगसँग प्रदेशसँग त्यहाँको खर्कको संरक्षण प्रवर्धनमा सहकार्य गर्ने, जोइन्ट परियोजनाहरू सञ्चालन गर्ने, यस्तो कुरा त स्थानीय तहले गर्न सक्छ नि?
5: गर्न सक्छ, तर यो क्षेत्र कस्तो छ भने यो क्षेत्र यो हाम्रो खर्क विकास व्यवस्थापन खर्कमा आधारित उद्यमहरू यिनीहरू चाहिँ छायामा पर्यो क्या। यो कस्तो छ भने देखिएन क्या, यो हामीले त्यो चिज त्यही छ जस्तै कस्तुरीले त्यो आफ्नो त्यो बिना चाहिँ बासना छ होइन, तर यो कहाँ छ भन्ने, त्यही भएर यो चिजहरू चाहिँ प्रायोरिटिजमा चाहिँ आउनु पर्यो क्या। अब अहिले अब यो कस्तो भयो भने अब धेरै ठाउँमा हामीहरू कुरा पनि गरिरहेका हुन्छौँ स्थानीय तहलाई पनि भेट, यो प्रायोरिटीमा प्राथमिकतामा चाहिँ पर्नुपर्छ जस्तो लाग्छ।
6: र जडीबुटीको लागि, पर्यटनको लागि, पशुपालनको लागि मात्रै होइन, अघि यहाँले भन्नुभयो वाटर रिचार्जको लागि समेत उपयोगी छ,
5: जैविक विविधताको हिसाबले पनि यो छ। त्यो कारणले गर्दाखेरि मलाई चाहिँ के लाग्छ भने हाम्रो स्थानीय तहमा भएका जति पनि अब खर्कहरू छन्, हामी स्थानीय तहमै छन्, समुदायहरू त्यहीँ छन्, स्थानीय तहले चाहिँ यसलाई प्रायोरिटीमा चाहिँ राख्नु पर्यो। र यसको हामीले हेर्ने हो भने यो खर्कमा आधारित जति पनि उत्पादनहरू छन्, चाहे त्यो जडीबुटी भन्नुहोस्, चाहे अब हामीले अब च्याङ्रा भेडाहरूबाट होइन उत्पादन हुने ऊनका कुराहरू, पश्मिनाका कुराहरू होइन, अब याकहरू चिजका कुराहरू छन्, अथवा हिमाली प्रोडक्टहरूको ब्रान्ड नै छ र यिनीहरूको भ्याल्यु पनि हाई छ, भनेपछि हामी चाहिँ यो क्षेत्रमा लगानी गर्न सक्ने हो भन्दाखेरि जुन हाम्रो युवाहरू जुन वैदेशिक उसमा छन् होइन, हाम्रो जुन गाउँहरूमा तपाईँको हिमाली क्षेत्रकै गाउँहरूमा हामीले हेर्दाखेरि मान्छेहरूको प्लान एकदम बढ्दो दरमा छ, हामीले यो क्षेत्रमा लगानी गर्ने हो भने हामीले युवाहरूलाई पनि यतातिर आकर्षित गरेर हामीले एउटा चाहिँ
6: स्वरोजगारी
5: चाहिँ हामीले सिर्जना गर्न सक्छौँ, जसले नेपालको पहिचान, नेपालको संस्कृति, सामाजिक
6: त्यति मात्रै होइन राष्ट्रिय अर्थतन्त्रमा पनि टेवा
5: पुर्याउँछ।
6: हजुर, यहाँले आफ्नो महत्त्वपूर्ण समय कृषि संवादलाई उपलब्ध गराउनु भयो, खर्कसँग सम्बन्धित विविध आयामहरूका बारेमा जानकारी गराउनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद। आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालयमा कार्यरत उपसचिव डाक्टर केशव भट्ट। आजलाई कृषि संवाद यति नै। कृषि संवादबाट सहकर्मी काशीनाथ दवाडी सहित म नरेश नेउपानी आज्ञा चाहन्छु, नमस्कार।
7: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
8: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
9: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
8: वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: के भयो?
11: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
12: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बात रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
13: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ, त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
14: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
15: नागरिक लगानी कोष
16: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
17: एससी पछि के पढ्ने भन्ने ठुलो तनाव भयो।
18: सेम हियर, सब्जेक्ट चुज गर्ने गाह्रो छ। हार्ड फलो गर, आफूलाई सुन, कसको कुरा सुन्ने।
17: सबैको कुरा सुन्दा झन् डाइरेक्सन हराए जस्तो लाग्छ।
18: गाइज, आई हर्ड यू। म पनि केही समय अगाडि यस्तै थिएँ। ओ सिरियसली, त्यसो भए के गर्यो? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको करियर गाइडेन्स पोर्टल ट्राई गर न। त्यहाँ 5 मिनटको करियर एसेसमेन्ट टेस्ट छ।
17: 5 मिनटमा करियर चुज?
18: चुज होइन, अन्डरस्ट्यान्ड। आफ्नो रुचि, खुबी र क्षमता अनुसार अध्ययन र करियर पाथ एक्सप्लोर गर्न मिल्छ। इन्फो पनि क्लियर छ, प्र्याक्टिकल पनि छ।
17: अब गेस गर्नुपर्ने रहनेछ, डिसिजन स्मार्ट बनाउने रहेछ।
18: यदि करियर निर्माणको अनिलमा हुनुहुन्छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक करियर गाइडेन्स पोर्टलमा हेर्नुहोस्।
19: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 39 दिन बाँकी।
20: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आगामी अषाढ 7 देखि 9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 जना विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 दिने चीन भ्रमणका क्रममा आज बेजिङमा।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षीहरूको विरोधका कारण स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेपछि आज तेस्रो पटक सुरु बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोलप्रसाद अर्यालले भोलि 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। बैठकमा सभामुख अर्यालले 2 पटक स्थगित भएर पुनः सञ्चालन भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध जारी राखेपछि भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने र धारणा पनि राख्नुहुने जानकारी गराउनुभयो। यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मुवाक्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध सुरु गर्नुभयो। अवरोधका बीच सभामुख अर्यालसँग समय माग गरी नेपाली कङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेलले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो। नेकपा एमालेका नेता सांसद पद्म अर्यालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरूले उठाएका विषयमा जवाब दिने जिम्मेवारी पनि प्रधानमन्त्रीको नै रहने भएकाले प्रधानमन्त्री शाहलाई उपस्थितिका लागि रुलिङ गर्न माग गर्दै रुलिङ भएको अवस्थामा बैठक चल्न दिने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषयमा आजको मात्रै सवाल नभएको भन्दै 5 वर्षको कार्यकालभरि नियमावलीको धारा 38 देखाएर प्रधानमन्त्रीको आवाज संसदले सुन्न नपाउने हो भनी प्रश्न गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको दलका नेता ज्ञान बहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफल सुन्ने र जवाब दिनुपर्ने भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरूले विषय राख्दै बैठकमा अवरोध जारी राखेपछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानुनी बाध्यता नरहेको बताउनुभयो। मुख्य सचेतक बुर्लाकोटीले मन्त्रीले टेबल गरिसकेपछि कुन नियमले प्रधानमन्त्री बिना छलफल अगाडि बढ्न नसक्ने हो त्यो भनिदिनु पर्यो भन्दै आफूहरू पुराना धेरै नियम तोडेर अगाडि बढ्न आएको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङ प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो। सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मङ्गलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान सभा 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मोहाग्लेले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएसँगै छलफल सुरु भएको हो। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरूले नीति तथा कार्यक्रमले वास्तविक किसानलाई राहत दिन नसकेको बताउनुभयो। सांसदहरूले प्रस्तुत नीति तथा कार्यक्रमले नागरिकमा आशा र भरोसा जगाउन नसकेको भन्दै प्राकृतिक ग्यास उत्पादन र यसको उचित प्रयोग, जलविद्युत आयोजनाहरूको प्राथमिकीकरणका विषयलाई समेट्न पनि सुझाव राख्नुभयो। सांसदहरूले विपन्न वर्ग, मधेस प्रदेश, सबल संघीयता, समावेशिताको सुदृढीकरण लगायतका विषयमा नीति तथा कार्यक्रम मौन रहेको भन्दै सरकारको कार्यशैली र नीतिमा एकरूपता नभएको जिकिर गर्नुभयो। यस्तै सांसदहरूले मुलुकको साधन स्रोत उचित परिचालन, कृषि, शिक्षा, रोजगारी र आर्थिक विकासका लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। यस्तै आजको बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले अभौतिक असांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधान व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाबदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्ने योजना बिनै सरकारले घरबास विहीन बनाएको उल्लेख गर्दै सुकुम्बासीहरूलाई उचित घाँसबास तथा रोजगारीको व्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11:15 बस्नेछ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी अषाढमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको राष्ट्रिय कार्य समिति बैठकले

0: The visit was originally scheduled for March but was delayed because of the Iran war. 9 people have been killed and at least 28 injured in the latest Russian drone attacks across Ukraine, local officials have said. The BBC cited the officials as saying the worst hit was the central Dnipropetrovsk region, where 8 people were killed and 11 injured throughout Tuesday. On Wednesday, President Volodymyr Zelensky said over 100 Russian drones were in Ukrainian airspace, warning of more attacks throughout the day. Russian officials also reported Ukrainian drone strikes overnight hit a gas processing plant and 2 other industrial facilities in 3 regions. Now the general weather forecast for the country tonight. The Meteorological Forecasting Division has forecast the weather to be generally cloudy in Koshi, Madhya Bagmati and Gandaki provinces, as well as the Himalayan and hilly regions of the country, while partly cloudy in the remaining regions. There is also a possibility of moderate rain and snowfall with thunder and lightning at a few places in Koshi, Madhya Bagmati and Gandaki provinces, and at 1 or 2 places in the Himalayan and hilly regions of the remaining provinces. With this, we have almost come to the end of this news bulletin, but before wrapping it up, let's have a remind of the headlines once more. House of Representatives meeting postponed for tomorrow after opposition parties demand presence of Prime Minister Balendra Shah in the parliament. National Assembly starts deliberations on government policies and programs. Government approves the Nepal Government Regulations 2083. Rashtriya Swatantra Party's Central Committee meeting decides to hold its first general convention in Chitwan from 21st to 23rd of June. Anti-graft body CIA files case against 5 individuals, including Surkhet Valley Town Development Committee's former member secretary Tikaram Thakal, and Donald Trump lands in China for high-stakes meeting with Xi Jinping. Well, that's the end of the news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 a.m. tomorrow. Stay tuned and have a good night.
1: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415 # डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: नमस्कार, स्वरोजगार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको मिडियम वेभका फ्रिक्वेन्सीहरूका साथै एफएम ब्यान्ड 98, 100 र 103 मेगाहर्जका साथै अनलाइन रेडियो नेपाल .gov.np मा र रेडियो नेपालको मोबाइल एपमा हरेक बुधबार बेलुकी यसै बेला सुन्न सक्नुहुन्छ। साप्ताहिक रूपमा रेडियो नेपालबाट प्रसारण हुने स्वरोजगार कार्यक्रममा व्यावसायिक रूपमा कृषि पेसामा लागेका युवा, लघु घरेलु तथा साना उद्योग सञ्चालन गरेका उद्यमी युवा र स्वरोजगारमा लागेका अन्य युवा व्यवसायीहरूसँग नियमित कुराकानी गर्छौँ। युवाहरूले सञ्चालन गरेका व्यवसायका बारेमा बढीभन्दा बढी सूचनाहरू प्रवाह गर्न, युवाहरूलाई स्वदेशमै साना व्यवसाय सञ्चालन गरी स्वरोजगारमा लाग्न र उद्यमी बन्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर 9 इमिलियामा ग्लोबल डेयरी प्राली सञ्चालन गरिरहनु भएको छ। जनक न्यौपाने लगायत एकै परिवारका थानेश्वर न्यौपाने र कमल न्यौपानेले तानसेन पाल्पाबाट सुरु गरिएको यो डेयरी व्यवसायमा अहिले परिवार नै संलग्न भएको जनक न्यौपानेले कुराकानीमा बताउनु भएको छ। डेयरी व्यवसाय 2071 सालमा सुरु गरेको र सुरुमा 1.5 करोड लगानी भएको पनि उहाँले हामीसँगको कुराकानीमा उल्लेख गर्नुभएको छ। न्यौपाने परिवारले सञ्चालन गरेको डेयरी व्यवसायमा अहिले प्रत्यक्ष रूपमा 200 जनाले रोजगारी पाइराख्नु भएको छ र 20,000 भन्दा बढी कृषकहरूले उत्पादन गरेको दुध डेयरीले सङ्कलन गर्ने गरेको पनि जनक न्यौपानेले हामीसँगको कुराकानीमा बताउनु भएको छ। आज स्वरोजगार कार्यक्रममा यिनै युवा डेयरी व्यवसायी जनक न्यौपानेसँग कुराकानी गरेका छौँ।
5: 2071 सालमा यो ग्लोबल

0: डेरी ताली हामीले यो बुद्धभूमि नगरपालिका वार्ड नम्बर 9 इमिलिया स्थित सञ्चालन गरेको छौँ। यो लुम्बिनी प्रदेशका यी तराईका जिल्लाहरू नलपासीदेखि लिएर यो कैलालीसम्म र यो पहाडीमा चाहिँ पाल्पा अरहाँची गुल्मी गरी हामी 81 दुध सङ्कलन केन्द्र किसान केन्द्र मार्फत करिब 20,000 कृषकद्वारा उत्पादित दुध सङ्कलन गर्ने काम गर्छौँ र हाम्रो प्रशोधन उद्योग चाहिँ यो इमिलिया स्थित बुद्धभूमि नगरपालिका 9 इमिलिया स्थित सञ्चालनमा छ र प्रशोधन गरिसकेपछि हामीले दुध र अन्य दुधजन्य उत्पादनहरू उत्पादन गर्छौँ र यसलाई चाहिँ हामीले नेपालका लगभग सबै ठुला बजारहरूमा काठमाडौँदेखि लिएर पोखरासम्म चाहिँ हामीले दुध र दुधजन्य पदार्थ चाहिँ बिक्री वितरण गर्ने काम गरिरहेका छौँ।
1: हजुर, अनि यो व्यवसाय गर्नुपर्छ भन्ने तपाईँलाई किन लाग्यो, किन यो व्यवसायतिर लाग्नुभयो?
0: 2052 सालमै मेरो काका थानेश्वर न्यौपानेज्यूले पाल्पामा पाल्पा डेरी उद्योग सञ्चालन गर्नुभएको थियो र त्यति बेलादेखि नै हाम्रो एउटा परिवार नै डेरी उद्योगसँग रिलेटेड थियो र हामीले पनि पढ्दै डेरीको काम गर्दै गरेको हिसाबले एउटा फ्यामिली बिजनेस पनि भयो। त्यो हिसाबले चाहिँ हामी 2071 सालमा फेरि यता चाहिँ हामीले दोस्रो युनिटको रूपमा चाहिँ ग्लोबल डेरी स्थापना गऱ्यौँ।
1: हजुर, पाल्पाबाट आएर कपिल वस्तुमा यो व्यवसाय सुरु गर्नुभयो?
0: हजुर हजुर,
1: अहिले बसाइ नै कपिल वस्तु हो हाम्रो।
0: हो, अहिले अहिले थाई बसाइ नै कपिल वस्तु नै हो, कपिल वस्तुमा बस्ने र उद्योग नै सञ्चालन गर्दैछु।
1: यो व्यवसाय सुरु गर्न यहाँलाई कति लगानी गर्नु परेको थियो?
0: सुरुवाती चरणमा चाहिँ हामीले करिब 1.5-2 करोड सुरुवाती चरणमा लगानी गरेर हामीले सानो स्केलबाट सुरु गरेका थियौँ है 10 वर्ष पहिला। र अहिले आउँदै गर्दा चाहिँ लगानी बढेको छ, वार्षिक रूपमा हामीले लगानी थप्दै गइरहेको छौँ। अहिले चाहिँ लगानी निकै ठुलो भइसकेको छ।
1: व्यवसायमै लाग्न चाहिँ किन मन लाग्यो, यो व्यवसायप्रति यहाँको रुचि थियो पहिला?
0: हामी एउटा डेरीकै पृष्ठभूमि, त्यसमा पनि हामी एउटा कृषक परिवारबाट हामीहरू आएको होइन, बच्चैदेखि अब यो दुधहरू उत्पादन गर्ने बेच्ने भनौँ न स्कुले जीवनमा पनि कृषि कर्ममै रमाएको हिसाबले नेपालमै केही गर्नुपर्छ होइन, कृषक त्यही फिल्डमा केही काम गर्नुपर्छ अथवा कृषि सेक्टरमै केही गर्नुपर्छ भन्ने हिसाबले नेपालमै केही गरौँ भन्ने एउटा उदुटी पनि हो। त्यो हिसाबले चाहिँ हामी यता लाग्या हो।
1: अहिलेको अवस्थामा कतिको चुनौतीपूर्ण छ व्यवसाय गर्न र यो आम्दानीका लागि कतिको राम्रो क्षेत्र हो?
0: यो यस्तो छ, चुनौतीको हिसाबले नेपालमा घट्दो जनसङ्ख्या दर जुन छ, मान्छेहरू पलायन हुने स्थितिले गर्दाखेरि बजारहरूमा निकै जनसङ्ख्या घटिरहेको छ र हाम्रा उपभोक्ताहरू मूलत हामीले बजार केन्द्रित भएर बिक्री वितरण गर्ने भएको हुनाले पनि जनसङ्ख्याको चेपुवामा पनि हामी परेका छौँ। जुन जनसङ्ख्या घटेको कारणले व्यापार दिनानुदिन घट्दो पनि छ, अर्कोतिर आर्थिक मन्दी, विभिन्न चेपुवामा चाहिँ हामी परेकै छौँ। त्यसमा पनि डेरी उद्योग भनेको यो गर्मी याममा चाहिँ दुध अभाव हुने, जाडो याममा चाहिँ दुध उत्पादन एकदमै बेसी हुने, यो लिन र प्लस भन्छ, प्लस सिजनमा उत्पादन बेसी हुने खपत कम हुने र यो चाहिँ लिनमा चाहिँ उत्पादन कम हुने खपत बढी हुने, यो यसको ब्यालेन्सको लागि पनि एकदमै यो डेरी पेसा आफैमा त्यो कारणले पनि चुनौतीपूर्ण नै छ। त्यसमाथि पनि यो दुईटा सिजनलाई ब्यालेन्स गर्नको लागि हामीले बढी भएको दुधलाई ठुलो दुध बनाएर स्टक गर्ने र गर्मीमा प्रयोग गर्ने गर्दछौँ। त्यसको लागि पनि पश्चिम नेपालमा एउटा पनि ठुलो दुध उद्योग नभएको कारणले हाम्रो क्षेत्रलाई चुनौती छ।
1: बजारीकरणका लागि होइन, यहाँले जुन सामान उत्पादन गरिरहनु भएको छ त्यसको लागि समस्या छैन अहिले वर्तमान अवस्थामा?
0: किन अहिले पनि समस्या छ, हामी विगत 1 वर्षदेखि समस्या झेली नै रहेका छौँ। ठुलो परिमाणमा चाहिँ दुधजन्य पदार्थ करोडौँ रुपियाँ बराबरको चाहिँ दुधजन्य पदार्थ हाम्रो गोदाममा स्टक नै छ होइन, त्यो कारणले कृषकको भुक्तानीहरू केही विलम्ब पनि भएको छ र ठुलो परिमाणमा चाहिँ दुधजन्य पदार्थ हाम्रो पनि गोदाममा स्टक नै छ।
1: आज स्वरोजगार कार्यक्रममा मैले यति बेला ग्लोबल डेरी प्रणालीका प्रबन्ध निर्देशक जनक नेउपानेसँग कुराकानी गरिरहेको छु। जनकजी, अब तपाईँसँग कुराकानी गरिरहँदाखेरि यति ठुलो व्यवसाय गरिरहनु भएको छ होइन, तपाईँ एक्लैले गर्नुभयो अथवा यसमा अरूको पनि सहयोग र साथ छ के छ त्यो पनि अलिकति भनिदिनु न।
0: हामी अब 3 जना मिलेर यो डेरी उद्योग सञ्चालन गर्दैछौँ होइन, त्यस बाहेकको अन्य सरकारी तहबाट चाहिँ हामीले अहिलेसम्म कुनै पनि त्यस्तो खालको साथ सहयोग पाउन पुगिरहेका छैनौँ होइन, गभर्मेन्ट लेभलबाट अरू अन्य निजी क्षेत्रबाट त्यो खालको जुन अपेक्षा अनुसारको सहयोग पाउन सकिरहेको स्थिति छैन। अझ यहाँ त जसले काम गर्दैछ, जसले उद्यमशीलतामा जोडिएको छ, जसले रोजगारी सिर्जना गरेको छ, जसले आफ्नै माटोमा बसेर केही काम गरिरहेको छ, उस्तै कुट्टा तान्ने प्रवृत्तिहरू हाम्रो समाजमा देख्न पाइन्छ।
1: यहाँले त्यहाँ डेरी सञ्चालन गर्दाखेरि अरूले पनि प्रत्यक्ष रूपमा त्यहाँ रोजगारी पाइराख्नु भयो होला, त्यस्तो रोजगारी कतिजनालाई दिनुभएको छ?
0: हामी अहिले 200 जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छौँ।
1: हजुर, तपाईँको डेरी उद्योगमा अहिले 200 जनाले काम गरिरहनु भएको छ। अब त्यसका अतिरिक्त जस्तो कृषक साथीहरूले पनि त्यहाँ जोडिनु भएको छ, उहाँहरूले उत्पादन गरेको दुधहरू पनि ल्याइरहनु भएको छ नि त?
0: हो, हामीसँग करिब 20,000 परिवार जोडिनु भएको छ अप्रत्यक्ष रूपमा। अब त्यो 20,000 परिवार, त्यसमा पनि एउटा परिवारमा औसतमा 5 जना राख्यो भने पनि 1,00,000 जना चाहिँ त्यहाँ अप्रत्यक्ष रूपमा हामीसँग जोडिनु भएको छ। त्यस्तै गरी यता हाम्रो बजारमा चाहिँ गएर करिब हाम्रो 500 वटा डेरी पसलहरूसँग सहकार्य गरेका छौँ हामीले बिक्री वितरणको लागि। यता 500 वटा डेरी पसलमा यता पनि फेरि औसतमा 5 जना राख्यो भने त्यहाँ पनि 25,000-3,000 त्यता पनि एउटा अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ।
1: त्यहाँको स्थानीय सरकार अथवा त्यहाँको चाहिँ प्रदेश सरकारले यति ठुलो व्यवसाय गरिराख्नु भएको छ, यति धेरै मान्छेलाई प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा रोजगारी दिइरहनु भएको छ, उहाँहरूले केही सहयोग गर्नु भएको छैन तपाईँहरूलाई?
0: त्यस्तो खालको सहयोग अहिलेसम्म हामीले पाउन सकिरहेको छैन, एउटा विडम्बना भन्नुपर्छ होइन। हामीले विभिन्न कुराहरू कृषकको लागि, उद्योगको लागि, बाह्य भौतिक पूर्वाधारको लागि होइन, ती कुराहरूमा हामीले विभिन्न चरणमा चाहिँ कुराकानीहरू हाम्रा मागहरू राखिरहेका छौँ, तर अहिलेसम्म त्यो लेभलबाट पाउन सकिरहेको स्थिति छैन।
1: यो व्यवसाय गरिरहँदाखेरि होइन, हामी जस्ता व्यवसायीलाई तपाईँहरूले यो गरिदिए अलिकति सहज हुन्थ्यो भन्ने चाहिँ तपाईँहरूमा केही लागेको छ?
0: हाम्रो केन्द्रीय सरकार, हाम्रो प्रदेश, स्थानीय तह सबैको भनाइ चाहिँ रोजगारीको सिर्जना गर्ने, उद्योगहरूको विकास गर्ने, उद्योगहरूलाई सपोर्ट गर्ने होइन, देशमै चाहिँ उत्पादकत्व वृद्धि गर्ने, व्यापारबाट खाता कम गर्ने भन्ने खालका कुरा चाहिँ नारामा चाहिँ सुनिन्छ होइन। अब त्यसैमा फोकस छौँ हामी भन्ने पनि सुनिन्छ, तर पनि यसमै काम गरिरहेको हामी जस्तो युवाहरू जसले हामीले रोजगारी सिर्जना गरेका छौँ, जसले हामीले एउटा चाहिँ भनौँ न नेपालमै केही उत्पादन गरिरहेको छौँ, बाह्य मुलुकबाट आउने डेरी दुधजन्य पदार्थ हाम्रो कारणले केही हदसम्म रोकिएको छ होला, व्यापार घाटामा केही न्यूनीकरण भएको होला, वार्षिक रूपमा करोडौँ रुपियाँ बजारमा रहेको पैसा ल्याएर ग्रामीण भेगमा हामीले चाहिँ जसरी कृषकहरूलाई भुक्तानी दिइरहेछौँ त्यसले ग्रामीण अर्थतन्त्रलाई पनि केही सहयोग गरेको होला होइन। यी समग्र हुँदा हुँदै पनि हामी जस्तो उद्योगीलाई के समस्या छ, तपाईँहरूलाई त्यो कस्तो खालको समस्यासँग जुझिरहनु भएको छ भन्ने हिसाबले हाम्रा सरकारहरूले कहिले पनि हामीसँग त्यो खालको भनौँ न उहाँहरूले त्यो खालको बुझ्ने कोसिस अथवा हामीले पनि केही सुझाव दिने अपर्च्युनिटी त्यस्तो प्राप्त हुन सकेको छैन। त्यसर म आग्रह यही गर्छु हामीहरूसँग कमसेकम तपाईँहरू भएकै ठाउँमा हामीलाई बोलाउनुहोस्, हाम्रा समस्याहरू, हाम्रा अझ अगाडि बेटर डेयरी इन्डस्ट्रीमा कसरी गर्न सकिन्छ, कसरी रोजगारी सिर्जना थप गर्न सकिन्छ, कसरी चाहिँ अन्य देशबाट आयातित डेयरी प्रोडक्टलाई चाहिँ कसरी विस्थापन गर्न सकिन्छ, यसरी गर्दै गर्दा समग्र राष्ट्रकै हितमा डेयरी सेक्टरबाट कसरी काम गर्न सकिन्छ भन्ने विषयमा हामी सुझाव सल्लाह र तपाईँहरूसँगै मिलेर चाहिँ हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता गर्ने थियौँ भन्न चाहे।
1: डेरी व्यवसाय पनि एउटा कृषि क्षेत्रसँग जोडिएकै व्यवसाय हो, ती क्षेत्रमा होइन कृषि क्षेत्रमा चाहिँ हामीले यति लगानी गरेका छौँ र त्यहाँ अनुदानका कुराहरू पनि उठेको चाहिँ सुन्ने गरेका छौँ होइन, ती अनुदानका कुराहरूमा पनि यहाँले चासो देखाउनु भएको छैन?
0: हामीले त्यसरी नराखेकै त होइन होइन, तर अब जुन खालको लगानी, जुन खालको व्यवसायको एउटा नेचर, यो सबै कुराले पनि सानो तिनो कार्यक्रममा हामी समावेश हुँदाखेरि यो कार्यक्रम र यो सबै कुराहरूको तालमेल पनि मिल्दैन होइन। अलिक ठुलो खालको कार्यक्रमको लागि हामीले बारम्बार अनुदानको लागि, सहयोगको लागि बारम्बार आग्रह गरि नै रहेका छौँ, यसलाई विडम्बना नै भन्नुपर्दछ।
1: जस्तो यहाँले आफ्नै ठाउँमा बसेर होइन यति धेरै मान्छेलाई रोजगारी दिनुभएको छ, यति ठुलो व्यवसाय सञ्चालन गरिरहनु भएको छ, अहिले पनि हाम्रा गाउँ ठाउँका तमाम युवा साथीहरू विदेश जाने तर्खरमा हुनुहुन्छ, गई पनि राख्नु भएको छ होइन, विविध समस्याका कारण पनि विदेश जान लाग्नु भयो होला, उहाँहरूलाई आफ्नै ठाउँमा बसौँ, आफ्नै ठाउँमा केही गरौँ, यहीँ पनि केही गर्न सकिन्छ भनेर भन्नका लागि केही यहाँले सन्देश पनि दिन चाहनुहुन्छ?
0: यस्तो छ, नेपालमा अहिले कस्तो खालको एउटा माहौल बन्दैछ भने दुःख गर्नै हुँदैन, काम गर्नै हुँदैन, श्रमसँग जोडिनै हुँदैन होइन भन्ने हिसाबले मान्छेहरू खालि सुख भोगी बन्दै गइरहेको देख्छु मैले। हामीले यहाँ एउटा प्रत्यक्ष अनुभव गरिरहेको छौँ, जो गाउँमा बसेर, गाउँको चाहिँ चौतारामा बसेर दिनभरि गफ गरेर बस्छ ऊ समाजको ठुलो ठालो हुन्छ, जो दिनभरि चाहिँ श्रमसँग जोडिएको छ, जसले श्रम गर्छ ऊ चाहिँ समाजको सबभन्दा तल्लो स्तरको नागरिक हुन्छ होइन, त्यो खालको एउटा विडम्बना, काम गर्नु चाहिँ गलत हो, काम गर्नु हुँदैन, श्रम गर्नु हुँदैन, जो काम गर्यो त्यो मान्छे तल्लो स्तरको नागरिक हो भन्ने खालको भाष्य हाम्रो समाजमा बढ्दै गइरहेको मैले देख्छु होइन। त्यसलाई चिर्नको लागि युवाहरू विशेष गरी जागरुक हुन जरुरी छ। श्रम गर्न पाउनु, काम गर्न पाउनु त्यो अत्यन्त ठुलो कुरा हो। काम भनेको त्यसले पनि ठुलो सानो भन्ने हुँदैन, जुनसुकै काममा पनि जोडिन सकिन्छ, काम गर्न सकिन्छ। नेपालमा अथाह सम्भावना छ, हामीले सम्पूर्ण इभन हामीले तरकारीदेखि फलफुलदेखि लिएर दुध गर्नेदेखि लिएर सम्पूर्ण खाद्य वस्तुहरू समेत हामी अन्य मुलुकबाट इम्पोर्टै गरेर खाइरहेको छौँ होइन। त्यो हिसाबले पनि नेपालमा अथाह सम्भावना छ होइन। सुख भोगको लागि अन्य मुलुकमा जाने एउटा प्रवृत्ति देखिएको छ। नेपालमा केही पनि अपर्च्युनिटी छैन भन्ने खालको भाष्य सिर्जना गर्न खोजिँदैछ, तर त्यो यथार्थ होइन। नेपालमा धेरै सम्भावना छ, काम गर्न सकिन्छ। खालि श्रम गर्ने कुरामा चाहिँ आफूले आफूलाई मोटिभेट गर्न जरुरी छ। काम ठुलो सानो हुँदैन भन्ने कुरा आफूले आफूलाई बुझाउन जरुरी छ जस्तो लाग्छ।
1: भर्खरै यहाँहरूले सुन्नुभयो कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकाको वडा नम्बर 9 इमिलियामा ग्लोबल डेरी सञ्चालन गरिरहनु भएका जनक न्यौपानेसँग गरिएको कुराकानी। स्वरोजगार कार्यक्रमका बारेमा तपाईँको कुनै जिज्ञासा, सल्लाह र सुझाव हुन सक्छ। यदि छन् भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। त्यसका लागि हाम्रो इमेल टिप्नुहोस् है त swarojgar2018@gmail.com। हवस् त, आजलाई स्वरोजगार कार्यक्रमको निर्धारित समय यही सकिएको छ। अर्को हप्ता तपाईँसँग पुनः भेट्ने बाचासहित आजको कार्यक्रमबाट प्राविधिक साथी मोहन काफ्ले र म टङ्क खनाल बिदा हुन्छौँ। नमस्कार।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। श्रोता विद्यार्थी, आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ 4 रहेको मुद्रा र विनिमय दर अर्थात् करेन्सी र एक्सचेन्ज रेट सम्बन्धी गणितीय समस्या समाधानमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है त। तयार हुनुभयो?
5: नमस्कार सर।
6: नमस्कार, नमस्कार। विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू आफ्नो स्थानमा बस्नुहोस्।
5: धन्यवाद सर।
6: विद्यार्थी भाइ बहिनीहरू, आज हामी के को बारेमा छलफल गर्छौँ ल भन्नुहोस् त।
7: सर आज त मुद्रा र विनिमय दर अर्थात् करेन्सी एन्ड एक्सचेन्ज रेट के हो भन्ने बारेमा छलफल गर्ने भन्नुभएको थियो नि।
6: हो ठिक भन्नुभयो रवि। ल म एउटा प्रश्न भन्छु, ध्यान दिएर सुन्नुहोस् है त।
5: हुन्छ सर।
6: विद्यार्थी भाइ बहिनीहरू ल भन्नुहोस् त, तपाईँहरू हाम्रो देश छोडेर अन्य देशमा घुम्नको लागि जानुभयो वा अन्य कार्यको लागि जानुभयो भने तपाईँहरूले उक्त देशमा गएर खर्च गर्नको लागि कुन पैसा लिएर जानुहुन्छ?
8: नेपाली रुपियाँ लिएर जाने होला नि सर।
7: होइन सर, मलाई थाहा छ।
6: के थाहा छ भन्नुहोस् त रवि।
7: डलर लिएर जाने हो सर।
8: ए मलाई याद आयो सर।
6: के याद आयो भन्नुहोस् त?
8: जुन देशमा जाने हो त्यही देशको पैसा साटेर लानुपर्छ सर। डलर लगे पनि त भइहाल्छ नि सर। अमेरिकी डलर त सबै देशमा चल्छ भनेर सुनेकी थिएँ मैले त।
6: तिमीहरू दुवैले भनेका कुराहरू प्राय सही नै छन्। हामीहरूले अन्य देशमा जाँदा उक्त देशको पैसा वा उक्त देशमा कारोबार गर्न सकिने देशको पैसा नै लिएर जानुपर्ने हुन्छ।
7: हो सर, हाम्रो देशको पैसा हाम्रो देश बाहेक अन्य देशमा चल्दैन भन्ने सुनेको थिएँ।
8: यो त मलाई पनि थाहा छ।
6: नेपाली पैसा उक्त देशमा चलेन वा नेपाली पैसाको कारोबार उक्त देशमा भएन भने के गर्ने त?
7: उक्त देशको पैसा साट्ने र त्यही पैसाले खर्च गर्ने वा काम चलाउने हो नि सर।
8: नत्र भोकै मरिन्छ नि सर।
6: हो त्यसै भएर आज हामी विदेशी मुद्रा अर्थात् पैसाको कारोबार कसरी गर्छौँ भन्ने बारे छलफल गर्छौँ है त।
7: पैसाको कारोबार भन्नाले कुरा अलि स्पष्ट भएन नि सर।
6: हामीसँग भएको नेपाली रुपियाँ अन्य देशको पैसासँग साट्दा कति हुन्छ भन्न खोजेको नि?
8: नेपाली रुपियाँसँग डलर साट्ने भनेको जस्तै भन्न खोज्नु भएको रहेछ होइन सर?
6: हो तोसीमा, जस्तै तपाईँहरूसँग नेपाली रुपियाँ 10,000 छ भने उक्त रकमको कति भारतीय रुपियाँ साट्न सक्नुहुन्छ भन्नुहोस् त।
7: भारतीय रुपियाँ रु 100 बराबर नेपाली रुपियाँ रु 160 छ, अनि रु 1 बराबर 160 रु 100 भाग गर्दा 1.6 हुन्छ सर।
8: रु 10,000 1.6 भाग गर्दा आइहाल्छ नि सर।
6: ठिक छ, त्यसो भए नेपाली रुपियाँ 10,000 कति अमेरिकी डलरसँग साट्न सक्नुहुन्छ भन्नुहोस् त।
8: यो त कसरी?
6: अघि 10,000 नेपाली रुपियाँको भारतीय रुपियाँ यति हुन्छ भन्ने कसरी थाहा पाउनुभयो त? त्यसरी नै यो अमेरिकी डलर पनि निकाल्नुहोस् न त।
7: भारतीय रुपियाँ त रु 100 बराबर नेपाली रु 160 हुन्छ भन्ने थाहा थियो नि।
6: अमेरिकी डलर पनि त नेपाली रुपियाँसँग कति हुन्छ भन्ने थाहा छैन र?
8: थाहा त छ तर राम्रोसँग थाहा छैन सर।
6: त्यसो भए अगाडि रहेको पत्रिका हेर्नुहोस् त।
7: कहाँनिर छ सर?
6: केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्था विभाग नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दर भन्ने शीर्षक हेर्नुहोस् त।
8: सर यहाँ त अमेरिकी एक डलरको नेपाली रुपियाँ 131 रुपियाँ 88 पैसा र 132 रुपियाँ 48 पैसा लेखिएको छ।
6: खरिद दरमा कति लेखेको छ र बिक्री दरमा कति लेखेको छ भन्नुहोस् त।
7: सर खरिद दर र बिक्री दर भनेको के हो?
6: बैङ्क वा वित्तीय संस्थाले विदेशी मुद्रा खरिद गर्दा प्रयोग गर्ने दरलाई खरिद दर भनिन्छ।
8: अनि बिक्री दर भनेको नि?
6: बैङ्क वा वित्तीय संस्थाले विदेशी मुद्रा बिक्री गर्दा प्रयोग गर्ने दरलाई बिक्री दर भनिन्छ।
8: ए
6: यो दर प्रत्येक दिन फरक पर्न सक्छ।
7: त्यही भएर पत्रिकामा हरेक दिन यो दर दिइने रहेछ है सर?
6: हो नि। अब भन्नुहोस् त खरिद दर र बिक्री दरमा कति कति लेखिएको छ?
8: खरिद दरमा अमेरिकी एक डलरको नेपाली रुपियाँ बराबर 131 रुपियाँ 88 पैसा लेखिएको छ र बिक्री दरमा 132 रुपियाँ 48 पैसा लेखिएको छ सर।
6: अब तपाईँलाई बैङ्क वा यस्तो कार्य गर्ने निकायले अमेरिकी डलर खरिद गर्दैछ कि बिक्री गर्दैछ विचार गर्नुहोस् त।
7: हामीलाई त बिक्री गर्दैछ नि सर।
6: त्यसो हो भने बिक्री दर कति छ?
8: सर बिक्री दर 132 रुपियाँ 48 पैसा छ।
6: त्यसो भए अब के गर्नुहुन्छ त?
7: अब त तरिका थाहा भयो नि सर।
8: यो नेपाली रुपियाँ 10,000 132 रुपियाँ 48 पैसा वा 132.48 ले भाग गरेर अमेरिकी डलर कति हुन्छ निकाल्न सक्छौ सर।
6: त्यसो हो भने कति आयो भन्नुहोस् त।
7: अमेरिकी डलर 75.48 आयो सर।
6: ठिक छ। पत्रिकामा अन्य देशहरूको मुद्रा विनिमय दर के छ हेर्नुहोस् त।
8: युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्रान्क, अस्ट्रेलियन डलर,
7: क्यानाडियन डलर, सिङ्गापुर डलर आदिको खरिद दर र बिक्री दर सबै दिइएको छ सर।
8: यी सबैको अघि जस्तै त होला नि होइन सर?
6: हो, सबैको अघि हामीले अमेरिकी डलरको हिसाब गरे जस्तै प्रकारले गर्ने हो।
7: ए
6: अब हामी अर्को एक प्रश्नमा छलफल गरौँ है त।
7: हुन्छ सर।
6: बेलायतबाट नेपाल आउने बेलायती पर्यटकले ल्याएको बेलायती पैसा वा पाउन्ड स्टेलिङ नेपालमा नेपाली रुपियाँमा साट्नु पर्यो भने खरिद दर वा बिक्री दर कुन प्रयोग गर्छन् र 100 पाउन्ड स्टेलिङ साट्दा कति नेपाली रुपियाँ प्राप्त गर्छन् होला भन्नुहोस् त।
8: आजको मुद्रा विनिमय दर हेर्दा त 1 पाउन्ड स्टर्लिङ बराबर नेपाली रु 163.71 छ सर।
6: ठिक छ। यो खरिद दर हो कि बिक्री दर हो?
7: यो खरिद दर हो किनकि बैङ्कले पाउन्ड स्टर्लिङ खरिद गर्ने भएकोले खरिद दर प्रयोग हुन्छ होइन र सर?
6: हो रवि, तपाईँले एकदम सही कुरो गर्नुभयो।
8: त्यस कारणले पाउन्ड स्टर्लिङको आजको खरिद दर नेपाली रु 163.71 छ।
7: सय पाउन्ड स्टर्लिङको नेपाली रु 163.71 गुना 100 बराबर रु 16,371 हुन्छ।
6: हो, एकदम सही समाधान गर्नुभयो। अब हामी मुद्रा विनिमय दर भन्नाले के बुझिन्छ भनी छलफल गरौँ है।
8: हुन्छ सर। सर यो मुद्रा विनिमय भन्नाले एक देशको मुद्राको मूल्य अर्को देशमा कति हुने भन्ने होइन र?
6: हो नि। एक देशको मुद्राको मूल्य अर्को देशमा कति हुने भनी सरकारको आधिकारिक निकायले निश्चित दर निर्धारण गरेको हुन्छ। उक्त दरलाई नै मुद्रा विनिमय दर भनिन्छ।
7: यो त सरकारको आधिकारिक निकायले निर्धारण गर्दो रहेछ।
8: सरकारको आधिकारिक निकाय भन्नाले
6: हाम्रो देशको मुद्राको विनिमय दर कसले निर्धारण गर्छ सोध्न खोज्नु भएको होला होइन त?
7: हो सर।
6: हाम्रो देशको मुद्राको विनिमय दर नेपाल राष्ट्र बैङ्कले निर्धारण गर्छ।
8: थाहा भयो सर।
6: अब म केही प्रश्नहरू सोध्छु है त।
8: हुन्छ सर।
6: बैङ्कले कुन अवस्थामा खरिद दरको प्रयोग गर्छ?
7: हामीसँग भएको विदेशी मुद्रालाई साटेर नेपाली मुद्रा दिँदा बैङ्कले खरिद दरको प्रयोग गर्दछ सर।
6: ठिक। बैङ्कले कुन अवस्थामा बिक्री दरको प्रयोग गर्छ?
8: हामीसँग भएको नेपाली मुद्रालाई साटेर विदेशी मुद्रा दिँदा बैङ्कले बिक्री दरको प्रयोग गर्दछ सर।
6: ठिक भन्नुभयो तोसीमा। पुनः प्रश्न सोधौँ है त।
8: हुन्छ सर।
6: मुद्रा विनिमय दरमा खरिद दर र बिक्री दरमा कुन बढी छ र किन होला?
7: भारतको खरिद दर 160 र बिक्री दर पनि 160 रुपियाँ 15 पैसा रहेको छ।
8: खरिद दर भन्दा बिक्री दर बढी राखिएको रहेछ।
6: किन होला?
7: किनकि
8: बैङ्कले आफ्नो नाफाको लागि होला सर।
6: हो, बैङ्कले आफ्नो नाफाको लागि बिक्री दर बढिराखेको हुन्छ।
7: ए हो नि, नाफा हुनको लागि खरिद दर भन्दा बिक्री दर बढी हुनुपर्छ।
6: नेपालको मुद्रा कुन देशसँग स्थिर छ भन्नुहोस् त?
8: भारतको सर।
6: ठिक छ, अमेरिकाको मुद्रालाई डलर भनिन्छ भने जापानको मुद्रालाई के भनिन्छ भन्नुहोस् त?
7: जापानी येन भनिन्छ सर।
6: ठिक भन्नुभयो रवि, अब हामी अर्को एक प्रश्नमा छलफल गरौँ है त।
5: हुन्छ सर।
6: यदि कतारी रियाल एकको खरिद दर 34 रुपियाँ र बिक्री दर 35 रुपियाँ छ, नेपाली रुपियाँ 20,000 कतारी रियालमा रूपान्तर गर्दा कति हुन्छ?
8: सर प्रश्न पुनः एकपटक भनिदिनुहोस् न।
6: यदि कतारी रियाल एकको खरिद दर रु 34 रुपियाँ र बिक्री दर रु 35 रुपियाँ छ, नेपाली रुपियाँ 20,000 कतारी रियालमा रूपान्तर गर्दा कति हुन्छ?
7: सर हामीले त यसको उत्तर निकालिसक्यौँ नि।
6: कति निकाल्नु भयो भन्नुहोस् त?
8: हामीसँग भएको नेपाली मुद्रालाई बैङ्कले विदेशी मुद्रा दिँदा बिक्री दरमा सटै गर्दछ, त्यसैले कतारी रियल एकको बिक्री दर रु 35 प्रयोग गरियो।
6: ठिक भन्नुभयो।
7: तब रु 35 बराबर कतारी रियाल एक लेखी रु 20,000 बराबर कतारी रियाल 20,000 भागा 35 भयो।
6: राम्रो।
8: अनि हिसाब गर्दा कतारी रियाल 571.43 भयो सर।
6: त्यसपछि अन्तमा के लेख्नु भयो भन्नुहोस् त?
7: नेपाली रुपियाँ 20,000 कतारी रियालमा रूपान्तरण गर्दा 571.43 कतारी रियाल हुन्छ भनी लेखियो सर।
6: एकदमै सही तरिकाले तपाईँहरूले हिसाब गर्नुभएछ। सायद तपाईँहरूलाई यसमा अब समस्या छैन होला, होइन त?
5: छैन सर।
8: सर मलाई एउटा प्रश्न सोध्न मन लाग्यो नि।
6: के प्रश्न भन्नुहोस् त?
8: मेरो काकाले काठमाडौँबाट बैङ्कक जानको लागि काठमाडौँबाट टिकट काट्नु भन्दा बैङ्ककबाटै काट्न सस्तो पर्छ भन्नुभएको थियो। मैले कुरा मात्रै सुने तर कसरी हो भनेर थाहा पाइन। यो प्रश्न पनि आजको यसै पाठसँग सम्बन्धित छ जस्तो लाग्यो, बताइदिनुहोस् न।
6: प्रश्नको आशय मैले बुझेँ, त्यसको लागि म एक प्रश्न बनाई भन्छु है त।
5: हुन्छ सर।
6: ल सुन्नुहोस् है त, नेपाल वायु सेवा निगमबाट काठमाडौँदेखि बैङ्ककको हवाई टिकट रु 40,000 पर्छ, फेरि थाइल्यान्डबाट टिकट बुकिङ गराउँदा 10,000 थाई भाट पर्छ। यदि थाई भाट एक बराबर नेपाली रु 3.6 छ भने कुन ठाउँबाट बुकिङ गराउँदा सस्तो पर्छ भन्नुहोस् त?
8: सर प्रश्न पुनः एकपटक भनिदिनुहोस् न।
6: ल राम्रै सुन्नुहोस् है त, नेपाल वायु सेवा निगमबाट काठमाडौँदेखि बैङ्ककको हवाई टिकट रु 40,000 पर्छ, फेरि थाइल्यान्डबाट टिकट बुकिङ गराउँदा 10,000 थाई भाट पर्छ। यदि थाई भाट एक बराबर नेपाली रु 3.6 छ भने कुन ठाउँबाट बुकिङ गराउँदा सस्तो पर्छ?
7: सर हामीले त यसको उत्तर निकालिसक्यौँ नि।
8: काठमाडौँदेखि बैङ्ककको हवाई टिकट रु 40,000 पर्छ है सर?
6: हो।
7: फेरि थाइल्यान्डबाट टिकट बुकिङ गराउँदा 10,000 थाई भाट पर्छ। यदि एक थाई भाट बराबर नेपाली रु 3.6 भने
8: 10,000 थाई भाट बराबर नेपाली रु 3.6 गुणान 10,000 बराबर 36,000 हुन्छ।
6: एकदम सही तरिकाले तपाईँहरूले हिसाब गर्नुभएछ। अनि अन्तमा के लेख्नु भयो भन्नुहोस् त?
7: तसर्थ नेपाल वायु सेवा निगमबाट काठमाडौँदेखि बैङ्ककको हवाई टिकट रु 40,000 छ, फेरि थाइल्यान्डबाट टिकट बुकिङ गराउँदा 10,000 थाई भाट भनेको नेपाली रु 36,000 भयो।
8: त्यसैले थाइल्यान्डबाट टिकट बुकिङ गराउँदा रु 40,000 माइनस रु 36,000 बराबर रु 4,000 सस्तो पर्छ भनी लेखियो सर।
6: आहा, धेरै राम्रो। सायद तपाईँहरूलाई यसमा अब समस्या छैन होला।
5: छैन सर।
6: दुवैजनालाई धेरै धेरै धन्यवाद छ।
5: धन्यवाद सर।
6: ल त विद्यार्थी भाइ बहिनीहरू, आजको हाम्रो निर्धारित समय सकिएको छ। अभ्यासमा भएका प्रश्नहरू गर्नुहोला, साथै यहाँहरूले हाम्रो दैनिक जीवनमा मुद्रा र विनिमय दरको प्रयोग कहाँ र कसरी भएको छ आफूभन्दा अग्रजसँग सोधेर वा इन्टरनेटबाट खोजेर कुनै 3 उदाहरण लेख्नुहोस् है त। ल म आज बिदा हुन्छु। बाई बाई।
5: बाई बाई सर।
9: नमस्ते श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
12: नागरिक लगानी कोष।
13: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
14: नेपालको समावेशी आवाज।
4: श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
15: डियर स्टुडेन्ट्स, इन टुडेज क्लास वी आर गोइङ टु डिल विथ रिडिङ सेकन्ड अ हेल्थी डायट फर हेल्थी लाइफ गिभन इन युनिट 3 अफ योर 10 कम्पलसरी इङ्ग्लिस टेक्स्ट बुक। स्टुडेन्ट्स, बी रेडी विथ इसेन्सियल लर्निङ मटेरियल्स एन्ड टेक नोट्स while listening to the audio lesson. Are you ready, students?
16: Sir, namaste.
17: Namaste, Sadhana. How are you?
16: I'm fine, sir. Sir, shall I say one thing?
17: Okay, Sadhana. Please tell me.
16: Sir, yesterday we went to a spelling contest and missed English class, so if you have leisure, would you please help us with the lesson you taught yesterday?
17: Let me check my routine. Okay, I have leisure now. Let's go to the library and we'll discuss the text there, okay?
16: Okay, sir.
18: Namaste, sir.
17: Namaste. Have your seats, please. Yesterday, we discussed reading 2 in Unit 3. So, please turn your book to page number 42 and see the lesson there. Dear students, we'll begin with pre-reading questions. Look at the picture carefully. You have to answer two questions given there. Discuss the answers. What do you think the picture is about?
18: About a meeting.
17: Okay, that might be true. We'll find it after we read the text. The next question is, what is the woman doing?
18: Sir, I think she's giving a speech.
17: Yes, she's giving a speech. Thank you, dear students. Now we'll deal with the text. What is the title?
18: A Healthy Diet for a Healthy Life.
17: Now please read the text and underline all the words that are unfamiliar to you. We'll discuss them first. Understood?
16: Yes, sir.
17: Okay, students, I guess you have finished. Have you?
18: Yes, sir. What is the meaning of the word wonder food?
17: Okay, it means a food item that is believed to have exceptional health benefits.
16: Sir, what is cardiovascular diseases?
17: These are the group of disorders of the heart and blood vessels.
18: Sir, I have two words, unprecedented and biomarkers.
17: Any guesses?
16: I know them, sir. Unprecedented means something that has never happened before, and biomarkers means a biological molecule found in blood or tissues that is a sign of a normal or abnormal condition or disease.
17: Wow, you did a very good job, Sadhana. Are there any other words?
16: No, sir.
17: If so, we'll discuss the text. Get ready for this, okay? Okay, students, please tell me who delivered this speech.
18: It was delivered by M.G. Green,
19: European Commissioner for Research, Innovation and Science in Brussels on 28 March 2014.
17: Very good, dear students. This is an opening speech of the International Conference on Joint Programming Initiatives, A Healthy Diet for Healthy Life. According to the speaker, this topic has never been out of the media. She says that they are tackling public health issues like overweight and obesity based on science and innovation.
18: Sir, the speaker says that overweight and obesity are the greatest health challenges of our times.
19: And what's more, different countries are facing these issues differently. So, according to the speaker, it's a good idea to pull knowledge together.
16: Sir, during the last 3 decades, the level of obesity and overweight in the EU has risen dramatically among children. These are induced by poor diet and low physical activity.
17: That's great. You have understood the gist of the text. In addition to that, different chronic diseases can be prevented or modified with the help of a healthier diet and lifestyle. There are different projects for this. However, more needs to be done because of the transgenerational effects of obesity and diabetes.
18: Sir, there is a program called Horizon 2020, which is an $80 billion research and innovation program to tackle these challenges.
17: Yes, Binay. The speaker also talks about relevant things to a healthy diet for a healthy life, food safety, and the bioeconomy, health, demographic change, and well-being.
19: She also states that in the next 7 years, these areas will fund the very best research on nutrition, health, and so on.
17: Yes, Lakpa. She highlights that this needs an unprecedented level of cooperation. However, these different attempts to encourage healthier eating have not yet led to a major changes in patterns of food purchase and consumption.
16: Sir, the speaker is hopeful that Horizon 2020 can make excellent progress related to a healthy diet and healthy lives.
18: She is also hopeful that the conference will be a major step forward for future action.
19: Yes, Vinay. And she urges all the member states to unlock the national funding for research and innovation and hopes for the successful completion of the conference.
17: That's a wonderful discussion, dear students. You did a great job. Now, get ready to do the exercises. Dear students, please do exercise A as homework. It is a vocabulary activity. You have to find the meaning of the given words and phrases by looking at a dictionary or on the internet. I'll check them tomorrow, okay?
18: Okay, sir.
17: Now, let's see exercise B. Here, you have to fill in the given gaps with suitable words from the text. Please do the exercise now.
18: Okay, sir.
16: Sir, we have completed them.
17: Okay, dear. What have you filled in the statement in A? The children were especially blank space that there were enough cookies for them to have too.
19: It's delighted. In B, I have filled in conference to make the statement, the organization held its annual conference in New York this year. The word fill is conference.
18: That's correct, Lakpa. Sir, the statement in C is, it is blank space that makes any organization a successful one. And I have filled in innovation.
17: That's the correct answer, Binay. Now, the statement in D. Your life changes, blank space, if you perform well in your study. What have you written, Sadhana?
16: It's dramatically.
19: Correct. The statement in E is, Mr. Gurung is leaving the job because of blank space disease.
18: I have filled in cardiovascular.
16: It's not correct. It should be chronic.
17: Both answers are correct, Binay and Sadhana. Now, the next statement. Early blank space of a disease helps us to cure it soon. And your answer?
19: I have filled diagnosis and I have filled in unprecedented in Z to make the statement. We have faced an unprecedented level of climate change at present.
16: That's correct, Lakpa. In H, I have filled in biomarkers.
17: That's also correct answer. Now, tell me the complete sentence given in I, Vinay.
18: The world looked for different multidisciplinary approaches to find the solution to COVID-19. I have filled in multidisciplinary approaches.
17: Very good. Dear all, you did an excellent job. Thank you. Now, we'll discuss exercise C. Here, you have to choose the best alternatives. Please do the exercise now. Dear students, have you completed it?
16: No, sir.
17: Okay, Sadhana, please complete it.
16: Sir, it's complete now. The first sentence is, the greatest public health challenge at present is blank space. And I have failed in obesity given in 3.
19: That's correct. In B, I have failed in knowledge given in 4 to make the sentence, the joint programming initiative will bring the knowledge of member states together.
17: Wow, that's correct answer. The statement in C is, the healthcare innovation chain begins from blank space.
18: Sir, I have written researchers given in I.
16: That's correct answer. In D, the need behind multidisciplinary approach is blank space is given. What's the correct alternative, Binay?
18: It's number I, the unchanged pattern of food purchase and consumption.
17: That's the correct choice, Binay. Now, Lakpa, tell me the answer to the last sentence given.
19: Through this speech, the speaker wants to blank space is given, and I have chosen the alternative in number 4. Appeal the members of EU for collaboration for research and innovation.
17: That's a wonderful discussion, dear students. Thank you very much. Now, we'll discuss answer to the questions in D. Please read the questions and answer them.
16: Okay, sir.
17: Okay, students, let's share the answers. The first question is, what topic is the speaker talking about when she says it's a topic that is never out of the media?
19: It's a healthy diet for a healthy life.
18: That's correct, Lakpa. Let me read the second question.
17: Okay, read the question and answer to Binay.
18: According to the speaker, what is the cause of obesity among children in the EU? And the answer is poor diet and low physical activity.
17: Okay, where did you find the answer, Binay?
18: Sir, it's in the last paragraph, page number 42.
17: Okay, the next question in C is, what should people do to prevent themselves from diseases like type 2 diabetes? Sadhana?
16: By adopting better lifestyles and healthier diets. I found this answer in the first paragraph on page number 43.
19: That's the correct answer. The question in D is, what is Horizon 2020? And the answer I have written is, Horizon 2020 is Europe's 80 billion euro research and innovation program.
18: I have also written the same answer.
17: Well done, Lakpa and Binay. The next question in E is, why is research very important to fight against health challenges?
16: Let me share my answer. To benefit all patients and to prevent many people from developing diseases in the first place.
17: Can you tell me where you have found the answer, Sadhana?
16: It's in the sixth paragraph, page number 43.
17: Great. Now, the next question. What result can Horizon 2020 give if it is implemented effectively?
18: It can make an excellent progress on research and innovation for healthy diets and healthy lives. The answer can be found in the last paragraph of page 43.
19: That's the correct answer. Sir, let me say the answer to the next question. The question is, what results does the speaker expect from the conference? The answer is, she expects the implementation of research findings, source for other avenues, unlock national funding for research and align national research and innovation.
17: Excellent, Lakpa. Now, the last question is, do you think the people of the EU will be benefited from this conference? If yes, what benefits will they get?
16: I think they get benefits from this conference in relation to the issues like better knowledge about how to prevent chronic diseases, innovative and effective products and opportunities for competitive European business.
17: Thank you, Sadhana. Dear all, you have really done a great job by engaging actively in the activities. Thank you very much. Now, you have a homework. It's activity D. You have to draft a speech on importance of exercises for healthy life.
18: Okay, sir. We will definitely do it.
17: This much for today. We'll meet in the class. Thank you very much and goodbye.
20: Goodbye, sir.
9: हस्त श्रोताबिन आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ. नमस्ते.
21: मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदिऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ.
22: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग.
23: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ.
24: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
25: बिहानै झोक्राइ छौ त, के भयो?
26: मेरो शरीरमा त तागत त नभए जस्तो भयो. पुरा केही गर्न नसक्ने भए म त.
27: मलाई के भएको रहेछ डाक्टर साहब?
28: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ. जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ. लुपस एउटा दीर्घ रोग हो. यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ. नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ.
29: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ. त्यसैले समयमा नै उपचार गराउनुहोस्. राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ.
7: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ. यस बेला रातिको 9 बज्न लागेको छ. अब सुन्नुहुनेछ समाचार.

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आगामी आषाढ 7 गतेदेखि 9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 दिने चीन भ्रमणका क्रममा आज बेजिङमा। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठक प्रतिपक्षीहरूको विरोधको कारण स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेपछि आज तेस्रो पटक सुचारू बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोल प्रसाद अर्यालले भोलि 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। बैठकमा सभामुख अर्यालले 2 पटक स्थगित भएर पुनः सञ्चालन भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध जारी राखेपछि भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने र धारणा पनि राख्नुहुने जानकारी गराउनुभयो। यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव प्रस्तुत गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहको उपस्थितिको माग गर्दै अवरोध सुरु गर्नुभयो। अवरोधका बीच सभामुख अर्यालसँग समय माग गरी नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति आवश्यक र अनिवार्य रहेको बताउनुभयो। नेकपा एमालेका सांसद पद्मा अर्यालले नीति तथा कार्यक्रमको प्रमुख जिम्मेवार प्रधानमन्त्री नै हुने र सांसदहरूले उठाएका विषयमा जवाफ दिने जिम्मेवारी पनि प्रधानमन्त्रीकै भएकोले प्रधानमन्त्री शाहलाई उपस्थितिका लागि रुलिङ गर्न माग गर्दै रुलिङ भएको अवस्थामा बैठक चल्न दिने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री शाहको उपस्थितिको विषयमा आजको मात्रै सवाल नभएको भन्दै 5 वर्षको कार्यकालभरि नियमावलीको धारा 38 देखाएर प्रधानमन्त्रीको आवाज संसदले सुन्न नपाउने हो भनी प्रश्न गर्नुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफल सुन्ने र जवाब दिनुपर्ने भन्दै प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरूले विषय राख्दै बैठकमा अवरोध जारी राखेपछि सत्तापक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रमको छलफलमा भाग लिनुपर्ने कानुनी बाध्यता नरहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो। सभाको आजको बैठकमा सभामुख अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मङ्गलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11:15 बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 83-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएसँगै छलफल सुरु भएको हो। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरूले नीति तथा कार्यक्रमले वास्तविक किसानलाई राहत दिन नसकेको बताउनुभयो। यस्तै सांसदहरूले मुलुकको साधन स्रोत, उचित परिचालन, कृषि, शिक्षा, रोजगारी र आर्थिक विकासको लागि स्पष्ट नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। यस्तै आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाईले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 सम्बन्धी विधान व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाफदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यानकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान 11:15 बस्नेछ। सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित संघीय मन्त्रालयको संख्या 18 कायम गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पनि यथावत रहेका छन्। यस्तै सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएका 9 परिवर्तन सम्बन्धी कार्य हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव परिवर्तन मन्त्रालय गठन गरेको छ। त्यस्तै अन्य मन्त्रालयको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयलाई एकीकृत गरिएको छ। जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, सञ्चार मन्त्रालय, युवा श्रम रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साबिकको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको प्रेस विज्ञ दाहालले जानकारी दिनुभयो। यस्तै मन्त्री परिषदको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले भूमि सम्बन्धी 21 संशोधन नियमहरू 2083 स्वीकृत गर्ने पनि मन्त्री परिषद बैठकले निर्णय गरेको सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो।
1: सरकारका कुनै पनि निकायहरू कसैको स्वार्थपूर्ति गर्नको लागि प्रयोगमा हुने स्थिति आयो भने राज्यका निकायहरूले गम्भीरतापूर्वक लिएर छानबिन हुन्छ, किनभने अब कोही व्यक्ति, चाहे त्यो राजनीति क्षेत्रको होस्, प्रशासनिक क्षेत्रको होस् अथवा बिचौलिया तन्त्रको होस्, अब जनताको सम्पत्तिको दुरुपयोग गर्ने दिन गइसकेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी असाढमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामेछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य समिति बैठकले प्रथम महाधिवेशन आगामी असाढ 7, 8, र 9 गते गर्ने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी 2079 साल असाढ 7 गते स्थापना भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन अघि गरेको वाचापत्र अनुसार नीति तथा कार्यक्रम संसदमा पेश भएको र त्यसै अनुरूप नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी दिनुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सुशासनलाई पहिलो कार्य

0: उपत्यका नगर विकास समिति वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिव सहित 5 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सटर कबल भाडा बापतको आमदनी बुझिली बैंक दाखिला नगरी आमदनी रकममा अनियमितता गरेको अभियोगमा तत्कालीन सदस्य सचिव टीकाराम ढकाल विरुद्ध 64,28,000 भन्दा बढी बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। यस्तै आयोगले तत्कालीन सदस्य सचिवहरू नरहरि तिवारी विरुद्ध 1,04,71,000, गेहेन्द्र बहादुर डाङ्गी विरुद्ध 72,78,000 भन्दा बढी बिगो माग दावी गर्दै मुद्दा दायर गरेको छ। यस्तै आयोगले तत्कालीन लेखाधिकृत हरिबहादुर छेत्री की श्रीमती सीमा कुमारी चन्द छेत्री विरुद्ध 2,90,96,000 र तत्कालीन सहलेखापाल खड्ग बहादुर राणा विरुद्ध 2,94,78,000 रुपैयाँ भन्दा बढी बिगो माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले शिक्षामा सबै वर्ग र क्षेत्रको पहुँच अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। शिक्षा मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित साक्षर मधेस प्रदेश घोषणा पूर्व तयारी अध्ययन उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले स्पष्ट नीति अवलम्बन गरी शिक्षामा सबैको पहुँच पुर्याउने प्रतिबद्ध रहेको र यसमा वर्तमान सरकारलाई सहयोग गर्न सम्बद्ध सबै अनुरोध गर्नुभयो। सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि आज साँझ बेजिङ पुग्नु भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्पले मई 13-15 चीनको भ्रमण गर्न लाग्नु भएको हो। लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेजिङको समय अनुसार आज 7:50 बेजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। करिब 9 वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् 2017 नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो। अब आर्थिक समाचार।
4: पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रका पूर्वाधारमा लगानी बढेसँगै रूपन्देही पर्यटकीय केन्द्रका रूपमा विकास हुँदै गएको छ। लुम्बिनी भ्रमणमा आउने विदेशी तथा स्वदेशी पर्यटकको प्रमुख वासस्थलका रूपमा रूपन्देही स्थापित हुँदै जाँदा स्तरीय होटल समेत थपिने क्रम बढेको छ। भैरवा लुम्बिनी कोरिडोर तथा जिल्लाका मुख्य सहर क्षेत्रमा 5-तारे, 4-तारे र 3-तारे होटल सञ्चालनमा आएका छन् भने नयाँ होटल निर्माण समेत जारी रहेको छ। सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले रूपन्देहीमा 5-तारे सहित हयात प्यालेस, टाइगर प्यालेस, वाई सोल्टी भिलासा र लुम्बिनी हेरिटेज जस्ता होटलहरू सञ्चालनमा रहेको जानकारी दिनुभयो। भैरवा लुम्बिनी सडक खण्डमा नयाँ 5-तारे होटल निर्माण भइरहेको छ भने भैरवाको बुद्ध चोकमा अर्को 5-तारे होटल निर्माणको अन्तिम चरणमा पुगेको छ। होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठनका पूर्व अध्यक्ष अनिल गेवालीले अन्तर्राष्ट्रिय होटल व्यवस्थापन समूह रूपन्देहीमा प्रवेश गरेसँगै जिल्लाको पर्यटन छवि थप उज्यालो भएको बताउनु भयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थल केन्द्रित होटेलमा लगानी समेत बढेको गेवालीले उल्लेख गर्नुभयो। तनहुँको देवघाटमा निर्माणाधीन 126 MW क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण सुरु भएको छ। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एन्ड एसोसिएट प्रणाली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। विस्फोटक

0: पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। रन अफ द रिभर प्रकृतिको अर्ध जलाशयुक्त सो जल विद्युत आयोजनाबाट वार्षिक 520.78 करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको अनुमानित लागत 227 मिलियन अमेरिकी डलर रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले निजी क्षेत्रमा उत्साह बढाएको चितवनका औद्योगिक व्यवसायहरूले बताएका छन्। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रभावकारी देखिए पनि कार्यान्वयनको समयमा कसरी जान्छ भन्नेमा पर्खर हेरेको अवस्थामा रहेको चितवनका औद्योगिक व्यवसायहरूले बताउनु भएको हो। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले नीति तथा कार्यक्रम उद्योगीको पक्षमा आएको आफूले पाएको बताउनु भयो। चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले नीति तथा कार्यक्रम सकारात्मक रहेको तर ती विषयहरू बजेटमा समेटिनु पर्नेमा जोड दिनुभयो। क्षेत्रीय होटल संघ सौराका उपाध्यक्ष गुणराज थपलिया नीति तथा कार्यक्रमले निजी क्षेत्रले आश गरे जति नभए पनि केही राहत दिने गरी आएको उल्लेख गर्नुभयो। सरकारी लगानीको नेपाल टेलिकमले 18.80 करोड रुपियाँले नाफामा वृद्धि गरेको छ। आर्थिक वर्ष 82-83 त्रैमासिक सम्मको अपरिष्कृत विवरण अनुसार कुल सञ्चालन आय 2.42% र मुनाफा 1.32% बढेको देखाइएको छ। 9 महिनामा नेपाल टेलिकमले 25.92 करोड सञ्चालन आय गरेको छ। यस अवधिमा कुल आय भने 28.85 करोड रुपियाँ बराबर भएको छ। तेस्रो त्रैमासिकसम्म खुद नाफा समेत 56.24 करोड रुपियाँले बढेको नेपाल टेलिकमले उल्लेख गरेको छ। अर्घाखाँचीको छात्रदेव गाउँपालिकाका युवाहरूले बाँझो जमिनमा आलु र धान खेती गर्न सुरु गरेका छन्। गाउँपालिकाका सरीखोला स्थित परशुरामेश्वर गुठीको 20 रोपनी बाँझो जमिन उपयोग गर्दै त्यहाँका युवाहरूले यस वर्ष आलु खेती गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले यसपटक स्थानीय युवाहरूले करिब 30 क्विन्टल आलु उत्पादन गरेको जानकारी दिनुभयो।
1: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
2: नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी आइसिसी ओडीआई अलराउन्डर वरियतामा 3 स्थान माथि उक्लिएका छन्। आइसिसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधिक गरेको नयाँ वरियता अनुसार दिपेन्द्र 3 स्थान सुधार गर्दै 28 स्थानमा पुगेका हुन्। उनको रेटिङ अङ्क बढेर 153 पुगेको छ। घरेलु मैदानमा भएको लिग 2 श्रृङ्खलामा गरेको प्रदर्शनबाट उनको वरियता सुधार भएको हो। नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा सम्पन्न क्रिकेट युनाइटेड कप सिरिज बराबरीमा सकिएको छ। बुधबार विराटनगर 6 स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा भारी वर्षापछि मैदान पानी जमेपछि बागमती प्रदेश र क्वालिटी कप 11 बीचको खेल रद्द भयो, जसका कारण सिरिज 1-1 बराबरीमा सकिएको हो। पहिलो खेलमा इक्वालिटीले बागमतीलाई 5 विकेटले हराएको थियो। दोस्रो खेलमा बागमती 22 रनले विजयी भयो। प्रतियोगिताको उत्कृष्ट खेलाडी क्वालिटीकी टिका शाह घोषित भइन्। त्यस्तै उत्कृष्ट ब्याटर क्वालिटीकी सानु राजवंशी, उत्कृष्ट बोलर बागमतीकी पार्वती खत्री र उदयमान खेलाडी बागमतीकै लक्ष्मी माया रूपमा घोषित भइन्। नेपाल क्रिकेट प्रशिक्षक संघले क्रिकेट प्रशिक्षकहरूको सेवा सुविधा भत्ता तथा पारिश्रमिकमा सुधार गर्न नेपाल क्रिकेट संघ क्यानसँग माग गरेको छ। संघका अध्यक्ष जगत बहादुर टमटाले क्यान अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको पत्रमा नेपाली क्रिकेटको विकासमा प्रशिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त माग गरिएको हो। पत्रमा प्रशिक्षकहरूले लामो समयदेखि बाल टोलीदेखि उमेर समूह महिला तथा पुरुष सिनियर टोलीसम्म निरन्तर योगदान दिँदै आएको जनाइएको छ। योगदानका बावजुद पनि प्रशिक्षकहरूले पाउने सुविधा भत्ता तथा पारिश्रमिक अझै न्यून र अपर्याप्त रहेको माग पत्रमा उल्लेख छ।
1: अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाडी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित। राष्ट्रिय सभामा भने नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आगामी आषाढ 7-9 गतेसम्म चितवनमा गर्ने केन्द्रीय कार्य समितिको निर्णय। मन्त्री परिषदद्वारा नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 कायम। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्र नगरका तत्कालीन सदस्य सचिव टीकाराम ढकाल सहित 5 विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 2 चीन भ्रमणका क्रममा आज बेजिङमा। यसका साथै राति 9 समाचार सकियो, अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, कार्यक्रम संहिता र समृद्धिमा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता हरिमाल। साताको प्रत्येक बुधबार राति 9 बजेको समाचारपछि रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम संहिता र समृद्धि रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट पनि सजिलै सुन्न सक्नुहुनेछ। यस्तै हाम्रो वेबसाइट www.radionepalonline.com पनि हामीलाई प्रत्यक्ष सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले नेपालमा संघीयता कार्यान्वयनको अवस्था र यसले सामाजिक आर्थिक परिवर्तनमा पारेका प्रभावहरूका विषयमा विचार विमर्श गर्ने गर्छौ। कार्यक्रमको आजको श्रृङ्खलामा हामीले सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहले पुर्याएको योगदान र देखेका समस्या लगायतका विषयमा तयार पारिएको एक रिपोर्ट
1: र संहिता अघि र संहिता पछिको आर्थिक सामाजिक रूपान्तरणका विषयमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीसँग गरिएको कुराकानी सहित उपस्थित भएका छौँ।
2: हिजो चाहिँ गाउँघरमा बत्ती थिएन, बत्तीको व्यवस्था पर्थ्यो, टोल बस्तीमा अब बिजुली बत्ती बलेको छ भनेपछि हिजोको भन्दा धेरै सुविधाहरू आएका छन् र अब अलिकति भौतिक विकासतर्फ मान्छेको अब स्थानीय सरकारप्रतिको चासो।
0: नेपालमा संघीय प्रणाली अपनाउनु सामाजिक आर्थिक विकास र सेवा प्रवाहका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। यसले स्थानीय तहलाई सशक्त बनाउँदै राज्यका स्रोत साधनलाई समाजका सबै तह र तबकामा पुग्न सहजीकरण गरेको छ। संघीयता कानूनपछि सकारात्मक र नकारात्मक दुवै चुनौतीपूर्ण पक्षहरू देखा परेका छन्। नेपालको संघीयताले सेवा प्रवाहलाई समुदायको नजिक पुर्याउन ठूलो योगदान पुर्याएको छ। स्थानीय शासनको सशक्तिकरणका लागि स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा प्रत्यक्ष रूपमा लगानी गरेका छन्। यसले सेवाको पहुँच बढाउनका साथै निर्णय प्रक्रियामा स्थानीय सहभागिता समेत सुनिश्चित गरेको छ। यस्तै स्रोतको विकेन्द्रीकरण, आर्थिक स्रोत र कर्मचारी व्यवस्थापन स्थानीय तहलाई हस्तान्तरण हुँदा स्थानीय आवश्यकता अनुसार कार्यक्रम कार्यान्वयन गर्न सहज बनाएको स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ।
3: नेपालकै हाम्रो समृद्धिको चाहिँ यो चाहिँ आधार भनेको समृद्धिको निम्ति समूहको निम्ति कोसी ढुङ्गा साबित हुने भनेको चाहिँ पर्यटकै हो, पर्यटन हो होइन। हामीसँग पशुपति छ, हामीसँग लुम्बिनी छ, हामीसँग डाँफे मुनाल कस्तुरी मृग छ, हामीसँग नभएको केही पनि मिसिङहरू छन्, सगरमाथा हामीसँगै छ, हामीसँग नभएको केही पनि छैन। तर हामीले सिरियसली गम्भीरतापूर्वक रियल दिने कुरो मात्रै हामी
0: यस्तै संहिता कानूनसँगै आर्थिक सामाजिक परिवर्तनमा समेत उल्लेख्य उपलब्धि भएको छ। संघीय संरचनाले आर्थिक असमानता घटाउन र समाजमा पिछडिएका वर्गलाई मूल प्रवाहमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। आर्थिक अवसरको विस्तारका रूपमा स्थानीय स्तरमा उद्यमशीलता प्रवर्धन, कृषि उत्पादनको वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमहरूमा स्थानीय सरकारहरूले ध्यान दिएका छन्। यस्तै संहिताको मर्म अनुसार स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा सामाजिक विविधतालाई प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको विज्ञहरूको भनाइ छ।
4: संवैधानिक राजतन्त्रको बेला भन्दा अहिले त धेरै अग्रगामी छ। कमसे कम त्यति पैसा आएर वार्ड वार्डमा जान सक्ने र नगरपालिकाले योजनाहरू छनौट गर्ने, समपूरक योजनाहरू गर्ने, विशेष अनुदानका योजनाहरू गर्ने र सङ्घ प्रदेश समन्वय गर्न सक्यो भने कृषि, स्वास्थ्य होइन, पशुपालनका क्षेत्रमा, शिक्षाको क्षेत्रमा अनि बजेटहरू आउने यो त छँदैछ। हाम्रा चाहिँ अलिकति यो बहुवर्षीय योजनाहरूमा पनि बजेट आउँदैछ। हिजो भन्दा त धेरै अग्रगामी र बजेटको धेरै फ्लो भएको छ।
0: तथापि संहिता कार्यान्वयनमा स्पष्टता नहुँदा त्यसको असर पनि उत्तिकै देखिएको छ। अधिकार र जिम्मेवारीको सीमाङ्कन नहुँदा विभिन्न तहका सरकारबीच समन्वयको अभाव छ। यस्तै प्रादेशिक तहमा आर्थिक स्रोतहरूको असमान वितरणले केही प्रदेशहरू पछि परेका छन् भने दक्ष जनशक्ति र प्राविधिक स्रोतको कमीले संहिता कार्यान्वयनमा बाधा पुगिरहेको छ। संहिताको सफल कार्यान्वयनका लागि अधिकारको स्पष्ट सीमाङ्कन र समन्वयका लागि प्रभावकारी संयन्त्र तथा नीति र कानुनी अस्पष्टताको अभाव छ। यस्तै संघीय प्रणालीलाई बलियो बनाउन क्षमता अभिवृद्धि र प्रविधिको प्रयोगलाई प्राथमिकता दिन आवश्यक रहेको सरकारहरू बताउने गर्छन्।
4: संवैधानिक कुराहरूको भत्ता पनि भएको छन्, कतिपय कुरा प्रशासनिक संरचनामा पनि हामीले भत्ता पनि ल्याएका छौँ। त्यसलाई अहिले हामीले केही पनि बनाउनु पर्यो, उदाहरण एक्जाम पनि गर्नु पर्यो र त्यसले सफल काम गर्दै गएपछि यसको संगठनहरूमा अलि थप विस्तार गर्ने पछि गर्न सकिन्छ।
0: संघीय प्रणालीले नेपाललाई समृद्ध युगतर्फ अघि बढाएको छ। यद्यपि सेवा प्रवाह र सामाजिक आर्थिक परिवर्तनलाई अझ प्रभावकारी बनाउनका लागि नीति, स्रोत साधन र समन्वयमा आवश्यक सुधार गर्नु जरुर देखिन्छ। संहिताको मर्म अनुसार काम गर्न सकेमा समाजको समग्र रूपान्तरण र समृद्धि सुनिश्चित गर्न सकिने देखिन्छ।
1: नेपालमा संहिता कार्यान्वयनको सुरुवातसँगै स्थानीय तहलाई आम नागरिकले घर आँगनको सरकारको रूपमा चित्रण गर्ने गरेका छन्। सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहको योगदान प्रत्यक्ष र महत्वपूर्ण मान्ने गरिन्छ। स्थानीय तह नागरिकसँग नजिक रहेर सेवा प्रदान गर्ने मात्र नभई स्थानीय आवश्यकता र प्राथमिकतामा आधारित विकासलाई पनि गति दिने प्रमुख एकाइ हो। स्रोतको प्रभावकारी प्रयोग, पारदर्शिता र जनसहभागिता बढाउन सके स्थानीय तहबाट अझ गुणस्तरीय र दिगो सेवा प्रवाह सम्भव रहेको जनप्रतिनिधिहरू बताउने गर्छन्। यसका लागि तिनै तहको सरकारको समन्वय आवश्यक रहेको उनीहरूको भनाइ छ। आज हामीले यिनै विषयमा केन्द्रित रहेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको कुराकानी। यहाँलाई स्वागत छ रेडियो नेपालको कार्यक्रम संघीयता र समृद्धिमा।
5: हजुर, धन्यवाद।
1: हामी अहिले संविधानत तीन तहको सरकारको अभ्यासमा छौँ। हामी झन्डै एक दशक यता संघीयता कानुनको चरणमा छौँ। संघीयता कानुनको चरणमा स्थानीय तहलाई हामी घर आँगनको सरकारको रूपमा लिने गरेका छौँ। तपाईँले तपाईँको स्थानीय तह त्रिवेणी गाउँपालिका त्यहाँका नागरिकलाई घर आँगनको सरकार हो भनेर परिचय दिनुभएको छ, यहाँबाट सुरु गरौँ न।
5: हजुर, प्रश्नलाई हजुरलाई धन्यवाद। अब हामीले यो त्रिवेणी गाउँपालिकाको दोस्रो निर्वाचन भइसकेपछि हामीले प्राथमिकतामा राखेका मुख्य एजेन्डाहरू शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका थियौँ। त्यस अन्तर्गत हामीले सबै विद्यालयहरूका अब पक्की भवनका संरचनाहरू निर्माण गर्ने हाम्रो लक्ष्य थियो। त्यस अन्तर्गत हामीले आजसम्म 42 विद्यालय भवनहरू निर्माण गरेका छौँ र त्यसमा करिब अब अलिकति माझी स्तरहरूमा पक्की भवनको संरचना निर्माण भएको छ। साथसाथै पालिकाबाट नै अब पालिकाको आन्तरिक कोषबाट सबै विद्यालयहरूमा दरबन्दी नभएका विद्यालयहरूमा शिक्षकहरूको व्यवस्था गरिएको छ। त्यस्तै प्रकारले आइसिटी ल्याबहरू, पुस्तकालय अनि यी हाजिरीको व्यवस्था गर्ने प्रयासहरू भइरहेकै छन्। र स्वास्थ्यमा हेर्दाखेरि हाम्रो एउटा गाउँपालिका अस्पताल छ, त्यसमा हामीले एमबिबिएस डाक्टरको व्यवस्था गरेका छौँ पालिकैबाट। र साथै अब यहाँको ल्याबको, त्यसपछि एक्सरे आदि अनि आँखा उपचार सेवा त्यसबाट सञ्चालित छ। साथै अब हाम्रो भिडियो एक्सरे सेवा पनि त्यहाँ सञ्चालन छ भने प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाइ केन्द्रहरू स्थापना भएका छन् र चार ठाउँमा हामीले बर्थिङ सहितको सेवा उपलब्ध गराएका छौँ। सबै ठाउँमा स्वास्थ्यको पहुँचलाई पनि अलि व्यवस्थित गरेर लगाएका छौँ। हामीले पालिकाबाट उपलब्ध गर्नुपर्ने आधारभूत औषधिहरू पनि पालिकाबाट उपलब्ध गराइरहेका छौँ। अर्को कुरा अब नागरिकहरूलाई उपलब्ध गराउनुपर्ने दैनिक दिनका सेवाहरू, सिफारिस, नागरिकताले सिफारिस लगाएका, अनि त्यसपछि दैनिक सेवाहरू अथवा सामाजिक सुरक्षा भत्ता कार्यक्रमहरूलाई नियमित गरेका छौँ भने अर्कोतिर अब भौतिक पूर्वाधारमा हेर्दाखेरि बाटोहरू अब कच्ची बाटो खास गरी पक्की तह गर्न सकिएको अवस्था छैन। कच्ची बाटोहरू अहिले प्रत्येक टोलहरूमा वडा मात्र नभएर प्रत्येक टोलमा पनि अब कच्ची बाटोहरू पुगेको छ। र साथै हामीले एउटा त्रिवेणी गौरवको योजनाको रूपमा त्रिवेणी चक्रपथ भनेर हामीले नामाकरण गरेका थियौँ। त्यसको पनि अब अधिकांश भागमा हामीले ट्र्याक जोडिसकेका छौँ र थोरै भागमा अब जोड्न बाँकी छ। अनि हामीले गाउँपालिकाको प्रशासकीय भवन पनि हामीले निर्माण कार्य सम्पन्न गरेका छौँ। साथै हामीले पालिका अस्पतालको नयाँ भवन पनि अब सम्पन्न हुने चरणमा छ र हामी 6 महिनाभित्रै अब ठेकेदार कम्पनीले अब पुरा गर्छौँ, निर्माण कम्पनीले भनिराख्नु भएको छ, त्यो पनि सम्पन्न हुन्छ होला। साथै अहिले एउटा पर्यटकीय क्षेत्रको रूपमा हाम्रो एउटा जनयुद्धको लागि परिचित ठाउँ पनि भएको हुनाले हाम्रो भूमवीर भन्ने ठाउँमा जनयुद्ध सङ्ग्रहालय निर्माण भइरहेको छ। त्यो बहुवर्षीय कार्यक्रमहरू पर्यटन गुरु योजना पनि हामीले निर्माण गरेका छौँ। अर्कोतिर हेर्दाखेरि कृषिको अब कृषिलाई पनि अब अलिकति आधुनिकरण गर्नुपर्छ भन्ने हिसाबले अब मिनी टेलरहरू, त्यसपछि अब थ्रेसर मेसिन लगायतका अलिकति आधुनिक औजार उपकरणहरू अनुदानमा किसानहरूलाई वितरण गर्ने, त्यसपछि अब वन्य जातको बिउ बिजनहरू पनि वितरण गर्ने कामहरू पनि पालिकाको कृषि शाखा मार्फत भएको छ भने अरू प्राविधिक सेवाहरू पनि कृषि र अब पशु शाखा मार्फत सञ्चालन भइरहेका छन्। र यसरी हेर्दाखेरि अलिकति अब हामीले छिटो छरितो नागरिकहरूलाई सेवा दिने काममा तदारुकता अप्नाएका छौँ।
1: यसो त स्थानीय तह आफै सार्वजनिक सेवा प्रभावको लागि पहिलो केन्द्र हो, आम नागरिकले पहिला खोज्ने भनेको स्थानीय सरकार हो। सार्वजनिक सेवा प्रभावको लागि तपाईँहरूलाई आइपरेका समस्या चुनौतीहरू चाहिँ के हुन् जस्तो लाग्छ तपाईँको पालिकामा?
5: अहिले त्यस्तो सार्वजनिक सेवाको लागि हामीलाई ठुलो चुनौतीहरू त त्यस्तो केही देखेको छैन। हामीले प्रत्येक वडाहरूबाट हाम्रो स्थानीय निकायहरू मार्फत अब नागरिकलाई दिनुपर्ने सेवाहरू समयमै दिइराखेकै छौँ। र खास गरी कहिले काहीँ अब हामीलाई बत्तीको समस्या हुने अलिकति अब प्रविधिले साथ नदिँदाखेरि कहिले काहीँ अब अलिकति समस्या भए पनि त्यस्तो एकदम जटिल समस्या देखिएको छैन। मुख्य कुरो हाम्रो पालिकामा अब अलिकति त्यही बाटोकै समस्या हो। कति बाटोहरू त छ, अरू बेला हाम्रो चल्छ, बर्सातको समयमा अलिकति अब गाडीहरू प्रत्येक बस्तीहरूमा जानलाई समस्या हुन्छ। त्यसको लागि हामीले अब अलिकति लगानी गर्नुपर्ने क्षेत्र भनेको यातायात नै देखिन्छ। बत्ती पनि हामीले प्रत्येक टोल बस्तीमा पुर्याइसकेका छौँ, अलिकति कुनै कुनै ठाउँमा बाँकी छ र त्यसको अब कहिले काहीँ आउने जाने त भइरहेको छ, यसको समस्या त्यो हो, अरू त अब त्यस्तो समस्या छैन।
1: मुख्य कुरो त तीन तहको सरकारको समन्वय नहुँदा त्यसको मर्कामा स्थानीय तह पर्ने भन्ने गरिएको छ, अन्य स्थानीय तहहरूको पनि त्यो गुनासो छ। तपाईँहरूले चाहिँ समन्वयको अभावबाट स्थानीय तहमा गर्न नसकेका अथवा दोहोरिएका यस्ता योजनागत नीतिगत कुराहरू केही छन् जसले तपाईँहरूलाई विकास निर्माणमा समृद्धिको लागि बाधा पुर्याएको छ?
5: हजुरले भने जस्तै अलिकति अब समन्वयको कहिले काहीँ अब समस्या आउने गर्छ, प्रदेशबाट आउने योजनाहरू अनि सङ्घबाट आउने योजनाहरू स्थानीय तहसँग समन्वय नहुने, सिधै माथिबाट अब टेन्डर हुने, माथिबाट अब निर्माण कम्पनीबाट जिम्मा लाग्ने र उहाँहरूले आएर अब केही कामहरू गर्ने, त्यसपछि छोड्ने खालको समस्याहरू पनि हिजोका रहेका छन्। अब त्यस्तो समस्यामा हाम्रो दुईवटा योजनाहरू अहिले अलि अब सम्पन्न नभएको अवस्थामा छन्। एउटा हाम्रो 10 नम्बर वडामा छ बर्नेटी स्वास्थ्य आधारभूत स्वास्थ्य केन्द्रको भवन पनि त्यो गत वर्ष सम्पन्न हुनुपर्ने भएको छैन। एउटा विद्यालयको भवन पनि पुरानो गरेर अब त्यो चाहिँ ठेकेदारले त्यत्तिकै छोड्दाखेरि अलिकति हामीलाई समस्या भएको छ। अब अन्य कुराहरू पनि अब कहिले काहीँ अब कहाँनिर कसरी बजेट आएको छ, के कार्यक्रम छ भन्ने कुरो तर जानकारी नहुने, अनि पछि काम सम्पन्न हुने आइसकेपछि मात्रै त्यो जानकारी हुने र त्यो काम चाहिँ अब राम्रो भए नभएको पनि अब तल चाहिँ केही कुनै जानकारी नलिएर सिधै भुक्तानी हुने समस्याहरू छन्।
1: स्थानीय तह खास गरी विकास निर्माणमा पनि भौतिक पूर्वाधारको विकासमा लाग्ने गरेको, मानवीय पुँजीको विकासमा चाहिँ अलिक केन्द्रित हुन नसकेको भन्ने पनि गरिएको छ। तपाईँले तपाईँको पालिकामा भौतिक विकाससँगै मानवीय पुँजीको विकासको लागि केही त्यस्ता नयाँ योजनाहरू अघि सार्नु भएको छ ताकि त्यसले अहिले तत्काल होइन भविष्यमा मात्रै परिणाम दिन्छ?
5: यहाँले ठिक भन्नुभएको छ। जस्तो अब हामीले मानवीय पुँजी निर्माण गर्नको लागि पहिलो त अब हाम्रो शिक्षा नै हो, राम्रो शिक्षा विषय भयो भने त्यसबाट नै अब मानवीय पुँजी निर्माण हुने हो र अन्य जस्तो अब लक्षित कार्यक्रमहरू मार्फत पनि हामीले केही क्षमता विकासका कार्यक्रमहरू, नेतृत्व विकास अनि सिपमूलक तालिमहरूका कामहरू पनि गरेका छौँ हाम्रो महिला तथा बालबालिका शाखा मार्फत, साथसाथै अब अरूको हाम्रो उद्योग शाखा मार्फत पनि अब केही सिपमूलक तालिमहरू प्रशिक्षणहरूका कार्यक्रमहरू त्यहाँबाट सञ्चालन भएका छन् भने त्यसमा पनि हाम्रो जोड चाहिँ गएको छ र लगानी चाहिँ भएकै छ। र खास गरी अब हाम्रो अलि पहाडी इलाकाहरूमा अब यो भौतिक पूर्वाधार नभएसम्म अस्पतालहरूको अलिकति अब सुविधा नहुने भावनाले कम्ती हो पनि अब नियमित रूपमा चल्ने सडकहरू, नियमित विद्युत, त्यसपछि अब राम्रा खाले अलिकति अब विद्यालय भवनहरू, स्वास्थ्यका सार्वजनिक भवनहरू, यो पनि अति आवश्यक नै छ अब गाउँ ठाउँहरूमा, त्यसमा पनि हामीले जोड दिनु नै पर्नेछ र मानवीय विकासको कुरामा पनि अब लगानी भइरहेको छ।
1: स्थानीय तहका गुनासोहरू बढी सामान्य स्तरमा स्थानीय तहमा आउने गुनासोहरू आम नागरिकका सामान्य प्रकृतिका नै हुने गर्छन्। तपाईँले तपाईँको त्रिवेणी गाउँपालिकामा त्यहाँका नागरिकहरूको सबैभन्दा बढी गुनासो, मुद्दा, माग केमा बढी पाउनु भएको छ?
5: हाम्रो स्थानीय तहमा अलिकति गुनासोहरू केमा आइराखेका हुन्छ भने अब सामान्यत यो खाने पानीको पाइपहरू अपुगा हुन्छ, त्यसमा अलिकति हामीले पुर्याउन सकिराखेका हुन्न। कतिपय नागरिकहरूको अब गाउँघरमा बाटोघाटो खन्दाखेरि अब कोही घरहरू अथवा बसाइ घर जग्गाहरू जोखिममा परेका हुन्छ, त्यसको अब क्षतिपूर्तिका मागहरू पनि हुन्छन्। ताल झाली ग्याजिङ आदि इत्यादिको मेसिनरी वालका कुराहरू, नदीकरणका समस्याहरू पनि आउने गर्छन्। इन्जिनियर आधारको समस्या भयो भने अब रोजगारीको समस्या त छँदैछ, अब हामीले चाहिँ अलिक काम पाएनौँ अथवा सरकारले रोजगारी दिएन भन्ने समस्याहरू छन्। कहिले काहीँ अब सरकारी जागिरहरूमा अलिकति बढी प्रतिस्पर्धा हुने, त्यति बेलाको यहाँ विवाद हुने कुरा पनि आउँछन्। अब अनि त्यसमा समस्याहरू त त्यस्तो देखेको छैन अहिलेसम्म।
1: नागरिकका माग मुद्दा र तपाईँहरूको योजनाको तादम्यता कतिको मिलेको देखिन्छ?
5: सके जति हाम्रो साधन स्रोतले भ्याएसम्म, जनशक्तिले भ्याएसम्म हामीले अब जनताका समस्याहरूलाई पुरा गर्नेतिर त हामी लागिरहेकै छौँ। अब सबै नागरिकहरूले माग गरे अनुसारका आवश्यकताहरू पुरा गर्न सकेका छैन। अहिलेको पछिल्लोमा हाम्रो चुनौती भनेको रोजगारी सिर्जना नै हो मुख्य गरी, अरू त अब मोटामोटी हिजोको भन्दा राम्रो विकास पनि भएको छ गाउँहरूमा भौतिक विकासको कुरा गर्दाखेरि, बाटोघाटो, बिजुली, त्यसपछि अब यता भौतिक संरचनाहरू होइन, सरकारी भवनहरू बनेका छन्, हिजोको भन्दा राम्रो पनि छ, अलिअलि बजारीकरण पनि हुँदै गएको छ। मुख्य कुरो अब हामीले उत्पादन कसरी बढाउने, रोजगारी कसरी सिर्जना गर्ने भन्ने अलि चुनौतीको विषय हो। त्यसमा अलिकति युवाहरूको अहिले अब गाउँ ठाउँमै खेतीपाती अब उद्योग धन्दा भन्दा पनि अब अलिकति बाहिरतिरको अलिक बढी चासो त्यहाँ देखिया छ। अहिलेको चुनौती भने अब मलाई लाग्छ अब यही रोजगारी सिर्जना नै हो।
1: पहाडी जिल्लाका एउटा समस्या नै छ भौगोलिक विकासको लागि ठुलो धनराशि खर्च गर्नुपर्ने र त्यसबाट तत्काल परिणाम नदेखिने पहाडी जिल्लाका स्थानीय तहहरूको समस्या नै हुने गरेको छ। एकातिर आफ्नो आन्तरिक आमदानी कम हुन्छ, अर्कातिर सङ्घीय सरकार र प्रदेश सरकारबाट आउने समानीकरणका अनुदानहरू पनि पर्याप्त मात्रामा पुरा मात्रामा नआउँदा तपाईँहरूलाई कामकाजमा अप्ठ्यारो बन्ने गरेको छ। यो सँगसँगै तपाईँको पालिकामा राजनीतिक संहितासँगै प्रशासनिक र वित्तीय संहिताको अवस्था चाहिँ के छ, त्यसलाई पनि थोरै बताइदिनुहोस् न।
5: यहाँले एकदमै
2: जायज प्रश्न उठाउनु भएको छ। यसमा खास कस्तो छ भन्दाखेरि अब हामी हाम्रो आन्तरिक स्रोत चाहिँ अब धेरै कम उठ्छ, त्यसपछि हामीले माथि सङ्घ र प्रदेशबाट आउने त्यही पैसामा मात्रै भर पर्नुपर्ने हुन्छ। त्यसमा पनि अब मात्र तोकिएको सामान्यकरण र राजस्व बाँडफाँडको पैसा प्रदेशबाट पनि पुरा आउँदैन र सङ्घबाट पनि पुरा आउँदैन। हामीले जति योजनाहरू निर्धारण गरेका हुन्छ ती योजनाहरू बिचमै अधुरो हुने, त्यसपछि उपभोक्ता समिति अथवा तल नागरिकहरूसँग अलिकति अन्तर्विरोध योजना आउने पनि त्यसले भएको छ। त्यसले गर्दाखेरि कतिपय योजनाहरू काम भएको हुने तर अब चाहिँ पैसा नपाएको हुने अवस्थाहरू, त्यसले गर्दाखेरि जनताले नागरिकले चाहेका जस्तो हामीले विकासका कामहरू भौतिक निर्माण काम गर्न सकेका छैनौँ। अर्को कुरो अब हाम्रो अब बस्तीको अवस्था, त्यसपछि अब नागरिकहरू तितरभित्र भएको भएर बसेको अवस्था हुन्छ। प्रत्येक बस्तीमा हामीलाई त बत्ती पनि चाहियो, बाटो पनि चाहियो, स्कुल पनि चाहियो, खाने पानी पनि चाहियो, होइन सबै पूर्वाधार पुर्याउन एकदमै महँगो हुने भावनाले अब सानो स्रोतले परिणाममुखी काम गर्न सकिँदैन। जस्तो अब टालचुलको काम त हुने भयो होइन, जस्तै सामान्य अब यहाँ यसो बर्सातमा अब बाढी पहिरोले बाट बगाएर ल्याउँछ, त्यसमा फेरि अरू माटो ल्याएर त्यसमै अब सुधार गर्ने कामहरू हुन्छ, तर अलिकति पक्की गर्ने कुराहरू अलिकति राम्रो भौतिक संरचना बनाउने काममा हामीलाई समस्या नै छ।
1: प्रदेश सरकारले स्थानीय तहहरूमा हेर्ने दृष्टिकोण पनि फरक छ भन्ने तपाईँहरूले त्यस्तो पाउनु भएको छ? तपाईँको प्रदेशबाट तपाईँको पालिकाहरूमा हेर्ने दृष्टिकोणमा त्यो सामाजिक आर्थिक होस् अथवा राजनैतिक रूपमा केही फरक छ?
2: प्रदेशसँग हामीले प्रदेश अथवा सँगसँग अब हामीले अपेक्षा गर्ने विषय के हुन्छ भने अब खास गरी उहाँहरूले यिनीहरूकै ठुला परियोजनाहरूमा लगानी गर्दै हुन्छ भन्ने लाग्ने हो। अर्को अब यसमा स्थानीय गाउँ ठाउँहरूमा अब त्यति ठुला लगानीका योजनाहरू हाम्रो अब त्यस्तो पर्ने गरेका छैन। अब सानातिना कार्यक्रमहरू परा त्यसले ठुलो परिणाम चाहिँ अब तत्कालले केही दिन सकेको छैन। अब जस्तै बाटोमा मानव अब एउटा बाटो स्तर उन्नति भनेर मानव 1 करोड आयो भने त्यसले अब कहीँ चाहिँ ग्याजिङ लगायो, कहीँ मिसिनरीवाला लगाउँदा लगाउँदा त्यो बिचमै पैसा सुकिहाल्छ, त्यसले परिणाम दिन सके अवस्था छैन। हाम्रो अपेक्षा के हुन्छ भने कम्तीमा एउटा बाटो मानौँ 20-25 किलोमिटर लागि 1 वर्ष एउटा बाटोसम्म भए पनि एउटा बाटो सङ्घले अथवा एउटा प्रदेशले अथवा खानेपानीका ठुला योजना अलिकति 20-25-50-60 लाखका योजनाहरू माथिबाट सम्बोधन गरिदिएपछि सजिलो हुन्थ्यो भन्ने हो। अब हाम्रो त्यस्तो योजनाहरू आएको छैन अहिलेसम्म, सानातिना आउँछन् 50-60 लाखका अथवा कहिलेकाहीँ ठुलामा 1 करोडसम्म कार्यक्रम आएका छन्, त्योभन्दा ठुला आएका छैनन्। त्यसले गर्दाखेरि अब अलिकति उहाँहरूको पनि अब माथि अलिक पहुँच हुने नेता आदि त्यति कुराकानी हुन्छ होला, त्यसमा अब त्यति ठुलो समस्या त होइन, तर पनि हाम्रा माग अनुसारका पूर्ति भएको छैन।
1: तपाईँहरूले उत्पादनलाई प्रोत्साहन गर्नको लागि के कस्ता योजनाहरू बनाउनु भएको छ र कति प्रभावकारी भएको छ यो मैले बिचमा राख्छु, यो थोरै बताइदिनुहोस् न।
2: हजुर, उत्पादनको प्रोत्साहनको लागि हामीले अब कृषि शाखा मार्फत हामीले यिनीहरू अलिकति आधुनिक कृषि औजारहरूलाई अनुदान वितरण गर्ने गरेका छौँ। त्यसपछि पशु कार्यालय मार्फत अब उन्नत जातका गाई, त्यसपछि भैँसी र बाख्रा वितरणको कामलाई निरन्तर दिइराखेका छौँ। साथै अब अलिकति उन्नत जातका फलफुलहरू जस्तो अब दाँते ओखर अनि त्यसपछि अब सुन्तला, कागती, किवी लगायतका फलफुलका बेर्नाहरू पनि अब हामीले अनुदान वितरण गर्ने कामहरू अगाडि बढाएका छौँ। र साथसाथै अब खाद्य बालीलाई पनि अलिक व्यवस्थित गर्नुपर्छ भन्ने हिसाबले अब उन्नत जातको मकै प्रवर्धन कार्यक्रम छ, त्यसपछि अब गहुँको वितरण, लसुनको लागि अब अलिकति किसानहरूलाई लसुनको बिउ वितरणका कामहरू पनि पालिकाबाट हामीले अगाडि बढाइरहेका छौँ।
1: हामीले संहिता आइसकेपछि आम नागरिकको जीवनस्तर सुधार हुन्छ, संहिता मार्फत नै समृद्धि ल्याउन सकिन्छ भन्ने उद्घोषका साथ परिवर्तनको लागि निकै त्याग बलिदान पनि गर्यौं, ठूला संघर्षहरू पनि गरियो। अहिले त्यसबाट आएको परिवर्तन, त्यसबाट आएको संहिता, यसबाट सञ्चालन भएको राज्य सत्ताले आम नागरिकलाई पहिलेको तुलनामा अहिले कति परिवर्तन दियो जस्तो लाग्छ? अझ तपाईँको त्यो एउटा आधार क्षेत्रमा अथवा त्यो पहाडी क्षेत्रमा कति नागरिकले परिवर्तनको महसुस गरे जस्तो लाग्छ तपाईँलाई?
2: पहिलेको राज्यमा त अहिले धेरै भएको छ, जस्तो केन्द्रको अधिकार पनि स्थानीय तहमा आयो, त्यसपछि हिजोको भन्दा अहिले ठुलो परिणामको पैसा पनि तल स्थानीय तहमा आउँछ। हिजो गाविस हुँदाखेरि एउटा गाविसमा अब 30-35 लाखको कार्यक्रम बजेट आउँथ्यो भने वार्षिक बजेट, अहिले एउटा वडामा नै अब 75-70 लाखको कार्यक्रम आउँछ। त्यो पैसाले गर्दाखेरि अब सबै विद्यालयहरूमा हामीले अब शिक्षाको व्यवस्था गर्न पाइएको छ, त्यसपछि स्वास्थ्यको व्यवस्था गर्न पाइएको छ, अन्य भौतिक निर्माणका कामहरूमा लगानी गर्न पाइएको छ, होइन हिजो चाहिँ गाउँघरमा बत्ती थिएन, बत्तीको व्यवस्था पर्थ्यो, अब टोल बस्तीमा अब बिजुली बत्ती बलेको छ भनेपछि हिजोको भन्दा धेरै सुविधाहरू आएका छन्। र अब अलिकति भौतिक विकासतर्फ मान्छेको अब स्थानीय सरकारप्रतिको चासो, स्थानीय तहले अब विकास गरेन उति विकास गरेन रोजगार भन्ने भनेको हो, तर पनि अब ठुलो गुनासो छैन कि स्थानीय सरकार मार्फत अब जनताका दैनिक दिनका समस्याहरू, उहाँहरूका दैनिक व्यवहारिक समस्याहरू स्थानीय तहले तत्कालै अब पुरा गरे अवस्था छ। त्यसो हुनाले स्थानीय तहदेखि अब नागरिकहरू असन्तुष्ट छन् जस्तो लाग्दैन मलाई।
1: तिनै तहको सरकारको समन्वयको अभाव सबै ठाउँमा देखिन्छ। तिनै तहको सरकारको अभाव देखिँदा मुख्य गरी बन्न नसकेका साझा ऐनहरू बन्न नसक्दा शिक्षा, कर्मचारी लगायतका प्रशासनिक कामहरूमा स्थानीय तहले झमेला भोग्नु परेको भन्ने गुनासो छ। यसले आम नागरिकलाई सेवा प्रवाहमा तपाईँहरूले दिन नसकेको अथवा भएका कमजोरीहरू केही छन्?
2: जसले भने जस्तै निश्चित रूपमा अब ऐन कानुनका अलिकति दोहोरोपनाले अथवा त्यसको प्रश्नमा हुँदाखेरि समस्याहरू त निश्चितै परेका छन्। जस्तो शिक्षा ऐन नै आएको छैन, त्यसले गर्दाखेरि अब शिक्षक कसरी व्यवस्थापन गर्ने, अब सबै तहका शिक्षकहरू वृत्ति विकासको मापदण्ड के हो, त्यसमा हामीले गुणस्तरीयता कायम के कसरी गर्ने, स्थानीय तहको भूमिका के हो, यी विषयमा समस्या छन्। जस्तो कर्मचारी असम्बन्धी ऐन नआउँदाखेरि पनि त्यसले पनि अब केही न केही झमेलाहरू सिर्जना गरेको छ। अहिले हेर्दाखेरि जस्तो अब स्थानीय तहमा गर्ने खटिने कर्मचारी र सङ्घबाट खटिने कर्मचारीहरू बिचमा पनि अलिअलि बुझाइमा अलिअलि व्यवहारमा कहीँ न कहीँ अब समस्या देखिने, यी कुराले पनि अब कहीँ न कहीँ झमेलाहरू त छन्। अब यो दोहोरोपना हरेक कुराहरू छन्, अब त्यसको अधिकारको बाँडफाँडको सवालमा कहिले काहीँ अब तानातान हुने, खास गरी अब तलका अधिकारहरू सङ्घले नै अब केन्द्रित गर्न खोज्ने भावनाले अब प्रदेश पनि अब अधिकारी विहीन जस्तो हुने, त्यसपछि स्थानीय तह पनि अब अलिअलि सानातिना काम बाहेक ठुला कामहरू माथि नै केन्द्रित गर्दाखेरि अब समस्या छ। बजेटकै पैसाकै कुरा गर्दाखेरि पनि अब सङ्घमा चाहिँ अब 70% जस्तो माथि राख्ने गरिया छ भने अब तल स्थानीय प्रदेश र अब स्थानीय तहहरूलाई अब करिब 30% नै काम चलाउनु पर्ने बाध्यता छ। समस्याहरू स्थानीय तहमा छन्, जनताका दैनिक दिनका समस्याहरू तल छन्, खाने पानीको पाइप छैन, कहीँ सिँचाइ छैन, अब कहीँ चाहिँ अब बत्तीको तार पुगे छैन, होइन अब कहीँ विद्यालयहरूमा खेल मैदान छैन, कहीँ घेरबार छैन, कहीँ शौचालय छैन, यी हरेक कुराहरू छन्। त्यसो भए अब सानातिना कार्यक्रमको लागि माथिबाट सिधै स्थानीय तहहरूलाई नै अलिकति अब बजेटको व्यवस्था गरिदिएपछि स्थानीय तहहरू त्यसमा जिम्मेवार हुन्थे भन्ने त लाग्छ कि अब अलिकति अब त्यसको पनि मिल्दै जाला।
1: यो के गर्न सक्यो भने तिनै तहका सरकारले समन्वयकारी भूमिका निभाएर आम नागरिकले खोजेको समृद्धिको यात्रा तय गर्न सकिन्छ होला। के गरियो भने चाहिँ आम नागरिकको अहिलेको जुन समस्या छ, दैनन्दिन रूपमा परेको समस्या, रोजगारीको समस्या, शिक्षा स्वास्थ्य रोजगार लगायतका समस्यालाई कसरी निराकरण गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई?
2: मेरो विचारमा यहाँ आधारभूत जति आवश्यकताहरू छन्, आधारभूत आवश्यकता पूर्तिको लागि सङ्घ प्रदेशले स्थानीय तहहरूलाई बजेटको व्यवस्था गरिदिने, स्थानीय तहहरूले आफ्नो आवश्यकता अनुसार बाँडफाँड गर्न पाउनु पर्यो। अहिले कस्तो भइराखेको छ भने प्रायसो कार्यक्रमहरू स्थानीय तहमा बजेट थाहा आउँछ, त्यो बजेट एकदम सशर्त रूपमा माथिबाट तोकिएकै हुन्छ। जस्तो अब शीर्षकै तोकेर कार्यक्रमै तोकेर प्रदेशले केन्द्रले दिने गरेका छ, त्यसमा स्थानीय तहको अब खास निर्णयको अधिकार हुन्न। त्यसको अलावा स्थानीय तहलाई नै अब योजना छनौट र अब योजनामा बजेट विनियोजनको जिम्मेवारी दिने, त्यसपछि अलिकति ठुला स्तरका भनौँ उद्योग धन्दा भनौँ अथवा त्यस्ता खालका ठुला खालका परियोजना त सङ्घले गर्ने कुरा भइहाल्यो नि, त्यसपछि अलिक मध्यम स्तरका प्रदेश स्तरले गर्ने, त्यसबाट अब अलिकति ठुला उद्योगहरूको औद्योगिकरणको जिम्मा अब सङ्घ सरकार लिने, त्यसपछि स्थानीय स्तरमा अब कुटीर उद्योगहरू सानातिना अब घरेलु उद्योगहरूको व्यवस्थापनको लागि स्थानीय तहलाई सक्रिय गराउने, अब भयो भने रोजगारी पनि सिर्जना गर्न सकिने, तल स्थानीय तह पनि भोलि हुने र माथि सङ्घ र प्रदेशले खास गरी ऐन निर्माणका काममा अलि विशेष अब त्यहाँ ध्यान दिनुपर्ने सभासदहरूले अथवा चाहिँ जनमाथिको प्रतिनिधिहरूले कानुन निर्माण कस्तो कानुन बनाउँदाखेरि देशमा समृद्धि हुन्छ, कस्तो कानुन बनाउँदाखेरि अब देशको चाहिँ अब सुशासन हुन्छ भन्ने विषयमा उहाँहरूले त्यता अलिकति बढी टाइम दिने, स्थानीय सरकारलाई अलिकति बढी विशेष गरी अब जनताका दैनिक दिनका आवश्यकता लगायत अब विकास निर्माणका काममा स्थानीय तहलाई बढी जिम्मेवारी दिन सकियो भने त्यसबाट अलि अब सुधार हुन्छ होला जस्तो लाग्छ। र केन्द्र प्रदेशले यिनी भ्रष्टाचार नियन्त्रण लगायतका अब अनुगमनका पाटाहरूलाई माथिबाट हेरिदिने भयो भने राम्रो हुन्छ जस्तो लाग्छ।
1: अब तपाईँहरूको कार्यकाल त करिब सकिसकेको छ, अब तपाईँहरू 2084 सालमा स्थानीय तहको अर्को निर्वाचन हुने अवधिसम्म तपाईँले तपाईँको पछिल्लो कार्यकालमा तपाईँको त्रिवेणी गाउँपालिकालाई कस्तो रूपमा देख्न चाहनु भएको छ, कस्तो बनाएर छोड्ने तपाईँको चाहना छ, यसलाई पनि थोरै बताइदिनुहोस् न।
2: यो अवधिमा हामीले अब हामीले हिजो गरेका प्रतिबद्धताहरूलाई पुरा गर्नतिर हामी लाग्नुपर्ने हुन्छ। हामीले अब के प्रतिबद्ध गराएको थियौँ भने कम्तीमा अब त्रिवेणी गाउँपालिकामा अब सबै ठाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत लाइन पुर्याइने छ भन्ने प्रतिबद्ध थियो, त्यो हामीले पुरा गरेका छौँ। त्यसपछि अब नेपाल सरकारको केन्द्रीय नीति पनि हो र हामीले पनि त्यो नारा लगाएका थियौँ कि अब एक घर एक धाराको कार्यक्रम हामीले कार्यान्वयन गर्ने भनेका थियौँ। त्यसमा पनि हाम्रो काम चाहिँ द्रुत गतिमा भइरहेकै छ, तर त्यसलाई हामीले सकभर अब 100% पुर्याउने हाम्रो लक्ष्य रहन्छ, कति हुन्छ त्यसमा पनि हाम्रो जोड छ। त्यसपछि अर्को कुरा के थियो भने हामीले सबै विद्यालय भवनहरूलाई अलिकति आधुनिक भूकम्प प्रतिरोधी भवनहरू निर्माण गर्ने, कम्तीमा अहिलेको शिक्षालाई प्रविधिसँग जोड्ने भनेका थियौँ। जस्तो अब प्रत्येक विद्यालयमा कम्प्युटर शिक्षा, त्यसपछि अब अलिकति अब ई हाजिरको व्यवस्था, अनि त्यसपछि अब ल्याबहरू अनि विज्ञान प्रयोगशाला लगायतका कुराहरू चाहिँ आधारभूत रूपमा व्यवस्थापन गर्ने र अब जनशक्ति पनि आवश्यक र एकदम अब अति आवश्यक जनशक्ति हामीले पालिकाको लगानीबाट भयो नि अब पुरा गर्ने भनेका थियौँ, त्यो काम पनि हामीले गरिराखेकै छौँ। र त्यसपछि अर्को भनेको अब हामीले चाहिँ सडकै कुरा छ अलिकति मुख्य समस्या भनेको, यसलाई अग्रेबल गरेर कम्तीमा प्रत्येक वडाको कार्यालयसम्म अथवा वडाको केन्द्रसम्म 12 महिना गाडी चल्ने खालको बनाइन्छ भनेर हामीले चुनावको बेला भनेका थियौँ। त्यो अब हाम्रो बाँकी नै छ, त्यो कामलाई अब हामीले जनसरमदान गाँसेर हुन्छ अथवा अलिकति प्रदेशसँग केन्द्रसँग समन्वय गरेर कम्तीमा पनि वडा कार्यालयसम्म अब सबै टोल बस्तीमा त अहिले भन्न सकिन्न, वडाको केन्द्रसम्मलाई अब 12 महिना सबै 10 वडा छन् हाम्रोमा, 10 वडाका केन्द्रसम्म 12 महिना अब गाडी जान सक्ने वातावरण बनाइयो भने अब त्यहाँबाट किसानले उत्पादन गरेको अब अदुवा आलु त्यसपछि अब निकै फलफुलका लगायतका अब वस्तुहरू बजारसम्म ल्याउन र बजारको सामग्री माथिसम्म लैजान गाउँसम्म लैजान अब सहज हुन्छ, त्यसतिर हाम्रो अब ध्यान जान्छ।
1: हस्, समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
2: हस्, हजुरलाई पनि विशेष धन्यवाद।
1: कार्यक्रममा अहिले हामी कुराकानी गर्दै थियौँ रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीसँग। कार्यक्रममा आज हामीले सार्वजनिक सेवा प्रवाहमा स्थानीय तहको योगदान तथा संहिता कानुन अघि र संहिता कानुन पछिको रुकुमको त्रिवेणी गाउँपालिकाको अवस्था लगायतका विषयका सामग्री प्रस्तुत गरेका छौँ। कार्यक्रमको आजको श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो सुनेर सल्लाह सुझाव तथा प्रतिक्रिया दिन भने नभुल्नुहोला। आगामी साता पुनः यसै समयमा कार्यक्रमको अर्को श्रृङ्खला लिएर उपस्थित हुने नै छु। आजलाई भने कार्यक्रम संघीयता र समृद्धिबाट म प्रस्तोता हरिरिमाल बिदा चाहन्छु। तपाईँ भने रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
3: नागरिक लगानी कोष।
4: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
2: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
3: नागरिक लगानी कोष।
5: झण्डु आयुर्वेद।
6: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
5: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
6: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
5: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
6: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी, बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
3: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: मेरो शरीरमा त तालै त नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त। मलाई के भएको रहेछ डाक्टर साहब?
5: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
6: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
7: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। रातिको 10 बज्ने लाग्यो, अब सुन्नुहुनेछ हिन्दीमा समाचार।

0: गर्नुभएका, यहाँले सङ्गीत दिनुभएका धेरै गीतहरू असाध्यै धेरै मिठा छन्। यहाँले 40 बढी अल्बममा चाहिँ सङ्गीत दिइसक्नु भएको छ होइन। जस्तो एउटा गीत राम्रो हुनलाई, कालजयी हुनलाई, अलिकति अरूभन्दा फरक हुनलाई चाहिँ चाहिने तत्त्व चाहिँ के रहेछ त?
1: त्यो राम्रो हुन चाहिँ सबभन्दा पहिला शब्द राम्रो हुनुपर्छ। एउटा राम्रो शब्दमा सङ्गीत पनि त्यसमै हुन्छ, गायन पनि त्यसमै हुन्छ। त्यसलाई हामी सङ्गीतकारले उत्खनन मात्र गर्ने हो। एउटा राम्रो मिलेको छ नि, जग्गामा घर बनाउँदा मजा आउँछ नि त। त्यसैले त्यो राम्रो जग्गा भनेकै नै राम्रो शब्द हो। नानगोपालज्यूको स्वर मात्र राम्रो होइन, कालीप्रसादज्यूको सङ्गीत पनि त त्यति नै राम्रो, नातिकाजीज्यूको सङ्गीत पनि त्यति नै राम्रो होइन। हिजोमा राति के देखि सपनामा शब्द झिक्दिनु, त्यो गीत केही पनि होइन तर त्यसमा शब्द छ। त्यस कारणले मैले चाहिँ एउटा राम्रो गीतको परिभाषा भनेको चाहिँ छ नि, के कुरामा लिन्छु भनेदेखि, मिलेको चारवटा कोठा हो त्यो। त्यसमा चाहिँ एक ठाउँमा चाहिँ गीतकार बस्नु भएको छ, एक ठाउँमा सङ्गीतकार, एक ठाउँमा गायक गायिका, एक ठाउँमा चाहिँ वाद्यवादकहरू, अझ रेकर्डिस्ट जोड्नुपर्छ। एउटा पञ्चतत्व राम्रो भयो भने मात्र त्यो गीत राम्रो हुन्छ होइन। फेरि एउटा तितो सत्य चाहिँ के भने, त्यो तिनटै कुरा राम्रो हुनलाई चाहिँ छ नि, गायकले ठुलो भूमिका खेल्नु पर्छ। गायकले चाहिँ के गर्नुपर्छ भने, गीतलाई नै बोक्नु पर्यो, सङ्गीतकारलाई नै बोक्नु पर्यो होइन, अनि श्रोता दर्शकलाई पनि बोक्नु पर्यो, मिडियालाई नै बोक्नु पर्यो। उसमा चाहिँ त्यो जिम्मेवारी बढी नै हुन्छ। त्यस कारणले एउटा फुटबल टिममा एउटा गोल गर्ने राम्रो व्यक्ति भन्यो भने त्यो टिमले जित्दैन भनेको जस्तो चाहिँ, गीतमा पनि स्ट्राइकरको रूपमा चाहिँ गायक गायिका हुनुहुन्छ। त्यसैले हामीले भन्दाखेरि, तर त्यति नै बढी भूमिका सबैको भए पनि गायक गायिकाले नै सङ्गीतकार गीतकारलाई बढी चिनाउनलाई मद्दत गर्नुहुन्छ होइन। सबैको भूमिका त्यति नै छ। नेपाली सङ्गीतमा चाहिँ कसैलाई पनि, कुनै विधालाई पनि हामीले छुटाएर हेऱ्यौँ भने चाहिँ त्यो एउटा पूर्ण गीत चाहिँ हुँदैन जस्तो मलाई लाग्छ।
0: हजुर, यही प्रश्न सँगसँगै, अब जस्तो यहाँले सङ्गीत गर्दाखेरि चाहिँ यहाँको सूत्र चाहिँ के त, जहाँ राजु सिंह देखिनु पर्यो कि?
1: कति राम्रो प्रश्न, मेरो जीवनकै राम्रो इन्टरभ्यू जस्तो लाग्छ होइन। म चाहिँ मेरो एउटा सूत्र चाहिँ के छ भनेदेखि, म गीतको शब्द हेरेर चाहिँ त्यो कुन जमातमा लाने होइन। मैले अब डम्बर विकेलज्यूको यसपालि कक्षा वानको जनक शिक्षाको गीतमा पनि कक्षा वानले गाउने कक्षागत गीत चाहिँ मेरो कम्पोजमा छ होइन। मैले त्यो वानको लागि बोल्दाखेरि म कतिचोटि त त्यो नर्सरी स्कुलमा गएर लुकेर त उनीहरूले गाउने गीतहरू सुने, त्यसको भाव लिनलाई, त्यसलाई महसुस गर्नलाई भनेदेखि, मेरो अहिले पनि के छ भने, मेरो बिहानको टाइम चाहिँ साधना नै हुन्छ सिक्ने कुरा। कहिले वेस्टर्नको बारेमा सिकिरहेको हुन्छु, कहिले इस्टर्नमा अध्ययनै गरेर, अनि प्राय साँझमा गर्छु। र म चाहिँ गीत गर्दाखेरि त्यो गीत कुन वर्गमा लाने, जस्तो नवीन भट्टराईजीको मेरो साथ बिताएका, यो गर्दाखेरि मैले नवीन भट्टराईज्यूसँग त्यो एउटा मास छ, यो गीत चाहिँ यो टिनेजरले नै गाउनुपर्छ। अब यादव खरेलज्यूको टुर स्वर गर्दाखेरि त्यो ज्येष्ठ नागरिकको गीत थियो, त्यसको लागि म वृद्धाश्रम कति गएँ पशुपतिमा होइन, त्यो एल्बमको विमोचनै त्यहाँ भयो वरिष्ठ गीतकारज्यूसँग काम गर्दाखेरि। त्यस कारणले मलाई लाग्छ, म आशा भोसलेज्यूसँग पुग्दाखेरि अर्कै प्रकारको गीत लिएर गएँ, गुलाम अलीसँग अर्कै प्रकारको, दीपश्रेष्ठज्यूसँग अर्कै प्रकारको। र मलाई के लाग्छ भनेदेखि, मैले हरेक सङ्गीतमा एउटा राजु सिंह जन्माउनुपर्छ। मैले यो सङ्गीतमा यो विधाको भन्ने भएन कि, म सबै विधामा छ नि मेरो सङ्गीतलाई, मेरो सिर्जनाको एउटा डिजाइनलाई, म आफूलाई सङ्गीतकार भन्दा पनि एउटा राम्रो डिजाइनर भन्न रुचाउँछु। मेरो डिजाइनलाई चाहिँ सबैले मन पराउनु भएको छ। अब त्यस कारणले लाग्छ, हरेक सिर्जना चाहिँ मेरो लागि चुनौती हो। आज म यति पनि भन्न चाहन्छु कि, आज राजु सिंह बनाउन धेरै गीतकारहरू जसले मेरो सङ्गीतलाई विश्वास गरेर गीत गर्ने मौका दिनुभयो, गायक गायिकाज्यूहरूले गाइदिनु भयो, वाद्यवादकले बजाइदिनु भयो, प्राविधिकहरूले, रेडियो नेपाल जस्तो सञ्चार माध्यमहरूले सदैव साथ दिनुभएको छ। र मलाई लाग्छ, म सङ्गीत गर्दाखेरि चाहिँ धेरै जस्तो मेरो सङ्गीत सिर्जना चाहिँ राति 10 बजेपछि नै हुन्छ,
0: समय पनि हेर्नुहुन्छ
1: हुन्छ। मलाई सङ्गीत गर्दाखेरि एउटा राजु सिंह जन्माउनै पर्छ। मैले राम्रो सङ्गीत गर्न सक्दिनँ भने म नराम्रो सङ्गीतलाई पनि त्यति प्रायोरिटी दिन्न। र सङ्गीतको पनि एउटा मापदण्ड हुन्छ, त्यो मापदण्डमा रहेर चाहिँ सङ्गीत गर्न सक्छ।

0: 2047 सालमा ज्ञानेन्द्र गदालको शब्दमा जुन राजु सिंहले सङ्गीत गर्नुभएको थियो, त्यसपछि बिचमा नवीन के भट्टराईहरू लगायत धेरैजनाहरूले यहाँका एकदमै अलिकति फास्ट बेसिसका गीतहरू गाउनुभयो होइन, योगेश वैद्यहरूले गाउनुभएको छ जस्तो। त्यतिखेरको ट्र्याक र बिचको ट्र्याक अहिलेको ट्र्याकमा अलिकति केही नबिग्रिने गरेर चाहिँ परिवर्तन चाहिँ हुँदै आएको
1: हो। एकदमै सही कुरा, कति राम्रो कुरा गर्नुभयो। एकदमै परिवर्तन अहिलेको जेनेरेसनले एकदमै राम्रो गर्नुभएको छ होइन। उहाँहरूले पनि ब्लुजमा आफ्नै प्रकारको स्वतन्त्र, लोकमा आफ्नै, दोहोरीमा आफ्नै। अहिले पनि मैले भनिरहेको छु, बेलुका यसो अब 6-7 बजे दरबार मार्गमा गयो भने त्यो जेनेरेसनहरूले गिटार बोकेर होइन, क्याजुन बोकेर गीत गाइरहनु भएको छ होटलहरूमा, कति खुसी लाग्छ। हामीले त्यो बेलामा कलेजमा वेट गरेर बिहान 10 बजेदेखि मेरो एउटा पालो एउटा गीत गाउनु देऊ, मलाई बजाउनु देऊ भन्दा बेलुका 6 बजेसम्म पनि नपाएको क्षणहरू पनि, त्यो धैर्यता पनि हो, त्यो प्यासन्स पनि हो। मलाई आदरणीय अग्रजहरूले के भन्नुहुन्छ भनेदेखि, मेरो सङ्गीत भन्दाखेरि पनि मेरो त्यो अनुशासनलाई चाहिँ उहाँले एकदमै सम्मान गर्नुहुन्छ। सङ्गीतलाई छ नि विभाजित गरेर हेर्नु हुँदैन। नेपाली सङ्गीतमा, लोक सङ्गीतमा कुनै दाग लाग्यो भने पनि त्यो नेपाली सङ्गीतकै दाग हो, आधुनिकमा लाग्यो भने नि, पपमा पनि या शास्त्रीयमा पनि। त्यस कारणले चाहिँ यस्तो कुरामा चाहिँ, संवेदनशील कुरामा चाहिँ हामीले एकदमै आफूलाई छ नि सोचनीय चाहिँ बनाउनुपर्छ। सस्तो लोकप्रियताको लागि, सस्तो व्यावसायिकताको लागि चाहिँ छ नि हाम्रो अग्रजहरूले बनाएको मापदण्डलाई, नेपाली सङ्गीतको एउटा रूपलाई चाहिँ बिगार्ने अधिकार चाहिँ छैन। र मलाई के लाग्छ भनेदेखि, आज कति राम्रो प्रश्न भएर भने कि नेपाली सङ्गीत छ नि, नेपाली सङ्गीतको लोक सङ्गीतमा यति हाम्रो विधाहरू छ नि, त्यसबाटलाई आधार बनाएर सङ्गीत गर्ने हो भने पनि हामी विश्व सङ्गीतलाई चाहिँ एउटा चुनौती दिन सक्छ जस्तो मलाई लाग्छ।
0: सङ्गीतभित्रको संस्कारलाई चाहिँ भुल्न भएन,
1: संस्कार चाहिँ, त्यसैले सङ्गीत र संस्कार भनेको चाहिँ एक रथको दुई पाङ्रा हो जस्तो मलाई लाग्छ।
0: बिल्कुलै, जस्तो नेपाली कलाकारसँग त अब यहाँको अथाह माया र विश्वास सबै छँदैछ, हुँदै हुँदै यहाँले विख्यात कलाकार जुन गुलाम अली, उहाँको पनि मन जित्नुभयो, आशा भोसलेसँग पनि काम गरिसक्नु भएको छ, यो सुवर्ण अवसर चाहिँ कसरी प्राप्त भयो यहाँलाई?
1: अब गुलाम अलीज्यूको चाहिँ हाम्रो राजेन्द्र थापाज्यूको सम्बन्ध एल्बममा
0: हजुर,
1: त्यो एउटा उहाँले रेकर्डिङ गर्ने क्रममा चाहिँ एउटा गीत थियो, रेशमले छोपेर आफूलाई नाङ्गो ठान्दैन, त्यो गीत शब्द अनुसार थिएन। अहिले मैले अब अघि दुर्गाज्यूकै पृष्ठभूमिमा गएर भन्दा सत्यमोहन जोशीज्यूको गीत गर्ने अवसर पाएँ, तर मलाई के लाग्छ भने मैले गर्ने शब्दहरूमा चाहिँ राजु सिंह देखाउन सक्छु कि सक्दिनँ, अरूभन्दा फरक देखाउने चाहिँ सङ्गीत गीतको छनौटले पनि फरक देखाउने हो। आनी छोइङजीको शब्दको छनौटले पनि उहाँलाई फरक देखाएको छ नि त होइन, अमृत गुरुङज्यू नेपथ्यलाई शब्द चयनले फरक देखाएको हो नि त, अरुण थापाज्यूको शब्द चयन बेग्लै छ, गोपाल युञ्जनज्यूको शब्द चयन बेग्लै छ, अम्बर गुरुङ। त्यस कारणले हामी सङ्गीतकारहरूलाई, गायक गायिकालाई फरक देखाउन चाहिँ शब्द गीतकारहरूको पनि फरक हुन्छ। त्यही कारणले सम्बन्ध भन्दै एल्बममा चाहिँ रेशमले छोपेर नाङ्गाहरू आफूलाई नाङ्गो ठान्दैनन्, आँखैमा जालो लागेर कि बाङ्गोलाई बाङ्गो मान्दैनन्, त्यो बेलामा राजेन थापाज्यूले अनि यस्तो पनि शब्द हुन्छ, यस्तोमा नि सङ्गीत गर्न सजिलो हुन्छ भन्ने त्यो उहाँहरूको जमघटमा सुरु भएपछि, एउटा सङ्गीतकार छ जो शब्दअनुसार सङ्गीत गर्न सक्छ, उसलाई एकचोटि ट्राई गरौँ, त्यो पछि भएन भने चाहिँ यो गीत हटाउँला भन्ने भएपछि, त्यो कतिजनाको पछि थाहा भयो कि धेरै सङ्गीतकारहरूको काँधमा गइसकेको गीत रहेछ। लास्टमा मलाई चुनौती दिनुभएको थियो, त्यो गीत राम्रो भयो, रेशमले छोपेर नाङ्गाहरू आफूलाई नाङ्गो ठान्दैनन्, आँखैमा जालो लागेर हो कि बाङ्ग

0: गर्नुभयो, सबैले मन पराइदिनु भयो। त्यसपछि गुलामलज्यूले यसो भन्नुभयो कि राजु सिंहले फोन गरेको भन्ने बित्तिकै, फोनमा कुरा हुने बित्तिकै, राजु म तपाईँको सङ्गीत सुन्दिनँ, तपाईँ आफै उत्कृष्ट सङ्गीतकार हुनुहुन्छ, गीत पठाइदिनु भन्नुभयो। आशा भोसलेज्यूसम्म चाहिँ नेपाली पनको गीत लिएर गएको थिएँ, उहाँको इन्डियन पनसँग हामीले कम्पिटिसन गर्नु हुँदैन, हाम्रै पनको गीत लिएर गएको थियो मैले, सुरठिला आधार बनाएर गीतलाई उहाँले एकदमै मन पराउनु भयो होइन। जस्तो सोनु निगमसँग काम गरेँ, सुरेश वाडकरजीसँग काम गरेँ, राम्रो गायक गायिका गीतकार वाद्यवादक चाहिँ एउटा सङ्गीतकारहरू लागि ठुलो चुनौती हुन्छ होइन। त्यो चुनौतीलाई चाहिँ अहिलेसम्म स्वीकार्न एउटा बल दिनुभएको छ। त्यसमा चाहिँ हजुरहरू सबै आदरणीय श्रोता दर्शकहरू मिडियाहरू हो, राजु सिंहको सङ्गीत भन्ने बित्तिकै अञ्जुली थाप दिनुहुन्छ, त्यो नै मेरो लागि ठुलो भाग्य र चुनौती हो।
1: एकदमै राम्रो। साउथ एसियन सुपर स्टारमा जज पनि हुने मिठो संयोग यहाँलाई प्राप्त भएको रहेछ होइन, त्यो अवसर त्यो संयोग आज खुलाउन।
0: आहा, त्यो राम्रो प्रश्न गर्नुभयो। मैले साउथ एसियन सुपर स्टारको पनि 3 सिजन गरेँ होइन, त्यो बेलामा चाहिँ हाम्रो इमेज च्यानलमा भएको थियो साउथ एसियन सुपर स्टार। त्यसमा चाहिँ आदरणीय हाम्रो विजय सिंह मुनालज्यू हुनुहुन्थ्यो सङ्गीतकार, रिमा गुरुङज्यू हुनुहुन्थ्यो, र त्यसको रिप्रेजेन्ट गर्न चाहिँ मैले अवसर पाएँ। त्यो कलकत्तामा भएको थियो, त्यस बेलामा अहिलेको चर्चित बलिउडको गायिका एकदमै राम्रो गायिका नेहा कक्करज्यू पनि भाग लिनुभएको थियो। जावेद अलीहरूको अर्को सिजन थियो, यो अर्चित सिंहहरूको अर्को सिजनहरूमा, अनि त्यो बेलामा चाहिँ के भने अलि पढेको सङ्गीतकार चाहियो भन्दाखेरि चाहिँ त्यो एजुकेसनको महत्त्व आयो, सङ्गीतकै पढेको त्यो बेलामा। अनि बुवाले मलाई सम्झे, पुजिदिए बुवालाई, किन पढेको सङ्गीतकार हुनुपर्छ भनेको चाहिँ हामीले जेसुकै भए पनि त्यो सर्टिफिकेट बोल्ने रहेछ, एकाडेमिक बोल्ने रहेछ नि त। अब हामीले जागिर खान्छु भनेर पनि अनुभवले मात्र हुँदैन, त्यसको लागि त क्वालिफिकेसन चाहियो। अनि त्यो बेलामा त्यसरी छनौट भयो, त्यो मेरो लागि ठुलो एउटा अवसर पनि भयो धेरै सङ्गीत। तर मलाई के लाग्यो भने हाम्रो साउदी जिनमा त्यो बेलामा जज बन्दाखेरि छ नि, नेपाली म्युजिक पनि छ नि सबै यो साउदी जिनको देशहरूमा, श्रीलङ्का, मालदिप्स होइन, पाकिस्तान, बङ्गलादेश, नेपाल, हाम्रो म्युजिक पनि उनीहरूभन्दा धेरै अब्बल छ, र हाम्रो छ नि म्युजिकलाई चाहिँ हामीले विश्व सामु लाने हो भने चाहिँ हाम्रो म्युजिक पनि 19-20 चाहिँ छैन,
1: त्यति
0: राम्रो फिल भयो। साउथ एसियनमा जाँदाखेरि मैले धेरै म्युजिकहरूसँग कम्पेयर गर्न पाएँ, र त्यो एउटा युनिभर्सिटी पनि थियो त्यो जेनेरेसनहरूसँग पनि होइन। त्यस कारणले म गएको थिएन त्यहाँ एउटा नेपाली म्युजिकको एउटा प्रतिनिधित्व गर्दाखेरि, उहाँहरूले हाम्रो गीतहरू जस्तो प्रकाश तिमिल सिन्हाले पर्फर्म गर्दा, एसोसिएसन लामाले पर्फर्म गर्दाखेरि धेरै मन पराउनु भयो हाम्रो लयलाई छ नि। मलाई त यतिसम्म मुम्बईमा रेकर्डिङ हुँदाखेरि तपाईँको सङ्गीतमा अलिकति नयाँपन छ, यो हिन्दी भाषा चाहिँ सिक्नुपर्छ, उर्दू सिक्नुपर्छ, अब हिन्दी गीतलाई चाहिँ नेपाली टोनले गाएर चाहिँ हुँदैन, तपाईँले 2 या 3 चाहिँ हिन्दी उर्दू सिक्नुभयो भने तपाईँको म्युजिक चाहिँ हिन्दी इन्डस्ट्रीलाई पनि राम्रो हुनसक्छ, स्ट्रगल गर्ने भए बस्नुहोस् भन्दाखेरि मैले के भनेको छु, म नेपालको लागि नै छ नि जन्मेको सङ्गीतकार हो होइन, नेपाल जति मलाई प्यारो, म विश्वको धेरै ठुलो ठाउँमा गए पनि मलाई नेपाल जस्तो प्यारो, र नेपाल मेरो आमा हुनुहुन्छ होइन। बाहिर चाहिँ म सुख सुविधामा बस्ने, अनि देशको कुरामा चाहिँ गीत बनाउनेहरू, त्यसको त्यो पनि एउटा पाटो हो, नदेखिने पाटो होइन। यहाँ बसेर जसले यहाँको हरेक दुःख सुख सहेर, काली सहेर, ताली सहेर यहाँ सङ्गीतको सेवा गर्नेहरूलाई चाहिँ हामीले नमन गर्नुपर्छ भन्ने मान्यता राख्छु।
1: हजुर, बिल्कुल।

0: 7 वर्षको उमेरदेखि नै सङ्गीतको एक हिसाबको साधनामा यहाँ तल्लिन हुनुभएको, यहाँको बाल्यकालको स्वर पनि एकदमै मिठो होइन, तर सङ्गीत गर्नतिरै चाहिँ बढी आकर्षित हुनुभयो, यहाँ गीत गाउनमा चाहिँ अलिकति कन्जुस्याई गर्नुभयो किन? त्यो चाहिँ
1: सङ्गीतकार भएपछि चाहिँ सिक्ने क्रम चलिरहन्छ होइन, र सङ्गीतकार हुनलाई गायक बन्यो भने एउटा सङ्गीतकारले अब 10 सङ्गीतकारले कहिले सम्झन्छ के सङ्गीत गर्दाखेरि सिर्जना पनि हुनु भयो, र म पहिलो कुरा के भन्छु भने म पहिलो गायक पनि हो, मैले ढमी दिएपछि मात्र गायकले गाउनुहुन्छ होइन। तर यो कुरामा चाहिँ दुर्गाजीले अहिले कति राम्रो प्रश्न गर्नुभयो, मैले केही ठाउँमा भनेको पनि छु कि कतिपय मान्छेहरूलाई के भयो भनेदेखि राजु सिंहको स्वर कस्तो थियो त वास्तविकतामा भन्ने कुरालाई चाहिँ निर्कुल गरेर म आफ्नै लागि भोलि भविष्यमा वास्तविक राजु स्वर सिंहको स्वर कस्तो थियो, अब नातिकाजीज्यूले गाउनुभएको छ, गोपालञ्जनज्यूले गाउनुभएको छ, शिलाबहादुरज्यूले, दीपक जङ्गमज्यूले गाउनुभएको छ, न्यू बजाचार्यज्यूले गाउनुभएको छ, सुरेश अधिकारीज्यूले गाउनुभएको छ, ठिका भण्डारीज्यूले, अब राजु सिंहको पनि 2-4 गीत चाहिँ यो दुर्गाजीको प्रोग्राम मार्फत भन्छु, आफूलाई मनपर्ने गीत चाहिँ 2-4 रेकर्ड गर्छु, त्यो चाहिँ के को लागि भने राजु सिंहको वास्तविक स्वर चाहिँ यस्तो थियो भन्नको लागि, त्यो कुरा केलाइदिनु भयो त्यसको लागि आभार व्यक्त
0: गर्छु। अब यी अध्ययनकै कुरा गर्दै गर्दै गर्दाखेरि यहाँ जस्तो अब अर्थशास्त्र विषयमा प्राध्यापनमा हुनुहुन्छ होइन, यता सङ्गीत पनि छ, एउटा घर परिवार पनि छ, यहाँको पनि आफ्नो परिवार छ होइन, यी सबै कुराको एक खालको संयोजन भनौँ न, त्यो व्यवस्थापन अनि यी सबै कुरा चाहिँ कसरी मिलिरहँदो रहेछ?
1: दुर्गाज्यू सबभन्दा ठुलो कुरा आफू इमान्दार हुनुपर्छ।
0: हजुर,
1: मैले अनि यो गुनासो सबैको हुन्छ होइन, फेरि दुर्गाज्यूलाई थाहा छ म विमोचन पनि गइरहेको हुन्छु होइन, यताउति सबै प्रोग्राममा त्यो एउटा इन्स्टिट्युसन जस्तोको रूपमा गइरहेको हुन्छु,
0: जज पनि बसिरहेको,
1: सबै काममा गइरहेको हुन्छु, तर मलाई के लाग्छ भने आज म जुन ठाउँमा छु घर परिवारको साथ त छँदैछ, उनीहरूले मलाई बुझेको छ, म भने अब मेरो नेपाली सङ्गीतप्रतिको दायित्व र छ नि जिम्मेवारी ठुलो छ, यो कुरालाई मेरो परिवारहरू, मेरो शुभचिन्तकहरू होइन सबैले बुझिदिनु भएको छ। आज म राजु सिंह बनाउन जुन मैले सङ्गीत गरे पनि त्यसको पृष्ठभूमिमा चाहिँ धेरै मेरो परिवारहरूको होइन शुभचिन्तकहरूको तपाईँहरू जस्तो मिडियाहरूको ठुलो योगदान छ, जबसम्म म्यानेज गर्दै जान्छु अब त्यसपछि चाहिँ अब एकाडेमिक राजु सिंह हुन अझै मैले धेरै गर्न बाँकी छ।
0: कुनै पनि नयाँ क्रिएसन गरिसकेपछि परिवारलाई पहिलो श्रोता बनाउनुहुन्छ कि बनाउनुहुन्न?
1: एकदमै राम्रो, मेरो पहिलो श्रोता मेरो गृहलक्ष्मी भनौँ या श्रीमती होइन, मेरो बेटर हाफ अब रिता सिंह, उसलाई ऊ राम्रो सङ्गीत त नबुझे पनि उसलाई थाहा छ कि यो गीत चाहिँ चल्छ, यो गीत चाहिँ राम्रो छ, अलिकति यो भएन, यो तपाईँको पहिलाको गीत जस्तो भयो होइन, यो यस्तो भएन भनेर ऊ राम्रो श्रोता दर्शक पनि हो, र मेरो घरमै लेगेसी भएको कारणले पनि कहिलेकाहीँ भाइलाई सुनाउँछ, भाइले मलाई सुनाउँछ, बहिनीले धनसाले सुनाउँछ होइन, अनि हाम्रो करेक्सन त्यहीँबाट हुन्छ क्या, यो गीत चाहिँ यस्तो भयो, यो यस्तो भयो, यो अलिकति उसँग मिल्यो, यो यस्तो भएन, त्यस कारणले त्यसमा चाहिँ म अलिकति भाग्य बनाइदिन्छु।
0: हजुर, परिवारलाई पनि सुनाउनुहुन्छ, जस्तो परिवारलाई सुनाएका मध्ये परिवारको प्रशंसामा परेको यहाँको गीत,
1: अब जस्तो अहिले मैले भर्खरै हाम्रो डान कुमार आचार्यज्यूको प्रवीण भेडोवालजी र रजिना रिमालले गाउनुभयो, महाराज थापाले एरेन्ज गर्नुभयो होइन, त्यो गीत अहिले एकदमै चर्चामा छ, सुन्छौ मलाई कसम तिमीलाई प्रेम गर्दछु आफूभन्दा बढी माया तिमीसँग गर्दछु, हाम्रो कृष्ण रूपाखेतीज्यूले त्यसको भिडियो बनाउनु भएको थियो, अहिले चर्चामा छ।

0: त्यो चाहिँ हामी सङ्गीतकारहरूले एउटा राम्रो गीतको लागि चाहिँ समय पनि कुर्नुपर्ने हुन्छ होइन, मेरो सङ्गीतलाई दिँदाखेरि त्यसमा चाहिँ भाग्यवानी छु। अब अहिले हजुरहरूलाई भन्नु नै पर्दा म धेरै स्कुलहरूको आइजे प्याडरहरू जस्तो धेरै स्कुलहरूको एन्थमहरू बनाइरहेको छु होइन, हरेक दिन चाहिँ राजु सिंहलाई हरेक गीत शब्दको मार्फत, गायनको मार्फत, एरेन्जको मार्फत, प्रविधिको मार्फत, सञ्चारको माध्यम चाहिँ चुनौती हरेक दिन मैले सामना गरिरहेको छु। त्यो चुनौती सामना गर्नु पाउँदा आफूलाई भाग्यवान पनि सम्झन्छु।
1: अब यिनै गीतहरू सँगसँगै एउटा परिवार, एउटा जिम्मेवारी, गीत सङ्गीत सबैको जिम्मेवारी एउटा बोक्दै बोक्दै आउँदै गर्दा एउटा कलाकारको जीवन कहिलेकाहीँ एकदमै रमाइलो हुन्छ अरे, कहिलेकाहीँ कता कता जस्तो हुन्छ अरे, एकान्तमा बसिरहने जस्तो हुन्छ अरे, त्यस्तो खालको साँच्चै एउटा कलाकारलाई हुन्छ त के हुन्छ होला भन्ने मान्छेहरूको एउटा जिज्ञासा के त्यो खालको, त्यस्ता खालका पलहरू पनि आउँछन् रे।
0: हरेक प्रश्नमा म एकदम गम्भीर, कति राम्रो प्रश्नहरू। मलाई एकचोटि ईश्वर वल्लभज्यूले भन्नुभएको थियो, हामी कलाकारहरूलाई छ नि दुःख भएन भने त त्यो फिलै आउँदैन अरे, हरेक समय छ नि त्यो पीडा। हामी कलाकारहरू अरूको दुःखमा नि गीत लेखिदिन्छौँ नि, अरूको कथामा पनि लेखिदिन्छौँ नि, त्यस कारणले के लाग्छ भनेदेखि त्यो चाहिँ हुनुपर्छ। तर कहिलेकाहीँ फिल हुन्छ किनभनेदेखि हामीभन्दा धेरै जान्नेले पनि हामीले जति ठाउँ पाएको छैन, हामीभन्दा धेरै नजान्ने पनि धेरै ठाउँ पाएको छ, त्यसको निरीक्षण गर्ने, त्यसको मापदण्ड गर्ने चाहिँ हुनुपर्छ, त्यसले गर्दाखेरि राम्रो हुन्छ। तर मलाई सङ्गीतमा लागेर चाहिँ आज राजु सिंह भनेर यसरी मेरो सङ्गीतको आमाको घरमा आएर इन्टरभ्यू दुर्गाजीसँग दिन पाएको छु होइन, यो चाहिँ म आज यहाँ आएर यो इन्टरभ्यू दिएर जाँदाखेरि अझ चुनौती लिएर गइरहेको छु। मलाई सङ्गीतले हरेक कुरा दिएको छ, संसार घुमाइदिएको छ, संसारको एउटा नेपाली माझमा राजु सिंह भन्ने एउटा राम्रो सङ्गीतकार बन्ने प्रयासको व्यक्ति छ भन्ने कुराहरू प्रयास गरिरहनु भएको छ, त्यो नै ठुलो कुरा हो। तर दुःख चाहिँ के कुरामा लाग्छ भने नेपाली सङ्गीतमा अझै पनि छ नि धेरै व्यावसायिक बन्न सकेको छैन, दुई चारजना गायक गायिकाको, सङ्गीतकारको, एरेन्जरको, वाद्यवादकको इकोनोमिक स्ट्याटस हेरेर मात्र यो भयङ्कर राम्रो छ भन्न मिल्दैन होइन। साधारणभन्दा साधारण एउटा बाटोमा बजाएर आफ्नो सङ्गीत प्रस्तुत गर्नेले पनि उसको जीवनको चाहिँ छ नि सुरक्षा र उसलाई सेक्योर हुनुपर्छ उसको पेसा, त्यस कारणले त्यो दिन चाहिँ हामीले त्यसको त्यस्तो व्यवस्थापन गर्ने जिम्मा चाहिँ राज्यको पनि हो, श्रोताको पनि हो, दर्शकको पनि हो, त्यो भएको दिन चाहिँ म खुसी हुन्छु। र नेपाली सङ्गीतमा छ नि मेरो अन्तिम पलसम्म पनि नेपाली सङ्गीतलाई केही गर्ने एउटा हुटुटी छ मलाई,
1: होइन
0: अझै पनि छ, गर्ने प्रयास गरिरहनेछु।
1: हजुर बिल्कुलै, वर्तमानमा उभिएर नेपाली सङ्गीतको भविष्यलाई दृष्टिपात गर्दा नि त अनन्तसम्म के देख्नुहुन्छ?
0: एकदमै राम्रो छ, नेपाली सङ्गीतमा एउटा सबै विधाको श्रोता दर्शक स्रष्टा मात्र होइन कि श्रोता दर्शक पनि तयार गरिरहनु भएको छ। अब हाम्रो गीत पनि भोलि मङ्गल ग्रहमा बज्न सक्छ, हाम्रो गीत पनि नासामा बज्न सक्छ, हाम्रो आनी छोइङज्यूले अस्ति संयुक्त राष्ट्रसङ्घमा हाम्रो गीत प्रस्तुत गर्नुभयो, ग्रामीमा हाम्रो श्याम नेपालीहरू मनोज सिंहहरूले बजाइसक्नु भएको छ होइन। अब नेपाली सङ्गीतमा पनि अहिले उत्पल हाम्रो उत्सव कडेलजी, किरण कडेलजीको सम्मानित सङ्गीतकारको छोराले हलिउडमा छ नि ब्याकग्राउन्ड गर्ने, हलिउडको गीत तयार गरिरहनु भएको छ नेपाली सङ्गीतकारहरूले पनि होइन, ब्याकग्राउन्ड स्कोर गरिरहनु भएको छ। इन्डियामा पनि नेपाली सङ्गीतकारको माग बढिरहेको छ, गीतकारहरूको, गायकहरूको, त्यसैले लाग्छ हरेक नेपालीहरूले छ नि अब राष्ट्रिय भावभन्दा पनि राष्ट्रियताको मौलिकतासँगै हामीले विश्वको प्रविधिसँग पनि जुधेर म्युजिक गर्ने दिन आइसकेको छ, त्यसमा चाहिँ म खुसी छु। र नेपाली सङ्गीतको भविष्य एकदम उज्जवल छ होइन, किनभने कहिले हामीले सुदूरपश्चिमलाई परिचय दिन सक्छौँ, कहिले मध्यपश्चिमलाई दिन सक्छौँ, कहिले पश्चिमलाई दिन सक्छौँ, कहिले पूर्वलाई दिन सक्छौँ, कहिले उपत्यकालाई दिन सक्छौँ, त्यो आधारहरूको सङ्गीत हामीभित्र नै छ। हाम्रो डाँडा काँडामै अनेकौँ प्रकारका सङ्गीतहरू छन् हाम्रो नेपाली माझमा, त्यो सङ्गीतलाई हामीले विश्वलाई व्यापारीकरण गर्न सक्यौँ, विश्वको श्रोता दर्शकसम्म पुर्याउन सक्यौँ भने चाहिँ नेपाली सङ्गीतको भविष्य एकदम उज्जवल छ, त्यो कुरा अब सुरु भइसकेको पनि छ जस्तो मलाई लाग्छ।
1: हजुर बिल्कुलै, अब अन्तिममा जाँदा जाँदै सङ्गीतमै डुबुल्की मारिरहनु भएको छ, अझै अनन्तसम्म पुग्नुहुन्छ होला, ती इच्छा चाहनाहरू पनि अझै बाँकी होला नि अनन्त पुग्ने जस्तै।
0: मलाई चाहिँ एउटा इच्छा चाहिँ के छ भने एउटा अन्तर्राष्ट्रिय स्तरको एउटा सङ्गीत विद्यालय खोल्ने छ होइन, वेस्टर्नमा पनि इस्टर्नमा पनि त्यसको लागि चाहिँ छ नि हाम्रो सबैसँग मिलेर, र एउटा मेरो उद्देश्य चाहिँ चाहिँ अब मैले अघि एकाडेमिक हुन चाहन्छु भनेको मतलब चाहिँ के भने म सङ्गीत सम्बन्धी छ नेपाली सङ्गीतको एउटा विषयमा चाहिँ केही कुरा एउटा आर्काइव किताब लेख्ने तर्खरमा चाहिँ छु होइन, त्यो चाहिँ मैले सिकेको मेरो अग्रजहरूबाट सिकेको कुराहरू र नेपाली सङ्गीतको भावी पुस्ताहरूको लागि चाहिँ त्यो एउटा राम्रो अध्ययनको किताब बनोस् भन्ने चाहना छ। त्यो चाहिँ अब केही सुरु गर्ने तयारीमा छु, त्यसको लागि चाहिँ हजुरहरूको साथ सबैको चाहिन्छ मलाई।
1: हजुर हस्, अब आज हामीले यति कुरा गऱ्यौँ होइन, यति कुराकानी गऱ्यौँ, कुराकानी गर्न अझै धेरै अथाह कुराहरू थिए, तर ती कुराहरू अझै मनमा राख्यौँ र फेरि पनि कुनै संयोग मिलेसम्म र ती समयलाई ती परिधिहरूलाई फेरि पनि डोहोऱ्याउँदै डोहोऱ्याउँदै फेरि पनि हामी कुनै बेला स्टुडियोमा यसै गरी जमघट हुने कोसिस गर्नेछौँ। समय दिनुभयो यसका लागि धेरै आभारी छु। जाँदा जाँदै यहाँको यो सङ्गीतको यात्रा अविरल रहिरहोस्, हामीले अझै मिठा मिठा गीतहरू सुन्न पाऊँ शुभकामना पनि दिन चाहन्छु।
0: धन्यवाद दुर्गाज्यू। सङ्गीत साधना कार्यक्रम सुनेर बस्नु आदरणीय श्रोता दर्शकहरू, रेडियो नेपाल परिवार, विनर वाजी र सबैलाई धन्यवाद दिन चाहन्छु। हामी सबै मिलेर नेपाली सङ्गीतलाई भव्य र सभ्य बनाऊ भन्न चाहन्छु। रेडियो नेपालको आमाको काखमा बसेर यति न्यानो मायासँग अन्तर्वार्ता दिने अवसर दिनुभयो, त्यसको लागि दुर्गा अधिकारीज्यूप्रति एकदमै आभार व्यक्त गर्न चाहन्छु। नमस्ते।
1: अहिले सुन्नुभयो बहुप्रतिभाका धनी वरिष्ठ सङ्गीतकार राजु सिंहका सङ्गीत साधनासँगै जीवनका कुरा। यो कार्यक्रमलाई हामीले दुई भागमा बाँडेका थियौँ। कार्यक्रमको पहिलो भाग हामीले गत हप्ताकै कार्यक्रममा प्रस्तुत गर्यौँ भने कार्यक्रमको दोस्रो भाग आजको कार्यक्रममा यहाँहरूले

हौस् त आजलाई सङ्गीत साधना कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै कलाकारका सङ्गीत साधनासँगै जीवनयात्राका कुरा अनि गीत सङ्गीत लिएर आउने बाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बिहानै झोक्राइ छौ त के भयो?
1: मेरो शरीरमा त तागत नभए जस्तो भयो, पुरा केही गर्न नसक्ने भए म त।
2: मलाई के भएको रहेछ डाक्टर साहब?
3: तपाईँको रोगको लक्षण चिन्ह र यो रिपोर्टहरूको आधारमा चाहिँ तपाईँलाई एसएलई अर्थात् लुपस भन्ने बाथ रोग लागेको देखिन्छ। जस्तो मृगौलामा असर गर्न सक्छ, पिसाबमा प्रोटिन निस्किन सक्छ जसले गर्दा सास फेर्न गाह्रो गराउन सक्छ। लुपस एउटा दीर्घ रोग हो, यो पूर्णतया निको नहुने भए तापनि यसको उपचार सम्भव छ। नियमित रूपमा चाहिँ औषधिको सेवन गरेर डाक्टरको परामर्शमा रहनु भएमा चाहिँ यो रोग निको हुन सक्दछ र रेमिसनमा जान सक्दछ।
4: शरीरका जोर्नी तथा मांसपेशी दुखेमा, थकान महसुस भएमा, मन्द ज्वरो आएमा, घाममा हिँड्दा अनुहार रातो भएमा लुपस भएको हुन सक्छ। त्यसैले समयमा नै उपचार गराउनुहोस्। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। प्रतिनिधि सभाको आजको बैठक प्रतिपक्षीहरूको विरोधका कारण स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेपछि आज तेस्रो पटक सुचारू बैठकमा पनि अवरोध कायम रहेपछि सभामुख डोलप्रसाद अर्यालले भोलि 11 बजे बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। बैठकमा सभामुख अर्यालले दुई पटक स्थगित भएर पुनः सुचारू भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले पुरानै अडान राखेर बैठकमा अवरोध जारी राखेपछि भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाहको उपस्थिति रहने धारणा पनि राख्नुहुने जानकारी गराउनुभयो। यसअघि बैठकमा प्रधानमन्त्री शाहका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी को दलका नेता ज्ञान बहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुन्ने र जवाफ दिनुपर्ने भन्दै प्रधानमन्त्री शाहको उपस्थिति अनिवार्य रहेको बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रधानमन्त्री शाह आफूले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित नभएको भन्दै बैठकबाट बाहिरिनु भएको थियो। सभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापाको मंगलबार सभाको बैठकमा दिनुभएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान सभा 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले राष्ट्रपतिबाट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएसँगै छलफल शुरू भएको हो। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल सहभागी सांसदहरूले नीति तथा कार्यक्रमले वास्तविक किसानलाई राहत दिने नसकेको बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदन र प्रश्नहरूप्रति जवाफदेही र उत्तरदायी हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित संघीय मन्त्रालयको संख्या 18 कायम गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। उहाँको अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। यस्तै मन्त्री परिषद बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश 2079 संशोधन स्वीकृत गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले जानकारी दिनुभयो। बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधि सभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका केन्द्रीय कार्य समितिको बैठकले प्रथम महाधिवेशन आगामी आषाढमा चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य समिति बैठकले प्रथम महाधिवेशन आगामी असार 7, 8 र 9 गते गर्ने निर्णय गरेको पार्टी संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। हस्त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: लौ त यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यहीँ पुर्याउँछ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ रामकृष्ण शाह, सहयोगी दुर्गा श्रेष्ठ अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौँ। नमस्कार, शुभरात्री।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

जातिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति, भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भाव।

माया र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी

0: समानतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ।
1: अनपढ छोरा पनि कुनै तरहको देखिन्न त्यस्तो पन, के जानेर गर्यौ हरे सब कुरा आमा मलाई भन। आफ्नो नाम कसरी लेख्छ मसीले जान्दैन जानिकन, अर्काकै उपकार खातिर सधैँ सुम्पी गयो जीवन। आमा हौ ममता मै हरिभरी वात्सल्य कि निर्झरी, नौ महिना भरिको खमा जतनले बोक्छेउ नि माया गरी। संस्कारै दिथ्यौ र पो म अहिले जान्दैछु केही कुरा, जानेका पनि काम अति कठिनले गर्नु परेका पुरा। आमा हौ तिमी हे जगत कि जननी धेरै छ तिम्रो कुरा, तिम्रो वर्णन यो कपि कलमले गर्नै कहाँ सक्छु र। आमा जन्म दियौ सबै किसिमको बुद्धि विवेकै दियौ, अनपढ छौ कसरी भनौँ म जननी सर्वसुमेरी थियौ।
0: आमाको माया र आमाको महिमामा अहिले यहाँले सुन्नुभयो टिका देवी खनालको यो रचना र उहाँकै वाचनमा यो आमाको महिमा रहेको यो कविता। यो कविता सँगै आज कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा स्वागत गर्छु प्राविधिक साथी सुलोचना बज्राचार्यसँगै म चन्दा विष्ट। महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको एउटा अर्को श्रृङ्खला लिएर फेरि आज हामी बुधबारको बिहानी यहाँहरूमा आज उपस्थित भइसकेका छौँ र आज कार्यक्रम आजका नारीको यो श्रृङ्खलामा विविध विषयवस्तु र अनुभवलाई राख्ने क्रममै आज एउटा आमा जीवन साथी छोरी बुहारी हो श्रोता एक कर्मशील जुझारु आमाको अनुभवलाई यहाँहरूमाझ राख्न लागेका छौँ। ताप्लेजुङको नालखोलाङमा जन्मिनु भएको टिका देवी खनालको 11 वर्षको उमेरमा विवाह भएको थियो। तेह्रथुम जिल्लामा 14 वर्ष महिला स्वयं सेविकाको रूपमा सेवा गरेर व्यतीत गर्नुभयो। जीवनमा विभिन्न दुर्घटना भए, विभिन्न घटना घटे, सङ्घर्ष र पीडा सँगसँगै अगाडि बढ्यो, तर ती सबैलाई झेल्दै आमाको सङ्घर्ष निरन्तर रूपमा अगाडि बढ्यो किन अनि कसरी आजको यो बसाइमा हामी यहाँहरूमाझ राख्न लागेका छौँ। यो अनुभव हाम्रा धेरै आमा छोरी दिदी बहिनीहरूको एक प्रतिनिधि पात्र भएर आज हामीसँग टिका देवी खनाल हुनुहुन्छ। अहिले काठमाडौँमै बसाइ छ उहाँको र यति बेला उहाँ ज्येष्ठ नागरिकको सेवा र ज्येष्ठ नागरिकप्रति समर्पित रुद्रान्जु प्रतिष्ठानको अध्यक्षको रूपमा कार्य गर्दै हुनुहुन्छ भने उहाँ विभिन्न सामाजिक सेवामा पनि आबद्ध हुनुहुन्छ। नवजागरण महिला समूहसँग पनि आबद्ध भएर त्यसको नेतृत्व गर्दै अगाडि पनि बढिरहनु भएको छ। आज हामी उहाँसँगको यो अनुभव यहाँहरूमाझ राख्न लागेका छौँ। आउनुहोस् उहाँलाई हामी सबैभन्दा पहिला त कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा स्वागत गर्छु। टिका म्याम कार्यक्रममा यहाँलाई म स्वागत गर्छु।
2: धन्यवाद, नमस्कार।
0: हजुर नमस्कार। झन्डै 6 दशक उमेरले होइन,
2: हजुर
0: 59 वर्ष पुग्नु भयो अहिले।
2: हजुर,
0: मनमा जाँगर हुनु पर्दो रहेछ, उत्साह हुनु पर्दो रहेछ, कर्म गर्ने एउटा मन हुनु पर्दो रहेछ, उमेरले कहिले पनि रोक्दो रहन्छ भन्ने एउटा यहाँ उदाहरण हुनुहुन्छ भने यो उमेर यसकारण पनि जोड्दैछु कि यो उमेर अवधिमै गर्न सकिने काम र कार्य पनि कति धेरै हुँदो रहेछ भनेर होइन। 11 वर्षमा विवाह होइन, विवाह पछिको त्यो दोहोरो तेह्रो दायित्व निर्वाह गर्दै स्वयं सेविकाको भूमिका निर्वाह गर्नुभयो, पानी घट्ट सञ्चालक पनि हुनुभयो, ठुलो दुर्घटनाबाट त्यहाँबाट बस्नुभयो, फेरि काठमाडौँ आएर अर्को एउटा सङ्घर्ष सुरु भयो, कसरी जीविका उपार्जन गर्ने त भन्ने तर्खरमा पान पसल खोल्नुभयो। पान पसल र किराना पसल गर्दै अहिले भने समाज सेवामा लाग्नु भएको छ। आज आएर प्रविधिसँगै अगाडि पनि बढ्नु भएको छ, गाडी आफै चलाउनुहुन्छ, मोबाइलसँग दिन कट्ने गर्छ, अनि समाज सेवा छ। यी सबै कुरा एउटै भोगाई हो नि त जीवनको, होइन? हाम्रा आमा हजुरआमाले व्यतीत गर्नु भएको विगत कति कठिन

0: बेला पनि स्कुल जाँदाखेरिका ती हिँडेका बाटाहरू, आमाले सिकाउनु भएका मसिनो कुराहरू जस्तै बत्ती काट्ने, दुनाटो परि गाँच्ने, चामल केलाउने,
1: त्यति सानो उमेरमा
0: हामीले सबै जानिसकेका थियौँ। हामी सबै छोरीहरू, हाम्रो दिदी बहिनीहरू धेरैजना हुनुहुन्थ्यो, हामी आठजना छोरीहरू, चारजना दाजुभाइ भएर हामी एघार बाह्रजनाको छोराछोरी भएको परिवार हो। त्यसमा पनि मेरो आमा यति सङ्घर्षशील हुनुहुन्थ्यो। सबै कुराहरू हामीले चाहिँ त्यो बिहे गर्ने बेलासम्ममा हामीले सबै जानिसकेका थियौँ।
1: आमाको कुरा शिक्षा लिएर तेरो थुम कर्म घर आउनुभयो।
0: हजुर, ज्ञान गुण चाहिँ मेरो आमाले दिएकै कुरा अहिलेसम्म पनि मसँग छ।
1: त्यही भएर त आमा होइन, आमा बन्नु कठिन पनि छ नि है।
0: कठिन पनि छ, हर्ष पनि छ, खुसी पनि हुन्छ, गर्व पनि छ।
1: त्यही सम्मिश्रणलाई लिएर सायद आमाको सङ्घर्ष सुरु हुन्छ र आमा सफल हुनुको कारण पनि त्यही हो, किनकि आमाले पीडालाई शक्तिमा बदल्ने खुबी जान्नु भएको हुन्छ। आज हामीले कार्यक्रमको आरम्भ पनि आमाको महिमाबाट गरेका थियौँ। आज एउटा जीवन सङ्गिनीको रूपमा, बुहारीको रूपमा तेरो थुम आउनु भयो होइन। तेरो थुमको जीवन कस्तो थियो?
0: तेरो थुमको जीवन एकदम कष्टकर थियो।
1: हजुर,
0: र एक प्रकारको रमाइलो पनि रहेछ अहिले फर्केर हेर्दा।
1: जिम्मेवारी चाहिँ के हुन्थ्यो त्यति बेला?
0: बिहान अँध्यारी राति नै उठेर ढिकी जाँतो गर्नुपर्ने। म एक्ली बुहारी भएकोले गर्दा नन्दहरू सानै थिए, एक्लै ढिकीमा त्यो ढिकीको एक्लै कुटेर मैले धान सकाएको हुन्थ्यो। जाँतोमा एक्लै बसेर जाँतो मकै पिस्नुपर्ने, अनि राति नै उठेर पन्ध्रको पानी, त्यतिखेर चाहिँ डोकामा गाग्री राखेर माथिसम्म हिँडेर गएर राति नै नुहाएर डोकोमा पानी बोकेर आउनु पर्थ्यो। घरको चाहिँ लिपपोत सबै घरको काम सकाएर उज्यालो भएपछि अनि भैँसी गाई दुहुने, तिनीहरूको घाँस भकारा सबै सकाएर अनि पानी सानी खान भ्याइयो भने खाने, नभए घाँस काट्न जाने। घाँस पनि एक भारीले हुँदैन थियो, त्यो दिन भरिलाई वस्तुलाई जति छन् त्यति पुग्ने गरी दुई तिन भारी घाँस काटेर त्यही थुपारी राखेर आएर अनि खाना खाएर फेरि दिउँसो काममा खेतालासँग मेलामा जानु पर्थ्यो। खेतालासँगै दिनभरि मेलो गरेर बेलुका साँझ घर आएर साँझमा खाना पकाएर अनि सबैलाई खाना दिएर खाएर भाँडा माझेर सुत्ता बाह्र बज्थ्यो जहिले पनि। बिहान राति चार बजे अनिवार्य उठ्नै पर्ने, तिन बजे नै उठ्नुपर्ने, नभए पनि चार बजे त उठ्नै पर्थ्यो।
1: त्यस्तो दैनिकी व्यस्त दैनिकी होइन, यस्तो दैनिकी गर्दै जाँदाखेरि सामाजिक सेवा सुरुवात चाहिँ कसरी भयो?
0: त्यो चाहिँ मलाई मेरो श्रीमानले प्राथमिकता दिनुभयो। त्यो घरबाट मैले बिदा पाउनु, यहाँ जाऊ, यहाँ यस्तो कार्यक्रम छ, यहाँ जानुपर्छ, अगाडि बढ्नुपर्छ भनेर चाहिँ मेरो श्रीमानले नै मलाई प्रोत्साहित गर्नुभएको।
1: हरेक घरका हाम्रा दाजुभाइ, जीवन साथी, बुवा, उहाँहरूको सानो सहयोग साथले पनि हाम्रो दिदीबहिनीहरूको, हाम्रो आमा हजुरआमाहरूको, हाम्रो छोरीहरूको जीवनमा कत्रो ठुलो महत्त्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ। त्यसले पनि आज यहाँको एउटा उदाहरणबाट पनि हामी भन्न सक्छौँ होइन। गाउँमा पानी ल्याउने कुरादेखि मुहानदेखि होइन, अनि छोराछोरीलाई स्कुल पढाउनको लागि आफै स्कुल निर्माणमा जुट्नु, त्यो सबै श्रीमानको साथ थियो यसमा।
0: हजुर, उहाँले स्कुल बनाउनु पर्छ भनेर जुन चाहना राख्नुभयो त्यसमा यो काम एकदमै सही हो भनेर मैले पनि, उहाँ एक्लो छोरा हुनुहुन्थ्यो र पनि मैले त हजुर एक्लै होइन है, म पनि छु, हजुरको दाजुभाइ हुँ, म पुरुष समान काम गर्न सक्छु भनेर मैले काठ पनि काँधमा चाहिँ यसरी गल लगाएर बोकेर स्कुलसम्म पुर्याएर राखेका ओसारेका कुराहरू, पानी बाँसको घनाहरू काँधमा बोकेर लिएर हिँडेको कुराहरू, तीहरू जीवितै छन्। अनि ट्याङ्की सफा गर्थेँ मैले एक्लै, त्यो माथि जम्मा पानी लिएर आउने ठाउँको कुलो राख्ने ट्याङ्की त्यो एक्लै गएर सफा गर्थेँ। गाउँघरको महिला दिदीबहिनीहरू चाहिँ आफ्नै घरमा व्यस्त, आफ्नै बारीमा, आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो र पनि म चाहिँ बिहान कतिखेर समय निकालेर आफैले निकालेर ती सबै आदि इत्यादि काम त मेरा पनि थिए नि त। अझ म त एउटी मात्रै बुहारी थिएँ, उहाँहरू दुई तिनजना हुनुहुन्थ्यो र पनि गाउँघरको एउटा उदाहरण जस्तो बनेर मैले त्यतिखेर त कसैले वास्ता गर्नुहुन्थ्यो हुन्थेन, अहिले कुरा गर्नुहुन्छ तिमी चाहिँ एकदम त्यतिखेर पनि एकदम जुझारु थियौ र छेउ, अब भनौँ न तिमीले गरेका कामहरू अहिले स्मरण हुन्छन् हामीलाई, हामीले त केही पनि गरेको रहन्छ भनेर दाजुभाइले अथवा गाउँघरको छरछिमेकीले त्यसरी मेरो सम्झना गर्दाखेरि पनि ए मलाई सम्झने सम्झना लायक कुरा मैले केही गरेको रहेछु जस्तो आफैलाई खुसी पनि लाग्छ।
1: हजुर, आफ्नो जीवनसाथी श्रीमानले सञ्चालन गर्नुभएको पानी घट्टको जिम्मेवारी पनि लिएर त्यसको सञ्चालक भएर पनि काम गर्नुभयो।
0: हजुर, उहाँले चाहिँ अब अलिकति कमाउने सिलसिलामा पानी घट्ट चलाउने मन गर्नुभयो। त्यतिखेर अब सबैजना काम

0: मान्छेहरू कोही बसे कोही हिँडे, अनि गाउँघरको दाजुभाइहरूसँग साथ लिएर काम गर्ने उहाँको मन थियो, सल्लाह पनि लिनुभएको दिनु पनि भएको थियो, तर बिचैमा अब त्यहाँ जान सकिँदैन टाढा रहेछ यताउता भनेर उहाँहरूले साथ छोडिदिनुभयो। जब गाउँघरको दाजुभाइले साथ छोडिदिएपछि मैले म गर्छु भनेर उहाँलाई चाहिँ उहाँ टिचिङ गर्नुहुन्थ्यो, उहाँलाई घरमै बसेर टिचिङ गर्न पठाएर मैले चाहिँ गएर घट्टा चलाएर बसेँ। त्यतिखेर मेरो दुईजना बच्चाहरू मैले लिएर गएको थिएँ, खोलागढतिरमा बस्नुपर्ने जङ्गलको ठाउँ, एउटा मात्रै घर थियो जो म बस्थेँ त्यहाँ। मिलमा आउने मान्छेहरू दिनभरि आउनुहुन्थ्यो, राति त कोही पनि हुँदैन थियो। बालखा छोरी 7 वर्षकी छोरी र 2 वर्षको छोरा लिएर चाहिँ म त्यो ठाउँमा बसेर, तर त्यहाँदेखि पछि चाहिँ हामीले त्यो मिल आफ्नै
1: हजुर विभिन्न कारणले गर्दाखेरि छोड्नु पर्यो र पानी घट्टा चलाउने सिलसिलामै दुर्घटनामा नि पर्नु भयो, औला गुमाउनु पर्यो भने धन्न बस्नु भयो होइन।
0: हजुर, म चाहिँ फितामा परेर पनि मेरो खुट्टाको तिग्राको दुईतिरकै मासुहरू त्यतिखेर निस्केको छ, अहिले पनि चोट दागहरू देखिन्छ। अर्को पटक दुई पटक दुर्घटनामा परेँ, एकचोटि फितामा परेँ, अर्कोचोटि चाहिँ तेल पेल्ने मिसिनले एउटा मात्रै औँला काट्ने बित्तिकै मैले हात निकाल्न सकेँ, आधा औँला चाहिँ त्यतिखेर काटेर लग्यो।
1: जीवन सङ्घर्षमा विभिन्न घटनाहरू घटे, स्वयंसेविकाको रूपमा 14 वर्ष तेह्रथुममा जुन काम गर्नुभयो होइन, त्यसको सन्तुष्टिको पाटो के लाग्थ्यो त्यति बेला स्वयंसेविकाको रूपमा काम गर्दाखेरि?
0: स्वयंसेविका हुँदाखेरिको कुराहरू चाहिँ मलाई त्यतिखेरै पनि दुःख हुयो जस्तो कहिल्यै लागेन। मेरो जीवनमा मैले कुनै दिन पनि मलाई दुःख भयो भन्ने फिलिङ गरिनँ, त्यतिखेर पनि लाग्दैन थियो। म चाहिँ काम गर्दा गर्दै खेतमा रोपाई हुँदा हुँदै पनि मान्छे लड्यो अरे टाउको फुट्यो अरे भनेर खबर आउँथ्यो, हातको बिउ त्यत्तिकै खेतमा छोडेर पानीले हात पखालेर दौडिएर गएर औषधिहरू मैले घरमा ल्याएर राख्थेँ। ट्रेनिङमा गएको बेलामा हामीलाई निःशुल्क औषधिहरू वितरण गरेको हुन्थ्यो, त्यो औषधिहरू चाहिँ ल्याएर जतनले घरमा मैले राख्थेँ। प्राथमिक उपचारका सामानहरू सबै थोकै घरमा राखेको हुन्थ्यो, एउटा मेरो बक्सै थियो अनि त्यही बक्सा बोक्थेँ र दौडेर त्यो मान्छे बाटोमा पुग्थेँ र अनि सुत्केरी महिलाहरू अब सानो बच्चाहरू खोप्लाउने कुराहरू खोप्लाउनलाई घर घरमा गएर चाहिँ आज यहाँ खोप कार्यक्रम हुँदैछ आउनुहोस् है भनेर, त्यतिखेर फोनको मोबाइलको चलन थिएन, घर घरमा उपस्थित हुनु पर्थ्यो। म बिहान अँध्यारैदेखि उठेर चाहिँ अनि बेलुका साँझतिर मेलो छोडेर गएर भए पनि म गाउँघरमा चाहिँ सबैलाई सूचना गर्थेँ।
1: हजुर, आज यहाँले भनिराख्दाखेरि यो टिका देवी यहाँको मात्र यो स्वयंसेवाको क्षेत्रको अनुभव होइन, हाम्रा धेरै धेरै स्वयंसेविकाहरूले जुन स्वास्थ्य क्षेत्रमा आफ्नो थाथलोमा रहेर आफ्नो गाउँघरमा आफ्नो समुदायमा रहेर जुन सेवा गर्नुभएको छ त्यस सेवाको उच्च कदर गर्छौँ, सम्मान गर्छौँ। आज हाम्रो यो कार्यक्रम मार्फत नै हामी उहाँहरूलाई सम्झिन चाहन्छौँ, सम्मान गर्न चाहन्छौँ। उहाँको जुन कार्य छ त्यो साँच्चै एकदमै महत्त्वपूर्ण पनि रहेको छ र 14 वर्षको स्वयंसेविकाको एउटा जिम्मेवारीलाई पनि तेह्रथुममा छोडेर यहाँ काठमाडौँ आउनुभयो।
0: हजुर,
1: हामीले भन्यौँ विभिन्न घटना थिए त्यसको पछाडि होइन, र 5 वर्षको छोरीको जुन एउटा दुर्घटनामा परेर निधन भयो त्यो कारणले पनि त्यो दुःख बिर्साउनलाई आउनुभयो। तर काठमाडौँको बसाइ पनि सजिलो त पक्कै थिएन होला होइन, फेरि यहाँ आएपछि अर्को सङ्घर्ष सुरु भयो।
0: हजुर,
1: छोराछोरीसँगै लिएर आउनुभयो।
0: हजुर, छोराछोरी पनि पटक पटक गरेर लिएर आएँ मैले। म आउनुभन्दा अगाडि बाबासँग, बाबा आएपछि दुईजना छोराछोरीलाई, ठुली छोरी र छोरालाई पटक पटक गरेर पठाएँ। त्यसपछि म आउँदा कान्छी छोरी लिएर आएँ, साइली र माइलीलाई उहीँ छोडेर हजुरबुवा हजुरआमासँगै सासु ससुरा हुनुहुन्थ्यो गाउँमा, उहीँ छोडेर आयौँ। 1 वर्षपछि गएर दुइटै छोरीहरूलाई पनि एकैपटक नलिएर पटक पटक गरेर लिएर आएको, एकैपटक सबै छोराछोरी लिएर आएनौँ, त्यो सिचुएसन नै थिएन। अनि काठमाडौँमा आएर पनि सजिलो सहज सुख समृद्ध थिएन, अनि मैले चाहिँ सङ्घर्ष गर्ने क्रममा केही गरी खानुपर्छ है भनेर कसै साथी सङ्गीले चाहिँ सल्लाह पनि दिए, त्यही भएर पनि काठमाडौँ बस्ने अलिकति आँट हिम्मत गरेँ। सबैले राम्रो भन्दैन थिए, छोराछोरी बिस्कुन फिजाउन लिएर आए कि काठमाडौँमा भन्ने खालको कुराहरू पनि गर्नुहुन्थ्यो। मलाई के भनेको होला त्यो बिस्कुन भनेको के हो भन्ने कुरा त्यतिखेर बुझ्दैन थिएँ। अलि पछि अहिले फर्केर हेर्दाखेरि 5-4 छोराछोरी लिएर आउनु भनेको चाहिँ ठुलो सङ्घर्ष गर्नु रहेछ, आफ्नो थाई पेसा केही पनि थिएन, आउने जागिर पनि तिकै पनि थिएन, श्रीमानले थोरै थोरै कमाएर ल्याएको, उहाँको टिचिङ पेसा छोडेर आएर काठमाडौँमा सङ्घर्षरत जीवन, सङ्घर्ष गर्दा गर्दै हेरिका कमाइका
1: एकले अर्काको जुन साथ दिनु भयो नि, त्यो साथले पनि हुन सक्छ होइन, सङ्घर्ष बीच पनि एउटा एउटा सफलतालाई अँगाल्दै अगाडि बढिराख्नु भयो।
0: हजुर, अवश्य नै। श्रीमान र श्रीमती भनेको एउटा सिक्काका दुई पाटा हुन् जस्तो लाग्छ मलाई। सबैले कसरी बुझ्नुहुन्छ म त्यो जान्दिनँ, तर बुझाइमा चाहिँ त्यसरी बुझ्नु पर्छ जस्तो लाग्छ। एक पाटो नभए त एउटा पाटो मात्रै त सिक्काको अवश्य हुँदैन नि। एउटा सिक्कालाई दुई पाटै हेरिन्छ, दुवैपट्टि महत्त्वपूर्ण जिम्मेवारी छ त्यो सिक्काले पनि। एकतिर उसको एक खालको
1: चिनारी अर्काको सहारा पनि बन्नुपर्छ, साथी पनि बन्नुपर्छ, र एकले अर्काको मन बुझ्नु पनि पर्छ।
0: हजुर, परिपूरक। श्रीमान र श्रीमती भनेको चाहिँ एउटा जीवनको एक अर्काको परिपूरक हो भन्ने चाहिँ म बुझ्छु।
1: हजुर, यो बुझाइ हरेक घर परिवारले बुझ्नुपर्छ जस्तो लाग्छ हामीलाई, र यो बुझाइ यदि साँच्ची नै मनन गर्ने हो भने अगाडि बढ्नलाई चाहिँ धेरै सहज हुने थियो। हरेक पुरुषको सफलतामा महिलाको हात हुन्छ भनेर भनिन्छ होइन?
0: हजुर,
1: धेरै महिलाको सफलतामा आज भोलि पुरुषको हात सहयोगी साथ हुन थालेको छ। यो चाहिँ हामीलाई खुसी पनि लाग्छ, र यो साथ अझै जागरूक ढङ्गबाट अगाडि बढ्नुपर्छ जस्तो पनि लाग्छ, किनकि महिलाको सवाल केवल महिलाको निम्ति हुँदैन, र पुरुषको सवाल केवल पुरुषको निम्ति हुँदैन। एउटा घर, समाज, राष्ट्र र विश्वलाई यदि समृद्ध बनाउने हो भने त्यो दुवैको साथ र दुवैको सवाल एक हुनुपर्छ भन्ने पनि हामीलाई लाग्छ।
0: अवश्य पनि
1: महिलाका सवाल त्यस भएर पुरुषका सवाल हुन्, र पुरुषको सवाल महिलाका पनि सवाल हुन्, एकअर्काको परिपूरक भन्नुभयो यहाँले। कस्तो राम्रो उदाहरण पनि दिनुभयो। राष्ट्रिय रेडियो राष्ट्रको संचार रेडियो नेपाल सुनिरहनु भएको छ भने महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी सुनाइरहेका छौँ। र आज कार्यक्रम आजका नारीमा आज हामीले एक कर्मठ जीवन संगिनी, एक कर्मठ आमा अनि कर्मठ समाज सेवी टिका देवी खनालको अनुभवलाई यहाँहरूमा सुनाइरहेका छौँ। आज हाम्रो यो भेटघाटमा हामीसँग हुनुहुन्छ काठमाडौँ कीर्तिपुर स्थित रुद्रान्जु प्रतिष्ठानको अध्यक्ष साथै नवजागरण महिला समूहको उपाध्यक्ष समाजसेवी टिका देवी खनाल आज हामीसँग हुनुहुन्छ। उहाँको कर्मठ जुझारु अनुभवलाई आज हामीले यहाँहरूमा राखिरहेका छौँ। तप्लेजुङ तेह्रथुम हुँदै काठमाडौँसम्मको सङ्घर्षशील यात्रा, यो यात्रामा समाज सेवासँगै जीविका चलाउनलाई विभिन्न कुराहरू यहाँले गर्दै आउनुभयो होइन? यसबाहेक लेखनीमा पनि मन रमाए, चार कक्षासम्म मात्र पढेको भन्नुभयो। अहिले यहाँको यो नोटबुकमा यो कविता, यहाँले लेखेको कविताहरू मैले हेरिरहेको छु, अक्षर पनि राम्रो छ, लोभलाग्दो छ होइन?
0: थ्याङ्क यू।
1: भाव पनि त्यत्तिकै लोभलाग्दो छ। आज हामीले कार्यक्रमको आरम्भमा यहाँले लेख्नु भएको आमाको महिमा, यहाँकै वाचन गरिएको कविताबाट सुरु गरेको थियो, र अबको यो यात्रा पनि, यो भेटवार्ताको यात्रा पनि फेरि यहाँको अर्को एउटा कविताबाट।
0: अबको पालोमा चाहिँ जस्तै मान्छेहरूले आफ्नो जवानीका कुराहरू गर्छन्, खुसीका रमाइलोका कुराहरू गर्छन्, रहरका कुराहरू गर्छन्, तर मैले चाहिँ आफ्नो जवानी कहिले आयो, कताबाट गयो, त्यो जवानी कहिलेलाई, कुन उमेरलाई जवानी भनिन्छ त्यो नै पत्तो नपाइकन म अहिले 59 वर्ष पुरा भएँ।
1: हजुर, यो यो कुराभित्र एउटा मर्म लुकेको छ, किनकि हाम्रा धेरै अझ ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका कर्मशील छोरीहरूको आमाहरूको यो एउटा कथा व्यथा हो, यो एउटा जीवनको शक्ति पनि हो। उहाँहरूले आफ्नो जवानी गइसकेपछि जवानीलाई सम्झिनु हुँदो रहेछ, कति बेला जवानी आयो, कति बेला गयो, किनकि जवानी सुरु हुँदा हुँदा आमाको भूमिका निर्वाह गर्नुपर्ने यति धेरै दायित्व उहाँहरूमा आउँछ कि होइन? जवानी के हो भन्ने थाहा नपाइकनै जवानी बितिसकेको हाम्रो आमाहरूको कविता हुनसक्छ यो। यो स्वयं यहाँको पनि हामी यो सुन्न चाहन्छौँ।
0: म सानै हुँदा नै बिहे भो, पहिले नजानी नबुझी कुरै केही मैले, कथा हो यो आफ्नै छ आफ्नै कहानी, कताबाट आयो कता गो जवानी। म जेठी बुहारी सबैकी थिएँ, म विपत्ति स्याहार्न घर

0: पाखो पँधेरो मेलैमा कहिले भएथ्यो अँधेरो किटाडाको खेती कि हावा र पानी कताबाट आयो कताको जवानी नजानिकनै घरघरी खाएँ मैले कति गाली इज्जत पनि पाएँ मैले कहिले कसैले गरेनन् सरानी कताबाट आयो कताको जवानी कहिले बिते दिन रातै कति हो बडो कष्ट काटेँ बिताएँ जति हो डरै लाग्छ हेर्दा बितेका कहानी कताबाट आयो कताको जवानी भएछु नि बुढी देखाउँछ ऐना गयो रूप रङ्गै कुनै बाँकी छैन कविताको सुरमा सुनाए कहानी कताबाट आयो कताको जवानी धन्यवाद
1: जवानीको दिन महिलाहरूले थाहा नपाउँदै बितिसक्छ हामी चाहन्छौँ हाम्रा छोरीहरूको जीवनमा बाल्यकाल बाल्य जस्तै गरी बितोस् जवानीको काल किशोर अवस्थाको जुन समय उमेर छ त्यो त्यही अनुसार बितोस् र कर्मशील जुन दिनहरू छ समय छ उमेर छ त्यो कर्मशीलमै बितोस् तर यहाँ त गर्भ अवस्थादेखि नै छोरीको एउटा सङ्घर्ष हुन्छ जुन वृद्ध अवस्थासम्म सङ्घर्षमै बित्छ भनिन्छ होइन तर हाम्रा आमा दिदीबहिनीहरूले पीडालाई शक्तिमा बदलेर अगाडि बढ्ने साहस जो जसले गर्नुभएको छ उहाँले सफलता पनि अवश्य प्राप्त गर्नुभएको छ आज यो भेटघाट यहाँको जुन एउटा अनुभव छ त्यो अनुभूति आज यहाँ आएर सुनाउनु पाउनु यहाँको कर्मको एउटा अनुभूतिलाई यहाँ राख्नु पाउनु भनेको कहिले नथाकेर त होला नि है
0: जीवनमा थाक्नु भनेको के गर्दा थाकिन्छ र मृत्युपछि मात्रै थाकिन्छ होला सायद म चाहिँ त्यो सम्झिन्छु हामीले थाक्नु भनेको चाहिँ एउटा हार्नु हो जीवनमा थाके जस्तो बान्नु भनेको चाहिँ हार्नु हो हामीले हार्नु हुँदैन आफ्नै जिन्दगीसँग आफ्नै जीवन मैले मान्छेको जीवन पाएँ यो जीवनलाई चाहिँ मैले एउटा भोलि कसैले सुन्दा हेर्दा पनि उदाहरण बनोस् मलाई कसैले हेरेर मलाई कसैले सुनेर मलाई कसैले पढेर एउटा उदाहरण बनोस् भन्ने चाहिँ मलाई लाग्छ
1: हजुर टिका म्याम यहाँले यसरी भनिरहँदा कतिलाई लाग्दो होला यहाँको जीवन फरक छ सफल छ दुःख छैन पीडा छैन भनेर यति बेला भन्न चाहन्छौँ पीडा कसलाई छैन र गाह्रो कसलाई छैन र त्यो गाह्रोलाई अलिकति शक्तिमा बदलेर अगाडि बढेको मात्र हो टिका म्यामले 5 वर्षको छोरी गुमाउनुको पीडा 37 वर्षको उमेरमा क्यान्सरको कारणले छोरालाई गुमाउनु भएको छ त्यो सन्तान गुमाउनुको पीडा आमालाई कति हुन्छ त्यसलाई पनि शक्तिमा बदलेर अहिले समाज सेवामा लाग्नु भएको छ हामी यही कार्यक्रमबाट आग्रह गर्न चाहन्छौँ जीवन हो घटना परिघटनाले हामीलाई छोइ नै रहन्छ तर जीवन सकिँदैन भनेर हाम्रा दिदी बहिनी आमाहरू अगाडि बढिराख्नु सही भनेर हामी यसैले पनि भन्न चाहन्छौँ के भन्नुहुन्छ
0: अब सबैभन्दा ठुलो पीडा सबैभन्दा ठुलो दुःख चाहिँ के हो भनेर कसैले सोध्छ मलाई भने छोराछोरी गुमाउँदाखेरिको पीडा त्यो नै ठुलो दुःख हो भनेर मैले भन्न सक्छु किनभने अरू जीवन सङ्घर्षहरू भनेका आउँछन् जान्छन् फेरि भोलि पलाउन पनि सक्छ केही कुरा गएको भए बिर्सेको भए आउन सक्छ छोडेको भए भेट्न सक्छ तर जब छोराछोरीहरू बितेर जान्छन् त्यो कुरा चाहिँ फर्केर पनि नआउने नखपी पनि नहुने सहन नसक्ने कुरा भए तापनि सहेरै बस्नुपर्ने एउटा जटिल समय चाहिँ आउँदो रहेछ यो सबै मलाई मात्रै होइन म जस्ता धेरै आमाहरू हुनुहुन्छ होला कतिका घटनाहरू कस्ता कस्ता तरिकाले भएका छन् कतिका कसरी छोराछोरी कसरी गुमाउनु भएको छ सबै आमाहरूलाई म के भन्न चाहन्छु भने यदि हाम्रो कर्ममा नै हाम्रो सन्तानहरूले त्यति मात्रै बास लिएर आएका थिए होलान् हाम्रो कोखमा उनीहरूको एउटा बास बस्नुपर्ने बास बस्दै जानुपर्ने त्यति नै थियो होला उनीहरूको गन्तव्यमा पुग्नुपर्ने थियो होला र फर्केर गए होला भनेर चाहिँ मैले चाहिँ मेरो मनलाई बुझाउन थालेकी छु त्यो भएर पनि
1: मन बुझाउनु जस्तो ठुलो कुरा केही होइन जीवन हो मनलाई कहिले कहीँ फकाउनु पर्छ कहिले कहिले बुझाउनु पर्छ यो भएन त्यो भएन यसो भएको भए यसो गर्थे त्यसो भएको भए त्यसो गर्थे भनेर होइन कि यथार्थ जे छ धरातल जे छ त्यसमा नै टेकेर पीडालाई शक्तिमा बदलेर अगाडि बढ्नुको कुनै विकल्प छैन, यो एउटा विकल्प हो भनेर अगाडि बढ्नु पर्ने हुन्छ।
0: अवश्य
1: यस्तै यस्तै हाम्रा आमा दिदी बहिनी छोरीहरूले आफ्नो जीवनकालमा भोगेका विभिन्न घटना परिघटनालाई शक्तिमा बदलेर अगाडि बढ्नु भएको छ। हाम्रा कतिपय एकल हाम्रा दिदी बहिनीहरू कर्मशील भएर अगाडि बढ्नु भएको छ, उहाँहरूबाट पनि सिक्नुपर्ने धेरै कुरा छ र आज समाज सेवामा एकदमै अग्रसर भएर लाग्नु भएको छ। रुद्रान्जु प्रतिष्ठानको अहिले अध्यक्षको रूपमा नेतृत्वदायी भूमिका त्यो पद निर्वाह गरिरहनु भएको छ र रुद्रान्जुको बारेमा अलि छोटकारीमा कुरा गर्नु पर्दाखेरि मन र धनका दुवैका धनी रुद्रप्रसाद गौतमले ज्येष्ठ नागरिक प्रति समर्पित भएर आफ्नो घर र जग्गा ज्येष्ठ नागरिकमा समर्पित गर्नुभयो र रुद्रान्जु प्रतिष्ठान बन्यो। आफ्नो निधन भएको अञ्जु शर्मा गौतम प्रति उहाँको जुन सम्मान छ त्यो सम्मान पनि यो प्रतिष्ठानमा जोडिएको छ र अहिले 200 भन्दा बढी हाम्रा ज्येष्ठ नागरिक र युवा यो रुद्रान्जु प्रतिष्ठानमा आबद्ध हुनुहुन्छ, जसलाई यहाँहरूले दिवा सेवाको रूपमा पनि चलाउनु भएको छ भने वृद्ध चौतारीको रूपमा पनि चलाउनु भएको छ। यसको खास विशेषता के हो?
0: अब रुद्रान्जु प्रतिष्ठान भन्ने बित्तिकै के नाम हो भनेर जिज्ञासा सबैलाई हुने गर्छ। उहाँले चाहिँ व्यक्तिगत रूपमा दान गर्नुभएको र त्यहाँ रुद्रान्जु प्रतिष्ठान भनेर एउटा प्रतिष्ठान खडा भएको कारण चाहिँ रुद्र र अञ्जु रुद्रप्रसाद गौतम सरको नाम अञ्जु शर्मा गौतम चाहिँ मिस म्याडमको नाम भएकोले गर्दाखेरि रुद्र र अञ्जुलाई प्लस गरेर जोडेर चाहिँ रुद्रान्जु प्रतिष्ठान बन्यो। 73 साल साउनमा म्याडमको देहान्त भएपछि सरले चाहिँ हाम्रो यही सल्लाह भएको थियो, म एउटा कुनै संस्थालाई यो मेरो सम्पत्ति चाहिँ दान गर्छु अथवा दिन्छु भन्ने कुरा राख्दाखेरि अरू संस्थालाई सङ्घ संस्थालाई दिनुभन्दा एउटा प्रतिष्ठान त्यत्रो एक रोपनी जग्गा जुन किर्तिपुरको ट्याङ्ला फाँटको ठाउँको एक रोपनी जग्गा र 3 तले पक्की भवन कसैले निशुल्क दान गर्नु भनेको त्यो सानो तिनो मुटु भएको मान्छेले गर्दैन, गर्ने कुरा होइन यो जमानामा। जो मान्छेले एक पाइलो जमिनको लागि पनि सङ्घर्ष गरेर झगडा
1: गर्छन्,
0: विवाह गर्नु भएन उहाँलाई विवाह गर्ने चाहिँ मनै बढेन, हामीले सल्लाह दिँदाखेरि पनि विवाह गरौँ यो त हजुरको सम्पत्ति आफ्नै ठाउँमा होस् भन्दाखेरि विवाह भनेको मैले एकचोटि गरेँ त्यति नै हो जीवनमा, एउटा जीवनमा विवाह एकचोटि हुन्छ, यी कुराहरू मलाई यी कुराहरू यहाँबाट अगाडि बढाउँदै नबढाउनुहोस् भनेर उहाँलाई विवाहको कुरा चाहिँ सुन्न चाहनु भएन।
1: अहिले रुद्रान्जु प्रतिष्ठानमा नै उहाँ पनि सेवा दिँदै आउनुहुन्छ।
0: हजुर हजुर, उहाँ चाहिँ संरक्षकको रूपमा
1: हजुर
0: रुद्रान्जु प्रतिष्ठानमा वृद्ध बुवा आमाहरूले ज्येष्ठ नागरिकले के चाहनुहुन्छ के रुचाउनुहुन्छ भनेर उहाँको एकदमै बढी नै ध्यान हुने गर्छ। त्यसपछि अब उहाँले चाहिँ फरक विधामा प्राध्यापक भएर भनौँ न त्रिभुवन विश्वविद्यालयमा सेवारत रहँदा फरक विधामा हुनुहुन्थ्यो, अर्थशास्त्रमा हुनुहुन्थ्यो, अहिले आएर चाहिँ रुद्रान्जु प्रतिष्ठानमा उहाँले पौराणिक कथाहरूतिर पनि गएर कथाभित्रका कथाहरूलाई खोदालेर किताबहरू बनाउने जुन बुवा आमाले सुन्दाखेरि प्रष्ट बुझिने भाषामा किताब लेख्नुभएको छ, यात्रा नामक किताब पनि लेख्नुभएको छ, वितरण गर्नुभयो, अहिले आएर दत्तात्रेय ऋषिका 24 गुरु भनेर त्यो किताब पनि भर्खरै उहाँले नै लेखेर प्रकाशनमा ल्याउनु भएको छ। यस्ता कुराहरू र त्यो ज्येष्ठ नागरिकहरू आउँदा को सही छन् को बिरामी छन् को ठिक छन् छैनन् उहाँहरूको स्वास्थ्य कस्तो छ भनेर धेरै हामी मध्येकै सबैभन्दा धेरै चासो रुद्रप्रसाद गौतमले नै गर्नुभएको हुनुहुन्छ त्यहाँ। उहाँ चाहिँ संरक्षकको रूपमा चाहिँ उहाँ हुनुहुन्छ, अरू कार्य समितिमा हामी 9 जनाको सदस्य टोली छ,
1: अध्यक्षको भूमिका निर्वाह गरिराख्नु भएको छ। यहाँले धेरै कामहरू गर्नुभयो, 13 थुममा समाज सेवाको रूपमा काम गर्नुभयो, पानीघट्ट सञ्चालक बन्नुभयो, 14 वर्ष महिला स्वयंसेविकाको भूमिका निर्वाह गर्नुभयो, फेरि काठमाडौँमा आएर व्यापार व्यवसायमा पनि लाग्नुभयो। यति गर्दै गर्दा समाज सेवामा लाग्दै गर्दा अहिले दिदी बहिनीको यो नवजागरण महिला समूहको उपाध्यक्ष पनि हुनुहुन्छ होइन, कतिजना दिदी बहिनी हुनुहुन्छ, कसरी अगाडि बढिरहेछ यो संस्था?
0: हामी 26 जनाको समूह छ, 26 जना समूहमा हामी सबै बराबर जाँगर हौसला इच्छा आकाङ्क्षाहरू बोकेका दिदीबहिनीहरू छौँ, हामी सबैको भूमिका बराबर छ।
1: 13 थुममा घाँस दाउरा गर्दै गरेको छोरी बुहारी आज आएर काठमाडौँमा गाडी हाँक्नुहुन्छ, चार कक्षासम्मको पढाइले पनि कति धेरै साथ दिएको छ यहाँलाई होइन, कविता पनि कोर्दै हुनुहुन्छ, गाडी चलाउँ भन्ने चाहिँ कामहरू कसरी आयो मनमा?
0: गाडी चलाउन चाहिँ मेरो सोख हो। अब सपना देखेको त थिएन, तर काठमाडौँ आएर बस्दै गर्दाखेरि चाहिँ मान्छेका इच्छा आकाङ्क्षाहरू बढ्दै जाँदा रहेछन्। मलाई करकाप त थिएन, कुनै बाध्यता पनि थिएन, तर सानो कारहरू देख्दाखेरि चाहिँ सर र कारमा बसेर चट्ट चलाएर हिँड्दाखेरि कस्तो आनन्द हुन्थ्यो होला भन्ने खालको एक खालको मनभित्र त्यस्तो जिज्ञासा आयो। यसो कुरा सुन्दै गर्दा, समाचारहरू सुन्दाखेरि 60 वर्षपछि चाहिँ लाइसेन्स निकाल्न पाइँदैन रहेछ भन्ने थाहा पाएँ। मैले चाहिँ श्रीमानसँग नै सल्लाह गरेर मलाई गाडी सिक्न रहेछ के गरौँ भन्दा, सिकाउन त जाऊ न त भनेर।
1: उहाँले चलाउनु हुन्थ्यो कि हुन्थेन?
0: उहाँले बाइक चलाउनुहुन्थ्यो।
1: उहाँले गाडी चलाउनु भएको थिएन, तपाईँ गाडी सिक्न जानुभयो?
0: हजुर, अहिले पनि चलाउनुहुन्न उहाँले, म मात्रै चलाउँछु। अनि बाइकमा हिँड्नु पर्दा श्रीमानसँग पछाडि बस्छु, गाडीमा हिँड्नु पर्दा मेरो पछाडि बस्नुहुन्छ उहाँ।
1: एकअर्काको पूरक भन्नुभएको थियो होइन? साँच्चै हो रहेछ। र यति बेला यसो भनिरहँदाखेरि हाम्रा दिदी बहिनीहरूले सुन्नुभयो होला, 60 वर्षपछि लाइसेन्स पाउँदैन, जिन्दगी एक बारको हो। त्यही भएर कर्म त छँदैछ, आमाको भूमिका, छोरीको भूमिका, बुहारीको भूमिका, होइन, कर्म क्षेत्रमा आफ्नो विभिन्न दायित्व निर्वाह गर्दै गर्दा आफ्नो रहर चाहिँ कोही कसैले हाम्रा आमा दिदी बहिनीले मार्न नपरोस्, त्यो रहरलाई पुरा गर्नुहोस्। त्यसलाई उमेरले छेक्दो रहेनछ, होइन, भनिन्छ नि आफ्नो हातमा स्टेरिङ हुनु भनेको एउटा जीवनको अर्को महत्त्वपूर्ण एउटा अनुभव हो भनेर।
0: अनुभव पनि हो, जिम्मेवारी पनि हो,
1: जिम्मेवारी पनि हो, र यसले परिवारलाई फेरि कति थिएको पनि हुन्छ, होइन। र यसैले पनि हामी भन्छौँ, सवारी साधन आफ्नो मुठीमा हुनु भनेको पनि पैसा मुठीमा हुँदाको जुन अनुभव कस्तो हुन्छ, होइन, सवारीले पनि जीवनलाई चलाउँछ एक प्रकारले, सन्तुष्टि दिन्छ,
0: आत्मनिर्भर पनि भनौँ न, म यो यतिको गर्न सक्छु भनेर हामीले भनौँ न, आफूलाई आत्मनिर्भर बनायो भने अरूले हेर्ने दृष्टिमा पनि फरक आउँछ।
1: हाम्रो काम, हाम्रो कर्म, हामीले कसरी दैनिकी व्यतीत गरिरहेको छौँ, हाम्रो सोच र व्यवहार कस्तो छ, त्यसले अर्कोले हामीलाई गर्ने व्यवहारमा फरक आउँछ। यसरी पनि कर्मशील हुनु परेको छ अहिले हाम्रो आमा दिदी बहिनीहरूले, आफूलाई उदाहरणै बनेर देखाउनु पनि परेको छ, पीडालाई शक्तिमा बदलेर अगाडि बढ्नु पनि परेको छ, र जुझारु बनेर आफूलाई कर्मशील पनि बनाउनु परेको छ। अप्ठ्यारोबाट माथि उठ्नु परेको छ। अप्ठ्यारोबाट माथि उठ्नको लागि कुनै बाधा विविधानले कोही कसैलाई नछेकोस् हामी कार्यक्रमबाटै भन्छौँ। र आज यहाँको यो कर्मशील जीवन, लोभलाग्दो जीवन पनि, जहाँ जस्तो जे आए पनि आफूलाई नरोकिकन एउटा अगाडि बढिरहेको र आज यहाँलाई हेर्दाखेरि उत्साह मनमा आउने खालको एउटा व्यक्तित्व यहाँ हुनुहुन्छ, र यो व्यक्तित्वलाई सलाम छ। र यही सलामसँगै आज जाँदा जाँदै रेडियो नेपालबाट हाम्रो यो भेटवार्ता सुनिरहनु भएको घर परिवारलाई, विशेष त हाम्रा आमा दिदी बहिनी हजुरआमाहरूलाई के भन्नुहुन्छ?
0: म के भन्न चाहन्छु भने, म एउटी बुहारी पनि हुँ, आमा पनि हुँ, सासू पनि हुँ, हजुरआमा पनि हुँ। मेरो घर परिवारमा सबै हुनुहुन्छ। मेरो 93 वर्षको ससुरा बुवा हुनुहुन्छ, 89 वर्षको सासूआमा हुनुहुन्छ, मेरा छोरीहरू हुनुहुन्छ, ज्वाइँहरू हुनुहुन्छ, बुहारी छिन्, नाति नातिना छन्, 8 वटा त नाति नातिना छन् मेरा। यी सबैजनाहरू परिवारलाई समेट्दै भनौँ न, अब उहाँहरू मसँग खुसी नै हुनुहुन्छ या हुनुहुन्न त्यो पनि मैले बुझ्ने कुरा होइन, उहाँहरूले बुझ्ने कुरा हो, तर म परिवारसँग खुसी छु। सासू ससुरा पनि मसँग खुसी हुनुहुन्छ हुनुहुन्न त्यो उहाँहरूले बुझ्ने कुरा हो, तर म उहाँहरूसँग खुसी छु। मैले आफूले गर्ने कर्तव्य म गरि नै रहन्छु। माया गर्नु भनेको बोकेर हिँड्नु र सबै गएर गालामा मही खानु मात्रै माया होइन, आफू कर्तव्यशील, कर्तव्य रहेर, कर्तव्यपरायण भएर आफूले गर्नुपर्ने आफ्नो दायित्व कति छ त्यो सबै कुराहरू गर्न आफैमा हुन्छ। हामीले अर्काले सिकाएर, अर्काले देखाएर, अर्कोलाई सोधेर हामी घर चलाउँदैनौँ। घर चलाउन आफूमै सक्षम हुनुपर्छ। कसो गर्दाखेरि घर चल्छ र कसरी, कतिखेर, कुन समयमा हामी बाहिर निस्किन भ्याउँछौँ, समय निकाल्ने आफूले हो। समयले हामीलाई बोलाउँदैन। समय चाहिँ म यति काम सक्छु र यतिखेर निस्किन्छु, आएर यति काम गर्छु भनेर चाहिँ समयलाई पङ्क्तिबद्ध गराएर आफूलाई त्यो वेमा लाने चाहिँ आफ्नो काम हो।
1: हजुर, यो कुराले त्यो कुराले मलाई छिक्यो भनेर होइन, समयलाई आफैले मिलाएर
0: एकदमै,
1: र कसले के भन्छ भनेर पनि होइन, आफू सही छु भने आफ्नो बाटो चाहिँ छोड्नु हुँदैन।
0: एकदमै
1: हजुर, यहाँको यो सन्देशलाई, सुझावलाई, आजको यहाँको यो प्रेरक जीवन अनुभवलाई हाम्रा घर परिवारले, आमा दिदीबहिनीहरूले, दाजुभाइले सुन्नुभयो होला र पक्कै यहाँको कुरालाई मनन गर्नुहुनेछ। र यहाँको जुन ऊर्जाशील यो जीवन छ, यो जीवनले अझै अझै आउँदा दिनमा सफलता हासिल गरोस् हामी कार्यक्रमबाट यही शुभकामना दिन्छौँ, अपेक्षा राख्छौँ। र आज समय दिएर आज आफ्नो अनुभव अनुभूति हामी माझ, हाम्रो आदरणीय श्रोता माझ राखिदिनु भयो, यसको लागि रेडियो नेपाल परिवारकै तर्फबाट टिका म्याम यहाँलाई धेरै धेरै धन्यवाद।
0: हजुर हस् धन्यवाद, मेरो पनि हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने मेरो दुई शब्द बोल्ने मौका दिनुभयो, यहाँसम्म आएर मेरो कुराकानी, मेरो जीवन यात्राका, मेरो सङ्घर्षका कुराहरूलाई सन्देशमूलक रेडियो नेपाल जस्तो एकदमै संसारभरि छरिएको सन्देश दिन सक्ने एउटा माध्यमबाट मेरा दुई शब्द सबैका कानमा पुर्याउन सक्ने समय दिनुभयो, यसको लागि म मेरो हृदयदेखि नै धेरै धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरहरूलाई पनि। मेरा दुई शब्द सुनेर, कसैलाई देखेर, कसैलाई सुनेर, कसैको केही कुरा पढेर बोलेर मान्छेको जीवनमा परिवर्तन आउँछ अरे, मेरा कुराहरू सुनेर पनि कसै दिदीबहिनीको, आमाहरूको जीवनमा परिवर्तन आओस्, बाँकी जीवन अहिलेसम्म जसरी बित्यो भोलिका दिनहरूमा चाहिँ यो त होइन रहेछ, बाटो त यसो पो रहेछ भन्ने खालको भोलिबाट नै आफ्नो जीवनलाई सुधार्ने बाटोतिर लाग्नुहोस् भन्न चाहन्छु। धन्यवाद।
1: राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार रेडियो नेपालको महिला सवालमा प्रस्तुत कार्यक्रम आजका नारीको आजको श्रृङ्खलामा आज हामीले एक कर्मठ महिला व्यक्तित्व आमा हजुरआमा समाजसेवी टिका देवी खनालको अनुभवलाई यहाँहरूमाझ राख्यौँ। रुद्रान्जु प्रतिष्ठानको अध्यक्ष, यसै गरी नवजागरण महिला समूहको उपाध्यक्ष, जसले 14 वर्ष महिला स्वयंसेविकाको रूपमा तेह्रथुममा आफ्नो जीवन यापन गर्नुभयो र एउटा व्यवसायी महिला भएर पनि आफ्नो जीवनको धेरै चरणहरू, धेरै समय पार गर्नुभयो आजको उहाँको यो भेटवार्ता। र उहाँले वाचन गर्नुभएको यो आमामा समर्पित कविता, उहाँकै यो वाचन शैली र लेखनलाई यहाँहरूमाझ राख्दै आजको लागि कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलालाई बिट मार्नु पर्ने समय भएको छ।
0: अनपढ छौ र पनि कुनै तरहको देखिन्न त्यस्तो पन, के जानेर गर्यौ हरे सब कुरा आमा मलाई भन, कुनै काम पनि रहेन कसरी केही नजानिकन, सारा काम कसरी गर्यौ नि जननी महान तिम्रो मन, बाबाले कसरी कमाई गर्थे देखिनथ्यौ केही पनि, राख्थ्यौ सम्झी सबै कुरा जतनले कर्तव्य मेरो भनी, आफ्नो नाम कसरी लेख्छ मसीले जान्दै नजानिकन, अर्काकै उपकार खातिर सधैँ सुम्पी गयो जीवन, आमा हौ ममता मै हरिभरी वात्सल्य कि निर्झरी, 9 महिनाभरिको खमा जतनले बोक्छौ नि माया गरी, आमा हौ तिमी हे जगत कि जननी धेरै छ तिम्रो कुरा, तिम्रो वर्णन यो कपि कलमले गर्नै कहाँ सक्छु र, आमा जन्म दियौ सबै किसिमको बुद्धि विवेकै दियौ, अनपढ छौ कसरी भनौँ म जननी सर्वस्व मेरी थियौ, अनपढ छौ कसरी भनौँ म जननी सर्वस्व मेरी थियौ। धन्यवाद।
1: अर्को साता फेरि महिला सवालमा विविध विषयलाई उठान गर्ने क्रममा बुधबारको बिहानी तपाईँ हाम्रो भेट हुने नै छ। आजको लागि पनि प्राविधिक साथी देवकी भण्डारीलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.100 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np/www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल वैशाख महिनाको 31 गते बिहिबार, ज्येष्ठ कृष्ण पक्ष द्वादशी तिथि। तदनुसार मे 14 तारिक सन् 2026 नेपाल सम्बत 1146 बछला गा द्वादशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, राजु थापा, सहकर्मी रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सधाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुनायौ आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौ जीवन विज्ञान कार्यक्रम, त्यसपछि 5:25 प्रस्तुत गर्नेछौ अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 सुन्नुहुनेछ अखबार कार्यक्रम, 6:30 सुन्नुहुनेछ अन्तर संवाद कार्यक्रम, 7 बजे सुनाउनेछौ समाचार, 7:25 प्रसारण गर्नेछौ वैदेशिक रोजगारी कार्यक्रम, 7:40 करिब 8 बजेसम्म हामी यहाँलाई स्वदेश गान सुनाउनेछौ, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, 8:15 प्रसारण गर्नेछौ सुशासन र समृद्धि कार्यक्रम, 8:45 करिब 9 बजेसम्म हामी यहाँलाई जागरण गीत सुनाउनेछौ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, 9:20 प्रसारण गर्नेछौ नागरिक शिक्षा कार्यक्रम, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि 10:05 करिब 11 बजेसम्म लोकलहरी कार्यक्रम प्रसारण गर्नेछौ, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले सुनायौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 3 मा अर्जुन भगवानलाई विन्ती गर्दै हुनुहुन्छ। एवमेतत् यथातत्त्वम् आत्मानं परमेश्वर द्रष्टुमिच्छामीते रूप महेश्वरम पुरुषोत्तम। हे पुरुषोत्तम, हजुरले आफ्नो बारेमा जति पनि कुरा भन्नुभयो ती सबै कुरालाई मैले बुझेँ र ठिक त्यस्तै हो भन्ने मेरो हृदयको भावले भनिरहेको छ। अब हे परमेश्वर, मेरा आँखाले प्रत्यक्ष रूपमा हजुरको ऐश्वर्य रूपी विग्रहलाई हेर्न मन छ। अर्जुनको विनम्रताको पराकाष्ठाबाट अर्जुनको जीवनमा भाग्योदय प्रारम्भ भएको छ। अर्जुनको विनम्रताको वर्णन सम्भवतः भगवद् गीताले पनि गर्न सक्दैन, किनभने ईश्वर त छँदै छ, भगवान् कृष्ण सदा रहन्छन्, कहिल्यै पनि कृष्णहरूको कमी हुँदैन। सारा ब्रह्माण्डले भरिएको पात्रलाई अटाउन सक्ने हृदय भएका व्यक्तिको कमी भने सदा रहिरहन्छ। भगवान् कृष्णको गौरव उहाँको गरिमाको चर्चा नगरे पनि पुग्छ, किनभने त्यो छ नै। यो ब्रह्माण्डलाई ईश्वरबाट कहिले पनि खाली गर्न सकिँदैन, किनभने यसको कण कण रस रस रग रग त्यसैले बनेको छ। तर कुनै अर्जुनको तहको हृदय भएको व्यक्ति जसले अध्याय 7 भगवानले आफ्नो बारेमा बताउँदै बताउँदै जानुभयो र अन्तमा भन्नुभयो कि तिमीले कति कुरो बुझ्छौ, यो त मैले एउटा सानो कण जति मात्रै तिमीलाई मैले बताइदिएँ। अर्जुन आश्चर्यचकित परे। अब अर्जुन के भन्दैछन् कि भगवान् हजुरले जे बताउनु भयो त्यसको लागि त मेरो हृदय राजी भइसक्यो। अध्याय 7-10 जति विभूतिहरूको चर्चा भयो, जति विग्रहको चर्चा भयो, 6 सामर्थ्यहरू हुन्छन् ईश्वरका, ज्ञान ऐश्वर्य शक्ति बल वीर्य र तेज। यी 6 सामर्थ्यहरू जुन हजुरले बताउनु भयो मैले सुने र अर्जुन के बिट मार्दैछन् भने बडो विनम्रताका साथ, लचकताका साथ कि भगवान् मैले ती कुरो सुने, मलाई हेर्न मन भयो। हेर्नुहोस् है, गुरुलाई फकाउने तरिका, ईश्वरलाई फकाउने तरिका, हजुरले जे भन्नुभयो मेरो हृदय राजी भयो, म आह्लादित भएँ। र पहिलो श्लोकमा अर्जुनले आफ्नो अनुग्रह पनि व्यक्त गरिसके, मदनुग्रहाय परमम गुह्य मध्यात्म संगीतम एत्व योक्तम वचस्तेन मोहोयम विगतो मम। अर्जुनले भनिसके कि भगवान् म त मेरो हृदय पुरै राजी भयो, हृदयमा अनुग्रह बाहेक केही पनि छैन अब, र हजुरले जे बताउनु भयो त्यो मैले जस्ताको तस्तै स्वीकार गरेँ। अहिलेको युगमा, आजको युगमा सबभन्दा ठुलो समस्या के भएको छ भने हामीले पाएका छौँ कि मान्छेले आफ्नो स्वार्थको लागि, आफ्नो हितको लागि अरूसँग केही भन्छ र हामी आफू पनि स्वार्थ प्रेरित बाहेक अरू कुनै बोली सिधीमिति निकालेका छैनौँ, वाणी निकालेका छैनौँ। हामी त्यतिखेर मात्रै बोल्छौँ जब हामीलाई लाभ या अरूलाई हानि होस्, हामी त्यतिखेर मात्रै बोल्छौँ। आफूलाई माथि देखाउन र अरूलाई निचा देखाउन मात्रै बोल्छौँ। आफ्नो गौरव गाथा सुनाउन र अरूको मान मर्दन गर्न मात्रै हामी बोल्छौँ। र यसले गर्दा के भयो